0: 1000 शुल्क तोकिएको छ। नगरपालिकाको सभापतिका लागि 5000, उपसभापति र सचिवका लागि 3000, सहसचिवका लागि 2000 र सदस्यका लागि 1000 शुल्क निर्धारण गरिएको छ। महानगरपालिका तथा उपमहानगरपालिका कार्य समितिको सभापतिका लागि 7000, उपसभापति र सचिवका लागि 4000, सहसचिवका लागि 3000 तथा सदस्यका लागि 2000 शुल्क तोकिएको छ। प्रदेशसभा क्षेत्रीय कार्य समितिको सभापतिका लागि 7000, उपसभापति र सचिवका लागि 4000, सहसचिवका लागि 3000 तथा सदस्यका लागि 2000 शुल्क तोकिएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले पहिलो पटक घर किन्नेहरूलाई घर खरिदको लागि सहयोग गर्ने नयाँ योजना घोषणा गर्नुभएको छ।
1: We've had a decade since Brexit and it's been a decade of too much drift, too much division and we need to draw a line on that. We need to set out a new direction for the country.
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेट अफ होर्मोज पुनः एक हप्ताभित्र व्यावसायिक जलपोतका लागि खोल्ने इरानको प्रस्ताव अस्वीकार गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो

हजुर नमस्कार, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रसारण नौलो किरण, प्रस्तोता वृन्दा राईको साथमा। हजुर विकेन्डको दिन छ है, सबैजना अहिले आफ्नै स्पेसमा हुनुहुन्छ होला, कतिजना अहिले घुम्नु जाने सोच बनाउनु हुँदैछ होला, कतिजनाले परिवारसँग समय बिताउने, कसै फिल्म हेर्ने, होइन तपाईँहरूको आफ्नो आफ्नै प्लान्सहरू होला आज विकेन्डको दिन जे जस्तो गर्नुहुँदैछ होइन। साथै मलाई पनि सुनिदिइराख्नु भएको छ, धेरै धेरै धन्यवाद भन्न चाहेँ मैले। र नौलो किरणको दोस्रो घन्टाको थालनीमा सुन्नुभयो निकै नै रमाइलो गीत राजु परियार अनि साथी हरूको आवाजमा वनको कफल वनके चरीलाई। हजुर तपाईँहरू पनि यस्ता मिठा मिठा गीत संगीतहरू सुन्न सुनाउन चाहनुहुन्छ भने पक्कै पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। र यसै प्रसङ्गमा हामीलाई जापानको होक्काइदोबाट सञ्जीत चौलागाईजीले सम्पर्क गर्नुभएको छ। उहाँले हेलो नमस्ते सिस्टर, म जापानको होक्काइदोबाट हो र रेडियो सुनिरहेको छु। मेरो मम्मीलाई मन पर्ने सङ सम्झना बिर्सना सललल र अनुरोध गर्न चाहन्छु भनेर उहाँले हामीलाई लेखी पठाउनु भएको छ। सञ्जीतजी तपाईँको मेसेजको लागि धेरै धेरै धन्यवाद। र अहिलेको लागि भने तपाईँहरू माझ पस्किन गइरहेको छु सञ्जीत चौलागाईजीको अनुरोधमा उहाँको आमाको लागि सम्झना बिर्सना सललल उदित नारायण झा र दिपा झाको आवाजमा।

बिर्सना सला निकै नै रमाइलो गीत थियो. मलाई पनि एकदम गाउन मन चाहिँ लागिरहेको थियो, तर यो आज मेरो आवाजै मलाई अलिकति कस्तो अनकम्फर्टेबल जस्तो भइरहेको छ. सायद मैले पनि विकेन्डमा धेरै पो चिसो पिए कि जस्तै मलाई महसुस भयो है. र आशा छ सञ्जीत चौलागाईजी हजुरको मम्मीले पनि सुनेर यो गीत पक्कै पनि मनोरञ्जन लिनुभयो होला. हजुर, गीत सङ्गीतकै क्रममा अहिलेको लागि तपाईँहरू माझ राख्न चाहन्छु जुनु रिजालको फुल टिप्ने मन भए.

0: सरकार रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ SCOAF.org.uk।

हजुर झ्याप्पै सुन्यो भर्खरै बद्री पङ्गेनी र ज्योति मगरको आवाजमा. आशा छ यो गीत तपाईँले सुनेर मनोरञ्जन लिनुभयो होला भनेर. हजुर श्रोता, हाम्रो दैनिक जीवनमा चाहिँ हामी फ्रिज यानि कि रेफ्रिजरेटर चाहिँ एकदम प्रयोग गरिरहेको हुन्छौँ होइन. अनि यो रेफ्रिजरेटरहरू चाहिँ यो हाम्रो दैनिक जीवनका चाहिँ निस्वार्थ नायकहरू हुन् भन्दा चाहिँ कम चाहिँ हुँदैन होला जस्तो लाग्छ है. जसले चाहिँ हाम्रो खाना ताजा राख्छन् र पेय पदार्थलाई चिसो तथा पिउनका लागि तयार अवस्थामा राख्छन् होइन. र यो फ्रिजको हिस्ट्रीको बारेमा मलाई कस्तो कुरा जान्न मन लागिरहेको थियो मलाई पनि होइन, कसरी यो उत्पादन भयो भनेर. म तपाईँलाई यो कुराहरू एकछिनमा पक्कै पनि साझा गर्ने नै छु. तर अहिलेको लागि भने सुनौ जिग्मी छोके घिसिङको आवाजमा मेरो माया.

हजुर सुन्यो झिकमी छोइके घिसिङको आवाजमा निकै नै सुमधुर गीत मेरो माया। हजुर गीतभन्दा अगाडि मैले अलिकति छोएँ होइन रेफ्रिजरेटर कसरी उत्पादन भएको रहेछ त भन्ने कुराहरू होइन मैले तपाईँहरू माझ राख्छु भनेर भनेको थिएँ र ईसा पूर्व 400 आइपुग्दा चाहिँ यो याक्चाल भनिने प्राचीन प्रकारको बरफ भण्डार गृह यानि कि आइस हाउस पर्सिया हाल जुन चाहिँ इरानमा छ है चिसाउनका लागि चाहिँ प्रयोग गरिन्थ्यो रहेछ पर्सियामा अनि पछि गएर यी बरफ घरहरू चाहिँ केवल बरफ भण्डारण गर्न मात्र सक्षम थिएनन् यिनी उनीहरूले चाहिँ आफ्नै बरफ पनि उत्पादन गर्न सक्थे रहेछ है अनि रेफ्रिजरेटरका जनक हुनुहुन्छ भनेर चिनिने अमेरिकी आविष्कार जेकब पर्किन्सले चाहिँ ओलिभर इभान्ससँग चाहिँ सहकार्य गर्दै सन् 1835 चाहिँ वेपर कम्प्रेसन प्रविधि प्रयोग गर्न पहिलो व्यावहारिक रेफ्रिजरेटर चाहिँ विकास गरेका थिए रहेछ यो दुईजना अमेरिकी आविष्कार जसलाई चाहिँ रेफ्रिजरेटरका जनक भनेर पनि चिनिँदो रहेछ जेकब पर्किन्स र ओलिभर इभान्सले चाहिँ अनि यसै गरी सन् 1850 चाहिँ एलेक्जेन्डर ट्विनिङले चाहिँ पहिलो कमर्सियल रेफ्रिजरेटर विकास गरेका थिए जुन पछि चाहिँ ब्रुवरी यानि कि बियर उत्पादन गर्ने उद्योग जस्ता प्रतिष्ठानहरूमा चाहिँ प्रयोग गर्न थालियो।

हजुर सुन्यौ हामीले भर्खरै तिमी हिँड्ने पिच गरिदिन्छु रोड समीर आचार्य र विद्या तिवारीको आवाजमा. हजुर आज म कुरा गर्दैछु यो प्राचीन समयमा रेफ्रिजरेटर भनेको कस्तो थियो र त्यसपछि हामीले कुरा पनि गर्यो रेफ्रिजरेटरका जनकहरूको बारेमा. केही क्षणपछि भने म तपाईँहरूलाई रेफ्रिजरेटरको विकासको बारेमा पनि कुरा राख्नेछु. तर केही क्षणपछि अहिलेको लागि सुनौ अन्जु पन्त र प्रमोद खरेलको आवाजमा खुल्लम खुल्ला

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

छपनीले छान छान सुन्यो भर्खरै निकै नै रमाइलो गीत गंगा वरदान र दिव्यासन घिमिरेको आवाजमा. हजुर श्रोता, हामी कुरा गरिरहेको छौ आज रेफ्रिजरेटरको बारेमा, र कुरा गरौं रेफ्रिजरेटरको विकास चाहिँ सन 1850 देखि 2026 सालसम्म चाहिँ यो रेफ्रिजरेटरको विकास हेर्ने हो भने चाहिँ यी 176 वर्षहरूमा चाहिँ रेफ्रिजरेटरको निर्माण डिजाइन र प्रविधिमा अत्यन्त ठूलो विकास भएको हामीले हेर्न सक्छौ. र साधारण बरफ आधारित चिस्याउन प्रणालीबाट सुरु भएको यो रेफ्रिजरेटरको प्रविधि चाहिँ 2026 आइपुग्दा चाहिँ एआई र इन्टरनेटसँग जोडिएको स्मार्ट घरेलु उपकरणमा धेरै रूपान्तरण पनि भएको हामीले देख्न सक्छौ. र यसले देखाउँछ कि प्रारम्भिक रेफ्रिजरेटरहरू चाहिँ निकै महँगा थिए, र सुरुमा मुख्यमा चाहिँ पहिलेको प्राचीन समयमा चाहिँ भनौँ होइन, यो जब फ्रिजहरू आयो धनी परिवारले मात्र प्रयोग गर्ने गर्न सक्थे, र समयसँगै प्रविधिको विकास र ठूलो मात्रामा उत्पादन हुन थालेपछि चाहिँ फ्रिजहरू चाहिँ सर्वसाधारणका लागि पनि अफोर्डेबल बन्दै गएको छ होइन. र यो 1918 चाहिँ यो विलियम सी डुरेन्ट एकजना व्यक्ति हुनुहुन्छ है, र उहाँद्वारा प्रस्तुत गरिएको चाहिँ यो पहिलो घरियासी फ्रिजको मूल्य चाहिँ 500 देखि 1000 अमेरिकी डलरसम्म थियो रहेछ, र आजको मूल्य अनुसार चाहिँ त्यो रकम करिब 7000 देखि चाहिँ 14000सम्म चाहिँ अमेरिकी डलर बराबर पढ्दै आएको छ अहिले हामीले हेर्ने हो भने चाहिँ होइन. र यो थियो फ्रिजको विकास, यानि कि रेफ्रिजरेटरको विकास कसरी भयो र यसको मूल्य दर के थियो र अहिले के छ भन्ने कुराहरू जानकारी. र केही क्षणमा म तपाईँलाई यो फ्रिजमा राख्दाखेरि खानेकुराहरू हामी कति तापक्रममा राख्दा हामीलाई फलदायक हुन्छ, बिग्रिँदैन भन्ने कुराहरू म एकछिनमा जानकारी दिन चाहन्छु. तर अहिलेको लागि स्वीकार्नुहोस् सरिता प्रजापतिको हेर्दा हेर्दै.

0: Yeah, baby, yeah.
1: खानालाई सुरक्षित र ताजा राख्न फ्रिजको तापक्रम चाहिँ 3 डिग्रीदेखि 5 डिग्रीसम्म राख्नु चाहिँ उपयुक्त मानिन्छ। हजुर, केही यो खाद्य वस्तुहरूलाई उत्कृष्ट र गुणस्तरीय कायम राख्न चाहिँ फ्रिजमा राख्नु चाहिँ हुँदैन रहेछ। उदाहरणका लागि लिउँ, आलु होइन, गोलभेडा, टमाटर फ्रिजमा राख्दा चाहिँ तिनीहरूको बनावट स्वाद बिग्रन सक्दो रहेछ। र यसै गरी केरा फ्रिजमा राख्दा चाहिँ चाँडै खैरो रङको भएर नरम र लुलो हुन सक्छ, त्यसले गर्दाखेरि हामीलाई अलिकति खान पनि मन लाग्दैन होइन। र फ्रिजमा चाहिँ तपाईँले जहाँसम्म लाग्छ यो प्याज अदुवाहरू पनि जुन हामी छिलेर राख्छौँ नि त्यो पनि नराख्नु भन्ने कुराहरू मैले पढेको थिएँ कतै होइन, तर विच इज अब हाम्रो यो डेली लाइफमा अब हामीले त्यो गरिरहेको हुन्छौँ, तर बिस्तारै यो बानीलाई चाहिँ हामीले कम गर्न सक्छौँ कि भन्ने मलाई आशा चाहिँ छ। र यी अद्भुत उपकरणहरू चाहिँ दिन रात निरन्तर काम गरेर हाम्रो यो खाद्य पदार्थहरूको सुरक्षाको सुनिश्चित गरिरहेका छन् होइन। र तिनीहरूले चाहिँ यो फ्रिजले चाहिँ यो इकोला जस्ता हानिकारक ब्याक्टेरियाको वृद्धि पनि सुस्त बनाउँछन् रहेछन्, र जसले गर्दा हाम्रो खाना लामो समयसम्म सुरक्षित र ताजा रहन्छ। हजुर, यो नयाँ कुरा लाग्यो मलाई पनि होइन, हरेक वर्ष चाहिँ मे 29 मानिसहरूले चाहिँ फ्रिजमा तकिया राख्ने दिवस भनेर मनाउँदो रहेछन्। पुट अ पिलो अन योर फ्रिज डे भन्दै एउटा दिन उहाँले छुट्याएर चाहिँ मनाउँदै आउँदै गर्नुभएको रहेछ। र यस दिनमा चाहिँ फ्रिजमाथि तकिया राख्दा चाहिँ धन समृद्धि र सौभाग्य प्राप्त हुने विश्वासले चाहिँ उहाँले चाहिँ यो दिन मनाउँदै आउनु भएको रहेछ, फ्रिज डे, पुट अ पिलो अन योर फ्रिज डे भनेर। ओके श्रोता, यो थियो फ्रिजको बारेमा सानो जानकारी, जुन चाहिँ एकदम नौलो थियो मेरो लागि पनि, आशा छ तपाईँहरूलाई पनि नौलो लाग्यो होला होइन। र अहिले ब्रुनाईमा समय भएको छ, 9 बज्नलाई मात्र 4 मिनट बाकी छ, र मैले नौलो किरणको दोस्रो घन्टालाई पनि बिट मार्ने समय भइसकेको छ, र तपाईँसँग मेरो भेट भने तेस्रो घन्टामा अवश्य पनि हुँदैछ। जाँदा जाँदै नेपथ्यको मै नाचु छमछमी बोलको गीत राख्न चाहन्छु, र गीतपछि तपाईँहरूले सुन्नुहुन्छ नेपालबाट प्रसारण हुने समाचार, अनि पछि फेरि हाम्रो भेट। हस्त, नमस्कार। बिएफबिएस रेडियो सुन्दै रहनुहोला।

0: बंगालको खाडीमा विकसित भएको प्रणालीका कारण गएको बुधबारदेखि मुलुकका धेरै ठाउँमा पानी परिरहेको छ। हिजो पूर्वका धेरैजसो ठाउँ र काठमाडौँ उपत्यकामा झरी रोकिए पनि गैरातीदेखि पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम आज पनि निरन्तर चल्नेछ। मौसमविदका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै गएको छ। कोशीबाट बाहिरिसकेको अनि बागमती र मधेसमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी मधेस र बागमतीमा भने कुनै जोखिम छैन। त्यस्तै पश्चिमका गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा आज पनि पानी पर्नेछ। गैराति पनि पश्चिमका धेरै ठाउँमा मध्यम वर्षा र केही ठाउँमा मुसलधारे पानी परेको छ। आजदेखि कोशी र मधेसमा मौसम खुल्ने, काठमाडौँ उपत्यका लगायत बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्नेछ। चितवनको नारायणी नदीदेखि पश्चिम अर्थात गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सिसम्म पूर्ण रूपमा खुल्ने अनुमान छ। लगातारको वर्षाका कारण धनकुटा र पाँचथरको संगम स्थलको नावा खोला सहित तमोर करिडोर अन्तर्गतका साना ठूला खोलामा पानीको बहाव बढेर करिडोर अवरुद्ध भएपछि मध्य पहाड़ी लोकमार्ग वैकल्पिक मार्ग बनेको छ। बबिता राईको रिपोर्ट।
1: बिहिबारदेखि करिडोर अवरुद्ध भएपछि पाँचथर र ताप्लेजुङबाट तराईतर्फ तथा तराईबाट ती जिल्लातर्फ जाने यात्रुले वैकल्पिक मार्गका रूपमा धनकुटा तेह्रथुम हुँदै आठवै जोड्ने मध्य पहाड़ी लोकमार्ग प्रयोग गरेका छन्। म्याङलुङ ट्राफिक पोस्टका इन्चार्ज प्रहरी सहायक हवलदार कीर्तन कुमार ठाकुरका अनुसार करिडोर बन्द भएपछि शुक्रबार र शनिबार फिदिम र ताप्लेजुङ रूटका सवारी साधनले मध्य पहाड़ी लोकमार्ग प्रयोग गरिरहेका छन्। पाँचथरको फिदिम नगरपालिका बारकी तागेरा ताबाहाङले सुत्केरी बहिनीलाई विराटनगरबाट घरतर्फ लैजाँदा मध्य पहाड़ी लोकमार्ग प्रयोग गर्नु
2: विराटनगरदेखि आएको र आउने बेलामा चाहिँ अनि बेलुका पानी परेर चाहिँ गाडी चलेन अनि पाइएन अनि त्यसपछि अनि बस्नै पर्ने अवस्था भयो अनि हिजो बसेर अनि आज सुत्केरीसँगै नानीसँगै नानी पनि काखमै छ। यो बाटो नभएको त झन् धेरै समस्या नै अब यहाँ बच्चासँग अनि एकदमै समस्या हुन्थ्यो।
1: ताप्लेजुङ स्थित पाथिपरा मन्दिर दर्शन गरेर सुनसरी फर्कदै गरेका धरान 13 का कृष्ण शाहले पनि तमेर करिडोर बन्द भएपछि मध्य पहाडी लोकमार्ग रोज्नु परेको बताउनु भयो।
3: हामी पाथिपरा माताको दर्शनको लागि हामी बुधबार भएको, खास हामी हिजो फर्किनु पर्ने, हिजै पानी परेको हुनाले करिडोरको बाटो अवरोध भयो, जसले गर्दा हिजो वेटिङ गरेर अनि आज हामी फर्केको। आज पनि हामी यता तेह्रथुम हुँदै आएको, उताको चाहिँ बाटो अवरोध भएर यो बाटो चाहिँ सहजै लागेको।
1: वर्षातका समयमा तमोर करिडोरसँगै इलामबाट तराई झर्ने सड़कमा समेत समस्या आउने भएकाले मध्य पहाड़ी लोकमार्ग वैकल्पिक मार्गका रूपमा प्रयोग हुने गरेको ताप्लेजुङका ट्याक्सी चालक सन्तोष मगर बताउनुहुन्छ।
4: अहिले ताप्लेजुङबाट हामीहरू धरान गएको, उताको बाटो अहिले होइन पहिरो अनि अब अहिले खोलाहरू बढिरहेछ, त्यही कारणले गर्दाखेरि यता घुमेर जानुपर्ने भएर विकल्प छैन अनि यही बाटो आउनुपर्छ। इलामको बाटो पनि पहिरो जान्छ नि, बाटो उयो हुँदैन, पहिरो गएको गएको गर्छ र त्यही भएर यताबाट उता बाटो बन्द हुँदाखेरि यताबाट हिँड्छ।
1: मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुममा मात्रै 117 किलोमिटर सडक पर्दछ, त्यसमध्ये 24 किलोमिटर सडक अझै कालोपत्र हुन बाँकी छ। पाँचथरको फिदिमदेखि धरानसम्म तमोर करिडोर हुँदै करिब 75 किलोमिटर दूरी छ, तर मध्य पहाड़ी लोकमार्ग हुँदै पाँचथरबाट तेह्रथुम भएर धरान पुग्दा दूरी करिब 212 किलोमिटर हुन्छ। दूरी र खर्च बढ़ी भए पनि मुख्य सड़क बाढ़ी पहिरोका कारण अवरुद्ध भएका बेला मध्य पहाड़ी लोकमार्गले पूर्वी पहाड़ी जिल्ला पाँचथर र ताप्लेजुङका यात्रुलाई वैकल्पिक आवागमनको सुविधा दिँदै आएको छ।
0: राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि भन्दै भ्रमणमा जाने पर्यटकका लागि प्रवेशाज्ञा दिन बन्द गरेको छ।
5: एक्या प्रधान कार्यालय पोखराको निर्णय अनुसार बिहिबारदेखि मौसममा सुधार नआएसम्म निर्णय लागू हुनेछ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिमाली तथा उच्च पहाड़ी क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि वर्षा र हिमपातले जोखिम निम्तन सक्ने उल्लेख गरी तीन दिनका लागि प्रवेशाज्ञा अनुमति पत्र दिन बन्द गरेको एक्याप जोमसुमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभएको छ। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार पर्यटकको सुरक्षाका लागि परमिट अनुमति दिन बन्द गरेको कार्यालय प्रमुख गुप्ताको भनाइ छ। यो निर्णयसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत मुस्ताङ सहित मनाङ, लमजुङ, म्याग्दी र कास्कीको उपल्लो क्षेत्रमा जाने पर्यटकलाई बिहिबारदेखि प्रवेशाज्ञा अनुमति पत्र दिन बन्द गरिएको हो। एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रमा भ्रमण गर्ने पर्यटकका लागि अनलाइन प्रणाली मार्फत प्रवेशाज्ञा शुल्क उठाउने गरेको छ, तर यात्रा जोखिम हुन सक्ने भएकाले तत्कालका लागि मौसममा सुधार नआएसम्म प्रवेशाज्ञा अनुमति दिन अनलाइन प्रणाली बन्द गरेको प्रमुख गुप्ताको भनाइ छ। एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ, मनाङ, लमजुङ, कास्कीको उपल्लो भेग र म्याग्दीको सिख घारा र न्यारचाङ क्षेत्रमा भ्रमण गर्ने पर्यटकले तोकेको शुल्क तिरेपछि मात्रै प्रवेशाज्ञा अनुमति पाउने गर्छन्।
0: हवस् त खबर यति नै, नमस्कार।
6: यो BFBS कुलकर्म रेडियो हो।

0: iHeartRadio.
1: हजुर, यहाँलाई पूर्ण स्वागत छ तपाईँहरूको आफ्नै कार्यक्रम नौलो किरणको तेस्रो घण्टामा, र कार्यक्रममा म छु तपाईँहरूको कार्यक्रम प्रस्तोता वृन्दा राई। हजुर, कार्यक्रमको तेस्रो घण्टाको थालनीमा सुन्यौं निकै नै रमाइलो गीत रिता केसी, अनुसार लामा र साथीहरूको आवाजमा लौरे मत आइहाल्छ पेन्सन बोलको गीत। आशा छ गीत सुनेर मनोरञ्जन लिइदिनु भयो। हजुर, हामीलाई देश विदेशमा छरेर बसिरहनु भएको सम्पूर्ण श्रोताहरूले सुनेर मेसेज गरिराख्नु भएको छ, गीत फरमाइस गरिराख्नु भएको छ। तपाईँहरूको गीत म केही क्षणमा पक्कै पनि बजाउने नै छु, होइन र तर अहिलेको लागि भने सुनाउन चाहन्छु काली प्रसाद बास्कोटा र अस्मिता अधिकारीको आवाजमा साली मन पर्यो।

हजुर, हामीलाई अस्ट्रेलियाबाट सम्पर्क गर्नु भएको छ टासी शेर्पाजीले. उहाँ चाहिँ मर्निङ वक गर्दै मेरो कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ. टासी शेर्पाजी, हजुरलाई धेरै धेरै धन्यवाद मलाई सुनेर साथ दिनुभएकोमा. होइन, र उहाँले गीत रोज्नु भएको छ निमा रुम्बाको आवाजमा रहेको मिस क्याटवक. निकै नै रमाइलो गीत छ यो है. र आशा छ माफ गर्नु होला है टासीजी, हजुरले कार्यक्रम सुन्दै रहनुहोस् है, भरेसम्म पनि साथ दिनुहोस्, यसरी तपाईँको गीतहरू फरमाइस गर्न गर्दै गर्नुहोस् भन्दै अहिलेको लागि सुनाउन चाहनु भएको छ टासी शेर्पाजीले मिस क्याटवक निमा रुम्बाको सम्पूर्ण रेडियो सुनेर बस्नु भएको श्रोताहरूको लागि पनि.

0: 됐어.
1: 어, 뭐?
0: 기거대 거래고.
1: 에, 뭐? 이 언젠 व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
2: तपाईले जानी जानी यस्तो त पक्की पनि गर्नु हुन्न। तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाई जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिशिङ टेक्निक द्वारा तपाईको पैसा चोर्नका लागि। यति सम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: BFPS गोर्खा रेडियो।

हजुर, ऐना हेरेर कपाल कोरेर सुन्यो निकै नै सुमधुर गीत शान्ति श्री परियार र सुरज तामुको आवाजमा। हजुर, यो गीत सुन्दा सुन्दै मलाई यो फिल्मको बारेमा पनि अलिकति कुरा राख्न मन लाग्यो तपाईँहरू माझै। यो फिल्मले चाहिँ दर्शकलाई राजनको एउटा सङ्घर्षपूर्ण यात्रामा लैजाँदो रहेछ है, र पूर्व भारतीय सैनिक गङ्गा बहादुरको निधनपछि उनकी कान्छी श्रीमती छलमाया र छोरा राजन पेन्सनको प्रक्रिया पूरा गर्न पोखरा स्थित पेन्सन क्याम्प पुग्छन्। तर त्यहाँ पुगेपछि उनीहरू अचम्म पर्छन्, रेकर्ड फाइल मा छलमायाको सट्टा अर्को महिलाको नाम भेटिन्छ। ती महिला को हुन्, गङ्गा बहादुरसँग उनको सम्बन्ध के थियो र उनीहरू कहाँ छन्? यी प्रश्नको उत्तर खोज्दै राजन आफ्नो अधिकार र सत्यको खोजीमा यात्रामा निस्कन्छन्। र यात्राको क्रममा नै उनले विभिन्न चुनौती र अवरोधहरूको सामना गर्नुपर्छ, र यही खोज र सङ्घर्ष नै फिल्मको मुख्य कथानक बनेको छ। र फिल्मले केवल पेन्सनको विषय मात्र उठाएका छैनन्, यसले लाहुरे जीवनको इतिहास, समाजमा रहेको परम्परा, संस्कृति, विविध पक्षलाई पनि उजागर गरेको छ। र देश र विदेश जानका लागि गरिने नक्कली सम्बन्ध, बिछोड, गाउँघरको सामाजिक परिस्थिति, रोधी संस्कृतिको झलक तथा लाहुरे परम्पराका अनेक आयामलाई कथामा समेटिएको छ होइन। र कुल मिलाएर चाहिँ पेन्सन पट्टाले चाहिँ एउटा परिवारको अधिकार प्राप्तको सङ्घर्षलाई प्रस्तुत गर्दै नेपाली समाजको इतिहास, संस्कृति र यथार्थलाई पर्दामा उतार्न प्रयास गरेको छ यस फिल्मका डाइरेक्टरले। र जहाँसम्म लाग्छ तपाईँले कतिले त नेपालमा यो फिल्म हेरि पनि सक्नु भएको छ। यो अस्ति 11 सेप्टेम्बरमा रिलिज भइसकेको छ, र युकेमा पनि यो फिल्म देखाइएको छ कति ठाउँहरूमा होइन। तपाईँले हेरिसक्नुभयो होला कतिजना। मैले जो फिल्मको हल्का फिल्म सकेपछि हेर्ने दर्शकहरूको रिभ्यूहरू अलिअलि हेर्दाखेरि कोही रुएर निस्किराख्नु भएको थियो होइन। जो अनुषा बहिनी पनि हुनुहुन्छ, जो चाहिँ हाम्रो पल्टनको बहिनी हुनुहुन्छ यस फिल्ममा, बहिनी र टिम सबै लगायत टिमहरूलाई चाहिँ फेरि पनि धन्यवाद दिन चाहन्छु है। फिल्मको एकदम कामयाबी भएको छ जस्तै मलाई लागिरहेछ होइन। र यो थियो फिल्मको बारेमा थोरै हजुरहरूलाई जानकारी। फिल्म के कस्तो छ, हामी ब्रुनेमा बस्ने स्रोत, हामी ब्रुनेमा बस्नेहरूले चाहिँ कहिले हेर्न पाउने हो होइन, त्यो कुरा हामीलाई थाहा छैन। तर जो जोले हेर्नुभयो सायद तपाईँहरूलाई राम्रो लाग्यो होला यो फिल्म भनेर मैले आशा राखेकी छु। हजुर, हामीलाई फिनल्यान्डबाट पनि नारायण सापकोटाजीले फोटो पठाउनु भएको छ, र उहाँले चाहिँ यस फोटोमा चाहिँ फिनल्यान्डको वेदर हामीलाई पोस्ट गर्नुभएको छ। गुड मर्निङ सिस्टर, सुन्दैछु है फिनल्यान्डबाट भनेर। र यो फोटोमा चाहिँ फिनल्यान्डमा चाहिँ अहिले 12 डिग्री सेल्सियस तापक्रम रहेछ, र मोस्टली क्लाउडली रहेछ अहिले फिनल्यान्ड, र केही क्षणमा भने चाहिँ घाम लाग्ने देखाइएको छ यो फोटो यसो हेर्दाखेरि मैले। धन्यवाद नारायण सापकोटाजी, हजुरले पनि फिनल्यान्डबाट हामीलाई सुनिराख्नु भएको रहेछ, धेरै धेरै धन्यवाद भन्दै लान चाहन्छु अर्को सङ्गीततर्फ। अहिलेको लागि भुवन प्यासीको जम्के जम्के सम्झना।

हजुर, झम्के झम्के साँझमा भुवन प्यासीको सुन्नुभयो निकै नै रमाइलो गीत। हजुर, तपाईँहरू सुन्दै हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रसारणमा कार्यक्रम नौलो किरण, प्रस्तुता वृन्दा राईको साथमा। र केही समयको विश्राम पछि भने नौलो किरण भने फेरि फर्केर आइसकेको छ तपाईँहरू माझमा। हिजोबाट कार्यक्रमको सुरुवात भएको छ, तपाईँहरूले अबदेखि सुन्न सक्नुहुन्छ नौलो किरणलाई हरेक शनिबार र आइतबार बिहान 7 देखि 10 बजेसम्म ब्रुनाई समय। हजुर, हामीलाई साउथ कोरियाबाट पनि हामीलाई सम्पर्क गर्नुभएको थियो शेर्पा चुल्तिमजीले, होइन, उहाँले पनि मेरो कार्यक्रम सुन्दै रहनु भएको रहेछ, आज पनि ड्युटीमा हुनुहुँदो रहेछ उहाँ। चुल्तिमजी, धेरै धेरै धन्यवाद हजुरले हामीलाई सम्पर्क गर्नुभएकोमा। र उहाँले कुन्ती मोक्तानको आवाजमा रहेको भन्छन् कोही जिन्दगी बोलको गीत उहाँले फरमाइस गर्नुभएको छ, र उहाँले यो गीत रेडियो सुनेर बस्नुभएको सम्पूर्ण श्रोताहरूको लागि भनेर भन्नुभएको छ। र स्विकार्नुहोस् अहिलेको लागि शेर्पा चुल्तिमजीको फरमाइसमा कुन्ती मोक्तानको आवाजमा भन्छन् कोही जिन्दगीको।

0: हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ

औँसीको रातमा सुन्नुभयो निकै नै रमाइलो गीत धीरज राईको आवाजमा। र धीरज राईको बारेमा भन्नु पर्दाखेरि चाहिँ उहाँ एकदमै मल्टी ट्यालेन्टेड सिङ्गर पनि हुनुहुन्छ, उहाँ एउटा लेक्चरर पनि हुनुहुन्छ, उहाँ एउटा सङ्गीत राइटर पनि हुनुहुन्छ है। हि इज अल फुल अफ प्याकेजेस धीरज राई। हजुर, हामीलाई फेरि यहाँ ब्रुनाईबाट नै हामीलाई सम्पर्क गर्नुभएको छ धनराज राई दाजुले। उहाँ चाहिँ मेरो सहकर्मी मित्र पनि हुनुहुन्छ। दाजुले जस विधामा पनि मेरो कार्यक्रम सुनिराख्नु भएको रहेछ, हामीलाई साथ दिइराख्नु भएको रहेछ विकेन्ड भए तापनि, होइन दाजु? धेरै धेरै धन्यवाद तपाईँलाई। र उहाँको सन्देश छ, प्रस्तोता बहिनी वृन्दा नमस्कार र शुभ प्रभात। शुभ प्रभात दाजु, कार्यक्रम सुनेर मनोरञ्जन लिँदैछु। यो समयमा म एउटा गीत मायाले जोन चामलिङ राईको सुनाइदिनु हुन अनुरोध गरे है भनेर भन्नुभएको छ। मेरी श्रीमती विदाताको लागि डेडिकेट गर्न चाहन्छु। उनलाई अत्यन्त मनपर्ने गीतहरू मध्येको नम्बर वानमा राखेको छ यो गीत भनेर उहाँले भन्नुभएको छ। र गीत उहाँले मलाई लगायत अन्य श्रोताहरूलाई इन्जोय गर्नुहोला भनेर पनि उहाँले सन्देश लेख्नु भएको छ। दाजु, अहिलेको लागि भने हजुरको फरमाइसमा दिदी विदाताको लागि जोन चामलिङको मायाले स्विकार्नुहोस्।

सुन्यौ र दाजु धनराजको फरमाइसमा यो गीत दिदी विदाताको लागि। हजुर, आज विकेन्डको समय छ होइन, र म चाहिँ अन ड्युटी नै छु विकेन्ड भए तापनि, र मलाई कति श्रोताले पनि साथ दिइराख्नु भएको छ ड्युटीमा भएर पनि। आशा छ मैले तपाईँहरूको यो क्षणलाई चाहिँ मैले सुनमा सुगन्ध ल्याउने काम गरिरहेको छु भनेर आशा गरेकी छु। हजुर, विकेन्डको समय छ, कसैका लागि विकेन्ड भनेको आराम गर्ने दिन पनि हुनसक्छ होइन, कसैका लागि परिवारसँग समय बिताउने अवसर, कसैको लागि भने साथीभाइसँग घुमघाम रमाइलो, अनि कसैको लागि चाहिँ हप्ताभरिको होइन रहेको घरको काम सकाउने दिन पनि हुनसक्छ विकेन्ड होइन। तपाईँको विकेन्ड चाहिँ कुन समूहमा पर्छ त? बिहानै उठेर कि बा एक्सर्साइज वकिङ पो जाने कि होइन, कि बा बाहिर ब्रेकफास्ट खान पो जाने कि, साथीभाइहरूसँग फुटबल अथवा अन्य खेलकुद पो खेल्ने कि, घरमै बसेर फिल्म हेर्ने कि, बिबिक्यू र गफगाफ गर्ने कि फोन साइलेन्टमा राखेर रा मजाले सुत्ने कुन पर्छ त? के गर्नुहुन्छ त यो विकेन्डमा तपाईँहरू भन्नुहोस् है मलाई। र बिबिक्यू भन्दाखेरि चाहिँ है, यो बिबिक्यू भन्नु बित्तिकै मैले पनि यसो बाहिर वेदर हेरेँ, ब्रुनाईमा माइलो छ, ब्रुनेमा भने चाहिँ पक्का बिबिक्यू खाने वेदर भइरहेछ, रातभरि पानी झरीले होला, अलिअलि शीतल पनि छ। र तपाईँहरूको के छ विकेन्ड प्लान हामीलाई पक्कै पनि लेखी पठाउनुहोस् भन्दै लान चाहन्छु तपाईँहरूलाई अर्को सङ्गीतको दुनियाँमा। तारा प्रकाश लिम्बू र प्रविशा अधिकारीको आवाजमा रहेको यो निकै नै सुमधुर गीत के साँच्चै तिमी।

हजुर, सुन्नुभयो, निकै नै सुमधुर गीत के साँच्चै तिमी, तारा प्रकाश लिम्बू र प्रविशा अधिकारीको आवाजमा। आशा छ गीत तपाईँलाई मन पर्यो होला भनेर। हजुर, अहिले ब्रुनाईमा समय भएको छ 10 बज्नलाई मात्र 3.5 मिनट रहेको छ र मैले नौलो किरणको तेस्रो घण्टालाई पनि बिट मार्ने समय भइसकेको छ। तपाईँ मेरो भेटघाट भने अर्को साता पके पनि विकेन्डमा हुने नै छ र त्यतिन्जेल आज 3 घण्टा मलाई सुनेर साथ दिनुभएकोमा हृदयबाट धेरै धेरै धन्यवाद भन्न चाहे मैले। र अब पके पनि जान त मन छैन, के गर्न, होइन, जानै पर्छ। र अर्को हप्ता पनि मलाई यसरी नै सुनेर साथ दिनुहुन्छ होला भन्ने पनि मैले आशा राखेकी छु। र जाँदा जाँदै तपाईँहरूलाई राख्न चाहन्छु नवीन के भट्टराईको तिमी हौ लाखोको धड्कन बोलको गीत, र गीतपछि तपाईँहरूले सुन्नुहुन्छ नेपालबाट प्रसारण हुने समाचार। हवस् त, आजको लागि यति नै। फेरि पनि हाम्रो भेट हुन्छ अर्को शनिबार। नमस्ते, शुभ दिन।

0: लगातारको वर्षाले सप्तरीको हनुमान नगर कंकालिनी र तिलाठी कोइलाडीमा आएको बाढीका कारण 500 घर डुबानमा परेका छन्। 2000 भन्दा बढी परिवार प्रभावित भएका छन्। हनुमान नगर कंकालिनी 5, 7, 12, 13 बस्तीमा बाढी पस्दा 483 र तिलाठी कोइलाडी 4 र 5 बाढी पस्दा 17 घर डुबानमा परेको हो। सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमान नगर कंकालिनीका प्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो। भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले 2 घर बगाएको छ भने 3 घरमा क्षति पुगेको छ। गैरातीको बाढीले बुटवल 11 टप मजुवाका दुर्गा बानिया र उहाँको छिमेकीको घर बगाएको हो। बाढीले नरेन्द्र दर्जी, साकिल मिया र अब्दुल अलीको घरमा केही क्षति पुर्याएको छ। घर भत्किएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका छन्। कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको मिरमी र गुल्मीको हर्मीचौर जोड्ने पुल बगाएको छ। कालीगण्डकी एजल विद्युत आयोजनाको ड्याम साइटमा पानीको बहाव बढीसँगै पुल बगाएको हो। बाढीले पुल बगाउँदा मिरमी हर्मीचौरको आवत जावत प्रभावित भएको छ। 15 महाधिवेशनको तयारीमा रहेको नेपाली काँग्रेसको देउबा समूहले पार्टीका 6 तहमा जेएनजीको प्रतिनिधित्व अनिवार्य गर्ने भएको छ। महाधिवेशन निर्वाचन निर्देशिकामा सबै तहका कार्य समितिमा 18-28 वर्षसम्म उमेर समूहका महिला र पुरूष 1-1 अनिवार्य रूपमा समावेश गर्नुपर्ने प्रावधान छ। समावेशी अन्तर्गतका समूहबाट निर्वाचित हुने प्रतिनिधिमा पनि 1 महिला र 1 पुरूष 18-28 वर्षसम्मको नवयुवा समावेश गर्नुपर्नेछ। निर्देशिकामा 18-28 वर्षसम्मको जेएनजी नभएको अवस्थामा अन्य उमेर समूहबाट पदपूर्ति गर्न सकिने उल्लेख छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा गैराती आफ्नै घरबाट पक्राउ पर्नु भएको छ। उहाँलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो। उहाँ विरूद्धको कसुर भने खुलाइएको छैन। तत्कालीन प्रधान न्यायाधीश जबरा विरूद्ध 2078 साल फागुनमा संसदमा महाअभियोग दर्ता भएपछि उहाँ निलम्बनमा पर्नु भएको थियो। उहाँमाथि विभिन्न 21 अभियोग छ। तत्कालीन संसदले महाअभियोग टुङ्गो लगाउन नसके पनि उहाँ सर्वोच्च फर्किन भने पाउनु भएको थिएन। काँग्रेसको 15 महाधिवेशन अन्तर्गत निर्वाचनमा तोकिएको शुल्क बाहेक अतिरिक्त रकम नलिन केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ।
1: निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले शनिबार विज्ञप्ति जारी गर्दै निर्देशिकामा तोकिएको शुल्क बाहेक कुनै पनि अतिरिक्त रकम लिन नपाइने स्पष्ट पार्नु भएको हो। निर्देशिका अनुसार गाउँपालिका तथा नगरपालिकाको ओडा कार्य समितिको सभापतिका लागि 1,000 निर्वाचन शुल्क तोकिएको छ। उपसभापति, सचिव र सहसचिवका लागि 700 तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि 500 शुल्क तोकिएको छ। गाउँपालिका कार्य समितिको सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 2,000, सहसचिवका लागि 1,500 तथा सदस्यका लागि 1,000 शुल्क तोकिएको छ। नगरपालिकाको सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 3,000, सहसचिवका लागि 2,000 र सदस्यका लागि 1,000 शुल्क निर्धारण गरिएको छ। महानगरपालिका तथा उपमहानगरपालिका कार्य समितिको सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 तथा सदस्यका लागि 2,000 शुल्क तोकिएको छ। प्रदेशसभा क्षेत्रीय कार्य समितिको सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 तथा सदस्यका लागि 2,000 शुल्क तोकिएको छ। प्रदेश अधिवेशन प्रतिनिधिका लागि 5,000 रूपियाँ निर्वाचन शुल्क तोकिएको छ। प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिको सभापतिका लागि 10,000, उपसभापति र सचिवका लागि 5,000, सहसचिवका लागि 4,000 र सदस्यका लागि 2,000 रूपियाँ शुल्क तोकिएको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि 7,000 तथा केन्द्रीय महासमिति सदस्यका लागि 5,000 शुल्क निर्धारण गरिएको छ। जिल्ला कार्य समितिको सभापतिका लागि 15,000, उपसभापति र सचिवका लागि 7,000, सहसचिवका लागि 6,000 तथा सदस्यका लागि 3,000 शुल्क तोकिएको छ। प्रदेश कार्य समितिको सभापतिका लागि 20,000, उपसभापति र महामन्त्रीका लागि 15,000, सहमहामन्त्रीका लागि 10,000 तथा सदस्यका लागि 5,000 शुल्क तोकिएको छ। त्यस्तै केन्द्रीय कार्य समितिको सभापतिका लागि 40,000, उपसभापति र महामन्त्रीका लागि 30,000, सहमहामन्त्रीका लागि 20,000 तथा केन्द्रीय सदस्य पदका लागि 11,000 रूपियाँ निर्वाचन शुल्क तोकिएको समितिले जनाएको छ।
0: अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि मुलुकका विभिन्न ठाउँमा आएको बाढी पहिरो लगायतका विपदमा परि हालसम्म 6 मृत्यु भएको छ। विपदमा परि बागमती प्रदेशमा 2, लुम्बिनीमा 2, गण्डकीमा 1 र कर्णाली प्रदेशमा 1 मृत्यु भएको नेपाल प्रहरीको समाचार कक्षले जनाएको छ। 2 घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रभावित विभिन्न ठाउँबाट हालसम्म 407 उद्धार गरिएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस कुलकर्मी।

0: हजुर परदेशको सन्देश कार्यक्रम शुरू भयो. सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर केही दिनपछि उपस्थित भएको छु. सम्पूर्ण आदरणीय श्रोतामा नमस्कार छ. कार्यक्रममा हार्दिक स्वागत छ.
1: साथमा छु म निशा गुरुङ. यहाँहरू सबैलाई नमस्कार छ. कार्यक्रममा स्वागत छ. गत हप्ता हामी दिदी बहिनी आएका थियौँ, आज हामी दाजु बहिनी आएका छौँ. श्रोताहरू कस्तो हुनुहुन्छ? अब त चिसो मौसम पनि सुरु हुन लाग्यो दाजु, होइन? हामीलाई पनि अलिअलि रुगा मार्गीले छुन छैन लागेको छ.
0: मलाई त छोएर पनि निको भइसक्यो, सरलाई भन्ने पो डर पर्छ. एनिवे, र तपाईँहरूको तिज कस्तो भयो सोध्न मैले पाएकै छैन, होइन?
1: यसपालि तिज त हामीले मनाएनौ भन्नुपर्छ दाजु. ब्रिटिस क्याम्पमा पनि हाम्रो प्रोग्राम क्यान्सल भयो है. यो वर्ष खासै मनाएन भनौँ, त्यस्तो साह्रो रमाइलो चाहिँ गरेनौ दाजु.
0: ओके, खास खासमा अब पुरानो शैलीमा भने तिज त अब रमाइलो गर्ने भन्दा पनि होइन, घरमा माइत जाने, गफ गर्ने, सुख दुःख कुरा गर्ने हो नि त, होइन? पछि अलि रमाइलो रमाइलोतिर गयो, नाचगानतिर आयो, होइन? तिजका विरहका गीतहरू गाउनु पर्ने ठाउँमा एकदम उफ्री उफ्री नाच्ने गीतहरू बन्न थाले, होइन? तर अब व्रतको कुरा आयो के, एउटा कमिटमेन्टको, प्रतिबद्धताको कुरा, होइन? त्यो चाहिँ तपाईँले गर्नुभयो भयो नि, मलाई थाहा छैन, त मैले चाहिँ गरेँ क्या बहिनी, किनभने यो मेरो 17th वर्ष हो बहिनी, होइन? मैले चाहिँ मजाले बिहानको 5:30 बजेदेखि होइन उठेदेखि बेलुका 6:30 बजेसम्म चाहिँ एकदमै निलाहार निर्जल भएर आफ्नो कर्तव्य पुरा गरियो. त्यसले गर्दाखेरि अब कसैलाई कर त छैन, तर गर्दाखेरि राम्रो हो भन्ने कुरा हो. स्वास्थ्यलाई पनि राम्रो, अरू मुख्य कुरा चाहिँ द अदर हाफ चाहिँ ढुक्क के बहिनी, होइन?
1: बराबर
0: भयो. ओके, त्यो चाहिँ अरूले पनि गर्नुभयो होला भन्ने आशा गरौँ. र आउँदा दिनका चाडपर्व पनि अब फटाफट आउँदैछ नि, होइन बहिनी?
1: हजुर हजुर दाजु, अब त चाडपर्वको लर्को नै लागिसक्यो.
0: भनिन्छ नि इन्द्रजात्रा आएपछि दसैँ आयो, सरसरा सुरु भइहाल्यो, होइन? तर यसो हेर्दाखेरि हाम्रो क्यालेन्डरमा हेर्दाखेरि जब यो कुम्भेश्वरको मेला हुन्छ नि बहिनी, त्यो मेला पछि त फटाफट आइहाल्छ नि, होइन? अब इन्द्रजात्रा चाहिँ हामीले कार्यक्रम गरेको भन्दा पहिला नै आइसक्यो, होइन? उपत्यकामा मनाइयो होला भन्ने राम्रोसँग, होइन? सोरस रात चाहिँ अब सुरु भयो, होइन त?
1: हो नि, अब त छिट्टै घटस्थापना पनि सुरु हुन्छ दाजु.
0: हो र, आइसक्यो घटस्थापना.
1: हजुर हजुर
0: आयो नि. यसपालि चाहिँ के आइतबारको दिन परेर चाहिँ क्या हो त्यस्तो लाग्यो मलाई, आइतबारको दिन परेको छ घटस्थापना पछि नवरात्र त्यहाँबाट सुरु हुन्छ, र शनिबारको दिन यानि कि 31 गतेको दिन चाहिँ फुलपाती दशैं बिदा सुरु हुन्छ. विशेष गरी बच्चाहरूको लागि, केटाकेटीको लागि चाहिँ दशैं भन्दाखेरि अर्कै रमाइलो होइन,
1: एकदम रमाइलो हुन्छ. हजुर हजुर, तर पहिला पहिलाको जस्तो रमाइलोपन अहिले चाहिँ अलिक पाउन गाह्रो छ दाजु, होइन? बच्चाहरूलाई हुन त हामीले ठाउँ ठाउँमा लग्छौँ घुमाउनको लागि, पिङ खेल्नको लागि, तर जुन पहिलाको रौनक थियो नि त्यो चाहिँ अहिले अलिक पाउन अलिक गाह्रो गाह्रै छ.
0: अब पिङ बनाउने मान्छेहरू नि सबै कता, साउदीदेखि मलेसियातिर हुनुहुन्छ, कोरियादेखि जापानसम्म हुनुहुन्छ भनेर गाउँ घरको समाचार सुन्दाखेरि त्यो सुनिन्छ, होइन? विशेष गरी यो रोटी पिङ बनाउन चाहिँ बडो गाह्रो पनि छ, होइन? स्किल पनि चाहिन्छ. गर्दाखेरि गाउँघरमा पिङहरूको संख्या पनि कम भयो भनेर सुन्दाखेरि अलिक दुःख लाग्छ, तर आशा गरौँ उहाँहरू फर्केर आएर फेरि बनाउनको लागि मद्दत गर्नुहुन्छ होला, होस्टेलमा आइसिया गर्नुहुन्छ होला भन्ने आशा गरौँ, होइन बहिनी? ओके, चाडपर्वको जानकारीको साथमा अब हामी हाम्रो आजको यो बसाइमा ठेगाना दिउँ. त्यसपछि योभन्दा अगाडिको हप्तामा मैले दौडधुपको एउटा प्रश्न राखेको थिएँ, कतिले भाग लिनुभयो बहिनी?
1: हजुर हजुर, हामीलाई 5 जना श्रोताले फोन गर्नुभएको छ, र उहाँहरूले चाहिँ 100% उत्तर मिलाउनु भएको छ.
0: बीबीसी सुन्दै थिएँ, अहिलेसम्मको सबैभन्दा लामो आधिकारिक रूपमा के भने अफिसियल टाइममा चाहिँ लामो र मान्यता दिएको रेकर्ड चाहिँ के रहेछ त भन्दाखेरि एकजनाको रहेछ, अनि त्यही प्रश्न राखौँ भनेर राखेको. इन कथा चाहिँ इन्ट्रेस्टिङ छ नि, होइन बहिनी?
1: एकदम इन्ट्रेस्टिङ छ.
0: उहाँहरूले पनि केही नयाँ कुरा जान्ने मौका पाउनुभयो भने यसको छिनोफान एकछिनपछि गरौँ. 4 जना मध्येमा 1 जनालाई चाहिँ हामी जिताउनै पर्यो, होइन?
1: हो, अवश्य पनि 1 जना त विजयी हुनुहुन्छ. त्योभन्दा अगाडि ठेगाना भन्छौँ.
0: ओके
1: हजुर, ठेगाना यस प्रकार छ: कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल. हाम्रो बिएफपिओ ठेगाना छ बिएफपिएस नेपाल, एचक्यूबिजिएन, बिएफपिओ4. इमेल आइडी छ bfpsgurkha@bfps.com. फेसबुक छ बिएफपिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक. हाम्रा सम्पर्क नम्बर छन् 54 28 055, 54 37 364 र 54 33 930.
0: ठेगाना पाउनुभयो, विभिन्न तरिकाले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ भने परदेशको सन्देश कार्यक्रममा यहाँहरू सबै सबैलाई हामीले ढोका पनि खोल्छौँ, स्वागत पनि गर्छौँ, होइन, यहाँ आउनेलाई चियापान पनि गराउँछौँ, कोही भेट्न पनि आउनुहुन्छ, विशेष गरी पुरस्कार ग्रहणको लागि, होइन, आउँदाखेरि यसरी प्रत्यक्ष रूपमा चिन्जान पनि हुन्छ। अस्ति भक्तपुरका मित्र आउनुभएको थियो नि,
1: हो, उहाँको नाम भीम प्रसाद तिवारी
0: हो, अनि उहाँ चाहिँ खोज्दै खोज्दै लट्ठी टेक्दै आउनु भएको रहेछ। बिजिएनको मेन गार्ड रुममा पुगेर एकजना दिदी बहिनी है कसले चाहिँ यहाँसँग डोराइदिनु भयो भनेर भन्नुभएको थियो, होइन,
1: दुईजना बहिनी आउनु भएको थियो र उहाँसँग हाम्रो भलाकुसारी पनि भएको थियो दाजु, हामीले गत हप्ता नै प्रसारण गरेका छौँ।
0: हो नि, ओके, अब आजको लागि पहिलो स्थान कसले पाउनु भएको छ बहिनी?
1: हजुर, राजाराम रायमाझीजी आउनु भएको छ टिस्टुङ पालुङबाट, र उहाँले चाहिँ कृष्ण भीरमा पहिरो आयो नि दाजु, र अल्टरनेट रूममा वैकल्पिक बाटो चाहिँ अहिले टिस्टुङ प्रयोग भएको कुरा पनि उहाँले गर्नु भएको छ, र निकै सवारी साधनको चाप बढेको कुरा पनि गर्नु भएको छ।
0: मैले अस्ति सोधेको पुरानो भाइरोडको बाटो एकदम चहल पहल बढ्यो, पहिला त्यो अब त्यति प्रयोगमा नआउँदाखेरि सुनसान भएको थियो त्यो बाटो, अहिले के छ कसो छ भनेर सोधेको थिएँ, सायद उहाँले त्यही आन्सर दिनुभएको रहेछ, उत्तर दिनुभएको छ, स्थिति दिनुभएको छ। अब त्यसतर्फ लागौँ। लेख्नुहुन्छ राजाराम रायमाझी, थाहान नगरपालिका 3 शिखरकोट पालुङ मकवानपुरबाट। लेख्नुहुन्छ उहाँ, निशाजी नमस्कार, हजुर लगायत बिएबिएस का विनोद सर, सुजन बाला, मिना सबैमा नमन छ भनेर लेख्नु भएको छ, उहाँको नाम भनेर लेख्नु भएको छ। म राजाराम रायमाझी पालुङ शिखरकोटबाट भनेर उहाँले पत्रको सुरुवात गर्नुभयो।
1: हजुर, राजारामजीले चाहिँ मेरो यो मेसेन्जरमा लेख्नु भएको सन्देश हो दाजु, त्यसैले मलाई नै सुरुमा निशाजी भन्नुभएको छ है। हजुर, राजारामजीलाई हामीले एउटा सल्लाह पनि दियौँ, होइन, हामीलाई चाहिँ इमेल गर्नु होला, इमेल गर्यो भने चाहिँ कहिलेकाहीँ म विधामा बस्दाखेरि मिना दिदी, धनजङ दाई, होइन, अरू अरू हाम्रा कर्मचारीहरूले पनि तपाईँको इमेल देख्न सक्नुहुन्छ।
0: हो नि, अनि के भन्छ इमेल एड्रेस एकतरी फेरि दोहोऱ्याइदिने हो कि?
1: हजुर हजुर, bfbsgorkha@bfbs.com र स्पेलिङ भने गोर्खाको धेरैले GORKHA लेख्नुहुन्छ, हाम्रो स्पेलिङ चाहिँ bfbsgurkha@bfbs.com।
0: प्लिज यसमा लेख्नु होला, हुन त भारतीय भनौँ न अब सेनामा जानेहरू हाम्रा दाजुभाइहरू, होइन, इन्डियन आर्मीमा भएकाहरू GORKHA लेख्नुहुन्छ, कसैले GOO पनि लेख्नुहुन्छ क्या बहिनी, गोर्खा भनेर लेख्नुहुन्छ, त्यसले गर्दाखेरि हामी बेलायती परे हुनाले, होइन, GURKHA छ, ओके, उयो उच्चारण अनुसारको पनि हुन्छ कहिले कहिले, होइन, तर GURKHA लेख्नु होला। अनि हाम्रो मित्र लेख्नुहुन्छ पालुङ शिखरकोटबाट, विनोद सरले यता त्रिभुवन राजपथको बारेमा सोध्नु भएको थियो, हो, कृष्णवीरमा पहिरो गएपछि उताको बाटो बन्द हुन पुग्यो, पुरानो अनि जीर्ण त्रिभुवन राजपथले काठमाडौँवासीलाई यस पटक निकै राहत पुर्यायो भन्नुभएको छ बहिनी,
1: है, वैकल्पिक बाटो भएको यति फाइदा हुन्छ, होइन, यदि नभएको भए हामीलाई कति गाह्रो हुन्थ्यो होला, त्यस्तै गरी त्यहाँबाट नै ताजा ताजा तरकारीहरू भित्रिने नै बाटो त्यही हो, टिस्टिङबाट नै आउँछ, होइन, र यदि त्यो बाटो नहुने भए, तपाईँहरू नहुने भए, हामीले ताजा तरकारी पनि खान पाउँथेनौँ होला।
0: हो नि, अब पहिला पहिला चाहिँ बाहिरको बाटो भन्दा डर लाग्दो के भयो, होइन, दुर्घटना भएको भए, किनभने बाटो पनि अलिक सानो साँगुरो साँगुरो, अनि स्पिड र पुरानो गाडीहरू, त्यो भनौँ न अब ट्रकहरू मात्रै हिँड्ने, बसहरूको प्रयोग बिस्तार बिस्तार हुन थाल्यो, त्यसले गर्दाखेरि अब त्यो दुर्घटना भएपछि त फेरि एकदमै अब अवाञ्छित नतिजा आइहाल्ने के बहिनी, होइन, ए यतिजनाको निधन भयो भनेर सुन्न परिरहन्थ्यो, अनि हामी पनि कहिले कहिले जान्थ्यौँ के बहिनी त्यो बाटोमा, विशेष गरी जाडो छर्नको लागि मधेसतिर जाँदाखेरि यो स्कुल बन्द भएपछि हामी एकदम खुसी साथमा बाहिरको बाटो हुँदै बिरगन्ज हुँदै त्यहाँबाट रक्सोल हुँदै हाम्रो गाउँ जान्थ्यौँ के बहिनी, होइन, अनि इन्डियाको बाटो भएर नै गाउँ जानु पर्थ्यो, अनि एकदमै त्यो बाहिरको बाटो नसुक्नु त्रिभुवन राजपथ हेटौँडा नपुङ्जेलसम्म चाहिँ मन चाहिँ ढुकढुकेको बहिनी, होइन, यसो हेऱ्यो तल कहाँ हो, होइन, 7 घुम्ती 12 घुम्ती के नामहरू, होइन, त्यो आउँदाखेरि डरलाग्दो हुन्थ्यो, तर त्यो बाटो ले यसपालि चाहिँ हामीलाई मद्दत पुऱ्यायो, होइन,
1: राहत पुऱ्यायो दाजु, अनि उहाँले त्यो 7 घुम्तीको बारे पनि भन्नुभएको छ,
0: हो र, ओके, अहिले लेख्नुहुन्छ, म पढौँ है त उसमै,
1: हुन्छ,
0: उहाँ भन्नुहुन्छ निकै राहत पुऱ्यायो यस बाटोबाट, साना ठुला गरी करिब एक दिनमा 6,000 जति गाडीको चापो भयो, गाडी चलेको तथ्याङ्क छ भनेर भन्नुहुन्छ, उहाँ लाइफ लाइनै झन्डै बन्द भएको, तर त्यसले चाहिँ हामीलाई उद्धार गर्यो, र बाटो लोड अनि गाडी मात्र काठमाडौँ जाने एकतर्फी गरिएको थियो, त्यसले गर्दाखेरि सहज पनि भयो, होइन, काठमाडौँ मात्रै जाने बाटो बनाएको छ, वान वे बनाएको रहेछ, होइन, अनि यताबाट काठमाडौँ जाने र कान्ति लोकपथ हुँदै फर्किने व्यवस्था मिलाइएको छ। त्यही पनि सानो बाटो झनै 12 घुम्ती 7 घुम्ती त्यस्तै टर्निङले गर्दा बाटो अत्यधिक रूपमा जाम भयो। जसोतसो यो बाटोले अहिले फुर्सद पाएको छैन। बाटो ठुला ठुला सवारी साधनले गर्दा ठाउँ ठाउँमा भाँसी र जीर्ण बन्द गएको छ भनेर उहाँ भन्नुहुन्छ। किनभने पक्का हो त्यतिको मेन्टेन नगरेको बाटोमा एकै दिन 6,000 गाडी चल्यो भन्दा र ठुला ठुला मालवाहक एकदम हेभी लोडहरू जाँदाखेरि त्यसै प्रयोग नभएको बाटो त्यसमा चाहिँ मेन्टेन नहुँदाखेरि त जीर्ण हुने
1: भोलि।
0: अब यस्तो अल्टरनेटिभ बाटो वैकल्पिक बाटोलाई पनि बेला बेलामा ध्यान पुर्याउनै पर्ने रहेछ र उहाँ भन्नुहुन्छ अब पुनः मर्मत सम्भार भएन भने अर्को पल्ट यस्तै जरुरी पर्यो भने यात्रा गर्न कठिन हुन सक्छ भनेर भन्नुभएको छ। अब सरकारको ध्यान त जानै पर्यो, विशेष गरी बहिनी यो चाहिँ खानपान सप्लाईको बाटो चाहिँ एक भन्दा दुईटा राम्रो, दुई भन्दा तिनटा राम्रो के बहिनी होइन। अब पहिला तपाईँलाई थाहा छ नि रोपवे काठमाडौँमा आउँथ्यो भनेर सुन्नुभएको थियो। रोपवे थाहा भएन, राणाकालमै रोपे बनाएको होइन, सायद यो हेटौडा अम्लेखगञ्जबाट नै सुरु भएर यो चाहिँ कहाँसम्म आउँथ्यो भने यहाँ टेकुसम्म आउँथ्यो कि बहिनी, रोपवेबाट माथि जहिले हामीले अहिले बिजुलीको ठुल्ठुलो ट्रङ्क लाइन भन्छौँ नि होइन, पाइलन भन्छौँ नि, त्यस्तै प्रकारले डाँडा काँडामा रोपवेमा एउटा सानो क्यारियर जस्तो राख्ने अनि त्यहाँ चाहिँ मालहरू लोड गर्ने, जस्तै सिमेन्ट भयो, खाद्यान्न भयो, अब तोरीहरू भए, लत्ता कपडाहरू भए, औषधिहरू सब त्यतैबाट आउँथ्यो बहिनी। अनि त्यसले चाहिँ धेरै राहत दिन्थ्यो। हो त्यस्तै प्रकारको तर अलि त्योभन्दा पुरानो तरिकाको तर एकदमै एफिसियन्ट के बहिनी होइन, त्यसले चाहिँ लगातार रूपमा आफ्नै तालमा आइरहने अनि त्यसका पुरानो पुरानो फोटोहरू अझै पनि हेर्न पाइन्छ। तपाईँ टेकुमा जानुभयो, कालीमाती टेकुमा जानु भने त्यसको पुरानो स्टेसन त्यहाँ छ, लिगहरू पनि छ, रेलको लिगहरू पनि छ कि बहिनी
1: होइन,
0: हेर्नुहोला। त्यस्तो कुराहरूलाई चाहिँ हामीले अझै बचाएर राख्नु सके भए सायद रोपवेले पनि धेरै मद्दत गर्थ्यो यो गाह्रो पर्दाखेरि। त्यसले गर्दा पुरानो संरचनाहरू एकैताल भत्काइहाल्नु चाहिँ
1: हुँदैन।
0: एनिवे हामीले बाटो कुरा रोपवेको कुरा गऱ्यौँ, कुनै दिन रोपवेको बारेमा पनि हाम्रो मित्र लेख्नुहुन्छ होला। तर कहिले कहिले के हुन्थ्यो भने नि डाँडाको नजिकबाट जाँदाखेरि चाहिँ मान्छेले यसो तान्थे रे के बोराहरू, त्यो पनि कहिले कहिले सुन्न आउँथ्यो। तर त्यतिखेरको नियम कानुन कडा थियो, मान्छेहरू सोझा थिए, चोरी डकैती त्यतिको हुँदैन थियो, तर पनि यसो रमाइलोको लागि गरे होला नि होइन, त्यो पनि कता कता सुन्न पाइन्थ्यो बहिनी। अनि अझै लेख्नुहुन्छ उहाँ, कम्तीमा पनि 2 लेनको हुनु जरुरी भइसकेको छ, स्थानीयलाई बाटो क्रस गर्न हम्मे हम्मे छ रे बहिनी। हेर्नुहोस् त सुनसान बाटो अलिक क्रस गर्नै हम्मे छ होइन, त्यो अब दैनिक सो चाप बढ्यो यसको। लेख्नुहुन्छ अब अन्य कुरा लेख्नुहुन्छ, मेरो जीवनसाथी किशोर रायमाझी, लभली छोरा रामराज रायमाझी अनि स्याङ्जाका मित्र नरेन्द्र माल अनि अरुणदी खत्री, सुमी लिम्बू, मोना मुखिया, रामबहादुर खड्का, ओमबनि सापकोटा, सुखराम लामा, सूर्य लामा, राजेन्द्र बान्थबा राई, सृजना मुखिया लगायत मलाई राजाराम रायमाझी भनेर रा चिन्ने सबैलाई सुनाउन चाहन्छु। हस्त फेरि पनि भेट्ने बाछा गर्दै अहिलेलाई बिदा लिन्छु, नमस्कार भनेर उहाँले पत्र अन्त गर्नुभयो बहिनी।
1: हजुर हजुर, आज भने उहाँले गीतको जिम्मेवारी हामीलाई दिनुभएको छ। सो हामीले चाहिँ नयाँ गीत छ माया छपक्कै बोलको गीत राखिदिएका छौँ।
0: हो र, यो त पुरानो पुरानो जस्तो लाग्छ, नयाँ भर्सनको
1: होइन दाजु, यो बिल्कुलै नयाँ छ,
0: बिल्कुलै
1: हजुर, तर वर्ड मात्रै मिलेको, शब्द मात्रै मिल्न गएको छ होइन। करण परियार र रश्मि विकले गाउनु भएको छ।
0: ओके, उहाँलाई मनपर्छ होला भन्दै यो गीत राखौँ है त।

0: ओके, बुढेसकालको कुरा पो गरिएको रहेछ त बहिनी. मिलिजुली बस्नुपर्छ भन्ने कुरा होइन त. राम्रो हो, मेसेज राम्रो रहेछ यो गीतमा. करण परियार, अवि सुनार, विशाल निरौला आदि आदि हुनुहुन्थ्यो यस गीतमा भने. अब हामी अर्को पत्रलाई स्थान दिइहालौँ. को हुनुहुन्छ भन्नुहोस् त?
1: हजुर, राजारामजीलाई धन्यवाद भन्दै अब भने हामी दोस्रो पत्रतर्फ लाग्छौँ. र मेरो हातमा नियमित श्रोताको पत्र परेको छ दाजु. उहाँ हुनुहुन्छ छवि थापा, फोक्सटन केन्ट युकेबाट हामीलाई पत्र लेख्नु भएको छ.
0: छविजीलाई नमस्कार छ, कार्यक्रममा हार्दिक स्वागत छ.
1: आदरणीय परदेशीको सन्देश सञ्चालक दाई विनोदमा पाँच औलाको गोर्खे सलाम भन्नुभएको छ.
0: मेरो पनि गोर्खे सलाम यहाँलाई.
1: सञ्चालिकाहरू दिदी सुसन बाला, बहिनीहरू निशा, मिना, साथै सम्पूर्ण काठमाडौँ बिएफबिएस गोर्खा रेडियो परिवार र रेडियो नेपाल परिवारमा दुई हात जोडी हार्दिक नमस्कार छ भनेर भन्नुभएको छ. हाम्रो पनि नमस्कार छ, कार्यक्रममा स्वागत छ सबैलाई.
0: सबैमा चाहिँ उहाँको नमस्कार पुर्याउनु पर्ला होइन बहिनी?
1: हजुर दाजु,
0: चाडबाडको बेलामा सम्झियो भन्ने हुन्छ नि बहिनी.
1: हजुर हजुर, म नियमित रूपमा परदेशीको सन्देश सुन्ने गर्दछु. हुन त अन्य कार्यक्रमहरू पनि सुनिरहेको हुन्छु, तर मलाई यो कार्यक्रम विशेष लाग्छ किनकि विभिन्न गाउँ ठाउँको आआफ्नै चाल चलन, संस्कार र संस्कृति र वस्तु स्थिति जान्न पाइन्छ. भन्नुभएको छ
0: हो नि. अब हाम्रो श्रोताले कति इन्फर्मेसन दिनुहुन्छ होइन त? अस्ति हामीले कस्तो छ यो बाटो भनेर सुन्दाखेरि बाहिरको बाटो त्रिमुल राजपथ होइन,
1: त्यसको
0: बारेमा हाम्रो मित्रले राजाराम रायमाजीले कति राम्रोसँग विस्तारमा भन्नुभयो, हामीलाई जानकारी दिनुभयो. र त्योभन्दा पहिला पनि एकताली उहाँले भनेको कुरा सम्झना छ कि मलाई. पहिला पहिला अब यो अर्किड के बहिनी, सुनाखरी फुल छ नि होइन, जङ्गलमा फुलिरहने कति प्रजातिका छन्, कसैलाई हेक्का नभएको, कसैले नपढेको अथवा रिसर्च नगरेको, तर विदेशीलाई चाहिँ यसको मतलब थाहा भएर गाउँ ठाउँमा गएर नि बहिनी होइन, अब कुनाकन्दरामा गएर अर्किड फुल टिप्न लाउने अनि गाउँलेलाई अलिअलि पैसा दिने अनि त्यो चाहिँ बाटोमै राखिदिने के बहिनी, सुकाएर त्यसको चाहिँ भनौँ न अब मुख्य चाहिने चिजहरू चाहिँ लिएर गएर औषधि बनाउँदो रहेछन् क्या होइन. यो राजाराम रायमिजीले भने जस्तो लाग्छ मलाई, किनभने पहिला पहिला त्यो भेगमा अर्किड फुल यानि कि सुनाखरी यति धेरै हुन्थ्यो, त्यसरी टिप्दाखेरि अब अलि अव्यवस्थित हुँदाखेरि धेरै हाम्रो त हरायो. अहिले पनि त्यसको हामीले भ्यालु बुझ्यौँ भनेर भन्नुभएको थियो कि बहिनी. त्यसरी गाउँठाउँको कुराहरू हामीले बुझ्न सक्छौँ, हामीले चाहिँ त्यसलाई चाहिँ बचाउन सक्छौँ, संरक्षण गर्न सक्छौँ एकअर्कामा कुराकानी गर्दाखेरि होइन. हाम्रो देशमा के छैन र होइन, हरेक कुरा छ, तर हामीले चाहिँ त्यसको हामीले जानेकै छैनौँ, बुझेकै

0: हौ त्यसले गर्दाखेरि तर यी कुराहरू चाहिँ हाम्रो श्रोताहरूबाट पनि धेरै थाहा हुन्छ नि बहिनी. तपाईँले अब हर्टिकल्चरमा जानुभयो अथवा कतै जानुभयो फ्लावर एक्जिबिसनमा जानुभयो भने चाहिँ एउटा अर्किडको फुल किन्दाखेरि कति पर्छ त भन्नुहोस् त?
1: एकदमै धेरै महँगो छ नि दाजु, यो त
0: एउटालाई 2-3 हजार पर्छ होइन. त्यसले गर्दाखेरि घरमा सजाउँदा कति राम्रो हुन्छ. तर हाम्रो डाँडा पाका कन्द कन्दरा रुखका कुना काप्चामा यो अर्किड जातिको र अन्य फुलहरू पाइरहन्छन् बहिनी होइन. राजाराम राजमाजीलाई धेरै धेरै धन्यवाद छ.
1: अब हाम्रो छवि दाई भन्नुहुन्छ, कुशल छौँ र कुशलताको कामना गर्दछौँ भन्नुभएको छ.
0: आरामै हुनुहुँदो रहेछ. यसपालि त गर्मी भयो बेलायतमा धेरै, अब जाडो पनि त्यस्तै बढ्ला जस्तो पो छ त बहिनी.
1: ल है सबैलाई तपाईँहरू आफ्नो ख्याल राख्नुहोला. यसपालिको नेपाली नारीहरूको महान चाड हरितालिका तिज, त्यस्तै गरी दसैँ तिहार मनाउन पनि अलिक गाह्रो छ भनेर भन्नुभएको छ है. नेपालमा रोइरहेको बखत जुन भोटेकोसीमा आएको भीषण बाढीमा जीवन गुमाउनु हुने सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली र मृत आत्माहरूको चिर शान्तिको कामना गर्दछु. सम्पूर्ण घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको अनि शोक सन्तप्त परिवारप्रति यो दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति भगवान्ले प्रदान गरून् भनेर म भन्न चाहन्छु भन्नुभएको छ.
0: हो नि, अब हामीले चाहिँ अहिलेको बेलामा कति जनधनको क्षति भयो भनेर कुरा मात्रै गरिरहेछौँ होइन बहिनी?
1: हो नि दाजु.
0: तर त्यो बाहेक पनि हाम्रो सम्पूर्ण इको सिस्टम नै तहमा चाहिँ तलमाथि भएको छ कि बहिनी होइन. इको सिस्टम भन्नाले धेरै कुरा आउँछ, किट पटङदेखि लिएर धेरै कुरा आउँछ होइन. अनि बाली नालीदेखि लिएर जीव जन्तुहरू होइन, त्यहाँ आश्रित भएकाहरू को हेक्का त्यसको लेखाजोखा अझै गर्न बाँकी नै छ. त्यस कारणले हाम्रो नेपाललाई विकसित राष्ट्रले केही मद्दत गर्नुपर्छ भन्ने आवाज बुलन्द रूपमा उठिरहेको छ बहिनी.
1: एकदमै, र उहाँले चाहिँ अब अलिकति खल्लो हुने भयो यो सबै चाडबाडहरू भन्नुभएको छ. हामी सबैको लागि एकदमै खल्लो भइरहेको छ होइन दाजु. अब धेरैभन्दा धेरै हाम्रा दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो होइन, धेरैको घरबार उजाडिए भनौँ न होइन, घाइते पनि भए. त्यो हिसाबले त अब हामीले यो वर्षको दसैँ तिहार पनि खासै रमाइलोसँग मनाउने छैनौँ भनौँ न
0: होइन. सबैमा यसको इफेक्ट परेको छ. तपाईँले भिडियोमा कतिले चाहिँ अपलोड गरेको देख्नुभयो नि होइन?
1: हजुर दाजु हजुर.
0: साथ यो धादिङ हो या नुहाकोटको अथवा त्रिशुलतिरको एउटा कुकुरको देख्नुभयो, आफ्नो घरको एरिया छोड्दै नछोडेको के नामो निशान छैन घर, तर उसलाई थाहा छ कि बसेको मालिकको घर त्यही हो, उसको घर त्यही हो, त्यही एरियामा छ भनेर छोड्दै नछोडेको. मलाई यस्तो रुन मन लाग्यो त्यो देखेर. त्यस्तो जस्तो देख्दा मन छिया छिया
1: भावुक पनि भएर हामीले गत हप्ता त्योभन्दा अगाडिको हप्ता पनि एकदमै गाह्रो भइ भइ चलायौँ कार्यक्रम गर्नुपर्छ है. अब उहाँले पनि त्यो शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति भगवान्ले प्रदान गरून् भनेर भन्नुभएको छ. र अगाडि लेख्नुहुन्छ, जे जस्तो आपत्ति परे पनि शोकलाई शक्तिमा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ. र यो दुःखद घडीलाई बिर्सी सुखको आगमन आशा गर्दै सम्पूर्ण दिदी बहिनी आफन्तजनहरूमा सदा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गल भए शुभकामना व्यक्त गर्दछु भनेर भन्नुभएको छ दाजु.
0: एकअर्कामा सपोर्टको आवश्यकता पर्दछ. दुई शब्द बोल्दा लेख्दाखेरि पनि धेरै ढाडस हुन्छ नि बहिनी होइन.
1: अवश्य पनि हुन्छ दाजु. छवि दाई जस्तै हाम्रो अर्का हुनुहुन्छ नि पोखरी कान्छा दाजु, राजेन्द्र बान्दा राई दाजु है. उहाँले त यो दुःखद घडीमा हरेक हप्ता पत्र लेख्नुभयो र उहाँले त्यही कुरा गर्नुभयो होइन. जति पनि ज्यान गुमाए हाम्रा दाजुभाइ दिदीबहिनीहरूले उहाँहरूकै बारेमा लेख्नु भएको थियो र एकदमै दुःख व्यक्त गर्नुभएको थियो दाजु.
0: भने कतिको त भनौँ न त्यहाँ भएको नभएको पनि थाहा छैन क्या बहिनी. कोही कोही मान्छे हुन्छ नि आफ्नै तालमा हिँड्ने हुन्छ नि होइन, कहिले कहाँ जान मन लाग्छ, कहिले कहाँ जान मन लाग्छ होइन. घर परिवारलाई पनि थाहा छैन, साथीभाइलाई पनि थाहा छैन. त्यस्ता व्यक्तिहरू त्यहाँ परेको नपरेको पनि थाहा छैन क्या बहिनी होइन. अनि खालि दे आर नट फाउन्ड होइन. त्यसले गर्दाखेरि उहाँ पर्नु भएको छ छैन, के गर्ने घर परिवारमा आफन्तहरूलाई कति वेदना के बहिनी होइन. गर्दाखेरि एकदमै दुःखदायी घटना भयो. अब यस्तो कहिले पनि नहोस् के बहिनी
1: होइन, सोच्दै नसोचेको भयो होइन. सबै अब जमिनमै बिलाए भनौँ न, जमिनमै दबिए है. अब सबैले होसियार साथ बिना तडक भडकको साथमा देशको हालत र स्थितिलाई ध्यानमा राखेर चाडपर्वहरू मनाउनु होला र यो म चाहन्छु पनि भन्नुभएको छ। हामीले पनि त्यही हो दाजु, अब गत साल होइन गत वर्षको कुरा गर्नुपर्दा जेएनजी आन्दोलन भयो, धेरै भाइ बहिनीहरूले ज्यान गुमाउनु पर्यो, सेप्टेम्बर महिनामा भएको थियो, अक्टोबर महिनामा हाम्रो कि त्यो दसैँ थियो है, गत वर्ष पनि त्यही भयो, यो वर्ष पनि त्यस्तै भयो है। हजुर, अब उहाँ चाहिँ परिचयतर्फ लाग्नु भएको छ। मेरो परिचय भन्नुपर्दा छवि थापा गुल्मी जिल्ला हङ्सेरा पम्पुका मेरो कर्मभूमि भने बेलायतको फोक्सटन केनमा हो र अहिले भने म परिवारसहित यहीँ बसिरहेको छु र काम पनि गर्दैछु भन्नुभएको छ। सम्झना भन्नुपर्दा सर्वप्रथम त बहिनी कान्छी, अहिले उहाँ चाहिँ अस्ट्रेलिया भ्रमणमा हुनुहुँदो रहेछ, उहाँ चाहिँ तारा थापा गलामी है, उहाँ चाहिँ नेपालबाट अस्ट्रेलिया जानुभएको रहेछ, उहाँलाई पनि एकदमै सम्झिनु भएको छ। त्यस्तै गरी बहिनीलाई भन्नुभएको छ यसपालिको तिज दसैँ तिहारमा पनि साथ दिन असमर्थ भए, भौतिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा सधैँ नजिक छौँ, आशीर्वाद र सम्झना छ भनेर चाहिँ हाम्रो तारा दिदीलाई उहाँले यही सन्देश मार्फत यो सम्झना पुर्याउनु भएको छ।
0: यो सन्देश अवश्य पनि अस्ट्रेलियामा सुन्नुहुन्छ होला अनलाइनमा होइन त?
1: हजुर हजुर, अब अस्ट्रेलियामा त गर्मी सुरु हुन लाग्यो होइन,
0: त्यही त ठ्याक्कै उल्टो हुन्छ, सदर्न हेमिस्फियरमा अर्कै हुन्छ।
1: हजुर, अब सानो मन नगर्नु होला भनेर भन्नुभएको छ र त्यस्तै गरी सूर्य गलामी उहाँको ज्वाइँ हुनुहुन्छ है, ज्वाइँ सूर्य गलामी अनि भान्जी भान्जा नाति र नातिनी उहाँहरूलाई पनि सम्झाउनु भएको छ। त्यस्तै गरी बुटवल शङ्करनगरमा बस्नुहुने दाई भाउजू भाइ बुहारी भान्जा भान्जी नाति नातिनीहरू साथै आफन्तजनहरूमा पनि साइन अनुसारको ढोग आशीर्वाद माया अनि धेरै धेरै सम्झना छ। गुल्मी पम्पुका हङ्चरामा बस्नुहुने सम्पूर्ण फुपू दिदी बहिनीहरू आफन्तजनहरूलाई साइन अनुसारको ढोग आशीर्वाद धेरै धेरै सम्झना छ। हजुरहरू सबैले फेरि पनि आफ्नो स्वास्थ्यको राम्रो ख्याल राख्नुहोला, के गर्ने, आज भोलि त पहिलाको जस्तो रमाइलो हुँदैन, गाउँघर सुनसान हुँदै गइरहेको छ र अहिले लिङ्गेपिङ चर्खेपिङ बनाउने दाजुभाइहरू पनि पाइँदैन होइन, अघि मेरो दाजुले भने जस्तै सबैजना विदेशी, जे जस्तो छ जे जस्तो छ त्यसमै खुसी र सुखको साथ जीवनयापन गर्दै जानुहोला, शुभकामना छ। रूपन्देही मुर्गैयामा रहनुहुने मामा मोहन राणा, माइजू प्रेम कुमारी राणामा, त्यस्तै गरी मेरी जीवन साथी गीता थापा राणा, साला गगन अनि बहिनी निलु र सोही ठाउँमा बस्नुहुने सबै सबै आफन्तजनहरू र सपरिवारमा साइन अनुसारको ढोग आशीर्वाद माया अनि सम्झना छ। उहाँले चाहिँ योभन्दा अगाडि के लेख्नु भएको थियो दाजु भन्दाखेरि, उहाँको अहिले मिसेस गीता थापा दिदी हुनुहुन्छ नि, हजुर उहाँको जीवन सङ्गी चाहिँ अहिले नेपालमा हुनुहुन्छ र नेपालमा अहिले उहाँ मुर्गैयामा जानुभएको छ होइन, सायद उहाँ काठमाडौँ आउँदाखेरि स्टुडियो बस्नुहुन्छ होला र मैले दाजुलाई भनेको छु कि भाउजूलाई चाहिँ काठमाडौँ आउँदाखेरि जसरी भए पनि हामीलाई फोन गर्न लाउनु भनेर।
0: ओके, आउनुहुन्छ होला, त्यसको लागि हामीले तयारी गर्नुपर्छ होला होइन, खातिरदारीको लागि तयार भएर बस्नुहोस् है बहिनी,
1: एकदमै तयार छु दाजु म चाहिँ। हजुर, अब उहाँले काठमाडौँ बिजिएनमा पनि सम्झना पुर्याउनु भएको छ है, काठमाडौँ बिजिएनमा कार्यरत बहिनी मिना थापा श्रेष्ठ, दिदी लीला, ठुलो बाबा, दुई बहिनीहरू र परिवारमा ढोग आशीर्वाद छ अनि युकेमा बस्नुहुने मेरा छोरीहरू अनु अलिसा, छोरा विनय, बुहारी सुभिक्षा, भान्जा शिवान्त र नाति आरिमा मुटुभरिको न्यानो माया छ। अरू सम्झनामा बेलायतमा रहनुहुने दाईहरू धनवीर बुन, यामदास मुलिचा, राजेन्द्र वान्तवराई, केबी गुरुङ, राजेन्द्र लिम्बू, नम्बरीहरू कृष्ण चामलिङ र मदन लिम्बू, उहाँहरू सबै सबैलाई मेरो सम्झना छ। नेपालमा अरू नदी खत्री, युक्त प्रसाद श्रेष्ठ, अमर निर्दोष, राजा राम राय माझी, बहिनीहरू सुषमा सुस्केरा, दर्पण देविका रुदुङ, सरस्वती राई, जुनिना राई, विनिता सुनवार, काली कमला वनेम र उहाँहरूका सम्पूर्ण परिवारलाई लगायत मलाई चिन्नुहुने र चिन्नु नहुने पनि सबै सबैलाई मिठो सम्झनाको साथमा धेरै शुभकामना छ। अन्तमा रेडियो नेपाल बिएफएस गोर्खा रेडियो काठमाडौँ ब्रुनाई र युकेका परिवारहरूप्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछु। फेरि फेरि पनि आउने बाचा गर्दै आजलाई बिदा लिन्छु, मिल्छ भने हजुरहरूकै रोजाइमा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिए। धन्यवाद छवि थापा बेलायत फोक्सटन केन्ट युके बेलायत भन्नुभएको दाजु।
0: कुन चाहिँ गीत राखिदिनु भयो तपाईँले उहाँलाई?
1: ओहो, भन्देऊ न ए साइली भन्दै
0: ल त साइली र माइलीको कथा सुनाऊ है त।
1: हजुर,

0: हजुर बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यहाँहरूले. कार्यक्रमको नाम छ परदेशीको सन्देश. छोटो ब्रेक पनि भयो र ब्रेकपछि हामी फेरि आएका छौँ. हामी त बहिनी समस्त आदरणीय श्रोतामा नमस्कार. सञ्चालक विनोद खड्काको
1: हजुर साथमा छु म निशा गुरुङ. यहाँहरू सबैलाई पुनः स्वागत तथा अभिवादन गर्दै अब भने हामी लाग्छौ कतातर्फ भन्दाखेरि
0: टेलिफोन तर्फ. तर ठेगाना चाहिँ दिइहाल्नुहोस् प्लिज.
1: छोटकरीमा एकदमै छोटकरीमा ठेगाना छ कार्यक्रम परदेशीको सन्देश बिएफबिएस नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल भनेर तपाईँले पत्र पठाउन सक्नुहुन्छ. त्यसै गरी हाम्रो इमेल आइडी छ bfsgorkha@bfs.com. सम्पर्क नम्बर छन् 5408055 5437364 5433.
0: छोटकरीमा ठेगाना पाउनुभयो भने अब छिनोफानो गर्नुपर्ने थियो. ठेगाना त दियौ तर यो बिचमा हाम्रो एउटा टेलिफोन सम्पर्क भएको छ नि.
1: यो
0: चाहिँ कहाँ पूर्व कि पश्चिमतिर बहिनी?
1: हजुर हामीले खासमा झापा भनेर गरेको तर दाजु चाहिँ अहिले काठमाडौँमै बस्नुहुन्छ.
0: उसै यही बोलायो भने थियो चियाखानालाई.
1: अब चाहिँ बोलाउनु पर्छ दाजु.
0: हजुर
1: उहाँको नाम हो प्रेम कुमार आङदेम्बे. उहाँ भने 3044512 प्रशान्त आङदेम्बे भाइको बुवा हुनुहुन्छ.
0: ओहो ल स्वागत गरिहाल्नुहोस् त तपाईँ.
1: हुन्छ नमस्कार दाजु.
2: नमस्कार हजुर हजुर मेरो परिचय म प्रशान्त आङदेम्बेको बुवा. म नेपाली सेनाको WO1 प्रेम कुमार आङदेम्बे घर झापा. अघि नै मेमले भनिसक्नु हो. सर्वप्रथम बिएफबिएस प्रदेशीको सन्देश कार्यक्रम मार्फत दुई चार शब्द सन्देश पठाउने अवसर जुराइदिनु हुने निशा मेम विनोद खड्का सर लगायत समग्र बिएफबिएस टिमलाई हार्दिक नमन साथै धन्यवाद दिन चाहन्छु. हाम्रो परिवारमा खुसी छाएको दिन छोरो प्रसन्न 20 वसन्त पार गरी 21 वसन्तमा प्रवेश गरेको दिन छोरा सधैँ आज्ञाकारी प्रोटेगनिस्ट आयुष्मान र असल व्यक्ति बन्नु आफ्नो स्वास्थ्य भविष्य लक्ष्य र परिवारको सपनाप्रति सदैव समर्पित रहनु भन्ने सन्देश छोराले पठाउन चाहे सर. साथै समग्र परिवारबाट पुनः प्रशान्त आङदेम्बेको आज पढ्न गएको जन्मदिनको लाखौँ लाख शुभकामना छ. छोरा लभ यु मिस यु भन्दै यो छोरो 5-6 वर्षको सानो उमेर हुँदाखेरि फरमाइस गर्न चाहे सर. छोरो 5-6 वर्षको उमेर हुँदाखेरि ऊ आफैले गुनगुनाएको गीत शब्द सुखबहादुर गुरुङको सङ्गीत रह्यो तारा प्रकाश लिम्बूको र गायक दीपक लिम्बू उहाँले गाउनु भएको मैले माया गर्न जानिन होला तिमीले सिकाउन सक्यौनी भन्ने गीत सुन्न र सुनाउन चाहे सर.
0: ओके अब छोरा त गुनगुनाउने होइन कता कता बाबा पनि गुनगुनाउनु चाहिँ क्या हो यसो स्वर गर्दाखेरि स्वर त बडो राम्रो छ त आरएसएम साहबको.
2: यसो हजुर बाथरुमतिर कहिले
0: अनि तपाईँले यति राम्रो सन्देश दिनुभयो. अब तपाईँ नेपाली सेनाको हुनुहुँदैछ. तपाईँ सेवा निवृत्त कि अहिले पनि जागिरमा हुनुहुन्छ?
2: म सेवामै छु. अब अवकाश हुने बेला भयो अब रिटायर हुने बेला भयो सर.
0: कुन पल्टन भनेर सोध्न सकिन्छ?
2: म चाहिँ जगदलगढको हो. जगदलगढको चाहिँ एउटा पोस्ट एयरपोर्टमा छ. म एयरपोर्टमा कार्यरत छु अहिले सर.
0: ए 11 नम्बर कि 9 नम्बर बहिनी?
2: म चाहिँ जगदलगढ अनि 14 बहिनी र 11 बहिनी भन्दा यता छुट्टै हाम्रो चाहिँ एउटा कम्पनी छ सर.
0: हो हो त्यहाँ हामी सधैँ देख्छौँ साइन पोस्ट देख्छौँ होइन. म भित्र पनि गएको छु. एनिवे तपाईँले अझै पनि सेवा पुर्याइरहनु भएको रहेछ देशको लागि. अनि यो नेपाली सेनामा कार्यरत हुँदाखेरि देश विदेशको भ्रमण गर्ने पनि मौका पाउनुभयो सरले?
2: अवश्य सर हजुर हजुर सर.
0: कहाँ कहाँ पुग्नुभयो?
2: म लेबनान गएँ अनि त्यहाँबाट साउथ अफ्रिका कङ्गो आदि जाने अवसर
0: हो नि. अब हाम्रो नेपाली सेनाको ठुलो नाम छ. जहाँ गए पनि एकदम हाम्रो सेनाले गरेको योगदानको कदर हुन्छ. युनाइटेड नेसनको हरेक काममा चाहिँ नेपाली सेना नै अगाडि बढेको हामीले पाउँछौँ. गर्दाखेरि तपाईँहरूले पुऱ्याएको यो योगदानको कदर संसारले गरेका छन् होइन. हामी पनि एकदमै गर्वान्वित छौँ. र अब हजुर अहिले अब सेवामा अझै हुनुहुँदो रहेछ. अब त्यत्रो ठुलो पोस्ट आरएसएम होइन WO1 आरएसएम गर्दाखेरि जिम्मेवारी पनि त्यत्तिकै छ. र हाम्रो पल्टनमा पनि WO1 भन्ने बित्तिकै सबजना थर्र हुन्छन्. हजुरलाई देख्ने बित्तिकै यहाँ पनि सब सडक आफ्नै लाइनमा लाग्छन्।
2: हजुर हजुर सर, म परिवारमा पनि त्यस्तै छु, पर्यटनमा पनि त्यस्तै छु, अलिक छिचो छिचो परिएछ हजुर।
0: हो नि, कामै त्यही हो, हाम्रो कामै त्यही होइन त, कामै त्यही हो।
2: हजुर हजुर सर, थ्याङ्क यू सर।
0: माथि पनि ठ्याक्क राख्नु पर्ने, मुनिलाई पनि ठिक्क आफ्नो ठाउँमा राख्नु पर्ने, होइन बडो अलिकति अब्जसे काम त छ, तर सबैले चाहिँ डिसिप्लिन होइन अनुशासन पालना गर्नको लागि हजुरको ठुलो रोल छ। गर्दाखेरि ल त हजुरसँग चिनजान भयो, खुसी लाग्यो, बेला बेलामा यसरी नै हामी पनि कन्ट्याक्ट गर्छौँ। बिएबिएस भने त तपाईँको पनि हो, फेरि हाम्रो ब्रिटिस आर्मी र नेपाली सेनाको त लामो समयदेखिको एउटा एकदमै नाता छ, एकअर्कामा हामीले सधैँसँगै सहकार्य गरेका छौँ। गर्दाखेरि हजुरहरू आफ्नै रेडियो ठानेर आउनुहोला है त।
2: हस् थ्याङ्क यू सर, हजुरलाई पनि वेलकम छ सर। कहिले काहीँ यतातिर यसो आइसिँदाखेरि यसो बाटो नभुलिसी हजुर, नबिराइसी हो,
0: मलाई ठ्याक्कै थाहा छ कहाँ छ भनेर। कहिले कहिले त्यहाँ आउँदाखेरि ल आरएसएम साहबलाई भेटौँ न त भनेर, आङदम्बे आरएसएम भनेपछि त सबैले चिन्नुहुन्छ होला नि।
2: प्राय गरेर सर, प्राय गरेर यहाँनिर अब जे पाँच छवटा अब ब्रिगेड छ, बटालियन छ, र हामी चाहिँ कम्पनी हो, अनि आफ्नै मान्छे पऱ्यो भने ठ्याक्कै चिनिहाल्छ, नत्र पनि नत्र पनि गेटमा अब
0: सोधुला नि। अब हाम्रा पनि धेरै साथीहरू छन् होइन, गर्दाखेरि हामी सँगै सँगै हिँड्ने त हो नि, हरियो लुगा लाउने, टाइममा हिँड्ने, अनुशासन गर्ने, मान्ने होइन त सर।
2: ओके
0: ल त, आज हजुरको छोराको बर्थडेको उपलक्ष्यमा राम्रो समयमा कति मिठोसँग सन्देश यहाँले दिनुभयो, अनि बाबुको आमा पनि सँगै हो कि अलि पर हुनुहुन्छ? होइन, बाबुको आमा यानि कि तपाईँको श्रीमती पनि सँगै हो कि अलि पर हुनुहुन्छ? हजुर
2: सर, भाइ धरानमा, हजुरबा हजुरमा
0: सर। ए, नभए त उहाँसँग पनि कुरा गर्न मिल्थ्यो कि भन्ने मेरो उद्देश्य हो। कुनै बेलामा उहाँसँग पनि हामी कन्ट्याक्ट गरौँला, यहाँसँग टेलिफोन लिउँला। हस् त, थ्याङ्क यू भेरी मच। अब तपाईँ यसो हामीलाई फुर्सद मिल्यो भने हाम्रो स्टुडियो ब्रिटिस क्याम्पतिर पनि घुम्न आउनुहोला, यो मेरो पनि निवेदन तपाईँलाई है त। यो चाहिँ
2: निम्तो पनि भन्नु
1: प्रेम दाई, एकदम धन्यवाद छ।
0: बाबा बाबा,
2: नमस्कार भाइ।
0: WO1 आरएसएम प्रेम कुमार आङदम्बे, नेपाली सेनाका होइन बहिनी, कति मजाले कुराकानी गर्नुभयो,
1: एकदम मजाले। उहाँले त प्रिपरेसन पनि गर्नु भएको रहेछ है, मैले एक घन्टा अगाडि नै
0: पल्टने हो नि बहिनी,
1: हजुर मजाले लेखेर होइन,
0: प्री प्लानिङ प्रिपरेसन त हुनै पर्यो नि, 7 P's भन्छ के बहिनी, धेरै पो छ त। ओके, अनि छोराको नाम प्रसन्न आङदम्बे, एमटी प्लटुन 2 RCR भन्नु भयो होइन त।
1: ओके,
0: बाबु पनि आफ्नो बाबाको कुरा सुनेर दङ्ग पर्नुभयो होला, कति मजाले प्रष्ट रूपमा आफ्नो कुरा राख्नुभयो भने। अब यो बर्थडे गीत तर्फ लागौँ त।
1: हजुर, उहाँले चाहिँ रोज्नु भएको छ, मैले माया गर्न जानिन होला तिमीले सिकाउनु पर्थ्यो नि, होइन। यो गीत हामी राखिदिन्छौँ भाइ प्रशान्तको लागि र हाम्रो दाजु प्रेम कुमार आङदेमले र उहाँको परिवारको लागि, सम्पूर्ण श्रोताको लागि पनि।

0: ओके गीत भयो गीत सुन्न होला भन्ने आशा गरौँ हाम्रो श्रोता टुवार चेयरमा हुने प्रशान्त आङदम्बे भाइले भन्दै. अब आज अलिकति हाम्रो कार्यक्रम तलमाथि हो नि होइन, किन टेलिफोन लागिहाल्यो, उहाँलाई हामीले छोड्न पनि सकेनौँ, अब छिनोफानो तर्फ लाग्नु पर्ला पनि.
1: एकदमै हजुर, फेरि हाम्रो प्रेम दाजु ड्युटीमा पनि हुनुहुँदो रहेछ होइन, त्यसैले हामीले उहाँलाई नै प्रायोरिटीको साथमा लियौँ श्रोता. अब हामी छिनोफानो तर्फ लाग्छौँ दाजु. यो दुई हप्ता अगाडि नै हामीले राखेको प्रश्न थियो,
0: प्रश्न के थियो बहिनी?
1: प्रश्न त हाम्रो धावकको बारेमा थियो होइन, म्याराथन धावकको बारेमा थियो. र म्याराथन धावक अब सबैभन्दा धेरै समय लगाएर म्याराथन पुरा गर्नुहुने व्यक्तिको नाम हामीले सोधेका थियौँ, र ती हराएका धावकले कति वर्ष अथवा भनौँ कति समय पछि चाहिँ त्यो म्याराथन म्याराथन छ नि पुरा गरेका थिए भनेर पनि सोधेका थियौँ.
0: अहिले समयको रेकर्डमा सबभन्दा छिटो म्याराथन सकेको पक्का भन्ने हो भने यो चाहिँ अप्रिल 26, 2026 यो लन्डन म्याराथन भएको थियो. कृतिमानी केन्याका धावक सेबास्टियन साबेले 1:59:30 पुरा गरेर 2 आवर्सको ब्यारियरलाई ब्रेक गर्नुभयो. त्यस सन्दर्भमा हामीले चाहिँ सबैभन्दा लामो समय लिने आधिकारिक रूपमा के बहिनी, नभए त कोही कोही त कति लिन्छन् नि होइन, आधिकारिक रूपमा यसलाई मान्यता दिएको म्याराथनको रेकर्ड चाहिँ कुन हो भन्दाखेरि हराएका धावक जापानी नागरिक सिजो कानाकुरी उहाँको नाम होइन, उहाँले चाहिँ सन् 1912 स्टकहोम ओलम्पिकका क्रममा उनी हराउनु भएको थियो र सन् 2002 उहाँले आफ्नो दौड 54 वर्षपछि आधिकारिक रूपमा पुरा गर्ने मौका पाउनुभयो र पक्का भन्नु पर्दाखेरि 54 वर्ष 8 महिना 6 दिन 5 घन्टा 32 र 20.3 फ्र्याक्सन पनि छ के बहिनी होइन, मा चाहिँ उहाँको यसलाई चाहिँ आधिकारिक रूपमा लिएको छ. लामो यात्रा भयो, उहाँ चाहिँ गर्मीको कारणले कुद्न सक्नु भएन, उहाँ बेहोस हुनुभयो, बिचमै गर्मीको कारण एक कुरा कुनामा बसे, आराम र सहयोगको खोजी भयो, एउटा किसान परिवारले उहाँलाई घरमा लगेर आराम गरायो, त्यसो तर जुस पनि खान दिएछन्, तर के भयो भने उहाँलाई अलिकति लज्जा बोध भयो, उहाँ चाहिँ कसैलाई रिपोर्ट नगरिकन जापानै फर्किनु भएछ कि, कसैलाई सुटुक्कै पानी जहाज चढेर गोप्य रूपमा फर्किनु भयो. उहाँ आधिकारिकहरूलाई केही नभनेको रेल चढेर आफ्नो होटल फर्के, त्यसपछि जापानतर्फको पानी जहाज चढेर उहाँ चाहिँ स्वदेश जानुभएछ. त्यस कारणले यहाँ खोज तलास भयो, कहीँ पनि भेटिएन, के भयो भयो भनेर मिसिङ पर्सनको रूपमा राख्नुभयो. तर पछि यो कुरा थाहा भयो, पत्रकारले थाहा पायो, कुरा आयो र उहाँलाई त्यो दौड पुरा गर्नको लागि मौका दियो र बाँकी दौड उहाँले फेरि पुरा गर्नुभयो. यसरी 54 वर्ष 8 महिना 6 दिन 5 घन्टा 32 मिनट र 20.3 सेकेन्डमा उहाँले यो दौड पुरा गर्नुभयो. उहाँको नाम फेरि भनिदिउँ, जापानी धावक सिजो कानाकुरी मान्छे हाम्रो श्रोताले यसलाई गएर फेरि खोज्न सक्नुहुन्छ गुगलमा गएर. अब हाम्रो हराएको धावकलाई चिन्ने मान्छेहरू को हुनुहुन्छ भन्नुहोस् त?
1: उहाँहरू हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँकेका, त्यसै गरी छवि थापा हुनुहुन्छ हाम्रो दाजु फोक्सलम केन्टबाट, एडमन्ड पराजुली हुनुहुन्छ सुनसरीका, तारा रेग्मी र उमेश रेग्मी हुनुहुन्छ विराटनगरबाट.
0: ओके, अब त्यो चिट्ठा बक्स तपाईँसँगै छ, तपाईँले यसो आवाजको साथमा चारजना मध्येमा यसो गरेर आँखा चिम्लेर केही नभनिकन सुटुक्क निकाल्नु होला अनि खोलेर पढिदिनु होला. तपाईँ पढ्नुहोस्, म चाहिँ ताली बजाउन तयार छु. चारजना मध्येमा को चाहिँ लक्की हुनुभयो बहिनी?
1: ओहो, लक्की हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ
0: कोहलपुर बाँके. ल युक्तजी, तपाईँलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई छ र भाग दिँदै गर्नुहोला, यस्ता यस्ता रमाइला रोचक कुराहरू सुन्दै गर्नुहोला. तपाईँले पनि हामीलाई कुनै कुनै बेलामा प्रश्न यो पनि राम्रो छ भनेर दिनुहोला है त. ओके, अब यसपालि प्रश्न राख्ने कि नराख्ने?
1: हजुर, यसपालि पनि प्रश्न राखौँ दाजु, किन भन्दाखेरि अब दसैँ पनि आउँदैछ होइन, अब एकदमै खुसियालीको साथमा मनाउन नपाए पनि हामी हाम्रा श्रोतालाई चाहिँ पुरस्कारद्वारा खुसी फेरि पनि दिन चाहन्छौँ.
0: ओके, यसपालि चाहिँ गीती प्रश्न राख्नु पर्ला है, कसो त?
1: हुन्छ हुन्छ,
0: हेरौँ न त, हाम्रो ब्रिगेडमा पनि धेरै राम्रा राम्रा कलाकार थिए छन् र होलान् होइन, कसले गीत गर्न पाए, रेकर्ड गर्न पाए, तर हङकङको बेलामा हङकङमा हाम्रो स्टुडियोमा धेरै गीतहरू रेकर्ड भयो कि बहिनी, सयौँ सयौँ गीतहरू रेकर्ड भएका छन् हामीसँग अझै पनि छ. त्यस कारणले गर्दाखेरि उहाँहरूलाई कसैले चिन्नुहुन्छ कि भनेर यो गीत मैले लगाएँ है. गायकको नाम मात्रै खोज्नु पर्यो, तपाईँहरूले सक्नुहुन्छ भने ब्यान्डको नाम भने पनि भयो. यो गीत सुनाऊ.

0: ओके गीती प्रश्न पर्यो होइन त कति राम्रो गीत हो कि
1: हो नि यो गीत त अहिले पनि एकदमै हामीलाई मन छुन्छ हामीले बेला बेलामा लगाउँदै गर्छौँ सुन्दै पनि गर्छौँ दाजु
0: हो नि ल अब गायकको नाम भन्नु पर्यो र यदि सक्नुहुन्छ भने ब्यान्डको नाम पनि दिए बोनस पॉइंट है बनी ओके गाय को नाम मात्र आयो सब लेख एकजना बैंड को नाम लेख विजेता वहीं हस् त पुरानो गीत हामीले राख्यौं मन पर्यो होला सुन्ने इच्छा गर्नुभयो होला अनलाइन पाइन्छ होला खोज्नुहोस् पुराना गायकहरूलाई चाहिँ हामीले यसरी नै चिनाउँछौँ पनि हराएका बिर्सेका कलाकारहरूलाई भन्दै अब के छ त बहिनी
1: हजुर अब पनि हामी अन्ततिर आइसकेका छौँ दाजु र अन्तिम हाम्रा श्रोता हुनुहुन्छ ओममणि सापकोटा उहाँले हामीलाई आफ्नै आवाजमा सन्देश पठाउनु भएको छ र यो सन्देश हामी राख्दै विदा पनि माग्नुपर्छ
0: सुरु गर्नुहोस् त भाइ
1: हजुर यतिजेलसम्म कार्यक्रम सुनेर बस्नुहुने र साथ दिनुहुने हाम्रा श्रोतालाई धन्यवाद छ र आजको विजय श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ गोहलपुर बागेका उहाँलाई पनि धेरै धेरै बधाई छ अन्य श्रोता जसले भाग लिनुभयो कोसिस जारी राख्नुहोला यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु नमस्ते शुभ दिन बबाई
0: हस् त सँगसँगै म सञ्चालक विनोद खड्कालाई पनि बिदा दिनुहोस् फेरि अब चाडपर्वको बेलामा मिठा मिठा कुराहरू सन्देशहरू र साथसाथमा तपाईँहरूले भनौँ न आफन्तहरूलाई सम्झना गर्ने कार्यक्रममा भाग लिनुहोला भन्दै मलाई बिदा दिनुहोस् नमस्ते शुभ दिन बाय बाय
2: ओमबाडी सापकोटा नवलपुर गैंडाकोट बीएफबीएफ गोर्खा रेडियोमा कार्यरत मित्रहरू निशा गुरुङ विनोद खड्का सुसन बाला राई मिना थापा नर्जन गुरुङ लगायत सम्पूर्ण मित्रहरूमा नमस्कार साथै मिठो सम्झना रेडियो नेपालमा कार्यरत सम्पूर्ण आर्यहरूमा नमस्कार साथै आफ्नो जन्मभूमि छोडी विदेशको दूरदराजमा छरिएर रहनु हुने नेपालीहरू मित्र जनमा सम्पूर्ण मिठो सम्झना साथै नमस्कार र म केही साथीहरूको नाम दिन गइरहेको छु नरेन्द्र रिमाल स्याङ्जा बिरुवा पम्फा गौतम कञ्चनपुर भीमबस्ती 11 पूर्णिमा राणा नवलपुर विनय त्रिवेणी दाउने विमला एम्फु मुना राई लिम्बु धनकुटा सुनि लिम्बु तेह्रथुम निशा लामा दोलखा चरिकोट सुखराम लामा दक्षिणकाली गणेश श्रेष्ठ रूपन्देही धनवीर पूर्ण म्याग्दी घोडेपानी सार्जन महतो नवलपुर धजासेरी रामबहादुर खड्का पूर्वी चितौन जिराना खैरणी अरुण नदी खत्री पार्सीकोट रामपुकार राय रौतहट राजेन्द्र बान्तवा राई पोखरी कान्छा भोजपुर राजाराम राय माझी पालुम शिखरकोट गगन तेह्रथुमे कान्छा धरान अमर निर्दोषी पर्साको ठोरी विजय बस्ती हरकबीर मुखिया शङ्करमान परियार पोखरा महेन्द्र गुफा भन्दै म हजुरको स्पसाईबाट बिदा हुन्छु बुद्धम शरणम गच्छामि धम्मम शरणम गच्छामि सङ्गम शरणम गच्छामि

0: अरू विभिन्न ठाउँमा पनि ससाना पहिरो खसेर सडक एकतर्फी मात्रै चलेको छ। चितवनको देवघाटमा नारायणी नदीमा बाढ़ी बढ़िरहेको छ। त्यहाँको जलसतहले खतरा तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीमा पानीको भाव 10.8 मिटर पुगेको छ। त्यहाँको खतराको तह 9 मिटर र चेतावनीको तह 7.4 मिटर हो। नदीको भाव अझै बढ़िरहेकाले साँझैसम्म सतर्क अपनाउन भनिएको छ। यस्तै पर्वतको कालीगण्डकी, लमजुङको चेपे खोला, म्याग्दीको मंगलघाट, चितवनकै रिउ खोलामा पनि पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ। मनाङको तालगाउँमा मर्स्याङदीको बाढ़ी पस्न थालेको छ। लगातारको भारी वर्षाले गाउँमा बाढ़ी पस्न थालेपछि गाउँका सबैलाई हेल्थ पोस्टमा सारिएको छ। अविरल वर्षाका कारण पहिरो खस्दा काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथ बन्द छ। ललितपुरको बागमती 3-5 धुरे र टाँकुरेमा पहिरो खसेर कान्ति लोकपथ बन्द भएको हो। यसै गरी आज बिहान टिका भैरवमा लुक ढल्दा सड़क प्रभावित भएको छ। कान्ति लोकपथको मकवानपुर खण्डम भने अवरोध छैन। भारी वर्षापछि तिनाउ नदीमा आएको बाढ़ीले दुई घर बगाएको छ भने 3 घरमा क्षति पुगेको छ। गैरातीको अविरल वर्षाले बुटवल 11 टपमजुवाका दुर्गा बानिया र छिमेकीको घर बगाएको हो। बाढ़ीले नरेन्द्र दर्जी, सकिल मिया र अब्दुल अलीको घरमा केही क्षति पुर्याएको छ। बाढ़ीले घर भत्काएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका छन्। लगातारको वर्षाले सप्तरीको हनुमान नगर, कंकालिनी र तिलाठी कोइलाडीमा आएको बाढ़ीका कारण 500 घर डुबानमा परेका छन्। 2000 भन्दा बढी परिवार प्रभावित भएका छन्। हनुमान नगर, कंकालिनी 5, 7, 12, 13 बस्तीमा बाढ़ी पस्दा 483 र तिलाठी कोइलाडी 4 र 5 बाढ़ी पस्दा 17 घर डुबानमा परेको हो। सप्तकोशी नदीमा पानीको सतह बढ़ेपछि बस्तीमा पानी पसेको हनुमान नगर कंकालिनीका प्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो। कालीगण्डकी नदीमा आएको बाढ़ीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मीचौर जोड्ने पुल बगाएको छ। कालीगण्डकी ए जलविद्युत आयोजनाको ड्याम साइटमा पानीको बहाव बढेसँगै पुल बगाएको हो। बाढ़ीले पुल बगाउँदा मिर्मी हर्मीचौरको आवत जावत प्रभावित भएको छ। रसुवाको भोटेको सिबाड़ीपछिको उद्धारमा सुरुङभित्र फसेकाको उद्धार सबैभन्दा जटिल र जोखिमपूर्ण भएको नेपाली सेनाले जनाएको छ।
1: बाढ़ी पहिरो र सड़क अवरुद्ध भएपछि सेनाले 1 महिनासम्म खोज तथा उद्धार, उपचार र पूर्वाधार पुननिर्माणमा काम गरेको हो। सेनाका अनुसार बाढ़ीपछि 9,300 भन्दा बढी सैनिक परिचालन गरिएका थिए। 4,242 जनाको हवाई उद्धार गरिएको थियो। खोजीका क्रममा भेटिएका 1,451 शवको व्यवस्थापन पनि सेनाले सहयोग गरेको छ। जलविद्युत आयोजनामा लेदो र छटानले पुरिएका सुरुङमा उद्धार टोलीले जोखिम मोलेर काम गरेको थियो। सेनाका अनुसार विभिन्न सुरुङबाट 7 जीवितै उद्धार गरिएको छ। कतिपय ठाउँमा ड्रिलिङ, रक ब्रेकर, नियन्त्रण विस्फोट, अक्सिजन पम्प र थर्मल क्यामेरा समेत प्रयोग गरिएको थियो। बाढ़ीपछि सड़क र सञ्चार सम्पर्क टुटेका कारण हवाई उद्धारलाई प्राथमिकता दिएको थियो। सेनाका हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, अक्सिजन र उद्धार सामग्री पुर्याइएको हो। सेनाले त्रिशुली र धुम्चेमा आपतकालीन उपचार केन्द्र बनाएर 4,300 जनालाई स्वास्थ्य सेवा दिएको जनाएको छ। साथै देवीघाटमा एक्रोब्रिज प्रभावित क्षेत्रमा अस्थायी बाटो, तुइन र फर्के समेत बनाएको छ। सेनाले भुटेकोसी बाढ़ीको उद्धारबाट विपदका बेला सेना प्रहरी, स्थानीय प्रशासन र स्थानीय समुदाय बीच समन्वय आवश्यक रहेको जनाएको छ।
0: 15 महाधिवेशनको तयारीमा रहेको नेपाली काँग्रेसको देउबा समूहले पार्टीका 6 तहमा जेएनजीको प्रतिनिधित्व अनिवार्य गर्ने भएको छ। महाधिवेशन निर्वाचन निर्देशिकामा सबै तहका कार्य समितिमा 18-28 वर्षसम्म उमेर समूहका महिला र पुरूष 1-1 अनिवार्य रूपमा समावेश गर्नुपर्ने प्रावधान छ। समावेशी अन्तर्गतका समूहबाट निर्वाचित हुने प्रतिनिधिमा पनि 1 महिला र 1 पुरूष जेएनजी समावेश गर्नुपर्नेछ। निर्देशिकामा जेएनजी नभएको अवस्थामा अन्य उमेर समूहबाट पदपूर्ति गर्न सकिने उल्लेख छ। अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि मुलुकका विभिन्न ठाउँमा आएको बाढ़ी पहिरो लगायतका विपदमा परि हालसम्म 6 मृत्यु भएको छ। विपदमा परि बागमती प्रदेशमा 2, लुम्बिनी प्रदेशमा 2, गण्डकीमा 1 र कर्णाली प्रदेशमा 1 मृत्यु भएको नेपाल प्रहरीको समाचार कक्षले जनाएको छ। 2 घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रभावित विभिन्न ठाउँबाट हालसम्म 407 उद्धार गरिएको छ। र चितवनको रामपुरको कृषि क्याम्पस परिसरमा रहेको विद्युत ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा चितुवा मृत फेला परेको छ। अवस्थ अहिलेसम्मका खबर यति नै।
2: यो BFM नमस्कार श्रोताहरू, यहाँहरूलाई कार्यक्रम दोभानमा हार्दिक स्वागत छ। हाम्रो कार्यक्रमको बेला सुरु भइसकेको छ, आउनुहोस् अब हामी कार्यक्रम सुरु गर्दछौँ। साहित्यिक कार्यक्रम दोभान, आज म दोभानको प्रारम्भमा लेखनाथ पौडेलले रचना गरेको एउटा सत्य सन्देश सुनाउँछु र अनि त्यसपछि विभिन्न साहित्यका विभिन्न सन्दर्भहरूमा यहाँहरूसँग रहन्छु र साहित्यका विभिन्न सन्दर्भहरू यहाँहरूलाई सुनाउँछु र विभिन्न कविहरूसँग पनि यहाँहरूको चाहिँ परिचय गराउँछु र उहाँहरूका आफ्ना रचनाहरू वाचन गरेर सुनाउने जमर्को पनि म गर्दछु। र सत्य सन्देश सुनौँ है त। कवि शिरोमणि लेखनाथ पौडेलको लालित्य भाग एकमा रहेको सत्य सन्देश। दोषी माता पिताका वचन गुरुजना देश निशेष दोषी, सत्यात्मा मित्र दोषी गृह परिजनको चाल देखिन्छ दोषी, पत्नीको प्रेम दोषी अमृतमय मिठो वेदका वाक्य दोषी, यो सारा सृष्टि दोषी विधिवश छ भने आफ्नो दृष्टि दोषी। हामी अहिले यहाँहरूलाई कवि शिरोमणि लेखनाथ पौडेलबाट रचना गरिएको सत्य सन्देशको एउटा टुक्रा यहाँहरूलाई सुनाउँदै थियौँ। त यो सत्य सन्देशमा वास्तवमा महानुभावहरू त यहाँ चाहिँ आफ्नो दृष्टि चाहिँ स्वच्छ हुनुपर्छ, आफ्नो मन पवित्र हुनुपर्छ। आफ्नो मन चाहिँ सफा भयो भनेदेखि हामी आफ्नो चाहिँ घर परिवार इष्टमित्र भाइ साथी सबैका वचनहरूलाई सबैका दृष्टिकोणलाई सबैको विचारलाई हामी सकारात्मक रूपमा चाहिँ ग्रहण गर्दछौँ। सबैलाई चाहिँ हामी सत्यको आँखाले पवित्रको आँखाले हेर्दछौँ। यदि आफ्नो चाहिँ दृष्टि नै दोषी छ भनेदेखि त हामी आफ्नो आमा बाबाले राम्रो चाहिँ उपदेश दिएको कुरालाई पनि है चाहिँ के उपदेश गरिरहेको के कचकचिरहेको भन्न थाल्छौँ। आफ्ना गुरुले चाहिँ पठन पाठन गर राम्रो गर भनेर असल उपदेश दिँदाखेरि पनि हामी त्यसलाई चाहिँ राम्रो रूपमा चाहिँ ग्रहण गर्दैनौँ। त्यसो भएर आफ्नो चाहिँ गृह परिजन हुन्, आफन्त हुन्, भाइ साथीहरू हुन्, तिनीहरूले पनि दिएको राम्रा राम्रा सुझावहरूलाई हामी दोषी आँखाबाट हेर्दछौँ। त त्यसो भएको हुनाले त हामी हरेक मान्छेहरूले आफ्नो दृष्टिलाई चाहिँ सफा बनाउनु पर्यो, आफ्नो दृष्टिलाई कञ्चन बनाउनु पर्यो। आफ्नो दृष्टि कञ्चन र सफा भएपछि यो दुनियाँलाई नै चाहिँ सफा देख्न थाल्दछ। नेपाली उखान छ नि, आफू भलो जगत भलो। त यही कुरालाई चाहिँ सत्य सन्देशमा लेखनाथ पौडेलले बडो मिठो पाराले चाहिँ भन्नुभएको छ। त फेरि एकपल्ट सुन्नु है त। दोषी माता पिताका वचन गुरुजना देश निशेष दोषी, सत्यात्मा मित्र दोषी गृह परिजनको चाल देखिन्छ दोषी, पत्नीको प्रेम दोषी अमृतमय मिठो वेदका वाक्य दोषी, यो सारा सृष्टि दोषी विधिवश छ भने आफ्नो दृष्टि दोषी। श्रोताहरू, यहाँहरूले अहिले सुन्दै हुनुहुन्थ्यो लेखनाथ पौडेलको सत्य सन्देश। ज्यादै चाहिँ भावगम्भीर्य र चाहिँ वैचारिक र चाहिँ दार्शनिक स्तरको चाहिँ यो कविताको अंश हो। त लेखनाथ पौडेल अब काशी जिल्लाको अर्घो अर्चलैमा जन्मनु भएको कुरा धेरै नेपाली साहित्यकारहरूलाई साहित्य प्रेमीहरूलाई थाहा छ। उहाँ चाहिँ एउटा परिष्कारवादी काव्यधाराका एउटा चाहिँ विराट प्रतिभा हुनुहुन्थ्यो। उहाँले आफ्ना लेखनमा आफ्नो कलममा यति धेरै परिष्कार गर्नुहुन्थ्यो कि त्यो सम्पूर्णतया शुद्ध नभइकन सम्पूर्णतया चाहिँ सौन्दर्यशील नभइकन आफ्नो कविताहरू वास्तवमा बाहिर पठाउनुहुन्थेन। त प्रत्येक पद पदलाई तौलिएर प्रत्येक चाहिँ पङ्क्ति पङ्क्तिलाई तौलिएर त्यसको भावलाई विचार गरेर त्यसको लयलाई विचार गरेर त्यसको बिम्बलाई विचार गरेर उहाँले रचना चाहिँ गर्नुहुन्थ्यो र अनि त्यसो भएको हुनाले उहाँका रचनाहरू चाहिँ सर्वांश परिपूर्ण खालका र कुनै किसिमको दोष र त्रुटिहरूबाट रहित भएका हुन्छन्। त्यो प्रयत्न उहाँले गर्नुभएको छ। त्यसैले उहाँका चाहिँ हरेक चाहिँ कविता काव्यहरू खण्डकाव्यहरू पढ्दाखेरि परिष्कृत परिमार्जित शालीन्द्र शिष्ट रूपमा भावगम्भीरताका साथ प्रस्तुत भएको हामी पाउँछौँ श्रोताहरू। त उहाँको जुन कविता छौँ त्यहाँ चाहिँ रसले चाहिँ भरिएको रसमाधुर्यले परिपूर्ण भएको कविता पाउँछौँ। त्यस्ता चाहिँ एउटा अद्भुत एउटा काव्य चमत्कारले चाहिँ भरिपूर्ण व्यक्तित्वलाई नेपाली साहित्यले प्राप्त चाहिँ गरेको थियो। त आज चाहिँ लेखनाथ पौडेलले निर्माण गरेको एउटा साहित्यको मार्गमा नै नेपाली साहित्य अगाडि बढ्दै बढ्दै गएर अहिले एउटा विशाल क्षितिज चाहिँ नेपाली साहित्यले अहिले चाहिँ प्राप्त गरेको छ श्रोताहरू। त्यसरी यस्ता अमर स्रष्टालाई त नेपाली काव्य प्रेमीहरूले नेपाली साहित्य प्रेमीहरूले कहिले पनि बिर्सन सक्दैनन्। हरेक सन्दर्भहरूमा हरेक साहित्यिक सन्दर्भहरूमा हामी जहिले पनि लेखनाथ पौडेललाई सम्झिरहेकै हुन्छौँ मित्रहरू। अब यो चाहिँ सानो प्रस्तुतिपछि त आज चाहिँ मैले त भूपी शेरचनको कविताका केही अंशहरू प्रस्तुत गर्ने जमर्को गरेको छु श्रोताहरू। त भूपी शेरचन साह्रै नेपाली भाषा साहित्यमा गद्य लेखन यति परिष्कृत लेख्नुहुन्छ कि हरेक गद्य उहाँको चाहिँ जुन घुम्ने मेचमाथि अन्धो मान्छे भन्ने कविता सङ्ग्रह छ एकपछि अर्को अर्कोपछि अर्को चाहिँ सुन्दर झन सुन्दर अझ सुन्दर रूपमा चाहिँ उहाँका कविताहरू हामी पाउन सक्छौँ। त उहाँको चाहिँ जन्म वास्तवमा 1993 म्याग्दी जिल्लामा भएको थियो र उहाँले चाहिँ आफ्नो चाहिँ लामो जीवन यही कविता साहित्यमै बिताउनु भयो। उहाँको चाहिँ घुम्ने मेचपछि अन्धो मान्छे कविताञ्जली भूपीको डायरी र चाहिँ नेपाल नायक यो चाहिँ चर्चित कविता हो। यस्ता रचनाहरू दिएर नेपाली साहित्यलाई समृद्ध बनाउन भूपी शेरचनको ठुलो योगदान रहेको छ। यी कृतिहरूमध्ये पनि घुम्ने मेचमाथि अन्धो मान्छे भन्ने कृतिले नै वास्तवमा चाहिँ भूपी शेरचनलाई भूपी शेरचन बनाएको हो। उहाँको व्यक्तित्वलाई माथि चाहिँ उठाएको हो। त उहाँ चाहिँ त्यही घुम्ने मेचमाथि अन्धो मान्छेकै कारणले गर्दाखेरि त्यो लोकप्रिय काव्य रचनाको कारणले गर्दाखेरि त नेपाल एकाडेमीमा पनि उहाँ सदस्य मनोनित भएर एक कार्यकाल उहाँले चाहिँ एकाडेमीमा एउटा बौद्धिक व्यक्तित्वको रूपमा एउटा सृजनाकारको रूपमा स्रष्टाको रूपमा नेतृत्व प्रदान गर्नुभएको थियो। यस्तो चाहिँ लोकप्रिय कविको म चाहिँ घुम्ने मेचमाथि अन्धो मान्छे भन्ने कविता आज यहाँहरूलाई सुनाउँदैछु। त्यसपछि अरू पनि समय बाँकी रहेमा अरू पनि केही कविताहरू चर्चा गरौँला र अरू केही साथीहरू यहाँ हामीले जोड्ने जमर्को पनि गर्छौँ। समकालीन रचनाकारका रचनाहरू पनि हामीहरू उहाँहरूकै मुखबाट सुन्ने प्रयत्न गर्दछौँ।

0: तेरा झुक्यौ म मर्ने हुँ मर्छु तर तिमी नराम्रोसित चुक्यौ।
1: श्रोताहरू, तपाईँहरू स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, बेलायत, ब्रुनई, क्यानाडा, अमेरिका, अब अस्ट्रेलिया, विभिन्न ठाउँमा अहिले चाहिँ नेपालीहरूको फराक क्षतिज प्राप्त भएको छ। त तपाईँहरू पनि यो कार्यक्रममा जोडिन चाहनुहुन्छ अवश्य पनि, त्यसो हो भने यहाँहरूले पनि मलाई सम्पर्क गर्न सक्नुहुन्छ। मेरो चाहिँ नाम नवराज कट्टेल हो, इमेल पनि nawrajkettl@gmail.com रहेको छ। यसमा यहाँहरूले आफ्ना कविता, अरू लेख निबन्धहरू, रचनाहरू, क्रिया प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुन्छ। त्यसरी इमेल मार्फत आएका सामग्रीलाई पनि म यहाँ यो चाहिँ रेडियोको माध्यमबाट म प्रस्तुत गर्न चाहन्छु, यहाँहरूलाई संसारभरि फिजाउन चाहन्छु। त्यसै गरिकन मेरो नम्बर चाहिँ 9841345976 रहेको छ। यसका माध्यमबाट पनि यहाँहरूले मलाई सम्पर्क गर्न सक्नुहुन्छ र यहाँहरूले आफ्नो रचनाहरू वाचन गरेर सुनाउन सक्नुहुन्छ। हामीसँग जोडिनुहोला, साहित्यका विभिन्न फाँटो, विभिन्न विषय र विभिन्न सन्दर्भहरू हामी प्रस्तुत गर्दछौँ। त्यस्ता विभिन्न सन्दर्भहरू आफूलाई कुन सन्दर्भमा जोड्न इच्छा लाग्दछ, कुन विषय क्षेत्रमा प्रस्तुत गर्न मन लाग्दछ, त्यही विषय क्षेत्र अनुसार हामी यहाँलाई चाहिँ जोड्दछौँ। त यसरी हामीसँग जोडिनुहोला श्रोताहरू। अब म चाहिँ यहाँहरूलाई घुम्रेमेचमाथि अन्धो मान्छे भन्ने कविता सुनाउन चाहन्छु।

त कवि लेख्नुहुन्छ घुम्ने मेजमाथि अन्ध मान्छे दिनभरि सुकेको बाँस झैँ आफ्नो खोकुरोपनमाथि उगेर पछुताएर दिनभरि रोगी मलेवा झैँ आफ्नो छाती आफ्नै चुच्चुले ठुँगेर घाउहरू कोट्याएर दिनभरि सल्लाहघारी झैँ एकलासमा अव्यक्त वेदनाले सुक सुक रोएर दिनभरि पाते च्याउ झैँ धरती र आकाशको विशालतादेखि टाढा सानो एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर एउटा सानो छाताले आफूलाई ढाकेर साँझमा जब नेपाल खुम्चिएर काठमाडौँ काठमाडौँ डल्लिएर नयाँ सडक र नयाँ सडक असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर टुक्रिएर अखबार चिया र पानको पसल बन्छ किसिम किसिमका पोसाकमा उहर दोहर गर्छन् थरी थरीका हल्लाहरू फुल पारेको कुखुरा झैँ कराउँदै हिँड्छन् अखबारहरू र ठाउँ ठाउँमा अन्धकार पेटीमा उक्लिन्छ मोटरहरूको प्रकाशदेखि तर्सिएर अनि असङ्ख्य मौरीको भुनभुन र डसाईदेखि आत्तिएर मौड्छु न्यायको दिनमा प्रेतात्माहरू उठे झैँ र नपाएर विस्मृतिको लेथे नदी रक्सीको गिलासमा हाम फाल्छु र बिर्सन्छु आफ्नो पूर्व कथालाई पूर्व जुनी र मृत्युलाई यसरी नै सधैँ चियाको किचलीबाट एउटा सूर्य उदाउँछ सधैँ रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ घुमिरहेकै छ म बसेको पृथ्वी पूर्व भगत म अपरिचित छु वरिपरिका परिवर्तनहरूदेखि दृश्यहरूदेखि रमाइलोदेखि प्रदर्शनको घुम्ने मेचमाथि करले बसेको अन्धो जस्तै त्यही हो श्रोताहरू यो कविता पहिलोपटक 2018 सालमा छापिएको थियो र यो रूपरेखा भन्ने पत्रिकामा छापिएको थियो उहाँका यस्ता थुप्रै कथाहरू विभिन्न पत्र पत्रिकामा छापिएका थिए तिनीहरूकै सङ्गालो चाहिँ घुम्ने मेचमाथि अन्धो मान्छे भन्ने कविता हो त कवि भूपि शेरचन ज्यादै थोरै लेखेर पनि धेरै प्रसिद्धि कमाउने भाग्यमानी स्रष्टाहरूमध्ये एक हुनुहुन्छ उहाँको चाहिँ मुख्य रचना भनेकै यही घुम्ने मेचमाथि अन्धो मान्छे भन्ने कविता सङ्ग्रह हो यसमा चाहिँ केही कविताहरू यस्ता छन् ज्यादै सुन्दर छन् र ती चाहिँ ज्यादै नेपालीहरूलाई चाहिँ स्पर्श गर्ने खालका नेपालीको मनलाई मस्तिष्कलाई छुने खालका कविताहरू चाहिँ रहेका छन् उहाँको चाहिँ भाव चाहिँ एउटा स्वच्छन्दतावादी शैलीमा उहाँको चाहिँ भाव हामी व्यक्त भएको पाउँछौँ उहाँको कविताहरूले नेपालको हिमाललाई नेपालको पहाडलाई नेपालको तराईलाई बोलिरहे झैँ लाग्छ उहाँको कवितामा करुणाले सुसाइरहेको जस्तो गण्डकी बोलिरहेको जस्तो र चाहिँ करुणा कोसी चाहिँ उर्लिरहेको जस्तो भावको तीव्रता अनि त्यो कलकलाहट हामी उहाँको साहित्यमा उहाँको रचनामा पाउँछौँ र अनि उहाँका कविताहरू वास्तवमा ज्यादै व्यङ्ग्यात्मक पनि छन् कतै चाहिँ राजनीतिक कर्मीहरूलाई व्यङ्ग्य छ कतै साहित्यकर्मीहरूलाई पनि व्यङ्ग्य छ विभिन्न किसिमका मान्छेहरूलाई उहाँका कविताहरूले व्यङ्ग्यात्मक रूपमा ध्वन्यात्मक रूपमा चाहिँ व्यङ्ग्य प्रहार गरिरहेका छन् र ती मानिसहरूलाई त्यस्ता विकृतिपूर्ण चाहिँ यात्रा नहिँड्नको लागि र सुध्रिनको लागि कता कता चाहिँ नभनिकन केही सन्देशहरू बोलिरहेको चाहिँ लाग्दछ यसरी त चाहिँ घुम्ने इमेजमाथि अन्धो मान्छे का लेखक भूपि शेरचनका कवितामा हामी भावको विविधता पाउँछौँ रचनाको विविधता पाउँछौँ र अनि विषयको विविधता पाउँछौँ

0: यी विभिन्न विषय र भावहरूलाई उहाँका कविताहरूले नेपालको समसामयिक परिस्थितिलाई समय चाहिँमा प्रत्यक्ष छुने गरिकन मन मस्तिष्कलाई चाहिँ हल्लाउने गरिकन उहाँका कविताहरू व्यक्त भएको हामी पाउँछौँ।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

उहाँको असाध्य चाहिँ व्यङ्ग्यात्मक कविताहरू मध्ये एउटा श्रोताहरू हामी भन्ने कविता पनि ज्यादै व्यङ्ग्यात्मक कविता हो। हामी नेपालीहरूको शील स्वभाव, हाम्रो चाहिँ सोचाइ, हाम्रो व्यवहार कस्तो छ, त्यसमा चाहिँ ज्यादै मजासँग चाहिँ कविले व्यङ्ग्य प्रहार गर्नुभएको छ। त्यसको पनि केही अंश म यहाँहरूलाई पढेर सुनाउन चाहन्छु। त हामी शीर्षकमा उहाँ लेख्नुहुन्छ, हामी जतिसुकै माथि उठौँ, जतिसुकै यताउति दगरौँ, जतिसुकै ठुलो स्वरमा गर्छौँ, तर हामी फगत पानीको थोपा हौँ, पानीका निर्वल्य थोपा, जो सूर्यद्वारा माथि उछालिन्छौँ र बादल बन्छौँ, हावाको इसारामा यताउति दगुर्छौँ र आफूलाई गतिशील भन्ठान्दछौँ। अनि एकचोटि माथि पुगेपछि हामी आफ्नो धरतीलाई बिर्सन्छौँ र आफ्नो धरतीलाई, खोलालाई, बगरलाई उपेक्षापूर्वक पालिएका कुकुर झालबाट गल्लीका कुकुरहरूलाई हेरेर भुकै झैँ हामी भुक्त छौँ र आफ्नो कुकुर भुकाईलाई गर्जन भन्ठान्दछौँ। अनि अन्त्यमा एक दिन बिर्सेर चकनाचुर हुन्छौँ र फेरि परिणत हुन्छौँ पानीका थोपाहरूमा, निर्वल्या थोपाहरूमा, र कुनै इरार, खाडल वा पोखरीमा कुएर बिताउँछौँ बाँकी जीवन, टर्र टर्र टटराउने घिनलाग्दा भ्यागुताहरू पालेर, विष नभएका साँपहरू अगालेर, हामी जतिसुकै माथि उठौँ, जतिसुकै यताउति दगरौँ, जतिसुकै ठुलो स्वरमा गर्छौँ, तर हामी भित्रभित्रै खोक्रा छौँ, हाम्रो उठाएको कुनै महत्त्व छैन, हाम्रो दगुराएको कुनै लक्ष्य छैन, हाम्रो गर्जनको पानीमा फालिएको अगुल्टाको छैँ भन्दा बढी वजन छैन। त यो हामी कविताको एउटा पहिलो अनुच्छेद हो श्रोताहरू। त यो पहिलो अनुच्छेदमा हामी नेपालीहरूको चाहिँ बानी, हाम्रो स्वभाव को बारेमा बहुत राम्रोसँग चाहिँ चित्रण गरिएको छ। देशले कविले चाहिँ आजभन्दा 50 वर्ष अगाडि लेखिएको यो कविता हो। त त्यो 50 वर्ष अगाडि लेखिएको कवितामा जुन कुराको चाहिँ चित्रण गरिएको छ, त्यो कुरा वास्तवमा चाहिँ आज पनि यो 17 सालमै लेखिएको रहेछ श्रोताहरू। त 17 सालमा लेखिएको कवितामा जे जस्तो भाव व्यक्त गरिएको छ, जस्तो चाहिँ हाम्रो नेपालीहरूको आनी बानीप्रति व्यङ्ग्य गरिएको छ, आज चाहिँ 50 के चाहिँ धन्दै चाहिँ 60-65 वर्ष पछि आउँदाखेरि पनि हाम्रो बानीमा त्यति धेरै चाहिँ सुधार भएको रहन्छ। हामी त्यही बानीबाट, त्यस्तै दुर्गुणबाट हामी चाहिँ युक्त रहेछौँ भन्ने कुरा उहाँले यहाँ व्यङ्ग्य गरेको भनाइबाट हामी बुझ्न सक्छौँ। त हामी, हाम्रो धरातल के हो, हाम्रो चाहिँ उचाइ के हो, हाम्रो चाहिँ वेट चाहिँ के हो, ती कुराहरू विचार नगरिकन अर्काले उचालिदिएको भरमा, अर्काले कुदाइदिएको भरमा हामी कुद्छौँ, यो हाम्रो राम्रो बानी होइन। हामी आफ्नै दिमागले सोच्नुपर्छ, आफ्नो माटोको बारेमा, आफ्नो धरतीको बारेमा, आफ्नो आकाशको बारेमा, आफ्ना जाइन्जमा दाजुभाइ बन्धुहरूको बारेमा आफ्नै आँखाले हेर्नुपर्छ, आफ्नै मनले चाहिँ सोच्नुपर्छ, आफ्नै विवेक र बुद्धिले यी सारा परिस्थितिहरूको विश्लेषण गर्नुपर्छ। अर्काले भनिदिएको भनाइको आधारमा लहै लहै गरेर कुद्नु हुँदैन भन्ने यस्तो ज्यादै व्यङ्ग्यपूर्ण भनाइ यो हामी भन्ने यो कविताको पहिलो अनुच्छेदमा सशक्त ढङ्गमा उहाँले व्यक्त गर्नुभएको छ, जुन अभिव्यक्ति आज पनि हामीलाई उत्तिकै रूपमा चाहिँ यसले प्रतिनिधित्व गरिरहेको छ। हाम्रो व्यवहारको, हाम्रो बानीको, हाम्रो विचारको प्रतिनिधित्व यो चाहिँ कविता खण्डले ठ्याक्कै उतारिराखेको जस्तो लाग्छ श्रोताहरू। अर्को एउटा चाहिँ यसैको अर्को अनुच्छेद पनि सुनौँ, ज्यादै व्यङ्ग्यपूर्ण छ यो पनि, रमाइलो छ अर्को अनुच्छेद पनि, अब त्यसलाई म अगाडि बढाउँछु श्रोताहरू। हामी बाहिरबाट जेसुकै उच्च देखिए तापनि भित्रभित्र निरन्तर खिँदै र घिसिँदै गइरहेका छौँ। हाम्रो बाहिरको उचाइ झुट्टा हो, भ्रम हो, अग्लो टाकुरामा उम्रेका च्याउको उचाइ भन्दा यसको वर्ता महत्त्व छैन, वा एउटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने भारतीय चटकेको उचाइ भन्दा यसको बढी विशेषता छैन, अग्लो चुच्चे टोपी लगाई नाच्ने सर्कसको जोकरको उचाइ भन्दा यसको बढी विशेषता छैन। हामी बाहिरको उचाइमा रमेका छौँ, लट्ठिएका छौँ, फुलेका छौँ, तर हामीले आफ्नो आस्थाको दीपमा निरन्तर खिँदै र घसिँदै गइरहेको कुरालाई भुलेका छौँ। हीनताको
सानो दीपमा छरिएर हामीले आफ्नो पूर्व स्मृति गुमाइसक्यौँ, हामीले आफ्नो विगत उचाइलाई बिर्सिसक्यौँ, हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौँ, हामीले सामान्य मानिसको उचाइलाई बिर्सिसक्यौँ। त्यसैले जब कुनै सामान्य मानिस कथामा वर्णित गुलिवार झैँ आई पल्टन्छ हाम्रो आस्थाको दीपमा, हामी छक्क परेर उसलाई हेर्छौँ, हामी उसलाई हेरेर छक्क पर्छौँ, हामीलाई उसको उचाइ देखेर आश्चर्य लाग्छ, हामीलाई आफ्नो पुड्काइ देखेर डर लाग्छ, र त हामी आफ्नो हीन भावनाका सियो जत्रा ससाना हतियारको उसमाथि प्रहार गर्छौँ, उसको अङ्ग प्रत्यङ्गमा चढ्छौँ, उफ्रन्छौँ, टोक्छौँ, चिमोड्छौँ र अन्त्यमा थकित भएर तल ओर्लन्छौँ, शान्त हुन्छौँ, समर्पित हुन्छौँ। र कुनै ठुलो चट्टानमाथि ओर्लेर समुद्रको छालले तर ओर्लेर त्यसको पाउ पखाले झैँ हामी पुज्न थाल्दछौँ त्यो साधारण मानवलाई महान भनेर। हामी बाहिरबाट जतिसुकै उचाइ देखिए पनि, हामी बाहिरबाट जतिसुकै उच्च देखिए पनि, भित्रभित्रै निरन्तर खिँदै गइरहेका छौँ, हामी लिलिपुटका मानव हौँ, हामी लघु मानव हौँ। त श्रोताहरू, यसमा पनि कविले हाम्रो उचाइलाई, हाम्रो सोचलाई व्यङ्ग्य गरेका छन्। हामी विशाल दृष्टिकोण बनाउन सकिराखेका छैनौँ। हामीले चाहिँ वस्तु तथ्यहरूलाई त्यो तथ्यकै आधारमा केलाउन सकिराखेका छैनौँ र यस्ता अनगिन्ती भ्रमहरू हाम्रो अगाडि छन्। ती भ्रमहरूलाई हामीले चिर्न सकेका छैनौँ। त वास्तवमा हामीले हाम्रै विगतको उचाइले बिर्सिराखेका छौँ। हाम्रा पुर्खाहरूले जुन एउटा विराट उचाइ प्राप्त गरेका थिए, चिन्तनको उचाइ प्राप्त गरेका थिए, एउटा मानवताको उचाइ प्राप्त गरेका थिए, त्यो विशाल उचाइलाई हामीले बिर्सिसकेका छौँ। र हामी कता कता आफैलाई चाहिँ एउटा चाहिँ बामपुड्के मान्छे जस्तो, एउटा चाहिँ सानो चाहिँ मान्छे जस्तो सम्झेर आफैले आफैलाई कता कता हराउन खोजे झैँ, कता कता बिर्सन खोजे झैँ, कता कता आफैले आफैलाई चाहिँ अपमानित गर्न लागे झैँ कुरूपमा हामीले आफूले आफैलाई सोचिराखेका छौँ। र यो चाहिँ विशाल भावलाई, विशाल विचारलाई हामीले अगाडि बढाउन सकेका छैनौँ भनेर हाम्रो चाहिँ किङ्कर वृत्तिलाई, हाम्रो चाहिँ लघुतापनलाई यसमा कविले बिछट्टै ढङ्गमा व्यङ्ग्य गर्नुभएको छ।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: अब हामी एकजना स्रष्टासँग कुराकानी गर्दैछौँ। त उहाँ हुनुहुन्छ गोर्खा जिल्लाका ख्यातनामा तीर्थराज अधिकारी। उहाँ चाहिँ नेपाली साहित्यमा गद्यमा र पद्यमा दुवैमा चाहिँ सशक्त ढङ्गले कलम चलाउने प्रतिभा हुनुहुन्छ। उहाँलाई चाहिँ हामी यो रेडियोको यस कार्यक्रममा स्वागत गर्दछौँ। स्वागत तीर्थजी तपाईँलाई।
2: धन्यवाद। लगभग यो 35 सालदेखि नै मेरो प्रकाशन सुरु भइसक्या हो।
1: कतिवटा संग्रह छापिए तीर्थजी?
2: अहिले मेरो एकल चाहिँ 5 वटा छन्, अरू संयुक्त गर्दा एउटा दुईटा अरू छन्।
1: हजुर, भने चाहिँ 7 वटा एकल एउटा मात्रै आफ्नो सिङ्गल पुस्तक छाप्नु भएको छ?
2: होइन, एकल चाहिँ मेरा 5 वटा कविता संग्रह र अरू संयुक्तमा पनि एउटा दुईटा छन्।
1: ए 5 वटा संयुक्त आफ्नो मात्रै कविताहरूको संग्रह छ र अरू चाहिँ संयुक्तको पनि संग्रह छ। त अनि यसमा गद्य र पद्यमा कतिवटा गद्यमा छ, कतिवटा पद्यमा छ त तीर्थजी?
2: मेरो अहिले 5 वटा मध्येमा 3 चाहिँ गद्यमा र 2 चाहिँ पद्यमा आएका छन् र अरू तयारी अवस्थामा 2-3 अरू।
1: भनेपछि 3 तपाईँको संग्रह प्रकाशन तयारीमा छन्,
2: अरू यति नै नभनौ अब
1: ठिक। अनि 3 गद्यमा छन्, 3 2 चाहिँ पद्य संग्रह छापिएका छन् है त?
2: हजुर। यो कार्यक्रम मार्फत उहाँहरूसँग सम्पर्क गराइदिनु भएकोमा पहिले त तपाईँलाई धेरै धेरै धन्यवाद। नौलो होइन, म आफ्नो क्षेत्रमा निरन्तर साधनारत छु र यसरी एक अर्काका बिचमा अझै परिचित हुँदै जान सकौ, एकले अर्कालाई यसरी नै उत्साहित गर्दै जान सकौ, मेरो यही कामना छ र तपाईँलाई तपाईँ मार्फत उहाँहरू सबैलाई आभार व्यक्त गर्दछु र तपाईँलाई धन्यवाद दिन्छु।
1: यहाँको एउटा राम्रो उत्तम एउटा कविता सुनौ न त, छोटो मिठो उत्तम कविता एउटा हाम्रा संसारभर छरिएर रहेका हाम्रा साहित्यिक श्रोताहरूलाई एउटा मिठो कविता पसिदिनुहोस् न त।
2: ल है त, म एउटा स्वतन्त्रताको सुशेली यो छन्दमा छ। विवेकका चालकले म चल्छु, सचेतको प्राण लिएर बल्छु, दमै अगाए पनि पेटलाई सिर्जना भोक सधैँ मलाई, म यन्त्रको मानव होइन होइन, म भित्र धन भाव मिठास छैन, म सानमा सान कदापि लिन्न।

0: σαμά στα ιόβι, σο σαμά να διαγνή.
1: Ιο κόβι τάκο μουλ βάπανι δουι τίν βάκκεμ βανούσνα.
0: Ιο τα λέχακ βανέκο ζαίλι πανί φαδίν ουντσά, σωτόντρα ουντσά. Ραλ βαγιό τα τέκε ουντσά βανέ σιριζένα γλάι ουντσά. Αβα τιο ουνατήρ πραγματί καί ιατρά ουσκο διραντάρ. Ραλ ζόβο δάδα βεβαδάν ορου αμουθαν ανέκομ δουσίτ. पक्षहरू अहिले तिनलाई चाहिँ बाटोमा अवरोध खडा जब गर्लान् तर ती चिज पनि टिकाउ होइनन् र यो सृजना यो यो शब्दको यात्रा कहिले गल्दैन र ढल्दैन भन्ने नै मेरो यस कविताको निष्कर्ष हो र एउटा आफू जेमा लागि हुन्छ त्यो एउटा विश्वास पनि हो र यथार्थ पनि हो यो
1: एउटा कवि चाहिँ एउटा चाहिँ पङ्ख फिजाएर उड्ने चरा जस्तै हुन्छ उसको चाहिँ अनन्त क्षितिज हुन्छ उसको अनन्त यात्रा हुन्छ त्यो अनन्त क्षितिज र यात्रालाई कसैले पनि व्यवधान गर्नु हुँदैन र यी चाहिँ बन्दुक सन्दुक बोक्नेहरू यी भोले भालीहरू भन्दा कवि धेरै माथिको चाहिँ स्रष्टा हो र उसलाई चाहिँ यस्ता किसिमका अनेक किसिमका दुश्चर प्रवृत्तिहरू मन पर्दैन भनेर एउटा स्रष्टाको महान भावनाको उद्गायन यो कवितामा यहाँले गर्नु भएको छ बडो राम्रो र बिम्बात्मक र ध्वन्यात्मक कविता लाग्यो तीर्थजी मलाई बहुत राम्रो बिम्बहरू यसमा चाहिँ प्रत्येक श्लोकमा चाहिँ एउटा एउटा बिम्बहरू पोखिएको छ अनि तीर्थजी तपाईँ अब धेरै कलेजतिर नि पढाउनुहुन्छ अहिले पढाउँदै हुनुहुन्छ कि अहिले पढाउन छोड्नुभयो
0: होइन छोडेँ मैले अहिले
1: ए पढाउन छोड्नुभयो श्रोताहरू हामीले आज मूलत भूपी शेरचनका कविता प्रस्तुत गर्यौँ कविहरूले पनि आफ्ना रचना र आफ्ना अनुभव पनि यहाँहरू समक्ष प्रस्तुत गरेर विदा लिइसक्नु भएको छ त भूपी शेरचनकै एउटा हामी भन्ने जुन कविता छ त्यसका विभिन्न अनुच्छेदहरू छन् ती अनुच्छेदहरूमध्ये एउटा महत्त्वपूर्ण अनुच्छेदको सानो टुक्रा सुनाएर हामी आज यहाँहरूबाट बिदा लिन्छौँ र यो छोटो अंश म यसरी प्रस्तुत गर्छु घुम्ने मेचमाथि अन्धो मान्छे भूपी शेरचनको हामी भन्ने कविताको एउटा महत्त्वपूर्ण टुक्रा हामी आफू खुसी कहिल्यै मिल्न नसक्ने कसैले मिलाइदिनुपर्ने हामी आफू खुसी कहिल्यै छुट्टिन नसक्ने कसैले छुट्याइदिनुपर्ने हामी आफू खुसी कहिल्यै अगाडि बढ्न नसक्ने कसैले पछाडिबाट हिर्काउनु पर्ने हिँडाउनु पर्ने हामी रङ्गरोगन छुटेका टुटेका फुटेका पुरानो क्यारम बोर्डका गोटी हौँ एउटा मनोरञ्जक खेलका सामग्री एउटा खेलाडीमाथि आश्रित आफ्नो गति हराएका एउटा स्ट्राइकरद्वारा सञ्चालित हो हामी मानिस कम र वर्ता गोटी हौँ यही व्यङ्ग्यात्मक भनाइ भूपी शेरचनको यो व्यङ्ग्यात्मक भनाइका साथै आज हामी यहाँहरूबाट बिदा लिन्छौँ धन्यवाद।

0: अपराध कार्यालय टेकोको टोलीले पक्रेको हो। उहाँ विरुद्धको कसुर भने खुलाइएको छैन। तत्कालीन प्रधान न्यायाधीश जवारा विरुद्ध 2078 साल फागुनमा संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि उहाँ निलम्बनमा पर्नु भएको थियो। उहाँमाथि विभिन्न 21 अभियोग छ। तत्कालीन संसदले महाभियोग टुङ्गो लगाउन नसके पनि उहाँ सर्वोच्च फर्किन भने पाउनु भएको थिएन। चितवनको देवघाटमा नारायणी नदीमा बाढ़ी बढ़िरहेको छ। त्यहाँको जल सतहले खतरा तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीमा पानीको भाव 10.8 मिटर पुगेको छ। त्यहाँको खतराको तह 9 मिटर र चेतावनीको तह 7.4 मिटर हो। नदीको बहाव अझै बढ़िरहेकाले साँझैसम्म सतर्कता अपनाउन भनिएको छ। यस्तै पर्वतको कालीगण्डकी, लमजुङको चेपे खोला, म्याग्दीको मंगलघाट, चितवनकै रिउ खोलामा पनि पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ। पूर्व पश्चिम राजमार्गको दाङको भाइरल डाँडा नजिकै खसेको पहिरो हटाइएको छ। लगातारको वर्षाले गैराति पहिरो खसेपछि सड़क बन्द भएको हो। सुरक्षा निकाय सड़क डिभिजन कार्यालयको सहयोगमा सड़कमा खसेको माटो र ढुङ्गा हटाइएको हो। लगातार वर्षा भइरहेकाले फेरि पनि पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। अविरल वर्षापछिको पहिरोमा परेर पाल्पामा 2 जनाको मृत्यु भएको छ भने 3 जना बेपत्ता छन्। पहिरोमा परे माथागढी 2, रूप्से रजौलीका 75 वर्षे शेरबहादुर चिदी, रिब्दीकोट 6, ठिमुरेका 59 वर्षे कृष्ण कुमारी सारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। त्यस्तै पहिरोमा परेर 3 जना बेपत्ता छन्। सम्भावित बाढ़ी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह तथा सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि भन्दै भ्रमणमा जाने पर्यटकका लागि प्रवेशाज्ञा दिन बन्द गरेको छ।
1: एक्याप प्रधान कार्यालय पोखराको निर्णय अनुसार बिहिबारदेखि मौसममा सुधार नआएसम्म निर्णय लागू हुनेछ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिमाली तथा उच्च पहाड़ी क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि वर्षा र हिमपातले जोखिम निम्तन सक्ने उल्लेख गरी 3 दिनका लागि प्रवेशाज्ञा अनुमति पत्र दिन बन्द गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभएको छ। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार पर्यटकको सुरक्षाका लागि परमिट अनुमति दिन बन्द गरेको कार्यालय प्रमुख गुप्ताको भनाइ छ। यो निर्णयसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत मुस्ताङ सहित मनाङ, लमजुङ, म्याग्दी र कास्कीको उपल्लो क्षेत्रमा जाने पर्यटकलाई बिहिबारदेखि प्रवेशाज्ञा अनुमति पत्र दिन बन्द गरिएको हो। एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रमा भ्रमण गर्ने पर्यटकका लागि अनलाइन प्रणाली मार्फत प्रवेशाज्ञा शुल्क उठाउने गरेको छ। तर यात्रा जोखिम हुन सक्ने भएकाले तत्कालका लागि मौसममा सुधार नआएसम्म प्रवेशाज्ञा अनुमति दिन अनलाइन प्रणाली बन्द गरेको प्रमुख गुप्ताको भनाइ छ। एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ, मनाङ, लमजुङ, कास्कीको उपल्लो भेग र म्याग्दीको सिख घारा र न्यार्चाङ क्षेत्रमा भ्रमण गर्ने पर्यटकले तोकेको शुल्क तिरेपछि मात्रै प्रवेशाज्ञा अनुमति पाउने गर्छन्। एक्यापले यी क्षेत्रको भ्रमण गर्दा सार्क राष्ट्रका पर्यटकलाई 1,000 र तेस्रो मुलुकका पर्यटकका लागि 3,000 प्रवेशाज्ञा शुल्क लिने गरेको छ।
0: रसुवाको भोटेकोसी बाढ़ी पछिको उद्धारमा सुरुङभित्र फसेकाको उद्धार सबैभन्दा जटिल र जोखिमपूर्ण भएको नेपाली सेनाले जनाएको छ।
2: बाढ़ी, पहिरो र सड़क अवरूद्ध भएपछि सेनाले 1 महिनासम्म खोज तथा उद्धार, उपचार र पूर्वाधार निर्माणमा काम गरेको हो। सेनाका अनुसार बाढ़ीपछि 9,300 भन्दा बढ़ी सैनिक परिचालन गरिएका थिए। 4,242 जनाको हवाई उद्धार गरिएको थियो। खोजीका क्रममा भेटिएका 1,451 शवको व्यवस्थापनमा पनि सेनाले सहयोग गरेको छ। जलविद्युत आयोजनाका लेदो र चट्टानले पुरिएका सुरुङमा उद्धार टोलीले जोखिम मोलेर काम गरेको थियो। सेनाका अनुसार विभिन्न सुरुङबाट 7 जनालाई जीवितै उद्धार गरिएको छ। कतिपय ठाउँमा ड्रिलिङ, रक ब्रेकर, नियन्त्रित विस्फोट, अक्सिजन पम्प र थर्मल क्यामेरा समेत प्रयोग गरिएको थियो। बाढ़ीपछि सड़क र संचार सम्पर्क टुटेका कारण हवाई उद्धारलाई प्राथमिकता दिएको थियो। सेनाका हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, अक्सिजन र उद्धार सामग्री पुर्याइएको हो। सेनाले त्रिशुली र धुन्चेमा आपतकालीन उपचार केन्द्र बनाएर 4,300 जनालाई स्वास्थ्य सेवा दिएको जनाएको छ। साथै देवीघाटमा एग्रो ब्रिज प्रभावित क्षेत्रमा अस्थायी बाटो, तुइन र फड्के समेत बनाइएको छ। सेनाले भोटेकोसी बाढ़ीको उद्धारबाट विपदका बेला सेना, प्रहरी, स्थानीय प्रशासन र स्थानीय समुदाय बीच समन्वयन आवश्यक रहेको देखिएको जानकारी दिएको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजलाई व्यापारिक जलमार्गका रूपमा 1 हप्ताभित्र खोल्ने इरानको प्रस्ताव अस्वीकार गर्नुभएको छ। अमेरिकाले युद्ध जितिरहेकाले यस्तो प्रस्ताव आएको उहाँको भनाइ छ।
3: यूएसएमएफ रेडियो, BFBS कुलकर्मा रेडियो हो।

0: संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
1: कार्यक्रम संगीत गंगा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नु हुने सम्पूर्ण आदरणीय श्रोतामा सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरु, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मन मुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेटाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ हामीसँग हाम्रो समाजसँग अनि हाम्रो परिवेशसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ श्रोताहरू, गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाइमा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिमा तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रमको उठान गर्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश भोलेको गीतबाट। र आज पनि म नारी हस्ताक्षर गीतकार नूतन भूषालले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु। विश्व नेपाली र मेनुका राईको स्वरमा सङ्गीत रहेको छ, यसमा सङ्गीतकार हुनुहुन्छ दीपक राज विकर।

नासिँदैन मेरो चन्द्र सूर्य, फेरिँदैन मेरो चन्द्र सूर्य। आदरणीय श्रोता, एउटा देशको स्वाभिमान, सिङ्गो देशभित्र बस्ने नेपाली नागरिकहरूको स्वाभिमान, यो हाम्रो चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा कदापि किमार्थ नासिने छैन, मासिने समेत छैन यो विश्व मानचित्रबाट। बरु नेताहरू फेरिन सक्छन्, नेतृत्व फेरिन सक्छ पटक पटक, अनि धरती फाट्ला, आकाश झुक्ला, तर झुक्ने छैन यो हाम्रो चन्द्र र सूर्य अङ्कित यो देशको स्वाभिमानसँग जोडेको राष्ट्रिय झण्डा। र कसैले नेपाली स्वाभिमान झुकाउने दुस्साहस नगरे पनि हुन्छ, किनकि सत्यको लागि निरन्तर लड्न चाहने वीर जाति हौं हामी नेपाली। त्यसैले कमजोर नठान्नु कसैले पनि नेपाली हामीलाई। हामी त देशको लागि मर्न तयार छौँ, मार्न पनि तयार छौँ, र हामीसँगै हाम्रो सगरमाथा पनि किमार्थ कदापि झुक्ने छैन। यो जन्मभूमि, यो पावन धरतीको अस्तित्व मेटाउन कसैले नसोचे हुन्छ। हामीलाई फुटाउने थुप्रै थुप्रै नआएको पनि होइनन्, तर अहा, कसैले सकेन हाम्रो सदियौँदेखि मिलिबसेको विविधता बीचको एकतालाई तोड्न। कहिले जातको कारण, कहिले धर्मको कारण हामी बीच फाटो ल्याउन खोज्नेहरूले बुझेनन् नेपाली समाज जात होइन कर्ममा विश्वास गर्दछ भन्ने भावको यो देशभक्ति गीत राखे मैले कार्यक्रम सङ्गीत गङ्गाको उठानमा। गीतकार नूतन भुषालको गीत रचना, दीपकराज विश्वकर्माको सङ्गीत, अनि विश्व नेपाली र मेनुका राईको स्वरमा। आदरणीय श्रोताहरू, सङ्गीतको सुस्केराहरू राख्ने क्रममा अब भने पुष्पन प्रधानको स्वरमा रहेको एउटा सुमधुर गीत राखिहाल्छु।

आदरणीय श्रोताहरू, मायाको त्यो न्यानो साथ कदापि छुट्नु हुँदैन। जब गहिरो माया बसिनै सक्यो भने परिस्थिति जस्तै जटिलतातिर मोडिए पनि हात थाम्न छाड्नु हुँदैन प्रेमीहरूले। बरु सासै गए पनि माया गरी बाँच्नु पर्दछ भन्ने आग्रहसँगै जीवन काट्ने चाहना बोकेको प्रेमी मनको चाहना छताछुल्ल भएको गीत, जीवनको दुःखमा पनि एक अर्कालाई हेरेर बाँच्न चाहने र मायाको झुप्पडीलाई दरबार सम्झेर संसार पाएको आभास गर्दै रम्न चाहने मनको गीत थियो पुष्पन प्रधानको स्वर शब्द अनि सङ्गीतमा। हुन त आदरणीय श्रोताहरू, यति हुँदाहुँदै पनि कहिलेकाहीँ मायाभित्र खटपट र बिछोड भइहालेका थुप्रै उदाहरणहरू पनि छन्। यद्यपि यसबाट विचलित भई हाल्नु हुँदैन, बरु भोलिका लागि आफ्नै खुसीमा बाँच्न सक्नुपर्दछ।

0: आदरणीय श्रोताहरू, नाता सम्बन्ध अनि त्यो अपनत्व र घनिष्ठतालाई तोडेर जानेलाई कुनै भन्ने कसुरसम्म नराखी गएपछि आफ्नो जीवनलाई बेकारको पीडा, चोट अनि पश्चातापको भङ्गालोमा पार्नुभन्दा आफ्नै खुसीले जिउनु रम्नु चाहिँ वास्तविक जीवन भएको र जीवनको यात्रामा यस्ता सानातिना घाउ लागे पनि समयले नै यस्ता घाउहरूलाई पुर्दै जाने भएकाले बगेको खोला जस्तै जीवनको यात्रा पनि एकहोरो बगिरहने भएकोले टुट्ने फुट्ने र जोडिने क्रम भइ नै रहन्छ भन्दै जीवनलाई बिन्दास तरिकाले जिउने आग्रह गर्दै थिइन् यहाँ गायिका सीमा संग्रौला कालीप्रसाद बास्कोटाको शब्द अनि संगीतमा।
1: तपाईँको जीवनलाई व्यवस्थित बनाउन तपाईँलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम।

0: यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: हजुर आदर श्रोता, बिएफबिएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदर श्रोताहरूको रेडियो बिएफबिएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक बसाइमा हुनुहुन्छ तपाईँ यो छोड्ने बेला र ब्रेकपछि फेरि पनि सम्पूर्ण आदर श्रोतालाई कार्यक्रममा स्वागत गर्दै अब भने अर्को एउटा सुमधुर गीत राखिहाल्छु यहाँहरू माझमा। र यति बेला भने म एउटा बिल्कुलै नयाँ युगल गीत शर्मिला बारदेवा र डेभिड शङ्करको स्वरमा राखिहाल्छु यहाँहरू।

हजुर आदरणीय श्रोताहरु, जब रुक्की खानी हेर्दा पनि मनै लोभ्याउने दिल मायाको त्यही हाउभाउ अनि मायाले तानेपछि त्यहाँ ज्यान मार्ने र मन चोर्ने खेल सुरु भएपछि कुनै अप्ठ्यारो अनि बाधा अड्काउ सम्म नहुँदा खुलेको मनको गीत थियो। गीतकार डिपी खनालको गीत, रचना राजेन्द्र बोगटीको सङ्गीत अनि गायिका शर्मिला बरदेवा र गायक डेभिड शङ्करको स्वरमा। वास्तवमै आदरणीय श्रोताहरू, जब मन मिल्छ नि त्यहाँ प्रेमीहरू एक अर्कामा भेट्नलाई यति आतुर भइदिन्छ नि त्यसको मेलो मेसु केही हुँदैन। अनि माया पनि यस्तो बेला आदि होइन, पुरै खोज्ने गर्छन् त्यस्ता प्रेमी मनहरूले।

नम्बरी सुन हो माया चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन। आदरणीय श्रोताहरू, मायाको भोको प्रेमीहरू कति धेरै एक अर्को बीच फिदा हुन्छन्। सायद त्यसको मेसो त माया गर्नेहरूलाई मात्र थाहा हुने भएकोले नै त होला माया पनि पुरा खोज्ने गर्दछ। अनि व्रत बसेर भाका बोलेरै मायाको पूर्णता खोज्दै थिए यहाँ हेमन्त शर्मा र शान्तिश्री परियार। हेमन्त शर्माकै शब्द अनि सङ्गीतमा वास्तवमा आदरणीय श्रोता, मायाभित्र नै संसार अडेकोले होला प्रेमी मनहरू प्रेमिल मनहरू त्यस्तै चोखो माया खोज्ने गर्दछ। जसको बदलामा कुनै हिरा मोती केही चाहँदैनन्, केवल एक अर्को माया भए पुग्ने बताइरहेका हुन्छन्। विश्वास लागेन यहाँहरूलाई? उसो भए आउनुहोस् एकैछिन गीतकार घनबहादुर थापा मगर, सङ्गीतकार ताराप्रकाश लिम्बू र गायक आनन्द कार्की अनि गायिका सबिना कार्कीलाई सोधिहालौँ कि

0: एसबीएस गोर्खा रेडियो। तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिउँ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: हजुर आदरणीय श्रोताहरू, यो छोटो विश्राम पछि फेरि पनि रेडियो प्रेमी तपाईँ आदरणीय श्रोता अझ भनौँ बिएबिएस गोर्खा रेडियोका तपाईँ सम्पूर्ण आदरणीय श्रोतालाई यो साङ्गीतिक त्रिवेणी अर्थात् गीतको भाव, सङ्गीतको झन्कार अनि स्वरको लय राख्ने साङ्गीतिक कार्यक्रम सङ्गीत गङ्गामा पुनः स्वागत गर्दछु। आदरणीय श्रोता, गीतले वास्तवमै जीवनका लय समातेको हुन्छ, जुन लयमा सङ्गीतले अर्को मिठास टिपेको हुन्छ, अनि स्वरभित्र सजेर जब त्यो लय र मिठासले जीवन पाउँदछ तब एउटा गीत सग्लो भइदिन्छ। त्यसैको मधुर मिठासमा हामी झुम्मिने गर्दछौँ, रम्ने गर्दछौँ र हराउन पुग्दछौँ। अनि यो रम्ने झुम्ने र हराउने क्रमलाई फेरि पनि निरन्तरता दिँदै आदरणीय श्रोताहरू, यति बेला भने म स्वर सम्राट नारायण गोपाल र ज्ञानु राणासँगै गीतकार डाक्टर राममान त्रिषित अनि सङ्गीतकार शिव शङ्करसँगै डोर्याउन चाहन्छु यहाँहरू सम्पूर्ण आदरणीय श्रोतालाई।

मान्छेको माया यहाँ खोलाको पानी जस्तो। हजुर श्रोताहरु, मायाले बाँधेको यो विचित्र संसारभित्र मान्छेले मान्छेलाई नै गर्ने माया पनि कति फरक भइदिन्छ। कहिलेकाहीँ माया किनारलाई छोएर भाग्ने पानी जस्तो त अनि कहिले सुन्दर बिहानी जस्तो हुन्छ, र फेरि कहिले माया जीवनको आवेश भइदिन्छ, र नै त कहिले हेराइमा आँखा मात्र भइदिन्छ तर मोती देखिन्न, र बोलाइमा स्वर भए पनि ढुकढुकी हुँदैन। तरै पनि श्रोताहरू, माया हो यत्तिकै कहाँ मरेर जान्छ र? बरु सागर सुकेर गइजाला तर माया, त्यो पवित्र माया कहिले सुकेर जाँदैन। यहाँ गीतकार नारी हस्ताक्षर सिन्धु राणा, सङ्गीतकार रेशम चौधरी र गायिका सपना श्री यसैको दस्तावेज अर्थात् सबुत दिँदै हुनुहुन्छ।

सागर बरू सुकेर गइजाला, जान्न माया कहिलेनी घाटेर, जहाँ पवित्र माया हुन्छ, विश्वास हुन्छ, आड भरोसा हुन्छ नि श्रोताहरू, त्यस्तो माया वास्तवमै जीवन्त भइदिन्छ, अमर भइदिन्छ भन्ने एउटा सग्लो बिम्ब टिपेको यो प्रेमिल भावको गीत राखेँ मैले नारी हस्ताक्षर गीतकार सिन्धु राणाको कलमबाट, सपना श्रीको स्वर, रेशम चौधरीको सङ्गीतमा र आदरणीय श्रोताहरू अब भने सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाबाट मैले पनि विदा माग्ने बेला भइसकेको छ, ओझेल पर्ने बेला भइसकेको छ र पुछारमा बिसौनीमा गीतकार विक्रम गुरुङले लेख्नुभएको एउटा गीत अरुण थापा मगरको स्वर सङ्गीतमा छाड्दै म भने कार्यक्रम सङ्गीत गङ्गाबाट विदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pelaajan body. On air. Atma. Ani smart speaker ma bunhos. Play BFBS. You, BFBS Gorkha Radio. Gorkha Radio.
1: YouTube video. बोलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उछिन्दै बालेनको 14 मिनटको भिडियोले भ्युज पाएको हो. अहिले ट्रम्पको भ्युज 3,76,000 भन्दा बढी छ. प्रधानमन्त्री बालेनको युवा भए पोसाक र कालो चस्माको संसारभरका संचार माध्यमले चर्चा गरेपछि उहाँको भाषण सुन्नेको संख्या झनै बढेको हो. अहिले संसारभर उहाँको युएन सभाको भाषणको कन्टेन्टको चर्चा भइरहेको छ. लगातारको वर्षाका कारण पहाड़ी जिल्लामा पहिरो र तराईका जिल्लामा बाढ़ी र डुबानको समस्या देखिन थालेको छ. लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाका कारण पारेको प्रभावबारे नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट.
2: निरन्तरको वर्षाले लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ. पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढ़ी बस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन्. सुस्ता गाउँपालिका 5 स्थित थारू टोलबाट पस्न शुरू भएको नारायणी नदीको बाढ़ीले हालसम्म 160 भन्दा धेरै घर परिवार विस्थापित भएका छन्. उनीहरू सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्त कहाँ आश्रय लिएका छन्. प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले सुस्ताको थारू टोलमा बाढ़ी पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा बस्न भनिएको बताउनुभयो. नारायणी नदीले अस्थायी बाँध कटान गरेपछि बस्ती बाढ़ीमा पसेको हो. यस्तै लगातारको वर्षापछि पहिरो खस्ता गुल्मीका 3 सड़क अवरुद्ध भएका छन्। जिल्लाको रिडी तम्घा सड़क, रुद्रवेणी माटी ट्याक्सर सड़क र कालीगण्डकी करिडोर सड़क अवरुद्ध हुँदा जिल्लाबाट पाल्पा, बुटवल, पोखरा लगायतका स्थानतर्फ आवाजावत गर्ने यात्रु तथा सवारी साधन प्रभावित भएका छन्। यस्तै अविरल वर्षाका कारण पहिरो जाने, रोग ढल्ने तथा ढुङ्गा खस्ने जोखिम बढेपछि दाङ र सल्यान जिल्ला प्रशासन कार्यालयले राप्ती राजमार्ग अन्तर्गतका मुख्य सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गराएका छन्, जसका कारण तुल्सीपुरबाट सल्यानका लागि छुट्ने सवारी साधन तुल्सीपुरमै र सल्यानबाट तुल्सीपुरका लागि बाहिरिने सवारी साधन खलङ्गामा अलपत्र परेका छन्। यस्तै राप्ती नदीमा आएको बाढ़ीका कारण दाङ र बाँकेका तटीय नदी क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान भनिएको प्रहरीले जनाएको छ. अहिलेसम्म लुम्बिनी प्रदेशमा मानवीय क्षतिका घटना भने नभएको प्रहरीको भनाइ छ. यस्तै लगातारको वर्षाले कर्णाली प्रदेशका विभिन्न सड़कमा पहिरो खस्ता यातायात सेवा प्रभावित भएको छ. मध्यपाटी राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग तथा जाजरकोटको छेडा दलह सड़क पहिरोका कारण अवरुद्ध भएका छन्। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्थित मध्यपाटी राजमार्गको चाइना बगरदेखि सिस्ने खोलातर्फको भीरमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ. उता सुदूरपश्चिमको डोटी, बैतडी र दार्चुलामा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ. मोहना र दोधारा चाँदनी लगायतका नदीहरूमा पानीको बहाव बढेपछि कैलाली र कञ्चनपुरका तटीय क्षेत्रका नागरिकहरूमा उच्च सतर्कता अप्नाउन भनिएको प्रहरीले जनाएको छ. अहिलेसम्म कर्णाली र सुदूरपश्चिममा पनि मानवीय क्षतिका घटनाहरू नभएको स्थानीय प्रशासनले जानकारी दिएका छन्।
1: लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहावले खतराको तह पार गरेपछि शारदा ब्यारेजमा 4 सवारी साधन आवागमनमा रोक लगाइएको छ. पानीको सतह 196,774 क्युसेक पुगेपछि सवारी साधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ. पानीले खतरा तह नागेपछि शारदा ब्यारेज हुँदै दुवै देशतर्फ आउजाउ गर्ने सवारी साधन रोकिएका हुन्. बिहिबार रातिदेखि सुदूरपश्चिमका पहाड़ी जिल्लामा लगातार वर्षा भइरहेको छ. सोही कारण महाकालीमा पानीको सतह उच्च हुँदै गएको हो. प्रतिकूल मौसमका कारण केही उडानहरू पनि प्रभावित भएका छन्। पर्याप्त भिजिबिलिटी नहुँदा चितवनको भरतपुर र सङ्खुवासभाको तुम्लिङ टार विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन. विमानस्थल कार्यालयका अनुसार दुवै विमानस्थलमा मौसम प्रतिकूल रहेकाले उडान सञ्चालन हुन नसकेको हो. पोखरा विमानस्थलको भिजिबिलिटी भने बढ्दो क्रममा छ. पर्याप्त भिजिबिलिटी भए उडान सुरु गर्ने तयारी छ. निरन्तरको वर्षा, हावाहुरी, बाढ़ी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न ठाउँमा दूरसञ्चार सेवा प्रभावित भएको छ. नेपाल टेलिकमले 2083 असोज 8 गतेदेखिको निरन्तरको वर्षा र हावाहुरीका कारण देशका विभिन्न ठाउँमा सेवा अवरुद्ध भएको जनाएको हो. कम्पनीका अनुसार भारी वर्षा तथा पहिरोका कारण प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाई हुनुका साथै अप्टिकल फाइबरमा क्षति पुगेको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजलाई व्यापारिक जलमार्गका रूपमा एक साताभित्र खोल्ने इरानको प्रस्ताव अस्वीकार गर्नुभएको छ. अमेरिकाले युद्ध जितिरहेकाले यस्तो प्रस्ताव आएको उहाँको भनाइ छ.
3: They want to make a deal, and I think that's fine. I like making a deal, too. But I'm not, that deal would not be acceptable.
1: हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार, म आरती.

बीएफबीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेशपरी दाहालको शुभ प्रभातम। बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता। आइतबार हामी भगवान सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता देवताको रूपमा पूजित भगवान सूर्यनारायण निर्विवाद देवता हुनुहुन्छ। त्यस्ता मनुष्यका आफ्ना हितैषी सूर्यदेवको हामी आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी आज यस कार्यक्रममा श्राद्धको विषयमा चर्चा गर्नेछौँ। किनभने आजबाट 16 श्राद्धको एउटा पितृपक्षको समयको प्रारम्भ भएको छ। आजका दिनदेखि 16 दिनसम्म निरन्तर रूपमा पितृहरूको तृप्तिका लागि धार्मिक अनुष्ठानहरू अर्थात् श्राद्ध कर्महरू तर्पणहरू गर्ने गरिन्छन्। आफ्ना पितृहरूको सुख सौमनस्य र शान्ति तथा उन्नतिका लागि आफ्ना सन्ततिहरूबाट प्रेमपूर्वक प्राप्त हुने चिजहरू पितृहरूले श्राद्ध मार्फत नै प्राप्त गर्ने गर्दछन्। देवलोकमा रहने पितृहरूले हामीले वर्ष दिनमा एकपटक दिएको पिण्डदान र जलदानले उनीहरू एक वर्षसम्म तृप्त हुने गर्दछन्। किनभने हाम्रो एक वर्ष देवलोकमा रहने हाम्रा पितृहरूको एक दिन हुने गर्दछ। त्यसैले दैनिक रूपमा श्राद्ध कर्महरू गरिन्छन्। किनभने दैनिक रूपमा यहाँ हामी पनि खाने गर्छौँ, तर उहाँहरूको 365 दिन जुन हाम्रो दिन छ त्यो उहाँहरूको एक दिन हुन्छ। उनीहरूको एक दिन हाम्रो 365 दिन अर्थात् एक वर्ष हुन्छ। त्यसैले वार्षिक रूपमा श्राद्ध गर्ने गरिन्छ। वार्षिक तिथिको श्राद्धका साथसाथै यो पितृपक्ष भनेर विशेष उत्सवका रूपमा मनाउँदै पितृहरूलाई तृप्त गर्ने जो एउटा उत्सवको समय छ, पितृपक्षको समय छ र यो पुरा 15 दिन 16 दिन पितृहरूलाई नै समर्पित गरिएको हाम्रो परम्परा छ। त्यसैले हाम्रा पितृहरू जो हाम्रा जन्मदाता हुन्, हामीलाई यो धरतीमा ल्याउने, हामीलाई यो धरतीको दर्शन गराउने र भगवत प्राप्तिसम्मको अवसर प्राप्त गराउने जो शरीर प्रदान गरेका छन् हाम्रा पितृहरू, त्यसका लागि कहिले पनि उनीहरूबाट हामी ओझेल पर्न सक्दैनौँ, उनीहरूको ऋणबाट हामी कहिले पनि उऋण हुन सक्दैनौँ। त्यसैले उनीहरूको श्रद्धा भक्तिपूर्वक यो पितृपक्षमा र तिथिमा श्राद्ध मार्फत उनीहरूको तृप्तिका लागि निरन्तर रूपमा प्रयत्न गर्ने संलग्न हुने यो वास्तवमा विशिष्ट दिन हो। त्यसैले आफ्ना पितृहरूको कल्याण चाहँदै उनीहरूको तृप्तिका लागि यो श्राद्ध गर्नु पर्दछ भनेर उल्लेख गरिएको छ। असोज कृष्ण पक्षलाई पितृपक्ष अथवा 16 श्राद्ध भनिन्छ। कृष्ण र शुक्ल दुवै पक्षमा प्रतिपदादेखि औँसी अथवा पूर्णिमा गरी 15 दिन हुन्छ। असोज कृष्ण पक्षमा पनि 15 दिन हुन्छ, तर यस पक्षलाई 16 श्राद्ध भनिन्छ। 15 दिनमा हुने श्राद्धलाई किन 16 श्राद्ध भनिएको हो? यसको उत्तर दिँदै हेमाद्री जो निर्णय सिन्धुमा भनिएको छ, तिथि वृद्ध्या पक्षस्य 16 दिनात्मकत्व श्राद्ध वृद्ध्यर्थकमेक पक्ष भाद्र पूर्णिमया सहेति द्वितीय आश्विन शुक्ल प्रतिपदा सहेति तृतीय भनेर उल्लेख गरिएको छ। यसले के भन्छ भने 16 दिन गरिने श्राद्धका 3 पक्ष छन्। तिथि बढ्दा आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म 16 दिन गरिने, भाद्र शुक्ल पूर्णिमादेखि आश्विन कृष्ण औँसीसम्म 16 दिन गरिने अर्थात् प्रौष्ठपदी श्राद्ध, र आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म 16 दिन गरिने आश्विन शुक्ल प्रतिपदाका दिन छोरीको छोराले अर्थात् माता महको श्राद्ध गर्नुपर्छ। यस दिनको श्राद्ध माता पिता हुने वा नहुने तथा व्रतबन्ध गरेका वा नगरेका सबैले गर्नै पर्छ भनेर उल्लेख गरिएको छ। यसरी 3 पक्षबाट 16 दिनमा श्राद्ध गरिने भएकाले नै यसलाई 16 श्राद्ध भनिएको हो भनेर उल्लेख गरिएको छ। 16 श्राद्धका विषयमा जो जिज्ञासा हुने गर्छ त्यसलाई यसरी शान्त पारिएको छ। आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी 16 श्राद्धको विषयमा चर्चा गर्दैछौँ। किनभने आज 16 श्राद्धको प्रारम्भको दिन हो, त्यसैले 16 श्राद्धका विषयमा संक्षिप्तमा चर्चा हामी गरिरहेका छौँ। 16 श्राद्धको श्राद्ध 16 दिन गर्नुपर्ने हो।
तर सोह्रै दिन गर्न सम्भव नभएकाले महालय श्राद्धलाई निम्न छ प्रकारमध्ये कुनै एक प्रकारले भए पनि गर्न निर्देश गरिएको छ। वास्तवमा आदरणीय श्रोता, धर्मको एउटा निकै विशिष्ट अवस्था देखिन्छ, तर जुन धर्मले आफ्नो मर्मलाई आफूभित्र समेटेको छ वास्तवमा त्यो हाम्रो दृष्टिमा आउन सक्दैन, किनभने धर्मले कल्याण चाहेको हुन्छ र संसारले कल्याणबाट विरत गराउने चेष्टा गरिरहन्छ। हामी संसारी दृष्टिबाट हेर्छौँ, त्यसैले हामीले धर्मको मूल मर्ममा हाम्रो दृष्टि पुर्याउन सक्दैनौँ, किनभने सोह्र श्राद्ध सोह्रै दिन हाम्रा पितृहरूलाई आफ्ना पितृहरूलाई तृप्त गराउने दिन हो। अर्थात् सोह्र श्राद्धका सोह्रै दिन एउटा व्यक्तिले निरन्तर दैनिक रूपमा श्राद्ध गर्नुपर्छ, शास्त्रले त्यही उल्लेख गरेको छ। तर के सम्भव छ? कसै कसैले सक्लान्, तर सबैले सोह्र दिन निरन्तर श्राद्ध गर्न आर्थिक, सामाजिक, अरू सांस्कृतिक, अरू शारीरिक अनेक किसिमले त्यो निकै कठिन देखिन्छ। त्यसैले शास्त्रले यो कठिनतालाई बुझेर एउटा निश्चित बाटो दिएको छ, त्यसमध्ये छवटा विकल्प दिएको छ। ती छवटामध्ये एउटा विकल्पमा तिमी आफूलाई सहभागी गराऊ, तिमीले सोह्रै दिन गरेको फल प्राप्त गर्नेछौ भनेर उल्लेख गरिएको छ। त्यसैले त्यो विकल्पहरू हामी हेरौँ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सोह्र दिन, आश्विन कृष्ण प्रतिपदादेखि आश्विन औँसीसम्म पन्ध्र दिन, पञ्चमीदेखि चतुर्दशीलाई छाडेर औँसीसम्मका दस दिन, अष्टमीदेखि चतुर्दशीलाई छाडेर औँसीसम्मका सात दिन, दशमीदेखि चतुर्दशीलाई छाडेर औँसीसम्मका पाँच दिन र चतुर्दशीलाई छाडेर मृत तिथिको दिन गर्नुपर्छ भनेर उल्लेख गरिएको छ। यसको मतलब अहिले हामीले जो चर्चा गरिरहेका छौँ र सामाजिक रूपमा जो श्राद्ध सोह्र श्राद्धको व्यवस्था गरिएको देखिन्छ, त्यो यही छैटौँ बुधालाई टेकेर गरेको देखिन्छ। यसमा चतुर्दशीलाई छाडेर मृत तिथिको दिन, अर्थात् जसको जुन दिन मृत्यु भएको छ त्यही तिथिलाई आधार मानेर त्यही तिथिका दिन महालय श्राद्धको नामले यो सोह्र श्राद्धमा श्राद्ध गर्नुपर्छ भनेर यसरी बताइएको छ निर्णय सिन्धुमा। महालय तत्र षट्पक्षा कृष्ण प्रतिपदादि शुक्ल प्रतिपदान्त षोडश दिनपक्ष प्रतिपदादि दर्शान्तम पञ्चदशेति पक्ष पञ्चम्यादि अष्टम्यादि दशम्यादि चतुर्दशी वर्जम दर्शान्तम एक तिथि पक्षस चेति षट भनेर यसरी उल्लेख गरिएको छ। यसैका आधारमा सोह्र श्राद्धलाई सम्पन्न गरेर आफ्ना पितृहरूलाई तृप्ति गराउने जो यो महान उत्सवको समय छ, पितृ उत्सवको समय छ, यसबाट वास्तवमै पितृका सन्ततिहरू प्रसन्न भएर पितृहरूलाई प्रसन्न गराउने यस महान पवित्र कर्ममा प्रवृत्त हुन सबैले आफूलाई अग्रसर गराउन सकुन् यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु।

अर्थात राधा रानी र नन्द नन्दन श्री कृष्ण आठै प्रहर विहार गर्नुहुन्छ। यदि तलाई त्यहाँ भोग लाग्यो भने महापुरुषहरूको जुठो कुरो खाएर सुखी हुनु, तीर्खा लाग्यो भने यमुनाको सङ्लो पानी पिउनु, सुत्न मन लाग्दा प्राकृतिक लहराका कुञ्जहरूमा गएर सुत्नु, ब्रजका प्रत्येक कण कणमा चिन्मय स्वरूपको दर्शन गर्दै तन्मय हुनु। जगद्गुरु श्री कृपालुजी महाराज भन्नुहुन्छ, हे मन, तर यी सबै कार्यहरूमा तेरो निष्काम भाव रहनुपर्छ भन्ने कुरा

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा स्वर श्राद्धको प्रारम्भको दिवसमा केही श्राद्ध विषय चर्चाहरू गरिरहेका छौँ। आफ्ना पितृहरू यति महत्त्वपूर्ण छन्, त्यसमा कसैले कुनै पनि दोष दर्शन गर्नुपर्ने आवश्यकता छैन, किनभने सम्पूर्ण रूपमा हामीलाई शरीर प्रदान गर्ने नै पितृहरू हुन्। पितृहरू मार्फत नै हामीले शरीर प्राप्त गरेका छौँ र यी सम्पूर्ण सृष्टिका जो व्यवस्थाहरू छन् तिनीहरूमा हामी रमाइरहेका छौँ र आफ्नो उद्धार गर्ने एउटा पवित्र अवसरको प्राप्त पनि गरिरहेका छौँ। त्यस्तो अवसर प्राप्तिमा सहयोगी भूमिका निर्वाह गर्ने मातापिता अथवा मातापिताका मातापिता यो लहरो हुँदै हुँदै परमात्मा परमेश्वरसम्म पुग्ने यो व्यवस्थामा हामी रहेका छौँ र त्यसै अन्तर्गत नै हामी यी हाम्रा जो पितृहरूका नामले परिचित छन् अर्थात् हामी उनीहरूको सन्तति हुँ, आफ्ना हुँ र हाम्रा उनीहरू आफ्ना हुन्। त्यसैले उनीहरू र हाम्रो सम्बन्ध नङ र मासुको जस्तो छ, छुट्याएर छुट्टिँदैन। त्यसैले श्राद्ध कर्म गर्न पछाडि नहटौँ। आफ्नो कुल परम्परा अनुसार जो जहाँ जस्तो रूपमा छ, आफ्ना मान्यजनहरूले बताए बमोजिमको कर्म, चाहे विदेश चाहे स्वदेश जहाँ भए पनि पितृहरूको स्मरण गरेर आफ्नो परम्परा अनुसार आफ्नो धर्म संस्कृति कुल परम्परा अनुसार यदि छ भने अवश्य गरौँ र छैन भने जे गर्न भनिएको छ त्यही गरौँ, किनभने केही नगरी बस्नु वास्तवमै त्यो हाम्रा पितृहरूप्रति, पितृहरू भनेका हामीलाई जन्म दिने, हामीलाई यो धरतीमा ल्याउने र शरीर प्रदान गर्ने अत्यन्तै महान हाम्रा अभिभावकहरू हुन्, हाम्रा पूजनीय हुन्, आदरणीय हुन्। त्यसैले उनीहरूको सन्तुष्टिको लागि, उनीहरूको तृप्तिको लागि वर्षमा एक दिन, जो हाम्रो एक वर्ष उनीहरूको एक दिन हुन्छ, त्यस मार्फत उनीहरूको स्मरण गरौँ। उनीहरूले खाने त्यही हामीले दिएकै बाट हो, त्यसैले उनीहरूलाई भोकै नराखौँ, उनीहरूको सम्मान गरौँ। उनीहरूको अगाउने जो अधिकार छ त्यसमा हामीले आफ्नो कर्तव्य पालन मार्फत पुरा गर्न सकौँ। यही पितृहरूसँग आशीर्वाद प्राप्त गर्ने अभिलाषा राख्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

0: देशभर परेको अविरल वर्षाले आएको बाढ़ी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सड़क खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा बन्द भएका छन् भने केही सड़क खण्डमा जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन सवारी आवतजावतमा रोक लगाइएको छ। ललितपुरको कान्ति लोकपथमा बागमती तीन भट्टेडाँडाको पाण्डुर र टारकुचे तथा गोदावरी छ विखिनधारामा पहिरो खसेर सड़क पूर्ण रूपमा बन्द भएको छ। खोटाङको मध्यपहाड़ी लोकमार्ग सड़क खण्ड अवरूद्ध छ। याङवरक दुई दोभाने खोलाको मध्यपहाड़ी लोकमार्ग सड़क खण्ड अवरूद्ध भएको हो। अरणीको राजमार्गको धुलीखेल आठ पकुचामा पनि पहिरोका कारण बन्द भएको सड़क एकतर्फी चल्न थालेको छ। धादिङको पृथ्वी राजमार्गमा बेनीघाट रोराङको कृष्णवीर टिङराङ खानी तथा जोगीमारा मजिमटार मोडमा पहिरो खसेर बन्द भएको सड़क एकतर्फी चल्न थालेको छ। चितवनको नारायणगढ़ मुगलिन सड़क खण्डमा बाढ़ी पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना नआउँदासम्म सवारी आवत जावतमा पूर्ण रोक लगाइएको छ। पृथ्वी राजमार्गको इच्छा कामना चार धारापानीमा भने साना सवारी तथा मोटरसाइकललाई मात्रै आवत जावत गर्न दिइएको छ। सोलुखुम्बुको सिद्धिचरण लोकमार्गका साथै अन्य भित्री सड़क बाढ़ी र पहिरोको उच्च जोखिमका कारण बन्द छ। बेलुकी छ बजेदेखि बिहान छ बजेसम्म अत्यावश्यक सवारी र पैदल यात्री बाहेक अन्य सबै सवारी र मानिसहरूको रात्रिकालीन यात्रामा पूर्ण रोक लगाइएको छ। भोजपुरमा पर्ने मध्यपहाड़ी लोकमार्गका साथै सबै भित्री सड़क सम्भावित क्षति रोकथामका लागि बन्द छ। आठ गते दिउँसो 4:30 बजेदेखि अर्को सूचना नआएसम्म साँझ 7 बजेदेखि बिहान 5 बजेसम्मका लागि अत्यावश्यक सवारी साधन बाहेक रोक लगाइएको छ। इलामका सबै सड़कहरू सम्भावित बाढ़ी र पहिरोको जोखिमका कारण बन्द छ। मेची राजमार्ग मेची करिडोर लगायतका सड़कहरूमा रातिको समयमा सवारी आवत जावतमा रोक लगाइएको छ। खोटाङको मध्यपहाड़ी लोकमार्गमा पनि सम्भावित बाढ़ी र पहिरोको जोखिमका कारण सड़क बन्द छ। उदयपुरको कटारी घुर्मीमा सम्भावित बाढ़ी र पहिरोको जोखिमका कारण सड़क बन्द गरिएको छ। पाँच थरको तुम्बेवा दुई नावाखोलामा बाढ़ी आएका कारण तमोर करिडोर सड़क बन्द छ। याङबरक दुई दोभान खोलाको मध्यपहाड़ी लोकमार्गमा 9 गते बिहान 8:30 बजी पहिरो गएदेखि सड़क पूर्ण रूपमा बन्द छ। नेपालका प्रधानमन्त्री वीरेन्द्र शाहले संयुक्त राष्ट्र संघको महासभामा दुई दिन अघि दिएको भाषणको युट्युब भिडियो सर्वाधिक हेरिएको छ। दुई दिनमा 4,34,000 पटक भन्दा बढ़ी हेरिएको हो। चार दिन अघि करिब 40 मिनट बोलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उछिन्दै बालनको 14 मिनटको भिडियोले भ्यूज पाएको हो। अहिले ट्रम्पको भ्यूज 3,76,000 भन्दा बढ़ी छ। प्रधानमन्त्री बालनको युवा भय पोशाक र कालो चस्माको संसारभरका संचार माध्यमले चर्चा गरेपछि उहाँको भाषण सुन्नेको संख्या झन बढ़ेको हो। अहिले संसारभर उहाँको युएन सभाको भाषणको कन्टेन्टको चर्चा भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजलाई व्यापारिक जलमार्गका रूपमा एक साताभित्र खोल्ने इरानको प्रस्ताव अस्वीकार गर्नुभएको छ। अमेरिकाले युद्ध जितिरहेकाले यस्तो प्रस्ताव आएको उहाँको भनाइ छ।
1: But we're winning tremendously. We have total control of the Hormuz Strait. Massive amounts of oil are coming out of the Hormuz Strait. Last night we had 29 ships come out. They want to make a deal, and I think that's fine. I like making a deal too. But that deal would not be acceptable.
0: होर्मुज जलमार्ग 7 दिनभित्र फेरि खोल्ने आफ्नो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेपछि इरानले अमेरिकी मध्यस्थकर्ताको आधिकारिक जवाफ कोर्नेछ। इरानी विदेश मन्त्रीले यसअघि पनि राष्ट्रपति ट्रम्पले विरोधाभासपूर्ण अभिव्यक्ति दिँदै आएको आरोप लगाएका छन्। आजदेखि 16 श्राद्ध शुरू भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि 16 श्राद्ध शुरू हुने गर्छ। श्राद्धको पहिलो दिन आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका 16 वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण सीधादान र पिण्डदान गरिने भएकाले 16 श्राद्ध भनिएको हो। यो समयलाई अपर प्रेत पक्षका नामले पनि बुझिन्छ। चाडपर्व यज्ञ र ठूला काम गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने हिन्दू शास्त्रीय परम्परा अनुसार 16 श्राद्ध गर्ने गरिएको हो। यो समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। खराब मौसमका कारण भरतपुर र तुमलिङटार विमानस्थलको उडान प्रभावित भएका छन्। भिजिबिलिटी नहुँदा चितवनको भरतपुर र सुङ्खा सभाको तुमलिङटार विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन्। पोखरा विमानस्थलको भिजिबिलिटी भने बढ़दो क्रममा रहेकाले पर्याप्त भिजिबिलिटी भए उडान शुरू गर्ने तयारी छ। खराब मौसमकै कारण आज हुने भनिएको माउन्टेन फ्लाइट समेत रद्द भएका छन्।

पीएफबी गोर्खा रेडियो सुन्नुहुन्छ श्रोता र अहिलेको यी समय हामी कार्यक्रम सुनौलो बिहानीको पहिलो घण्टामा छौँ। समय 7:30 बजेको छ र अहिलेको यो समय वेदरको बारेमा पनि म केही चर्चा गर्ने नै छु। अहिले फोक्सटोनमा पनि टेम्परेचर 16 डिग्री सेल्सियस रहेको छ। मोस्टली क्लाउडी वेदर, ह्युमिडिटी 89% रहेको छ। विन्ड भने 13 किलोमिटर पर आवर रहेको छ र आजको दिनमा पानी पर्ने चाहिँ सङ्केत भरे साँझको 5 बजीदेखि देखाएको छ र मन्डेको दिनमा पनि लाइट रेन चाहिँ देखिएको छ। यस अनुसार जानकारी, यो हप्ता चाहिँ प्रिटी मच अलि पानी पर्ने र नपर्ने जस अन एन्ड अफ चाहिँ रहेको छ। यस अनुसार जानकारी लिइरहनु होला भन्न चाहन्छु। त्यसै गरी लन्डनको सन्दर्भमा पनि अहिले टेम्परेचर भने 13 डिग्री सेल्सियस, मोस्टली क्लाउडी वेदर, ह्युमिडिटी 89%, विन्ड 8 किलोमिटर पर आवर रहेको छ र भरेको समय दिउँसोको 12 बजीदेखि पानी पर्ने सङ्केत रहेको छ। र कार्यक्रममा रद्द गर्नुहोस् अब भने फेरि पनि पालाएको छ अर्को एउटा मिठो गीत राख्ने क्रम तपाईँको समक्षमा रहेको छ। वाङदेन शेर्पाको आवाजमा र मेलिना राई र सुशान्त पागल।

BFB's go car video sundan un sara srota kari kramele hami chau yo samay sunolo bihani ma 8 bajeko lagi bhane 25 minute baki raheko cha lesegari nimantrana raheko cha ekal kavita bachan kavi Naresh Kangmang raheko sathma ra 22nd of November 2026 ma hunu raheko cha stanse Corrington village hall ma Ashford Kent ma ra diusoko samay 1 baje dekhi raheko cha echoes of parvat le chai aayojana gari raheko cha जो जति तपाईहरु कवि लभर हुनुहुन्छ यो चाहिँ तपाईहरुको लागि रहेको छ र कार्यक्रम अगाडि गर्नुहोस् सबभन्दा फेरि पनि यो मिठो गीतको साथमा हामी अगाडि बढ्नेछौँ सुजन छापागाईको आवाजमा गाला पुक्का

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS

BFB's Gurkha Radio र कार्यक्रमले हामी सुनाउन बिहानीमा छौं श्रोता समय मेरसँग 8 बजेको लागि अब पनि बाँकी रहेको छ 12 मिनट त्यसैगरी अपकमिङ इभेन्टको बारेमा फेरि पनि तपाईँको माझमा जानकारी राख्न चाहन्छु अहिलेको यही समय आजको दिनमा हुन गइरहेको छ सेकेन्ड नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल र यसमा तपाईँ पनि इन्भाइटेड हुनुहुन्छ र यो मेन फेस्टिभल आज लोकेसन चाहिँ रहेको छ एम्पायर ब्याङ्कोटिङ एन्ड हल हाई स्ट्रिट अल्डरसटमा हुन गइरहेको छ र टाइम चाहिँ मुभी स्क्रिनिङको लागि बिहानको 10:30 बजेदेखि दिउँसो 2:30 बजेसम्म रहेको छ अवार्ड सेरेमनीको लागि 3 बजेदेखि बेलुकी 8 बजेसम्म रहेको छ र टिकट प्राइसेसहरू चाहिँ विभिन्न जेनरल एडमिसनदेखि लिएर भिभिआइपी पासहरूको चाहिँ भेरी चाहिँ गर्छ प्राइसेसहरू यसअनुसार जानकारी र कार्यक्रममा रद्द गर्नुहोस् अब भने फेरि पनि तपाईँको समीक्षा अर्को एउटा मिठो गीत राख्ने क्रम आएको छ पिपल छेत्रीको आवाजमा मुगलान

BFB's खोरखार रेडियो कार्यक्रमले हामी छौं यो समय श्रोता सुनौलो बिहानीको फर्स्ट आवरमा र अब पनि हेर्दा हेर्दै कार्यक्रमको यो पहिलो घण्टाबाट बिदा लिने समय आइ नै सकेको छ र यो सेकेन्ड आवरमा चाहिँ हामी अवश्य आजको तपाईँको समक्ष राख्ने नै छु एजुकेसनल प्रोग्राम टिप एन्ड टापन हुनेछ युक्ता र सिरिसेको साथमा पार्ट वान चाहिँ 8:28 जाँदा हुनेछ भने पार्ट टू चाहिँ 9:00 लागि 13 बाँकी हुँदा हुनेछ र कार्यक्रममा रद्द गर्नु शैलीलाई पनि अनमोल गुरुङको आवाजमा यो गीत थाहा छैन कसरी इन्जोय गर्नुहोस् समाचार पश्चात हामी भेट्नेछौँ कार्यक्रमको दोस्रो घण्टा

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्री शिशिर खनालले रसुवा बाढीपछि नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल 2 करोड डलर करिब 3 अर्ब 65 करोड पाउन सक्ने बताउनु भएको छ। उहाँका अनुसार आगामी डिसेम्बरमा फिलिपिन्समा हुने कोषको बोर्ड बैठकबाट रकम दिने निर्णय हुन सक्नेछ। रकम ठूलो नभए पनि यो नेपालका लागि प्रतीकात्मक उपलब्धि हुने उहाँले बताउनुभयो। नेपालले रसुवा बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै तत्काल सहयोग मागेर कोषमा पत्र पठाएको थियो। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले गए राति महाराजगंज घरबाट पक्रेको छ। प्रहरीले उहाँलाई सुरक्षा थ्रेट रहेको भन्दै कार्यालयमा ल्याइएको बताएको छ। तर उहाँलाई कुन कानूनी आधार वा पक्राउ पूर्जीमा नियन्त्रणमा लिएको हो भन्ने स्पष्ट जानकारी प्रहरीले दिएको छैन। यो विषयमा कानूनविदहरूले सरकारसँग पक्राउको कारण र प्रक्रिया पारदर्शी बनाउन माग गरेका छन्। कानूनविदहरूका अनुसार सुरक्षा जोखिम भए घरमै सुरक्षा दिन सकिने भएकाले रातारात नियन्त्रणमा लिने प्रक्रियामाथि प्रश्न उठेको छ। सर्वोच्च अदालतले पनि जरूरी पक्राउ पूर्जीका लागि प्रमाण नष्ट गर्ने भाग्न सक्ने वा थप गम्भीर अपराध हुन सक्ने अवस्था हुनुपर्ने व्याख्या गरिसकेको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले पर्वतको फर्से बस्तीको 80 घर बगाएको छ। गैरातीदेखि नै बाढ़ी बस्तीमा पस्न शुरू भएपछि मानिसहरू सुरक्षित स्थानमा गएका थिए। मानवीय क्षतिबारे भने अहिलेसम्म केही जानकारी आएको छैन। अरू घर समेत उच्च जोखिममा रहेकाले नेपाल नम्बर 25 चण्डिकागढ पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले जिन्सी सरसामान तथा सबै स्थानीयलाई सुरक्षित स्थानमा सारेका छन्। घटनाको विवरण आउन बाँकी छ भने बिजुली नभएको र फोन सम्पर्कमा समेत समस्या आएको छ। नागढुङ्गा मुगलिन सड़क खण्डको विभिन्न ठाउँमा पहिरो खसेको छ। सड़क आयोजनाका अनुसार आज बिहान 10 बजेसम्म यो सड़क खण्डको 10 ठाउँमा पहिरो खसेको हो। कृष्णभीर, ज्यामिरे घाट, चौकी भीर, घोप्टे भीर र सिमल धारामा पहिरोका कारण सड़क दुईतर्फी बन्द छ। शीतल बजार, गोमती खोला, हुग्दी खोलादेखि जवाङ खोला, फिसलिङ, चुम्लिङटार र धारापानी क्षेत्रमा पहिरो खसेर सड़क एकतर्फी खुलेको छ। आयोजनाका अनुसार पानी पर्न रोकिएपछि आवश्यक उपकरण परिचालन गरी बन्द सड़क खुलाइनेछ। लगातारको वर्षाका कारण तेह्रथुममा घर, सड़क, खानेपानीको पाइपलाइन तथा पशु चौपायामा क्षति पुगेको छ। विभिन्न ठाउँमा पहिरो खस्दा ग्रामीण सड़क अवरूद्ध भएका छन्। केही बस्ती समेत जोखिममा परेका छन्। बबिता राईको रिपोर्ट।
4: सातदेखि पछाडिकोले त विस्थापित भएको त्यही एउटा परिवारको मात्रै भयो। फुलेकको 2-4 दिन अगाडिको बाढी पहिरोले चाहिँ विस्थापित 3 घर चाहिँ विस्थापित हुनुभएको छ। बगालीको 2 घर र छोटी बजारको 2 घरको आफन्तको घरमा बस्नु भएको छ। कोही आफ्नो अर्को ठाउँ भएको घरमा बस्नु भएको छ। धानबालीहरूमा पनि पहिरोको कारणले चाहिँ त्यति ठुलो क्षति भएको छैन। वर्षाले केही क्षति भएको भन्ने छ, तर अब त्यसको यकिन विवरण चाहिँ छैन। 800 पनि भन्दा बढीमा लगाएको अलैँची खेती एकजनाको मात्रै गएको छ भने अर्को यता बगालेतिर चाहिँ सडकबाट तल खोलैसम्मको ठुलो एरियामा चाहिँ अलैँचीको क्षति भएको छ। अब त्यसको यकिन गर्दैछ त्यहाँको किसानहरूले मेरो यति क्षति भएको भनेर एक खालको निवेदन दिने अथवा मुसुक्का गर्ने भन्ने काम चाहिँ भइराख्या भएर त्यसको पनि ठ्याक्कै यकिन आइसकेका छैन। अलिक बढी नै क्षति भएको छ त्यहाँ चाहिँ।
5: जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण ओली, लगातारको वर्षाका कारण तेह्रथुमका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ। पहिरोका कारण 4 घर परिवार विस्थापित भएका छन्। लालीब्रास नगरपालिकाका 1 र 8 गाउँपालिकाका 3 घर परिवार विस्थापित भएका हुन्। यस्तै पहिरोका कारण फेदाब गाउँपालिकाको 1 घर जोखिममा परेको छ। जिल्लाको प्रमुख सड़क मार्ग मध्यपहाड़ी लोकमार्गदेखि ग्रामीण सड़क मार्गका विभिन्न स्थानमा दर्जन भन्दा बढी पहिरो खसेर यातायात प्रभावित भएको थियो। तर स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी पहिरो हटाइएपछि अधिकांश सड़क सञ्चालनमा ल्याइएको छ। वर्षाका कारण म्याङलुङ नगरपालिका 6 जिरी बजारमा पहिरो खस्ता खानेपानीको पाइपलाइनमा समेत क्षति पुगेको छ। पाइपमा क्षति पुगेपछि म्याङलुङ बजार, तम्फुला क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएको छ। यस्तै वर्षाका कारण रातिको समयमा सवारी आवागमनमा समेत अस्थायी रोक लगाइएको छ। कृषि बालीमा भएको क्षतिको विवरण भने आउन बाँकी छ। कृषि ज्ञान केन्द्र तेह्रथुमका प्रमुख विशाल राईका अनुसार तत्कालै क्षतिको विवरण संकलन गर्न सकिने अवस्था नभएकाले असोज 11 गतेपछि स्थलगत अनुगमन गरी क्षतिको तथ्याङ्क संकलन गरिनेछ। जिल्लामा तत्कालका लागि वर्षा रोकिए पनि वर्षाजन्य विपदको जोखिम भने कायमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण लिम्बुले बताउनु भएको छ।
6: उद्धारको लागि हाम्रो टोली जहिले तहिले रेडी नै हो होइन, तर तत्काल राहतको लागि चाहिँ पहिलाको जस्तो प्रमुख जिल्ला अधिकारीले त्यो 15,000-25,000 दिने व्यवस्था चाहिँ हटाएर स्थानीय विपद व्यवस्थापन समितिबाटै सबै सिफारिस गरेर आउने हो क्या। जिल्लामा चाहिँ यस्तो छ, अब भर्खरै मात्रै पानी रहेको छ नि त, किनभने अब यो पानी रहेपछि सुक्खा पहिरो जाने सम्भावना ज्यादा हुन्छ नि त। अब हाम्रो भू धरातलले त्यो देखाउँछ। जस्तै अब जोखिममा रहेको अझै पनि वाकु, खामलालुङ, यता इसिबुको तपाईँको चाहिँ त्यसरीदेखि ओरतिरको त्यो पाटोहरू चाहिँ अझै पनि जोखिममै रहेको भन्ने हामीलाई लाग्यो।
3: आज रातदेखि मौसममा सुधार आउने भएको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालको मौसममा सुधार आउँदै जानेछ। दिउँसो भने देशका विभिन्न भागमा वर्षा हुने र एक दुई ठाउँमा भारी वर्षा हुने पूर्वानुमान छ। हवस् त, खबर यति नै। नमस्कार।

BFB स्कोरकार्ड भिडियो कार्यक्रमले हामी छौँ श्रोता यो समय सुनौलो बिहानीको सेकेन्ड आवरमा र तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ म सिनेको तर्फबाट कार्यक्रम सुनौलो बिहानीमा हरेक शनिबार अनि आइतबारको दिन सुन्न सक्नुहुन्छ यो टाइम भने 7 बजेदेखि 10 बजेसम्म रहेको छ र हरेक आइतबारको दिन म श्रेणीको साथमा सुन्न सक्नुहुन्छ र आज पनि तपाईँको माझमा गीत सङ्गीत र विभिन्न जानकारी पनि रहने नै छ एक देव लिम्बुको आवाजमा फिजिको केस मिठो गीत रहेको थियो र कार्यक्रमको सेकेन्ड आवरमा पनि एजुकेसन प्रोग्राम टेपन टापन केजनमा हुनेछ 8:28 जाँदाखेरि पार्ट वान भने पार्ट टू चाहिँ 9 बजेको लागि 13 मिनट बाँकी हुँदा र कार्यक्रममा अब भने अहिलेलाई आलमोडा राणा उप्रेतीको आवाजमा पानी पर्यो

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFPS कुल कार्यक्रम रेडियो हो।

0: आज चलाउनको लागि सञ्चालन गर्नको लागि चाहिँ म अनि बहिनी शिरीष उपस्थित भएका छौँ। सबै सबैलाई नमस्कार। ल बहिनीलाई नमस्कार है।
1: नमस्कार दाई, धेरै लामो समयपछि टिपन टापनमा आउने मौका पाइयो। धेरै धेरै धन्यवाद मौकाको लागि दाजुलाई, अनि सम्पूर्ण आदरणीय श्रोतावृन्दमा मेरो पनि नमस्कार भन्न चाहे।
0: अब तिस पनि यसपटक थाहै नपाई नै गयो यो बाढी पहिरोको कारणले गर्दा। रातो साडी लड्काउने मौका यसपटक पाइएन होला होइन?
1: होइन दाजु, अब रातो साडी लड्काउनको लागि त किन र केले रोक्न सक्छ र रोक्न सक्ने कुरा आएन। अब तिज मनाउने भन्ने कुरा चाहिँ विशेष गरिकन यसको जुन सामाजिक पाटो भन्दाखेरि पनि धार्मिक पाटो बढी महत्त्वपूर्ण छ होइन। अब धार्मिक पक्षलाई हेर्नु पर्दाखेरि व्रत बस्ने काम त अब जुनसुकै अवस्थामा गरिन्छ नै, बसिन्छ नै, बस्ने मान्छेले बस्छन् नै। मैले भन्न खोजेको कुरो चाहिँ त्यो हो। त्यसर्थमा खासै अब रातो साडी लगाउनको लागि चाहिँ व्यवधान त छैन दाइ कुनै पनि होइन। तर यति हो, पहिला पहिलाको तुलनामा जुन तिजको रमाइलो एउटा तिज आउने बित्तिकैको रौनक जुन हुन्छ नि होइन, त्यो चाहिँ न हामीले बाहिर समाजमा देख्न पायौँ, कम्युनिटीमा देख्न पायौँ, न त आफ्नो मनमा नै त्यस्तो महसुस भयो। तर धार्मिक रूपमा जुन यसको एउटा चाहिँ सिग्निफिकेन्स छ त्यसलाई चाहिँ हामीले पालना गऱ्यौँ भनेर भन्न चाहे दाजु।
0: हजुर, त्यही त नेपालको घटनाले गर्दा अब तिजको गीतहरू पनि यसपटक कम्ती मात्रै बजे, जुन कुरा तपाईँले सायद फिल गर्नुभयो होला। ल बहिनी, अब विषयवस्तुतर्फ लागौँ है त। अनलाइन खबरबाट आजको सामग्री तिनवटा मात्रै सामग्री छ, अलिकति लामो लामो भएको कारणले गर्दा अलिकति कम्ती सामग्री चाहिँ समावेश गरेका छौँ। एक दिनमा कति भात खाँदा चाहिँ ठिक हुन्छ त यस सम्बन्धी हामी चर्चा गर्नेछौँ, अनि उच्च रक्तचापको औषधि नखाँदा के हुन्छ, धेरैले खाइराख्नु भएको होला, नखाँदा के हुँदो रहेछ, त्यस सम्बन्धी हामी चर्चा गर्नेछौँ। भने मधुमेहमा आलु चामल र गुलियो खानै नहुने होइन भनेर चाहिँ एउटा शीर्षक छापेको छ अनलाइन खबरले स्वास्थ्य सम्बन्धीको जानकारीमा, त्यस सम्बन्धी चर्चा गर्नेछौँ। ल बहिनी, भातकै कुराबाट सुरु गरौँ।
1: हजुर, त एक दिनमा कति भात खानु ठिक हुन्छ भन्ने प्रश्न सायद तपाईँ हामी मध्ये धेरैले कुनै न कुनै समयमा सोधेको प्रश्न अथवा सोचेको प्रश्न पक्कै पनि हुनसक्छ, किनभने हाम्रो मेन स्टेपल फुड भनेको नै भात हो। नेपालीको भान्सा घरमा बढी भात नै पाक्छ। त चामल कति मात्रामा खाने भन्ने कुरा व्यक्तिको उमेर, शारीरिक सक्रियता, स्वास्थ्य अवस्था र तौल घटाउने वा बढाउने लक्ष्यमा निर्भर गर्दछ। यदि तौल सामान्य छ र दैनिक कामकाजी हुनुहुन्छ भने एकपटकमा करिब एक कप पकाएको चामल खान सकिन्छ।
0: यदि तौल घटाउने प्रयासमा हुनुहुन्छ भने आधा कपदेखि त्योभन्दा केही कम पकाएको चामल अर्थात् करिब 80-100 ग्राम चामल पर्याप्त हुन सक्दछ। यदि धेरै शारीरिक मेहनत गर्ने व्यक्ति हुनुहुन्छ, जस्तै खेलाडी वा मजदुरी जस्तो शारीरिक श्रम गर्ने व्यक्ति हो भने शरीरलाई बढी ऊर्जाको आवश्यकता हुन्छ। यस्तो अवस्थामा दिनमा 2-3 पटकसम्म एक कप चामल खान सकिन्छ।
1: सामान्यतया शारीरिक रूपमा सक्रिय र तौल सामान्य भएका व्यक्तिले खानामा चामललाई सन्तुलित मात्रामा राख्न सक्छन्। तर तौल घटाउने प्रयास गरिरहेका वा दिनभरि धेरै शारीरिक गतिविधि नगर्ने व्यक्तिले चाहिँ चामलको मात्रा घटाएर तरकारी, दाल वा प्रोटिनयुक्त खानेकुराको मात्रा बढाउनु उपयोगी हुन्छ।
0: भातलाई प्लेटमा छुट्टै ठुलो थुप्रो बनाएर खानुभन्दा प्लेटको करिब 1/4 भागमा भात वा अन्य स्टार्चयुक्त खाना, आधा भागमा हरियो तथा स्टार्च कम भएको तरकारी र बाँकी 1/4 भागमा प्रोटिनयुक्त खाना खाने तरिका अपनाउन सकिन्छ।
1: दिनमा 2-3 पटक भात खान मिल्छ भन्ने प्रश्न पनि आउँछ। दिनमा कति पटक भात खाने भन्ने पनि व्यक्तिको खानपान र ऊर्जाको आवश्यकतामा निर्भर हुन्छ। दिनमा 2 पटक भात खानु मात्रै समस्या होइन, तर प्रत्येक पटक ठुलो मात्रामा भात खाने र त्यससँग तरकारी वा प्रोटिन कम खाने बानीले चाहिँ खानाको सन्तुलन बिगार्न सक्छ।
0: उदाहरणका लागि ठुलो प्लेटभरि भात, थोरै दाल र थोरै तरकारी खाने भन्दा मध्यम मात्रामा भातसँग पर्याप्त दाल, हरियो तरकारी, सलाद र आवश्यकता अनुसार प्रोटिनयुक्त खानेकुरा समावेश गर्नु राम्रो विकल्प हुन सक्छ।
1: कार्बोहाइड्रेटसँगै प्रोटिन, चिल्लो वा फाइबरयुक्त खाना खाँदा कार्बोहाइड्रेट पच्ने गति केही ढिलो हुन सक्छ। यसले खाना खाएपछि रगतमा ग्लुकोजको मात्रा तीव्र वृद्धि हुनबाट रोक्छ।
0: चामल कार्बोहाइड्रेटको स्रोत हो र कार्बोहाइड्रेट शरीरको लागि आवश्यक ऊर्जाको प्रमुख स्रोत हो। भात खानु आफैमा समस्या भन्दा पनि कति मात्रा खाने, कुन प्रकारको भात खाने र भातसँग के खाने भन्ने कुरामा बढी निर्भर हुन्छ। विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्य आहारको आधारमा सन्तुलन, विविधता र उचित मात्रालाई महत्त्व दिएको छ।
1: अब सेतो चामल कि ब्राउन राइस, चामल छनौट गर्दा यसको प्रकारमा ध्यान दिन सकिन्छ। सेतो चामल प्रशोधन गर्दा यसको बाहिरी तह हटाइने भएकाले यसमा ब्राउन राइसको तुलनामा फाइबर कम हुन्छ। ब्राउन राइस भने कम प्रशोधित हुने भएकाले फाइबर लगायत केही पोषक तत्वहरू सेतो चामलको तुलनामा बढी रहन्छन् यसमा.
0: डब्ल्युएचओले पनि कार्बोहाइड्रेटको स्रोतका रूपमा परिष्कृत खाद्य पदार्थ भन्दा साबुत अन्न, दाल, फलफुल र तरकारीलाई प्राथमिकता दिन सुझाएको छ. ब्राउन राइस साबुत अन्नको एउटा उदाहरण हो.
1: यसको अर्थ सेतो चामल खानै हुँदैन भन्ने चाहिँ होइन. खानाको समग्र सन्तुलन राम्रो छ र मात्रा उपयुक्त छ भने सेतो चामल पनि खान सकिन्छ, तर सम्भव भएसम्म फाइबरयुक्त अन्नलाई आहारमा समावेश गर्नु उपयोगी हुन्छ.
0: तौल घटाउन चाहनेले कति चामल खाने त, तौल घटाउने क्रममा भात पूर्ण रूपमा छोड्नुपर्छ भन्ने धारणा सही होइन. तौल घटाउन मुख्य कुरा शरीरले प्रयोग गर्ने भन्दा बढी ऊर्जा खानाबाट नलिनु र समग्र खानाको गुणस्तर सुधार्नु हो.
1: त्यसैले भातको मात्रा केही घटाएर त्यसको ठाउँमा हरियो तरकारी, सलाद, दाल, गेडागुडी, अन्डा, माछा वा आवश्यकता अनुसार अन्य प्रोटिनयुक्त खाना समावेश गर्न सकिन्छ.
0: अनि फाइबरयुक्त खानेकुराले लामो समयसम्म पेट भरेको महसुस गराउन सहयोग गर्दछ. त्यसैले तौल घटाउने क्रममा केवल भात घटाउने भन्दा समग्र प्लेटलाई सन्तुलित बनाउनु बढी महत्त्वपूर्ण हुन्छ.
1: मधुमेह भएका व्यक्तिले भात खान मिल्छ त भन्ने अर्को प्रश्न बारम्बार आएको हामी सुन्छौँ. त मधुमेह भएका व्यक्तिले भात खानै हुँदैन भन्ने कुरा चाहिँ सही होइन. तर भात कार्बोहाइड्रेटको स्रोत भएकाले यसको मात्रा र खानाको समग्र संरचनामा विशेष ध्यान पनि दिनुपर्छ. मधुमेहका भएका व्यक्तिमा कार्बोहाइड्रेटको आवश्यक मात्रा व्यक्ति पिच्छे नै फरक हुन सक्छ.
0: उमेर, तौल, शारीरिक सक्रियता, औषधि तथा स्वास्थ्य अवस्था अनुसार मात्र निर्धारण गर्नुपर्ने हुन्छ. त्यसैले मधुमेह भएका व्यक्तिले चिकित्सक वा डाइटिसियनको सल्लाह अनुसार भातको मात्रा निर्धारण गर्नु राम्रो हुन्छ.
1: खाना खाँदा प्लेटको ठुलो भाग भातले मात्र भरिनुभन्दा आधा भागमा स्टार्च कम भएका तरकारी, एक चौथाइमा प्रोटिन र एक चौथाइमा भात जस्ता कार्बोहाइड्रेटयुक्त खाना राख्ने तरिका उपयोगी हुन सक्छ.
0: ब्राउन राइस वा अन्य फाइबरयुक्त अन्न खोज्नु पनि विकल्प हुन सक्दछ. तर ब्राउन राइस पनि जति मन लाग्यो त्यति खान मिल्छ भन्ने होइन, यसमा पनि मात्रा महत्त्वपूर्ण हुन्छ.
1: भात खाएपछि पनि छिट्टै भोक लाग्छ भने के गर्ने? कतिपय मानिसलाई ठुलो प्लेट भात खाएपछि पनि केही समयमै फेरि भोक लाग्ने गर्छ. यसको एउटा कारण भनेको खानामा फाइबर र प्रोटिनको मात्रा कम हुन सक्छ.
0: यदि खानामा मुख्यतया भात मात्र छ र तरकारी, दाल तथा प्रोटिन कम छ भने खाना सन्तुलित नहुन सक्दछ. त्यसैले भातको मात्रा बढाउँदै जानुभन्दा त्यससँग दाल, तरकारी, सलाद तथा प्रोटिनयुक्त खानेकुरा थप्नु उपयोगी हुन्छ.
1: फाइबरयुक्त खानेकुराले पेट भरिएको महसुस गराउन सहयोग गर्छ. डब्ल्युएचओले 10 वर्षभन्दा माथिका व्यक्तिका लागि दैनिक कम्तीमा 25 ग्राम प्राकृतिक फाइबर लिने लक्ष्य राख्न पनि सुझाव दिएको छ.
0: भातलाई स्वास्थ्य रूपमा खान केही सामान्य कुरामा ध्यान दिन सकिन्छ. पहिलो प्लेटमा भातको मात्रा धेरै राख्नुको सट्टा तरकारी र सलादको मात्रा बढाउने. दोस्रो, सम्भव भएसम्म फाइबरयुक्त अन्नलाई खानामा समावेश गर्ने.
1: अनि तेस्रो भनेको भातसँग दाल, गेडागुडी, अन्डा, माछा वा अन्य प्रोटिनयुक्त खानेकुरा खाने. चौथो, भातसँगै धेरै तेल, घिउ वा भुसोयुक्त परिकार खाने बानी कम गर्ने. अनि पाँचौँ, भातसँगै चिनी मिसिएका पेय पदार्थ वा धेरै गुलियो खानेकुरा लिने बानी कम गर्ने.
0: हजुर, भातको कुरा थियो आदरणीय श्रोता. अब यो भात त दिनमा एकपटक खाएन भने त होइन, कस्तो चित्तै नबुझ्ने कि. बहिनीलाई कस्तो हुन्छ, भात नखाए पनि ठिकै हुन्छ?
1: यो ठिकै हुन्छ दाइ, मलाई त भात नखाए पनि. पहिला चाहिँ अब भात खाने बानी थियो, किनभने नेपालमा त अब त्यही नै खाइन्छ नि त होइन. हुर्किँदाखेरि हामी ठुलो हुँदै गर्दाखेरि भातै खाएर हुर्कियौँ हामी, भात दाल तरकारी भनौँ न. अब त्यो बानी एकैचोटि छोड्नु त सकिँदैन, तर छोड्छु भन्दाखेरि पनि अब बाहिर जहाँ बस्यो त्यही अनुसारको चाहिँ अब खानपानको प्रभाव पर्नु स्वाभाविक नै हो होइन. अनि समय पनि हेर्न पर्यो, हामी कति व्यस्त छौँ, भात पकाएर बस्ने समय पनि कसैलाई हुँदैन यहाँनिर. त्यो कारण गर्दाखेरि भात नखाँदाखेरि पनि हुने भइसक्यो अहिले चाहिँ दाइ. धेरै वर्ष भइसक्यो म भात चाहिन्छ नै भन्ने छैन, तर भनौँ न अब सप्ताहको सातै दिन भातै नखाएकन बस्ने भन्ने चाहिँ अब हुँदैन पनि, त्यो मिल्दैन पनि, त्यो गरिँदैन पनि. तर सप्ताहमा जे होस् मिनिमम पनि 4-5 दिन चाहिँ चामल खाइँदैन दाइ मेरो हाउस होल्डमा चाहिँ. तपाईँको पनि अब अहिले त पुरै यो चेन्ज भइसकेको छ. तपाईँ भात नखानु भएको त भयो होला दाजु गोडा एक वर्ष
0: होइन. खान्छु नि कहिले कहिले खान्छु कि, त्यो तातो खानु मन लाग्छ कि, कहिले कहिले त खान्छु, खाँदै नखाने त होइन. तपाईँले यो ढिकी र मिलमा कुटेको चामलमा के अन्तर पाउनुहुन्छ? तपाईँ ढिकीको त्यति साह्रो खानु भएन होला काठमाडौँमै तपाईँ हुर्किनु.
1: मलाई दाइ त्यो ढिकीबाट कुटेको हो कि मिलबाट कुटेको हो केही लागु छैन. किन भन्नुहुन्छ भने यो चाहिँ अब म नेपालमा पनि होइन, अब भनौँ न काठमाडौँमा मेरो मम्मीले सबै ग्रोसरी गर्नुहुँदाखेरि नेपालमा त बोराको बोरा चामल ल्याउने चलन हुन्छ दाइ होइन. 1 क्विन्टल भन्दाखेरि चाहिँ यो 100 केजी होइन एक सय केजी चामलको बोरा त्यसरी दुई तीन बोरा एकैचोटि आउँथ्यो हाम्रो घरमा त, अनि त्यो स्टोर हुन्थ्यो. अब त्यो कहाँबाट आउँथ्यो, कुनबाट कुटिएको, त्यो ढिकीबाट त ढिकी डेफिनेटली होइन होला दाइ. अब कहिले काहीँ गाउँ जाँदाखेरि भनौँ न, अब यस्तो दसैँहरूको चाडमा मेरो बाजे बोजू हुन्जेलसम्म चाहिँ हामी गाउँ जान्थ्यौँ. हाम्रो ठुलो परिवार थियो, सबै परिवार काठमाडौँबाट सबजना गाउँ जानुपर्ने कि, होल फ्यामिली. अब भनौँ मेरो बाबाको पाँचजना दाजुभाइ अनि हामी, अब पाँचजना दाजुभाइको परिवार भनौँ न, पाँचवटा परिवार कतिजना मान्छे हुन्छ भन्नुहोस् न तपाईँ है. लहरै लहरको लागेर जान्थ्यौँ. सायद त्यति बेला चाहिँ ढिकीमा कुटेको खाइयो भने भिन्दै
0: कुरा.
1: अब गाउँको घरमा ढिकी त हुँदैन, भइहाल्छ नि. थियो ढिकी भनेको त खुट्टाले यस्तो यस्तो होइन, अनि जाँतो चाहिँ घुमाउने ढिकी थियो नि कि नहुनु, मलाई याद छ. अहिले हामी त सानसानै थियौँ, तर ढिकी त थियो. अब त्यो ढिकीबाट पनि कुटेर चामल अब रेडी भइसकेको हुन्थ्यो कि हामी जाँदाखेरि.
0: त्यो त कुट्ने कुरै भएन. अब ढिकीको
1: तपाईँलाई कस्तो लाग्छ, तपाईँलाई याद छ त्यो ढिकीको?
0: होइन, हामी त ढिकीकै चामल खाएर हुर्केको.
1: होइन,
0: अब यो मिलमा कुदेको चाहिँ अलिक स्मुथ हुन्छ होइन, ढिकेको चाहिँ अलिकति कस्तो भन्नु, त्यो पक्का वर्ड आएन. तर ढिकेको चाहिँ स्टार्स बढी हुन्छ नि त, अब मिलको चाहिँ त्यो हुँदैन, साइनी हुन्छ नि त.
1: गर्दा
0: हामीले त्यो ढिकीमा कुटेको चामलको चाहिँ एकपटक यसो धोएर फेरि त्यो चौलाइनी निकालेर हामीले सुपमा हाल्थ्यौँ नि त, तरकारीमा. तर अब मिसिनमा कुचेको चाहिँ त्यति साह्रो हुँदैन. एनिवे, चामलको कुरा सुन्दै हुनुहुन्थ्यो. अब यो बिचमा ब्याक टु ब्याक दुईवटा गीत सुनौँ र त्यसपछि हामी उच्च रक्तचापको औषधि नखाँदा के हुन्छ त्यो प्रसङ्ग जोड्नेछौँ.
2: BFBS Gorkha Radio. Gorkha Radio.

0: PFBS गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: PFBS

0: हजुर, यो गोर्खा रेडियो नै हो। अहिले टिपन टापन सुन्दै हुनुहुन्छ, म अनि बहिनी सिरिजको साथमा दुईवटा गीत सुन्दै हुनुहुन्थ्यो। वेलकम ब्याक भन्दै अब उच्च रक्तचापको औषधि नखाँदा के हुन्छ यो शीर्षकबाट हामी कार्यक्रमलाई अगाडि बढाउँ। उच्च रक्तचापलाई साइलेन्ट किलर भनिन्छ। रक्तचाप नियन्त्रण नहुँदा यसले शरीरको अन्य अङ्गलाई असर गर्न थाल्दछ। त्यसैले उच्च रक्तचाप पुष्टि भएपछि चिकित्सकको सल्लाहमा औषधि खान सुरु गर्नुपर्दछ। तर आम बुझाइ के छ भने उच्च रक्तचापको औषधि सुरु गरेपछि जीवनभर खानु पर्छ।
1: यही कारण उनीहरू हतपत औषधि सुरु गर्न नै चाहँदैनन्। औषधिले विभिन्न साइड इफेक्ट हुन्छ भनेर पनि मान्छेहरू औषधि खान डराउँछन्। उच्च रक्तचापको समस्या भएका व्यक्तिलाई औषधि किन दिएको हो भन्ने कुरा पहिले जान्न जरुरी छ।
0: उच्च रक्तचाप भन्नाले शरीरलाई चाहिने रक्तचाप भन्दा बढी रक्तचाप लामो समयसम्म भइरह्यो भने त्यसलाई नियन्त्रणमा ल्याएर शरीरलाई चाहिने जति मात्र रक्तचाप कायम राख्न औषधि खानु पर्दछ।
1: उच्च रक्तचापको औषधिले नै रक्तचापलाई नियन्त्रणमा राख्ने भएकाले औषधि निरन्तर खाइरहनु पर्छ, झट्ट छोड्न मिल्दैन। उच्च रक्तचापको औषधि बाँचुन्जेलको लागि भन्दा पनि बाँच्नलाई नै खाने हो भनेर बुझ्नुपर्छ।
0: कुनै अवस्थामा भने औषधि छोड्न पनि मिल्छ। अन्य स्वास्थ्य समस्याको कारण पनि रक्तचाप बढेको हुन सक्दछ। जस्तो कसैको रक्तचाप बढ्नुको कारण मृगौलाको समस्या हो भने जसको उपचार गरेपछि अथवा त्यसको उपचार गरेपछि रक्तचाप नियन्त्रण भएर औषधि छोड्न मिल्छ।
1: कसैमा रक्त नली साङ्गुरिएर रक्तचाप बढेको छ भने साङ्गुरिएको नलीलाई खोलेपछि रक्तचाप नियन्त्रणमा भएर औषधि छोड्न मिल्छ। कुनै औषधिको सेवन गरिरहँदा रक्तचाप बढेको छ भने त्यस्तो औषधि बन्द गरियो भने रक्तचापको औषधि पनि नचाहिन सक्छ।
0: रक्तचाप नियन्त्रणमा नहुँदा शरीरका प्रमुख अङ्गहरू जस्तो मुटु, मृगौला, मस्तिष्क, आँखा, रक्त नलीमा आदिमा असर गर्ने भएकोले रक्तचापलाई नियन्त्रणमा राख्न औषधि खानुपर्दछ। यदि औषधिको सामान्य साइड इफेक्ट हेरेर नखाने हो भने यसले मुटु मस्तिष्कलाई पुर्याउने क्षति अझ भयानक हुन्छ।
1: त्यसैले औषधि खानु भन्दा नखानेको साइड इफेक्ट धेरै छ। उच्च रक्तचापको औषधिका केही सामान्य साइड इफेक्टहरू छन्, तैपनि यस्तो केही प्रतिशत मानिसलाई मात्र हुने हो। साधारण सुकाखोकी लाग्ने, खुट्टा अलिअलि सुनिने लगायतका समस्या भने देखिन सक्छन्।
0: तर उच्च रक्तचापको कारण हुने जति पनि नराम्रो असर छन् त्यसको तुलनामा औषधिको साइड इफेक्ट न्यून हो र औषधिको यी सामान्य साइड इफेक्टलाई पनि चिकित्सकको सल्लाह लिएर व्यवस्थापन पनि गर्न सकिन्छ।
1: रक्तचाप नियन्त्रण भएन भने मुख्यतया पाँच अङ्ग, मुटु, मृगौला, मस्तिष्क, आँखा र रक्त नलीलाई असर गर्छ। उच्च रक्तचाप भएका र नियन्त्रण नभएका व्यक्तिमा हृदयघात, मस्तिष्कघात, मृगौला बिग्रिने र आँखामा क्षति हुने सम्भावना भने अत्याधिक हुन्छ।
0: हजुर, माथिल्लो सिस्टोलिक रक्तचाप 90 देखि 120 भित्र र तलको डायस्टोलिक रक्तचाप 60 देखि 80 सामान्य मानिन्छ। कसैको सिस्टोलिक 120 भन्दा माथि भएर डायस्टोलिक 80 भन्दा माथि भयो भने बढी भएको मानिन्छ।
1: तर माथिल्लो 140 भन्दा माथि पुगेको छैन, तल्लो पनि 90 भन्दा माथि गएको छैन भने चाहिँ औषधि खानु पर्दैन। जीवनशैली र खानपानमा सुधार ल्याएर नियन्त्रण गर्न सकिन्छ। तर सामान्य भन्दा रक्तचाप माथिल्लो 140 भन्दा माथि र तल्लो 90 भन्दा माथि पुग्यो भने चाहिँ औषधि खानुपर्ने हुन्छ।
0: रक्तचापको औषधि सेवन गरिरहेको व्यक्तिले सबैभन्दा महत्त्वपूर्ण कुरा त समय समयमा रक्तचाप जचाइरहनु पर्दछ। जीवनशैलीमा पनि ध्यान दिनुपर्दछ। नियमित व्यायाम गर्ने, बढेको तौललाई नियन्त्रण गर्ने, धुम्रपान त्याग्नु पर्दछ र औषधिको केही साइड इफेक्ट भयो भने औषधि पनि फेर्नुपर्ने हुन सक्छ।
1: औषधिको साइड इफेक्टले पनि औषधि सेवन नगर्दा जस्तै समस्या देखिन सक्छ। त्यसैले मुटु र मृगौलामा असर परेको छ कि छैन भनेर जचाइराख्नु पर्छ। सबैभन्दा धेरै त चिन्ता कम गर्नुपर्छ। यस्तो गर्दा कहिलेकाहीँ औषधिको मात्र घटाउन पनि सकिन्छ।
0: अब प्रेसर नाप्ने सही तरिकाको बारेमा जानकारी गरौँ। तपाईँहरूमा पनि अब यो ब्लड प्रेसरको नाप्ने मेसिन घरमा छ भने यो लागू हुन सक्छ। कुनै काम गरेर हिँडेर दौडेर आउने बित्तिकै रक्तचाप नाप्नु हुँदैन। 10 मिनट आराम गरेर मात्र नाप्नु पर्दछ। प्रेसर नाप्न बस्दा खुट्टा झुन्डाएर बस्नु हुँदैन, भुइँमा टेकेको हुनुपर्दछ। यसरी नाप्दा नतिजा सही आउँछ। एकदमै पिसाब लागेको बेला, चिया कफी खाने बित्तिकै, चुरोट खाने बित्तिकै र धेरै चिन्ता तनाव भएको बेला प्रेसर नाप्दा पनि सही नतिजा आउँदैन।
1: चिन्ता मुक्त भएको बेला नाप्नुपर्छ। बाक्लो कपडा लगाएर भन्दा पातलो कपडा लगाएर प्रेसर नाप्नुपर्छ। प्रेसर नाप्ने डिजिटल यन्त्रले पनि राम्ररी नै प्रेसरलाई चाहिँ नाप्ने गर्छ। तर नाप्दा आत्तिने, हात चलाउने गरियो भने चाहिँ सही नतिजा नआउन सक्छ।
0: हजुर, उच्च रक्तचापको बारेमा चर्चालाई सुन्दै हुनुहुन्थ्यो। अब भने आजको अन्तिम सामग्रीतर्फ लागौँ। मधुमेहमा आलु चामल र गुलियो खानै नहुने होइन भन्ने शीर्षकमा आजको अर्को सामग्री हामी प्रस्तुत गर्दैछौँ। कुनै चिकित्सकले बिरामीलाई आलु चामल खाँदै नखाऊ भनेका हुँदैनन्। मधुमेह नियन्त्रण गर्नका लागि खानासँगै जीवनशैली परिवर्तन गर्नुपर्दछ। कुनै दिन थोरै आलु खाँदैमा बिरामीको अवस्था बिग्रिहाल्ने भन्ने हुँदैन। आलु खाएको दिन अरू कार्बोहाइड्रेटयुक्त खानेकुरा नखाने, प्रोटिन र फाइबरयुक्त खाना खायो भने ब्यालेन्स मिल्दछ।
1: मधुमेहको समस्या भएका व्यक्तिले आलु चामल र गुलियो खानेकुरा खानै नहुने चाहिँ होइन, कहिलेकाहीँ थोरै मात्रामा खान मिल्छ। आलु नै आलुले बनेको परिकार भने खानु हुँदैन। एकदमै कम मात्रामा आलु मिसिएको खानेकुरा भने खान मिल्छ, तर सुगर लेभल नापेर खानु राम्रो हुन्छ।
0: हजुर, मधुमेहका बिरामीले खानै नहुने कुराहरू पनि छन्। खानै नहुने कुरामा चुरोट, जाँट, रक्सी र सुर्ती आदि हुन्। साथै चामल, आलु र गुलियो खानेकुरा त खान मिल्दो रहेछ भनेर दैनिक आलुको परिकार जेरी रसबेरी भने खान हुँदैन, कहिले काहीँ थोरै मात्र खान मिल्छ।
1: कुनै चाडपर्व, पारिवारिक जमघटको बेलामा घरमा गुलियो खानेकुराहरू बनेका हुन्छन्। त्यो बेलामा परिवारका अन्य सदस्यले मजाले खाने अनि मधुमेहका बिरामीलाई भने यो पनि नखाऊ त्यो पनि नखाऊ भनिन्छ। यस्तोमा बिरामीलाई मैले खान पाइनँ भन्ने चिन्ताले झन् सुगर बढ्न सक्छ।
0: हजुर, त्यसैले कहिलेकाहीँ एकदमै थोरै गुलियो खानेकुरा पनि खान मिल्दछ। घरमा कसैको जन्मदिन बनाएको छ, सबैले केक खाएको छ भने मधुमेहको समस्या भएका व्यक्तिले पनि एक टुक्रा केक खाएर एकछिन नाचेर खुसी भएर क्यालोरी सर्च सुगरलाई बढ्न नदिन सक्छन्। तर सबैले केक खाए मैले खान पाइनँ भन्ने तनाव लिएर सुते भने भोलिपल्ट झन् सुगर बढ्दो रहेछ है आदरणीय श्रोताहरू।
1: मधुमेहको समस्या भएका व्यक्तिले घर बाहिर बनेको खानेकुरा पनि बार्नु राम्रो हुन्छ। घरमा पाएको ताजा खानेकुरालाई प्राथमिकता दिनुपर्छ। घर बाहिर बनेको मिठाई तथा प्याकेट बन्द खानेकुरामा के मिसाइएको छ, कसरी बनेको छ भन्ने कुरा थाहा हुँदैन।
0: तर घरमै बनेको खानेकुरामा त के मिसाइएको छ भन्ने कुरा थाहा हुन्छ र यो खानेकुरा यति मात्रामा खाँदा सुगर बढ्दैन भन्ने कुरा आंकलन गर्न पनि सकिन्छ।
1: मधुमेहका बिरामीले सबै खाले फलफुल खान मिल्छ, तर मात्रा भने मिलाउनु पर्छ। तर उच्च ग्लाइसेमिक इन्डेक्स यानि कि रगतमा चिनीको स्तर बढाउने तत्व भएको फलफुल जस्तो कि आँप, केरा, खरबुजा, भुइँ कटहर यिनीहरू चाहिँ धेरै मात्रामा खाँदा सुगर लेभल बढ्छ। त्यसैले यस्ता फलफुल कम खाँदा बिरामीलाई लाभदायक हुन्छ। फलफुल खानै हुन्न भन्ने चाहिँ भ्रम मात्र हो।
0: मधुमेहका समस्या भएका अधिकांशले चामल वा भात छोडेर रोटी खाने गर्दछन्। खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्ने हो। भात र रोटीमा लगभग उत्ति नै सुगर हुन्छ, यसले मधुमेह नियन्त्रण गर्न सहयोग गर्ने होइन। भात, रोटी, ढिँडो जे खाए पनि मात्रा मिलाएर थोरै खानुपर्दछ।
1: भात नखाने तर एकसँग पाँच छवटा रोटी खाँदा मधुमेह नियन्त्रण हुनुको साटो बढ्छ। त्यसैले जे खाए पनि क्यालोरी मापन गरेर खानुपर्छ। भात रोटी कम खानुपर्छ, सागसब्जी सलाद बढी मात्रामा खानुपर्छ।
0: सेतो चामलको तुलनामा खैयो र उसिना चामलको ग्लाइसेमिक इन्डेक्स अलिक कम हुन्छ, त्यसैले सेतोको तुलनामा खैयो र उसिना चामल केही मात्रामा राम्रो हो। तर घरमा सेतो चामल मात्र छ, खैरो छैन भने सेतो नै खान सकिन्छ। कम मात्रामा खैरो चामल राम्रो हो भनेर धेरै मात्रामा खान मिल्दैन, त्यो पनि ठिक्क मात्रामा खानु पर्दछ।
1: मधुमेहका बिरामीले दैनिक रूपमा आफ्नो सुगर लेभल जाँच गर्ने बानी गर्नुपर्छ। यदि दैनिक सुगर लेभल जाँच गरियो भने नियन्त्रण गर्न सजिलो हुन्छ। सुगर जाँच गर्दा सुगर लेभल बढेको बेला खाना अलि धेरै बार्न सकिन्छ।
0: हजुर, यसबाट के थाहा पाउनुभयो भने सबै कुरा खान सकिन्छ, तर थोरै थोरै खानु पर्यो होइन बहिनी।
1: हजुर, त्यस्तै नै बुझेँ मैले पनि दाजु। तपाईँ पनि मजाले ढिँडो खानुहुन्छ होइन? अब मजाले भन्दाखेरि श्रोताले धेरै खानुहुन्छ रहेछ यो भाइले भन्नु होला, त्यो चाहिँ होइन। मजाले इन सेन्स एकदम इन्जोय गरी गरी खानुहुन्छ। यस अर्थमा पनि अघि नै भातको कुरा गर्दाखेरि मैले त्यो भनेकी थिएँ, दाइले भात खान छोड्नु भएको धेरै भयो भनेर। बिच बिचमा त खानुहुन्छ, तर आई थिङ्क तपाईँलाई ढिँडो मनपर्छ नै होला। रादर देन तपाईँले बाध्यताले भन्दाखेरि पनि रहरले भन्दा पनि इच्छाले खानु भएको हो कि जस्तो लाग्छ मलाई त होइन दाइ।
0: अहिले त रमाइलो लाग्छ, अहिले त मिठो लाग्छ। अहिले त फाइभ स्टारको होटेल र सक्क लोकल चिकनको सुप र ढिँडोमा कुन रोचोस् भन्नु, म त त्यही ढिँडो र चिकन नै रोज्छु।
1: आफै पकाउनुहुन्छ ढिँडो दाइ?
0: आफै पकाउँछु नि, पहिला चाहिँ पकाएको थिएन, तर अब यो अलिक बाध्यता भएपछि पकाइँदो रहेछ।
1: दाइ त्यही त एनिवे ल दाई, तपाईँलाई पनि धेरै धेरै धन्यवाद मलाई मौका दिनुभएकोमा। र यो टिपन टापन गरिरहँदाखेरि कतिपय कुराहरू हामी आफैले पनि सिक्ने मौका पाउँछौँ कि होइन।
0: अब तपाईँले पनि हेल्थ टिप्स चलाउनुहुन्छ होइन प्रत्येक दिन गर्दा धेरै। ल बहिनी थ्याङ्क यू है त।
1: हस्, थ्याङ्क यू भेरी मच। ल त आदरणीय श्रोता बहिनी, अर्को पटक अब दाजुले कहिले बोलाउनुहुन्छ, कहिले मौका दिनुहुन्छ, त्यति बेला भेटौँला टिपन टापनमा। नमस्ते।
0: हजुर, मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: अस्ट्रेलियाका पूर्व प्रधानमन्त्रीले बुद्ध नेपालमा जन्मेको थाहै नभएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको महासभाका सिलसिलामा परराष्ट्र मन्त्री शिशिर खनालसँग अस्ट्रेलियाका पूर्व प्रधानमन्त्रीले बुद्ध नेपालमा जन्मेको थाहै नभएको बताउनु भएको हो। परराष्ट्र मन्त्री खनालले अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री तथा एसिया सोसाइटीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत केविन रूटसँग संवादक्रममा भगवान बुद्धको विषयमा चर्चा गर्नुभएको हो। एसिया सोसाइटीद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा सम्बोधनपछि सुसलफल भएको थियो। रूटले वर्तमान नेपालमा बौद्ध धर्मावलम्बीहरूको अनुपात कति छ भनी प्रश्न समेत गर्नुभएको थियो। जवाफमा मन्त्री खनालले नेपालमा करिब 20-25% बौद्ध धर्मावलम्बी रहेको भन्दै नेपालको धार्मिक अस्तित्व विश्वमै अद्भुत रहेको स्पष्ट पार्नु भएको हो। भोटेपछि बाढीपछि अभिभावक विहीन वा परिवारसँग सम्पर्क विहीन भएका बालबालिकाको पहिचान सुरक्षा र संरक्षणका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले विवरण संकलन शुरू गरेको छ। रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रबाट काठमाडौँ आएका तथा यहाँका विद्यालय छात्रावास गुम्बा बालगृह वा अस्थायी आवासमा बसिरहेका बालबालिकाको विवरण 7 दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई प्रशासनले निर्देशन दिएको छ। बाढ़ीका कारण परिवार गुमाएका वा परिवारसँग सम्पर्क हुन नसकेका बालबालिकाको वास्तविक अवस्था पहिचान गरी उनीहरूलाई आवश्यक सुरक्षा संरक्षण र परिवारसँग पुनर्मिलन गराउन विवरण संकलन गर्न लागि हो। प्रशासनले कानूनी प्रक्रिया पूरा नगरी बाल बालिकालाई लुकाएर प्रभावमा पारेर वा आफू खुसी राखेको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही हुने चेतावनी समेत दिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले रसुवा बाढीपछि नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल 2 करोड डलर करिब 3 अर्ब 65 करोड पाउन सक्ने बताउनु भएको छ। उहाँका अनुसार आगामी डिसेम्बरमा फिलिपिन्समा हुने कोषको बोर्ड बैठकबाट रकम दिने निर्णय हुन सक्नेछ। रकम ठूलो नभए पनि यो नेपालका लागि प्रतीकात्मक उपलब्धि हुने उहाँले बताउनुभयो। नेपालले रसुवा बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै तत्काल सहयोग मागेर कोषमा पत्र पठाएको थियो। लगातारको वर्षाका कारण तेह्रथुममा घर सड़क खानेपानीको पाइपलाइन तथा पशु चौपायामा क्षति पुगेको छ। विभिन्न ठाउँमा पहिरो खस्दा ग्रामीण सड़क अवरूद्ध छन्। केही बस्ती समेत जोखिममा छन्। बबिता राईको रिपोर्ट।
4: 7 देखि पछाडिकोले त विस्थापित भएको त्यही एउटा परिवारको मात्रै भयो। फुलेकको 2-4 दिन अगाडिको बाढी पहिरोले चाहिँ विस्थापित 3 घर चाहिँ विस्थापित हुनुभएको छ। बगालीको 2 घर र छोटी बजारको 2 घरको आफन्तको घरमा बस्नु भएको छ। कोही आफ्नो अर्को ठाउँ भएको घरमा बस्नु भएको छ। धान बालीहरूमा पनि पहिरोको कारणले चाहिँ त्यति ठुलो क्षति भएको छैन। वर्षाले केही क्षति भएको भन्ने छ, तर अब त्यसको यकिन विवरण चाहिँ छैन। 800 पनि भन्दा बढीमा लगाएको अलैँची खेती एकजनाको मात्रै गएको छ भने अर्को यता बगालेतिर चाहिँ सडकबाट तल खोलैसम्मको ठुलो एरियामा चाहिँ अलैँचीको क्षति भएको छ। अब त्यसको यकिन गर्दैछ त्यहाँको किसानहरूले मेरो यति क्षति भएको भनेर खालको निवेदन दिने अथवा मुसुक्का गर्ने भन्ने काम चाहिँ भइराख्या भएर त्यसको पनि ठ्याक्क यकिन आइसकेका छैन। अलिक बढी नै क्षति भएको छ त्यहाँ चाहिँ।
5: जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण ओली, लगातारको वर्षाका कारण तेह्रथुमका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ। पहिरोका कारण 4 घर परिवार विस्थापित भएका छन्। लालीब्रस नगरपालिकाका 1 र 8 गाउँपालिकाका 3 घर परिवार विस्थापित भएका हुन्। यस्तै पहिरोका कारण फेदाब गाउँपालिकाको 1 घर जोखिममा परेको छ। जिल्लाको प्रमुख सड़क मार्ग मध्यपहाड़ी लोकमार्गदेखि ग्रामीण सड़क मार्गका विभिन्न स्थानमा दर्जन भन्दा बढी पहिरो खसेर यातायात प्रभावित भएको थियो। तर स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी पहिरो हटाइएपछि अधिकांश सड़क सञ्चालनमा ल्याइएको छ। वर्षाका कारण म्याङलुङ नगरपालिका 6 जिरी बजारमा पहिरो खस्ता खानेपानीको पाइपलाइनमा समेत क्षति पुगेको छ। पाइपमा क्षति पुगेपछि म्याङलुङ बजार तम्फुला क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएको छ। यस्तै वर्षाका कारण रातिको समयमा सवारी आवागमनमा समेत अस्थायी रोक लगाइएको छ। कृषि बालीमा भएको क्षतिको विवरण भने आउन बाँकी छ। कृषि ज्ञान केन्द्र तेह्रथुमका प्रमुख विशाल राईका अनुसार तत्कालै क्षतिको विवरण संकलन गर्न सकिने अवस्था नभएकाले असोज 11 गतेपछि स्थलगत अनुगमन गरी क्षतिको तथ्याङ्क संकलन गरिनेछ। जिल्लामा तत्कालका लागि वर्षा रोकिए पनि वर्षाजन्य विपदको जोखिम भने कायमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण लिम्बुले बताउनु भएको छ।
2: उद्धारको लागि हाम्रो टोली जहिले तहिले रेडी नै हो होइन, तर तत्काल राहतको लागि चाहिँ पहिलाको जस्तो प्रमुख जिल्ला अधिकारीले त्यो 15,000-25,000 दिने व्यवस्था चाहिँ हटाएर स्थानीय विपद व्यवस्थापन समितिबाटै सबै सिफारिस भएर आउने हो क्या। जिल्लामा चाहिँ यस्तो छ, अब भर्खरै मात्रै पानी रहेको छ नि त, किनभने अब यो पानी रहेपछि सुक्खा पहिरो जाने सम्भावना ज्यादा हुन्छ नि त। अब हाम्रो भू धरातलले त्यो देखाउँछ, जस्तै अब जोखिममा रहेको अझै पनि वाकु खामलालुङ यता इसिबुको तपाईँको चाहिँ त्यसैदेखि ओरतिरको त्यो पाटोहरू चाहिँ अझै पनि जोखिममै रहेको भन्ने हामीलाई लाग्यो।
3: हवस् त, खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: Your Pod Radio. Your Pod Radio.
1: BFB Skurka Radio Kari Kram Sunoli Bihani U Thardar Mahanunsa Moseniko Satma No Bazeda Satra Minit Gaikusa. इसी गरी आज को अपकमिंग इवेंट को बारे में पनि यो जानकारी रहेको छ सेकेन्ड नेपाल इन्डिजिनस फिल्म फेस्टिभल हुन गएको छ जहाँ तपाईँ पनि इन्भाइटेड हुनुहुन्छ र यो चाहिँ आज रहेको छ एम्पायर ब्याङ्कुटिङ एन्ड हल हाई स्ट्रिट अल्डरसटमा हुन गइरहेको छ र मुभी स्क्रिनिङ चाहिँ बिहानको 10:30 2:30 रहेको छ ओवर्ड सेरेमोनी भने दिउँसोको 3 बेलुकी 8 रहेको छ र टिकट प्राइसेसहरू चाहिँ यो जेनरल एडमिसनदेखि लिएर भिभिआइपी पास सबैमा चाहिँ भेरी गएको छ र यसै अनुसार आजको विकेन्डमा तपाईँ जान चाहनुहुन्छ भने चाहिँ दिस इज द वान फर यु कार्यक्रममा रद्दै गर्नुहोस् यो समयमा चाहिँ यो आवर तपाईँलाई भरपूर मनोरञ्जन गर्ने क्रम नै रहेको छ यसै गरी मिलिना राई र विजय अधिकारीको आवाजमा मेरी मुना

0: यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: गोर्खा रेडियो हो।

FBS Gorkar Radio, Kari Krum Sonalu Bihani, your third hour, Masineko Satma Hununsa. त्यसै गरी केही ब्रिगेड इभेन्ट्सहरूको बारेमा पनि म जानकारी राख्नेछु. अब अहिलेकै समयमा चाहिँ इभेन्ट्सहरूकै क्रममा चाहिँ सिओस फेयरवेल हुन गइरहेको छ. वान आजिया लेडिज कमिटीले चाहिँ आयोजना गरेको छ. यो चाहिँ 12/30, 29 सेप्टेम्बरमा हुन गइरहेको छ. सो वान आजिया लेडिजहरू तपाईँहरू जान सक्नुहुन्छ फ्यामिली वेलफेयर सेन्टरमा. र यसै गरी 30 सेप्टेम्बर वेन्सडेको दिन चाहिँ वान आजिया सिओ टो आउट पनि हुन गइरहेको छ. र यसै क्रममा हरेक वर्ष चाहिँ ब्रिगेड अफ गोर्खासमा नयाँ हाम्रो आरआई को न्यू राइफलम्यानहरू आउनुहुन्छ, होइन, नयाँ नयाँ भाइहरू आउनुहुन्छ. उहाँहरूको जुन एउटा गोर्खास भएर सर्भ गर्ने ड्रिम्सहरू पुरा हुने गर्दछ अफिसियली. र यसै क्रममा अब पनि आरआई 26 पनि पासो परेड हुन गइरहेको छ. यो चाहिँ 4 नोभेम्बर रहेको छ. र उहाँहरूलाई फेरि पनि ह्युज कङ्ग्रेचुलेसन for making it. Well, thousands and thousands mati selected bhayera wara aunu parne huncha, haina, ra few ko matrai yo sapna chai puraune gardacha jasma waharko pani sapna pura bhayeko cha. Ra yesai anusar ke yo brigade events ko barema bit of highlight tapaiko samakcha. र अब पनि श्रोता कार्यक्रममा अगाडि बढ्ने क्रम आइसकेको छ. अहिले लाइभ पनि दीक्षिता फिचरिङ साकर रहेको छ. अहिले भेट्न आऊ र बिएफबिएस गोर्खाबी रेटिने गर्नुहोला. हामी रेस्ट अफ दि यो आवर्समा पनि गीत सङ्गीतद्वारा मनोरञ्जन गराउनेछु. स्टे ट्युन्ड.

0: यो PFBS गोरखा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: Borkha Radio. Borkha Radio.
1: BFB's Gorkha Radio Karikram Elami Chon Shrita Yusame Sunolo Bihani Third Yankee Final Arma Mos Sonia Kusatma Hanunsa Ra Geet Sangeetar Kusatma Manoranjan Ra at the same time Baby Name Fosur Pani Rekusa Ra Ailikui Same Ma'am Same Vanda Mata Purna Kura Si Kutti Hamro Military Families Are Lai Armed Forces Families Are Lai Si Iti Dere Subida Aru Rekusa Iti Dere Support Ani help aru raikusa jun ko bari maamle thana hona saksa. Bishes gari help with child care cost. Yo bari maapani aile mo rakhna chahansu abo hamro gorkhas aru ko ekdamai wider pani paisakeko chha ina community ra ekdamai ramro kura pani ho. Ra yesai ma yadi tapai pani Northern Ireland, Scotland athawa Wales ma based hunuhuncha bhane chha yesma tapaile help pauna saknuhuncha child care cost. You see new UK nursery authority UKNA scheme rahiko cha ra yaha chha tapaile free childcare hours haru chha based jun tapaile England ma cha yes anusar chha garna saknuhuncha jaha tapai hunuhuncha यसै गरी अर्को पनि जानकारीहरू यो समयमा विशेष गरी राख्न चाहन्छु आर्म फोर्सेस फ्यामिलीजहरूको लागि चाहिँ अब यो सर्वे पनि ओपन रहेको छ तपाईँलाई कस्तो लागिरहेको छ अब फोर्सेस फ्यामिलीजमा अब कम्युनिटीहरूमा वर्ल्ड वाइडहरू हरेक कुराहरू सर्कमस्टान्सेस चेन्ज भएको साथमा देयर क्यान बी थिङ्स तपाईँको मेन्टल कुराहरू मेन्टल हेल्थको कुराहरूमा हुन्छ तपाईँको फाइनेन्सियल वेलबिङहरूको कुरामा हुन्छ हरेक कुरामा हुन्छ सो यु क्यान ह्याभ यो से तपाईँको भोइसेसहरू तपाईँको थट्सहरू राख्न सक्नुहुन्छ र यो आर्म फोर्सेस कन्टिन्युस एटिट्युड सर्वे 2027 चाहिँ अब ओपन भएको छ जहाँ चाहिँ हरेक वर्ष चाहिँ राखिन्छ र ऱ्यान्डम स्याम्पल चाहिँ यो रेगुलर सर्भिङ पर्सनल उहाँहरूको भ्युज अनि उहाँहरूको एक्सपिरियन्सहरू सर्भिस लाइफ बारेमा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ र यसको लागि चाहिँ तपाईँले हाम्रो बिएफबिएसको वेबसाइट जानुहोला र त्यहाँ गएर चाहिँ तपाईँले लिङ्क प्राप्त गर्न सक्नुहुन्छ र 1 February 2027 भित्रमा चाहिँ तपाईँले आफ्नो राय राख्न सक्नुहुन्छ र जे कुरामा पनि हामी हेर्छौँ भने जब हामीले भोइसहरू राख्दछौँ त्यो चाहिँ इभेन्चुली हर्ट नभए पनि इभेन्चुली त्यो चाहिँ हर्ट हुने गर्दछ र त्यसको परिणामहरू आउन पनि सक्छ र यो कुराको पनि सर्भिङ पर्सनलहरू जो जति हुनुहुन्छ तपाईँहरूलाई पनि यो सानो जानकारी मैले राख्न चाहे र अहिलेको लागि पनि सुशान्त केसीको आवाजमा गयो त गयो इन्जोय गर्नुहोस्

DJ Biswa, Yavi Sapa featuring Bijin, Yu Gitti Milay, BFBS Gorka Radio Sunirunza, Karikram Elhami Chong, Yu Sami Sunolo Bihani Mam, Rabisha Bini Shrota, Karikram Ko, Yu Oiliko Awasar Mam, Sami Gobin Guragri Halong, Oili Bani Hammer Sanga Dospatsagulagi Baki Regusa, Sat Minir. Rabani de Karikram Bata Bidalini Sami Bini Aini Sakigusa Abushabini Asagor Dasu Yutin Gandabari Tapari Purpur Manoranjan Bidli Sagnubai Gusa Rasati upcoming events are Kobari Mabini Tapikusamik Chia Jan Karira Kikitu Rabobani Zanda Zade Filipini Uta Mitu Gita Tapikusamik Chia Rakni Nisu Injigorna Saknu Nisa Karikram Bata Bidali Dali De Yugit Injigornus Rahami Abushabini Burikudin Filipini Morning Breakfast Show Ma Bidni Niso Tapikusamik कार्यक्रम नमस्ते यूकेमा म उपस्थित हुने नै छु र तपाईँले हामीलाई बीएफबीज गोर्खा रेडियो 105.4 मेगाहर्ज टिन गरेर सुन्न सक्नुहुन्छ स्मार्ट स्पिकर मार्फत पनि प्ले बीएफबीज गोर्खा भनेर सुन्न सक्नुहुन्छ र तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा पनि बीएफबीज एप डाउन गर्नु भएर तपाईँले हामीलाई बीएफबीज गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ सो अवश्य पनि अहिलेको समयमा चाहिँ विभिन्न माध्यमहरूबाट तपाईँले हामीलाई इजिली एक्सेस गर्न सक्नुहुन्छ 24/7 एट Rabisha Jada Zade, Yuta Geet Raknisu, Buisuri Doge, Sunita Tigim Kawas, my Angel Gorno, Shrata, Ra, Azago Baki Palpani, Yo Weekend Ramasanga Bitaunus Bande, Mossin Epani. I'll be signing off for now. Namaste, bye bye.

0: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ। गएको मध्यराती घरबाटै नियन्त्रणमा लिइएका जबरालाई केबेर अघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने जबरालाई सुरक्षित ठाउँमा पठाइएको बताउनु भएको थियो। सुरक्षित ठाउँबारे उहाँले खुलाउनु भएको छैन। गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगंजको निवासबाट जबरालाई नियन्त्रणमा लिएको थियो। सरकारले जबरालाई नियन्त्रणमा लिनुको कारण खुलाएको छैन। एसएसपी खड्काले सुरक्षा थ्रेट भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नु परेको जिकिर गर्नु भएको छ। प्रहरीको यो शैलीमाथि कानूनका जानकारहरूले भने प्रश्न उठाएका छन्। भोटेकोसी बाढीपछि अभिभावक विहीन वा परिवारसँग सम्पर्कविहीन भएका बाल बालिकाको पहिचान सुरक्षा र संरक्षणका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले विवरण संकलन गरेको छ।
1: रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रबाट काठमाडौँ आएका तथा यहाँका विद्यालय छात्रावास गुम्बा बालगृह वा अस्थायी आवासमा बसिरहेका बाल बालिकाको विवरण 7 दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई प्रशासनले निर्देशन दिएको छ। बाढीका कारण परिवार गुमाएका वा परिवारसँग सम्पर्क हुन नसकेका बाल बालिकाको वास्तविक अवस्था पहिचान गरी उनीहरूलाई आवश्यक सुरक्षा संरक्षण र परिवारसँग पुनर्मिलन गराउन विवरण संकलन गर्न लागि हो। प्रशासनले कानूनी प्रक्रिया पूरा नगरी बाल बालिकालाई लुकाएर प्रभावमा पारेर वा आफू खुसी राखेको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही हुने चेतावनी समेत दिएको छ।
0: रसुवाको भोटेकोसी बाढीपछिको उद्धारमा सुरुङभित्र फँसेकाको उद्धार सबैभन्दा जटिल र जोखिमपूर्ण भएको नेपाली सेनाले जनाएको छ।
2: बाढी पहिरो र सड़क अवरुद्ध भएपछि सेनाले एक महिनासम्म खोज तथा उद्धार उपचार र पूर्वाधार पुननिर्माणमा काम गरेको हो। सेनाका अनुसार बाढीपछि 9,300 भन्दा बढी सैनिक परिचालन गरिएका थिए। 4,242 जनाको हवाई उद्धार गरिएको थियो। खोजीका क्रममा भेटिएका 1,451 शवको व्यवस्थापन पनि सेनाले सहयोग गरेको छ। जलविद्युत आयोजनामा लेदो र छटानले पुरिएका सुरुङमा उद्धार टोलीले जोखिम मोलेर काम गरेको थियो। सेनाका अनुसार विभिन्न सुरुङबाट 7 जनालाई जीवितै उद्धार गरिएको छ। कतिपय ठाउँमा ड्रिलिङ, रक ब्रेकर, नियन्त्रण विस्फोट, अक्सिजन पम्प र थर्मल क्यामेरा समेत प्रयोग गरिएको थियो। बाढीपछि सड़क र सञ्चार सम्पर्क टुटेका कारण हवाई उद्धारलाई प्राथमिकता दिएको थियो। सेनाका हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, अक्सिजन र उद्धार सामग्री पुर्याइएको हो। सेनाले देवीघाट मा एक्रोब्रिज प्रभावित क्षेत्रमा अस्थायी बाटो, तुइन र फर्के समेत बनाएको छ। सेनाले भुटेकोसी बाढीको उद्धारबाट विपदका बेला सेना प्रहरी स्थानीय प्रशासन र स्थानीय समुदाय बीच समन्वय आवश्यक देखिएको जनाएको छ।
0: लगातारको वर्षासँगै बाढी पहिरोका कारण राजधानी काठमाडौँ जोड्ने प्रमुख राजमार्ग तथा विभिन्न सड़क खण्डहरू अवरुद्ध हुँदा हेटौँडामा सवारी साधनको चाप बढेको छ। पृथ्वी राजमार्ग र नारायणगढ़ मुगलिङ सड़कका विभिन्न ठाउँमा अवरोध भएपछि काठमाडौँ आउने मालवाहक ट्रक र यात्रुवाहक बसहरू वैकल्पिक मार्गतर्फ केन्द्रित भएका छन्। हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ, फाखेल र सुस्नेरी मार्गमा समेत विभिन्न ठाउँमा अवरोध हुँदा त्रिभुवन राजपथमाथि सवारीको चाप बढेको हो। सड़कको क्षमता र सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सवारी सञ्चालनका लागि समय भार सम्बन्धी सीमा तोकेको छ। यो सँगै हेटौँडा क्षेत्रमा काठमाडौँ आउने मालवाहक सवारी र यात्रुवाहक बसहरूको लामो लाइन लागेको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा 2 दिन अघि गर्नुभएको सम्बोधनको भिडियो धेरैले हेरेका छन्। 2 दिनमा 4,34,000 भन्दा धेरै पटक हेरिएको छ। करिब 14 मिनटको बालेनको भाषणको भिडियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणको भिडियोलाई भिडियोको भ्युजलाई पनि उछिनेको छ। ट्रम्पले 4 दिन अघि करिब 40 मिनट भाषण गर्नुभएको थियो। ट्रम्पको भाषणको भिडियो 3,76,000 भन्दा बढी पटक हेरिएको छ। बालेनको उमेर, पोशाक र कालो चस्माको चर्चा विश्वका संचार माध्यममा भएपछि उहाँको भाषणमा पनि धेरैको चासो बढेको हो। अहिले सामाजिक सञ्जाल र विभिन्न संचार माध्यममा बालेनले संयुक्त राष्ट्रसंघको महासभामा उठाएका विषय र उहाँको भाषणबारे चर्चा भइरहेको छ। इरानी विदेश मन्त्री अब्बास अराक्सीले अमेरिकासँगको द्वन्द्व कूटनैतिक माध्यमबाट मात्रै समाधान गर्न सकिने बताउनु भएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्ने र हर्मुज जलमार्ग खोल्ने प्रस्ताव अस्वीकार गर्दै इरानले नराम्रोसँग हारिरहेका कारण यस्तो प्रस्ताव ल्याइएको दावी गर्नुभएको थियो। आज रातिदेखि मौसममा सुधार आउने मौसमविदहरूले बताएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Gorkha Radio.
1: It's like a breath of fresh air.

0: तीस लाख खर्च गरेर विदेश जानु भन्दा त त्यो 30 लाखले नेपालमा केही गरे हुँदैन भा?
1: 30 लाखले केही हुने भए विदेश गएका सब नेपाल फर्किन्थे, बुझेस् नि? त्यसैले खुर्क विदेश जाने, आफ्नो भविष्य बनाउने। केही छैन नेपालमा,

0: मैले कहाँ पाएँ डेलिभरी गरेको तर काम त जे गरे नि जहाँ गयो नि एउटा त होइन म गर्न सक्छु कि यहाँ पनि त सम्भावना छ नि त
1: के सम्भावना छ यहाँ हो के छ यहाँ यहाँ सम्भावना भएको भए तेरो बाउ जस्तो सोझो मान्छे उहिले ठुलो मान्छे भइसक्थ्यो सम्भावना छ यहाँ सारा डकुमेन्ट तयार भएर भिजाउने भइसक्यो त दोमन नगर है गुरुको विदेश जाने उतै सम्भावना खोज्ने उतै भविष्य बनाउने

0: BFBS Gorkha Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

0: Baba?
1: Yeah.

0: गोर्खा रेडियो हो
1: PFVS गोर्खा रेडियो
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो केही छैन कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन् तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस् यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ
1: BFBS गोर्खा रेडियो

0: नारायणगढ मोगलिङ सडक खण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण नाम्सी खोला पुलमा थुप्रिएको लेदो सहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी र ढुवानीका साधन चल्न थालेका हुन्। सडक डिभिजन कार्यालय चितवनका अनुसार आज बिहान करिब 8 बजे खोलामा लेदो सहितको पहिरो खसेको थियो। कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो सभा 12 बजेको समयमा सडक सञ्चालनमा आएको हो। यो सँगै पोखराबाट नारायणगढतर्फ जाने र नारायणगढतर्फ पोखरा नारायणगढबाट पोखरातर्फ आउने सवारी र ढुवानीका साधन गन्तव्यतर्फ चल्न थालेका छन्। लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मलेखु मुगलिङ सडक खण्डका विभिन्न 11 ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ। नागढुङ्गा मुगलिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार यो खण्डको शीतल बजारमा लेदो र रुख सहितको पहिरो खसेको छ। सडक छेउ भाँसिएको छ। बेनीघाट बजार नजिकको गोमती खोलामा लेदो सहितको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको छ। कृष्णभीरमाथिबाट लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ। मिश्रका अनुसार ज्यामिरी घाट चौकीभीरमा ढुङ्गा र लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने हुग्दी खोलादेखि जवाङ खोलासम्मको क्षेत्रमा ठाउँ ठाउँमा ढुङ्गा सहितको पहिरो खसेको छ। यस्तै फिसलिङ आसपास विभिन्न 3 ठाउँ गरी करिब 200 मिटर सडकमा ढुङ्गा लेदो र रुख सहितको पहिरो खसेको छ। यहाँ 30 मिटर जति सडकको आधा भाग चर्किएको छ। सुमलिङटारमा ढुङ्गा सहितको पहिरो खसेको प्रहरीले जनाएको छ। अविरल वर्षासँगै आएको बाढीले मधेसमा 1 जनाको ज्यान गएको छ। बाढीका कारण करिब 200 घर डुबानमा परेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
1: लगातारको वर्षाले मधेसको जनजीवन प्रभावित बनेको छ। मधेस प्रदेशको सप्तरी सिराहा धनुषा महोत्तरी लगायतका जिल्लामा नदी तथा खोला नालामा पानीको सतह बढ्दा तटीय तथा होचा भूभाग डुबानमा परेको छ। बाढीको पानीले घर भत्किँदा धनुषाको मिथिला नगरपालिकामा 1 जनाको मृत्यु भएको छ। यस्तै रौतहट जिल्लाको बकैया नदीमा पानीको सतह बढेपछि बाँध भत्किने जोखिम बढेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहनुभएका प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो।
2: धनुषाको मिथिला नगरपालिकामा घर किन्दाखेरि 42 वर्षीय धनुषा श्रेष्ठ निधन भएको छ। बकैया खोला बकैया खोला बाँध बढेको छ र त्यो बाँध चाहिँ भत्काएको अवस्था छ।
1: कोशी नदीमा आएको बाढीका कारण सप्तरीको हनुमान नगर कङ्काली नगरपालिकाको 5 वडा प्रभावित बनेको छ। ती वडाका करिब 200 घर डुबानमा परेको सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताउनु भयो।
3: कोशीको सिमानाको 2-3 वडाहरूमा अलिक डुबानको मात्रा बढेको छ, यो पानीको मात्रा बढेर अहिले उहाँहरूलाई स्थानीय तहले आफूले खानपिन गरेर खुवाउनु भएको छ। लगभग 200 घर भन्नु भएको छ उहाँहरूले होइन, अब त्यो साना घरहरू हुन्, ती घरहरूमा पानीको लेभल अलिकति बढेको कारणले पानी बढेको कारणले गर्दा उहाँहरू त्यहाँ बस्नु भएको छैन।
1: हनुमान नगर कङ्कालिनी नगरपालिकाको वार्ड नम्बर 12 कोशी तटीय क्षेत्र र वार्ड नम्बर 13 गोबरगाढा बढी प्रभावित बनेको बताइएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा पनि कमसेकम 17 घर डुबानमा परेको छ। धनुषाको कमला नदीमा पनि पानीको बहाव बढेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउँदै स्थानीयहरूलाई तटीय क्षेत्रमा नजानका लागि आग्रह गरेको छ। यता महोत्तरीको रातु र औरी खोलामा पनि निरन्तरको वर्षाले गर्दा पानीको सतह बढेको बताइएको छ।
0: यता वर्षाका कारण तेह्रथुममा घर सडक खानेपानीको पाइपलाइन र पशु चौपायामा क्षति भएको छ। विभिन्न ठाउँमा पहिरो खस्दा ग्रामीण सडक अवरुद्ध भएका छन्। केही बस्ती समेत जोखिममा परेका छन्। बबिता राईको रिपोर्ट।
4: 7 देखि पछाडिकोले त विस्थापित भएको त्यही एउटा परिवारको मात्रै भयो। फुलेकको 2-4 दिन अगाडिको बाढी पहिरोले चाहिँ विस्थापित 3 घर चाहिँ विस्थापित हुनुभएको छ। बगालीको 2 घर र छोटी बजारको 2 घरको आफन्तको घरमा बस्नु भएको छ। कोही आफ्नो अर्को ठाउँ भएको घरमा बस्नु भएको छ। धान बालीहरूमा पनि पहिरोको कारणले चाहिँ त्यति ठुलो क्षति भएको छैन। वर्षा ले केही क्षति भएको भन्ने छ, तर अब त्यसको यकिन विवरण चाहिँ छैन। 800 पनि भन्दा बढीमा लगाएको अलैँची खेती 1 जनाको मात्रै गएको छ भने अर्को यता बगालेतिर चाहिँ सडकबाट तल खोलैसम्मको ठुलो एरियामा चाहिँ अलैँचीको क्षति भएको छ। अब त्यसको यकिन गर्दैछ त्यहाँको किसानहरूले, मेरो यति क्षति भएको भनेर खालको निवेदन दिने अथवा मुसुल्का गर्ने भन्ने काम चाहिँ भइराख्या भएर त्यसको पनि ठ्याक्कै यकिन आइसकेका छैन। अलिक बढी नै क्षति भएको छ त्यहाँ चाहिँ।
5: जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण ओली। लगातारको वर्षाका कारण तेह्रथुमका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ। पहिरोका कारण 4 घर परिवार विस्थापित भएका छन्। लालीब्रास नगरपालिकाका 1 र आत्रेय गाउँपालिकाका 3 घर परिवार विस्थापित भएका हुन्। यस्तै पहिरोका कारण फेदाप गाउँपालिकाको 1 घर जोखिममा परेको छ। जिल्लाको प्रमुख सडक मार्ग मध्य पहाड़ी लोकमार्गदेखि ग्रामीण सडक मार्गका विभिन्न स्थानमा दर्जन भन्दा बढी पहिरो खसेर यातायात प्रभावित भएको थियो। तर स्थानीय तह नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी पहिरो हटाइएपछि अधिकांश सडक सञ्चालनमा ल्याइएको छ।
0: काठमाडौँ उपत्यकाको आकाश 4 दिनपछि खुलेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: यो BFBS गोरखा रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निःशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS Gorkha Radio.
2: BFBS,
0: the forces station.
3: Backs the music.

0: अन्य समुदायमा
1: मिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण मुलुकभर 12 जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला 24 घण्टामा मात्रै 6 जनाको मृत्यु भएको हो। असोज 8 देखि हालसम्म बाढी पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या 12 पुगेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको हो। उहाँका अनुसार 7 जना सम्पर्कविहीन छन्। पाल्पामा 1, बागलुङमा 4 र म्याग्दीमा 2 जना बेपत्ता भएका हुन्। वर्षा र सम्भावित जोखिमबारे मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि प्राधिकरणले यही आधारमा तयारी गरेको उहाँको भनाई छ। विशेष गरी हिमाली क्षेत्रमा भारी हिमपातसँगै हिमपातको सम्भावना देखिएपछि पर्यटक र ट्रेकरहरूलाई लक्षित गर्दै छुट्टै सूचना जारी गरिएको उहाँले जानकारी दिनुभयो। प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा, पर्वत लगायत जिल्लामा बाढी, कटान र पहिरोको जोखिम देखिएको छ।
4: बिस्तारै अब घामै लाग्यो भने पनि भोलि पर्सितिर पनि पहिरो त अझै पहिरो जाने, किन भन्दा धेरै भिजिसकेको छ माटोहरू, त्यो कारणले त्यो जोखिम छँदैछ। र धेरै ठाउँमा अब राजमार्गहरू पनि भित्री सडकहरू पनि धेरै पहिरोले अवरुद्ध भएका छन्। तर त्यो हुँदै गर्दा पनि हामीले समन्वय गरिरहेका छौँ। सडक विभागले चाहिँ करिब 250 भन्दा बढी चाहिँ इक्विपमेन्टहरू चाहिँ प्रि पोजिसनिङमा स्ट्यान्ड बाई राखेको छ र त्यही अनुसार अपरेटरहरूलाई मुभ गरेर यो सडक खोल्ने काम पनि सँगसँगै भइरहेको छ। यदि यो बाढी यो पानी अलिकति कम भयो र लाग्न थाल्यो भने त्यो कामले पनि अलि तीव्रता लिन्थ्यो, तथापि उहाँहरूको प्रयत्न छ र कति ठाउँमा चाहिँ केही सुचारू पनि भइसकेको अवस्था छ।
3: महतका अनुसार नवलपरासी क्षेत्रमा पनि 1,100 भन्दा बढीलाई सुरक्षित ठाउँमा सारिएको छ। बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार जारी रहेको उहाँले बताउनुभयो। म्याग्दीमा उद्धारका लागि 2 हेलिकप्टर परिचालन गरिएको छ। आज रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने र बाढी पहिरो आउने खतरा रहेको प्राधिकरणको भनाई छ। जिल्ला प्रशासन कार्यालय पर्वतले कालीगण्डकी नदीमा उर्लिएको बाढीले 66 घर बगाएको जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी गंगाबहादुर छेत्रीका अनुसार कालीगण्डकी नदीको बाढीले थप 22 घर बस्न नमिल्ने गरी क्षति गरेको छ। अनि कतिपय घरहरू पनि जोखिममा छन्। जलजला 8 फर्से बजारका घरलाई कालीगण्डकी नदीले बगाएको हो। सिडिओ क्षेत्रका अनुसार स्थानीयलाई आज बिहानदेखि घरका सामान सहित सुरक्षित ठाउँमा सारिएको छ। बाढी पीड़ितलाई राख्न मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट त्रिपाल लगायत सामग्री मगाइएको छ। केही बाढी पीड़ित आफन्तको घर गएको र अधिकांशलाई त्रिपाल र टेन्टमा राख्ने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो। 3 दिनदेखि लगातार परेको पानीका कारण कालीगण्डकी नदी आज बिहान उर्लिएको हो। नदीले फर्से बजारका घरसँगै पोखरे बगरमा मोटरेबल पुल, सड़क लगायतमा पनि क्षति पुर्याएको छ। नारायणगढ़ मुगलिङ सड़क खण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण नाम्सी खोला पुलमा थुप्रिएको लेदो सहितको पहिरो हटाइएसँगै पोखरातर्फ जाने सवारी र ढुवानीका साधन चल्न थालेका हुन्। सड़क डिभिजन कार्यालय चितवनका अनुसार आज बिहान करिब 8 बजे खोलामा लेदो सहितको पहिरो खसेको थियो। कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो 12:15 बजेदेखि सड़क सञ्चालनमा आएको हो। यो सँगै पोखराबाट नारायणगढ़तर्फ आउने र नारायणगढ़बाट पोखरातर्फ जाने सवारी साधन गन्तव्यतर्फ आवत जावत गरिरहेका छन्। लगातारको वर्षाले पृथ्वी राजमार्गको मलेखु मुङलिङ सड़क खण्डका करिब 1 दर्जन ठाउँमा पहिरो झरेर सड़क अवरूद्ध भएको छ। अविरल वर्षाले कालीगण्डकी नदी उर्लिँदा बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको बेस भत्किएको छ। पर्वततर्फबाट प्रवेश गर्ने बिन्दुमा केही मिटर भाग भाँसिएपछि सवारी साधन र पैदल यात्रुको समेत आवत जावत रोकिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एवं प्रहरी उपरीक्षक फणेन्द्र पसाईका अनुसार बाढीले पुलमा क्षति पुर्याएपछि अहिले 2 जिल्लाको आवत जावत ठप्प भएको छ। बागलुङ सदरमुकाममा अहिले विद्युत अवरूद्ध छ। विद्युत अवरूद्ध हुँदा टेलिफोन नेटवर्क समेत विच्छेद भएको एसपी प्रसाईले जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको उहाँको भनाइ छ। कालीगण्डकी नदीको कटानले पर्वतको मालढुङ्गामा रहेको माझी बस्ती कटान गरेको छ। नदीले बस्ती कटान गर्दा अहिलेसम्म 10 घर बगाएको प्रहरीले जनाएको छ। आज रातिदेखि मौसममा सुधार आउने भएको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालको मौसममा सुधार आउँदै जानेछ। आज दिउँसो मुलुकका विभिन्न भागमा वर्षा हुने र कतिपय ठाउँमा वर्षा भइरहेको र 1-2 ठाउँमा मात्रै भारी वर्षा हुने पूर्वानुमान छ। मुगुको मुगुम, कार्मारोङ र हुम्लाको चंखेलीको सीमावर्ती क्षेत्रको मिमी सामुदायिक वन क्षेत्रमा जडीबुटी खोज्ने क्रममा भएको झडपपछि एकजनाको मृत्यु भएको छ। घटनामा मुगुम कारमारोङ नौका 22 वर्षीय गणेश बहादुर बुढाको भाग्ने क्रममा मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले जानकारी दिनुभयो। घटनापछि दुईजना बेपत्ता भएको उहाँले बताउनुभयो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: BFBS, Gorkha Radio.

BFB's Gorka BDS and Nirun Sasratara, Kari Krum Halka, Fulka Kwarama by Kusata by Sampranale, Diri Swagat Gurna Chanju, Azaku, Dekantago Kari Krumma, Mosinikatar for Bata. कार्यक्रम हल्का फुल्का जहाँ विभिन्न रोचक तथ्यहरु यानी कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरु तपाईको माझमा राख्ने गर्दछु र आजको दिनमा पनि पक्कै त्यही निरन्तरता रहने नै छ श्रोता विभिन्न रोचक तथ्यहरुमा राख्ने छु रोचक मात्र नभएर यो एकदमै एजुकेशनल इन्फर्मेटिभ पनि हुने गर्छ यसै विषयमा पनि आज जानकारी रहने छ तपाईले हामीलाई 105.4 मेगाहर्ज ट्युनिङ गरेर सुन्न सक्नुहुन्छ लोकली फोक्सटोनमा हुनुहुन्छ भने यदि तपाईको एरियामा रेडियो एक्सेस नभएको खण्डमा simply BFBS app download on host tabiko Apple device athawa Android ma ra bibina stations har madde BFBS gorka select garera sunna saknu hunecha ra karyakram ma avashya pani aaj pahilo topic se ma coca cola bare yo 16 rochak tathya ma rakhne ni chu aba ko kaslai chai man pardaina haina yo bare ma pani jankari rane ni cha ra karyakram sunne garnus aile ko lagi aunus lagau yo mito geet sunne kram tarfa

BFB स्कोरकार रेडियो सुन्ने अनुसार श्रोता हामी कार्यक्रमलाई यो समय छौँ जसरी हल्का फुल्काको यो पहिलो घण्टामा र पनि आज म तपाईँको माझमा जानकारी राख्ने नै छु विशेष गरी अहिलेको यो समयमा कोका कोलाको बारेमा चाहिँ सोह्र रोचक तथ्यहरू चाहिँ आज हल्का फुल्कामा म राख्ने नै छु. अब कोका कोला कस्तो हुन्छ स्वाद र रङको बारेमा त केही भन्नै परेन, तपाईँले पक्कै पिउनु भएको छ. कतिको लागि यो प्रिय पेय होला, कतिकोले चाहिँ यो एक घुटकी भए पनि पिएकै होला. बजारमा छ्याप छ्याप्ती पाइने कोका कोला आफैमा रोचक पेय हो. यसको इतिहास र विकाससँग जोडिएका केही रोचक तथ्यहरू तपाईँलाई थाहा छ त. पहिलो रोचक तथ्य रहेको छ कोका कोला यो चाहिँ 1886 अमेरिकी फार्मासिस्ट डाक्टर जोन एस पेम्बर्टनले चाहिँ सुरु गरेका थिए. पहिलो वर्ष यसको दैनिक औसत बिक्री चाहिँ करिब 9 ग्लास मात्र हुन्थ्यो. र दोस्रो रोचक तथ्य रहेको छ कोका कोलाको नाम यो चाहिँ फ्रैंक एम रॉबिन्सले सुझाएका थिए. उनी पेम्बर्टनका बुककीपर तथा व्यावसायिक साझेदार थिए. रॉबिन्सनकै सुन्दर हस्तलेखनमा लेखिएको कोका कोला नामपछि प्रसिद्ध भएको हो. र अवश्य पनि श्रोता म रोचक तथ्यहरू तपाईँको माझमा राख्दै गर्नेछु. अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

BFB गोर्खा रेडियो सुन्ने हुनुहुन्छ श्रोता, कार्यक्रम हल्का फुल्काको हामी यो पहिलो घण्टामा छौँ र तपाईँको माझमा चाहिँ मैले अहिले कोका कोला बारेमा चाहिँ यी सोह्र रोचक तथ्यहरू जानकारी राखिरहेको छु। त्यसै गरी तेस्रोमा रहेको छ प्रारम्भिक कोका कोलामा कोका पातबाट प्राप्त कोकिन रहेको ऐतिहासिक प्रमाण पाइन्छ। यो चाहिँ 1903 आइपुग्दा कोकिन हटाएको थियो, अहिलेको कोका कोलामा पनि कोकिन हुँदैन। चौथोमा रहेको छ कोका कोलाको नाममा रहेका कोका र कोला शब्द यसको प्रारम्भिक सामग्रीसँग सम्बन्धित थिए। कोका कोका पातसँग र कोला कोला नटसँग सम्बन्धित थियो। र अवश्य पनि यो खोकको बारेमा म अवश्य पनि रोचक तथ्यहरू तपाईँको माझमा राख्दै गर्ने नै छु श्रोता। तबसम्म अहिलेको लागि आउनुहोस्, लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफबी गोर्खा बिडी सुन्दै हुनुहुन्छ र कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा छौँ. श्रोता, तपाईँको समक्षमा मैले चर्चा गरिरहेको छु खोका खोलाको यी 16 रोचक तथ्यहरू तपाईँको माझमा राखिरहेको छु. यसै गरी पाँचौँमा रहेको छ, सुरुका दिनमा कोका कोलालाई सामान्य पेयका रूपमा मात्र नभई औषधीय गुण भएको पेयका रूपमा पनि प्रचार गरेको थियो. त्यति बेला यसको स्वास्थ्य सम्बन्धी विभिन्न दावी गरिन्थे. यसै गरी छैटौँ रोचक तथ्य रहेको छ, कोका कोलाको प्रसिद्ध घुमाउरो आकारको बोतलको डिजाइन चाहिँ यो 1915 तयार गरिएको थियो. यसको डिजाइन चाहिँ 1916 बजारमा प्रयोग हुन थाल्यो. र कार्यक्रममा अवश्य पनि यो कोका कोलाको रोचक तथ्य म तपाईँको माझमा राख्दै गर्ने नै छु. श्रोता, अहिलेको लागि पनि आउनुहोस्, लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

BFB Gurkha Bidi Sunil and Sasra Dara Karikromhal Kafulka Kohami Poiligunta Matsaura Tabigumasa Mamoili Rakira Kusu, Yusame Masi Coca Cola Co, E Sura, Rotsak Tatiko Parima, Obishabini, Mozankari Rakira Kusu Sritam, Risigari, Hami Rotsak Tatirakni Krom Mazi, Abobani Lago, Orko, Rotsak Tatia, Seventh Marekusa, Sato Masi Reko, Ukta Botalko, Yu Akar Coco Kalapanoni Samagri Mati, एक हो बने गलत बुझाई का कारण कोका कोला को फल को चित्र बाटा पीड़ित भएर विकास गरेको बताइन्छ। यसै गरी आठौं रोचक तथ्य रहेको छ कोका कोला को ओलम्पिक संघको सम्बन्ध से यो चाहिँ 1928 एम्स्टर्डम मा चाहिँ यसको भएको चाहिँ ओलम्पिक खेलबाट चाहिँ सुरु भएको हो र त्यसर्थ यसैमा चाहिँ कम्पनी लामो समयदेखि चाहिँ ओलम्पिकसँग जोडिएको छ। र अवश्य पनि तपाईँको माझमा रोचक तथ्यहरूको कुराको बारेमा म राख्दै नै गर्नेछु श्रोता अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: गोर्खा रेडियो। तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

पीएफबीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हल्का फुल्काको अहिले हामी यो समय छौँ पहिलो घण्टामा श्रोता र म पनि हेर्दा हेर्दै यो पहिलो घण्टाबाट पनि बिदा लिने समय आइ नै सकेको छ र अवश्य पनि कार्यक्रम हल्का फुल्कामा चाहिँ मैले चर्चा गरिरहेको छु तपाईँको माझमा इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू र यसैमा चाहिँ हामी चर्चा गरिरहेका छौँ अहिलेकै समय कोका कोला बारेमा चाहिँ सोह्र रोचक तथ्यहरू चाहिँ तपाईँको माझमा राखिरहेको छु र अवश्य पनि कार्यक्रम हल्का फुल्कामा चाहिँ इन्ट्रेस्टिङ फ्याक्ट्स यानि कि रोचक तथ्य मात्र नभएर चाहिँ एकदमै एजुकेसनल हामीले इन्फर्मेटिभ कुराहरू पनि जान्ने गर्दछौँ यसै निरन्तरता म अझै बाँकी रहेको छवटा रोचक तथ्य पनि कार्यक्रमको दोस्रो घन्टामा राख्ने नै छु श्रोता र अवश्य पनि तपाईँले हामीलाई पिएफबिएस गोर्खा रेडियो ट्युनिङ गर्न सक्नुहुन्छ तपाईँ यदि लोकली सुन्दै हुनुहुन्छ भने फोक्सटोन बासी हुनुहुन्छ भने रेडियो मार्फत तपाईँले सुन्न सक्नुहुन्छ हामीलाई अवश्य पनि 105.4 मेगाहर्ज मार्फत र यदि तपाईँको एरियातिर रेडियो एक्सेस नभएको खण्डमा भने तपाईँले सिम्पली बिएफबिएस एप डाउन गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र यसैमा विभिन्न स्टेसन्सहरूमध्ये तपाईँले बिएफबिएस गोर्खा रेडियो सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ र साथै स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफबिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ श्रोता र अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ र केही क्षणमा समाचार पश्चात कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा हामी भेट्नेछौँ स्टे ट्युन सुन्ने गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो

0: पाल्पामा पहिरोमा पुरिएर पाँचजनाको ज्यान गएको छ। अविरल वर्षापछि आएको पहिरोमा पुरिएर पाँचजनाको मृत्यु भएको पाल्पाका एसपी दिपेन्द्र पञ्जियार थारूले जानकारी दिनुभएको हो। शुक्रबार एकजना र गए राति चारजनाको मृत्यु भएको थारूले बताउनु भयो। शुक्रबार रूपदीकोटमा 59 वर्षीय कृष्ण कुमारी सारूको मृत्यु भएको थियो। माथागाडी 3 भस्कटामा गए राति पहिरोमा पुरिएका 3 जनाको शव निकालिएको हो। एउटै घरमा पुरिएका 75 वर्षीय लीलबहादुर घरती मगर छोरी 19 वर्षीय दिना घरती मगर र त्यही घरमा बस्न गएकी 15 वर्षीय झरना घरतीको मृत्यु भएको हो। शव पहिरोबाट निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको एसपी थारूले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय पर्वतले कालीगण्डकी नदीमा उर्लिएको बाढीले 66 घर बगाएको जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी गंगाबहादुर छेत्रीका अनुसार कालीगण्डकी नदीको बाढीले थप 22 घर बस्नै नमिल्ने गरी क्षति पुर्याएको छ। अन्य कतिपय घर पनि जोखिममा छन्। जलजला 8 फर्से बजारका घरलाई कालीगण्डकी नदीले बगाएको हो। सीडीओ छेत्रीका अनुसार स्थानीयलाई आज बिहानैदेखि घरका सामान सहित सुरक्षित ठाउँमा सारिएको छ। बाढी पीड़ितका लागि राख्न मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट त्रिपाल लगायत सामग्री मगाइएको छ। केही बाढी पीड़ित आफन्तको घरतर्फ गएको र अधिकांशलाई त्रिपाल र टेन्टमा राख्ने गरी तयारी गरिएको उहाँको भनाई छ। 3 दिनदेखिको पानीका कारण कालीगण्डकी नदी आज बिहान उर्लिएको हो। नदीले फर्से बजारका घरसँगै पोखरी बगरमा मोटरेबल पुल सड़क लगायतमा पनि क्षति पुर्याएको छ। सड़क र पुल बगाउँदा पर्वतबाट बागलुङ जोड्ने सड़क अवरूद्ध छ। यो बाटो भएर मुस्ताङ जाने बाटो पनि अवरूद्ध भएको सीडीओ छेत्रीले बताउनु भयो। मुलुकभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। अहिले मुलुकका 1-2 ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना भने कायमै छ। अब भोलिदेखि मौसममा उल्लेखित सुधार आउने मौसमविदहरूको पूर्वानुमान छ। वर्षा रोकिए पनि गए राति र आज बिहान परेको पानीका कारण प्रमुख नदीहरूमा जल सतह बढेर खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँको आकाश 4 दिनपछि खुलेको छ। लगातारको झरीपछि आज मध्याहदेखि काठमाडौँको आकाश खुल्न थालेको हो। नेपाली काँग्रेसले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीबारे सरकारको आधिकारिक धारणा मागेको छ। साथै सरकारले कानूनी आधार र औचित्य सार्वजनिक गर्नुपर्ने काँग्रेसको भनाई छ। पार्टी प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गर्दै राणाको गिरफ्तारीको सम्बन्धमा सरकारी अधिकारीहरूबाटै परस्पर विरोधी धारणा सार्वजनिक हुनु गम्भीर चिन्ताको विषय रहेको बताउनु भएको छ। कुनै विशेष सुरक्षा चुनौतीबीच अनुसन्धानको आवश्यकता वा अन्य असाधारण परिस्थितिका कारण यस्तो कदम चालिएको हो भने यसको विश्वसनीय आधार राज्यले पुष्टि गर्नुपर्ने काँग्रेसको धारणा छ। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले पूर्व प्रधान न्यायाधीश चोलेर्ण शमशेर जबराको अवस्थाबारे अनुगमन गर्न पुगेको आयोगको टोलीलाई भेट्न नदिएको घटनामा प्रहरीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रहरी नियन्त्रणमा रहेका जबराको अवस्थाबारे जानकारी लिन आयोगको टोली आज बिहान टेकु प्रहरी परिसर पुगेको थियो। तर प्रहरीले टोलीलाई जबरासँग भेट गर्न नदिएको आयोगको भनाई छ। अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुराकानी गर्दा समेत टोलीलाई भेटमा रोक्नुको कारणबारे जानकारी नदिएको आयोगले बताएको छ। आयोगले आफ्नो संवैधानिक तथा कानूनी अधिकार प्रयोग गरी अनुगमन गर्न खोज्दा प्रहरीबाट भएको व्यवहारप्रति आपत्ति जनाएको छ। आयोगका अनुसार घटनाबारे निष्पक्ष छानबिन गरी आयोगको काममा अवरोध गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गरिएको छ। आयोगले संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न र सरकार र सुरक्षा निकायलाई कानूनी अधिकारको सम्मान गर्न सरकार र सुरक्षा निकायलाई आग्रह गर्दै अनुगमनमा अवरोध नगर्न आग्रह गरेको छ। पूर्व प्रधान न्यायाधीश जबरालाई प्रहरीले गैराति निवासबाट नियन्त्रणमा लिएर टेकुको प्रहरी परिसरमा राखेको थियो। आयोगले जबराको पक्राउको घटनाप्रति पनि आफ्नो ध्यान आकर्षण भएको जनाएको हो। जबरालाई प्रहरीले अब घरमै सुरक्षा दिने बताएको छ। जबरालाई परिवारको जिम्मा लगाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। मुगुको मुगुम कारमारोङ र हुम्लाको चंखेलीको सीमावर्ती क्षेत्र मिमी सामुदायिक वन क्षेत्रमा जडीबुटी खोज्ने क्रममा भएको झडपपछि 1 जनाको मृत्यु भएको छ। घटनापछि मुगुम कारमारोङ नौका 22 वर्षीय गणेश बहादुर बुढाको भाग्ने क्रममा मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले जानकारी दिनुभएको छ। घटनापछि 2 जना बेपत्ता भएका छन्। मिमी सामुदायिक वनमा जडीबुटी संकलन गर्ने क्रममा स्थानीयसँग झडप भएको भण्डारीले जानकारी दिनुभयो।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

पीएफपी स्कोरकार्ड बीडी सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रम हल्का फुल्का कोइले हामी दोस्रो घण्टामा प्रवेश गरेका छौँ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु अहिलेको यस समय म सिनेको तर्फबाट. कार्यक्रम हल्का फुल्का सुन्न सक्नुहुन्छ. यो दुई घण्टाको कार्यक्रम हरेक हप्ता इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू तपाईँको समीक्षामा लिएर उपस्थित हुने गर्दछु र आजको दिनमा पनि त्यही निरन्तरता रहेको छ र हल्का फुल्कामा हामीले अघि नै कोका कोलाको बारेमा यी 16 रोचक तथ्य राख्ने आज अवश्य पनि यो जानकारी राखेको छु र हामीले 6 रोचक तथ्य त राखिसकेका छौँ र अब भने यो समयमा चाहिँ यी रहेका अझै 6 रहेको म रोचक तथ्य पनि तपाईँको माझमा कोका कोला बारेमा राख्ने नै छु. सातोमा रहेको छ कोका कोलाको बटलको आकार कोका कोला बनाउने सामग्री मध्ये एक हो भने गलत बुझाइका कारण कोका कोलाको चाहिँ यो फलको चित्रबाट प्रेरित भएर विकास गरिएको बताइन्छ. रेसेमा 8 रोचक तथ्य रहेको छ कोका कोलाको ओलम्पिक सङ्घको सम्बन्ध चाहिँ यो 1928 एम्स्टरड्याममा भएको ओलम्पिक खेलबाट सुरु भएको तसत्य कम्पनी लामो समयदेखि नै ओलम्पिकसम्म चाहिँ जोडिएर बसेको छ. र अवश्य पनि कार्यक्रममा म राख्दिने गर्नेछु यो कोका कोला बारेमा रोचक तथ्य. अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

SBS Gorkha Radio. BFB's Gorkha Radio सुन्ने अनुसार श्रोता र कार्यक्रमले हामी अल्का फुल्काको यो सेकेन्ड आवरमा छौँ र तपाईँ सम्पूर्णलाई अवश्य पनि जानकारी गराउन चाहन्छु. अलिकै समय हामी कार्यक्रम हल्का फुल्कामा इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू तपाईँको माझमा राखिरहेको छु. यसै गरी कोका कोला बारेमा चाहिँ स्वर रोचक तथ्यहरू आज तपाईँको समीक्षामा रहेको छ श्रोता. यसै क्रममा आउनुहोस् अब भने हामी अर्को रोचक तथ्य राख्नेछौँ यसबारेमा. अब कोका कोलाको चाहिँ आठौँ यो रोचक तथ्य चाहिँ कोका कोलाको ओलम्पिक सङ्घको सम्बन्ध चाहिँ यो 1928 एम्स्टरड्याममा भएको ओलम्पिक खेलहरूबाट सुरु भएको हो. त्यसो त कम्पनी लामो समयदेखि ओलम्पिकसँग जोडिएको छ. र अवश्य पनि यसै अनुसार तपाईँको माझमा म जानकारी राख्दै नै गर्नेछु श्रोता. अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

एस गोर्खा रेडियो आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्. त्यसैले तपाईँ पनि

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम अहिले हामी छौँ श्रोता. यो समय हल्का फुल्काको सेकेन्ड आवरमा र तपाईँको माझमा म चर्चा गरिरहेको छु कोका कोलाको बारेमा यी 16 रोचक तथ्य. त्यसै गरी तपाईँको माझमा यो 9 राख्ने छु आज रोचक तथ्य कोका कोला बारेमा. कोका कोलाका विज्ञापनमा सान्ता क्लजको प्रयोग चाहिँ यो 1920 को दशकदेखि हुँदै आएको थियो, तर आज परिचित हँसिलो रातो पोसाक लगाएको कोका कोला सान्ताको प्रसिद्ध रूप चित्रकार यो चाहिँ ह्वान्ट सनब्लकले चाहिँ 1931 को विकासमा गरेका थिए. यसै गरी 10th यो रोचक तथ्य पनि कोका कोलाको बारेमा.

PFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम मैले हामी छौँ श्रोता. यो समय जसरी दिवा क्षमा गर्नुहोला, हल्का फुल्काको चाहिँ यो हामी अहिले सेकेन्ड आवरमा छौँ र अवश्य पनि मिठा मिठा गीत सङ्गीतको साथमा यो इन्ट्रेस्टिङ फ्याक्ट मैले कोका कोलाको बारेमा राख्दै आइरहेको छु. त्यसै गरी ट्वेल्थ यो इन्ट्रेस्टिङ फ्याक्ट रहेको छ. कम्पनीका अनुसार उसका विभिन्न पेय पदार्थलाई जोड्दा दैनिक करिब 2.2 अर्ब सर्भिङ उपभोग हुने गर्दछ. यस संख्या कोका कोला मात्रको होइन, कम्पनीका विभिन्न पेय पदार्थको संयुक्त संख्या पनि हो. यसै गरी तेह्रौं रहेको छ. 1985 चाहिँ यो न्यूयोर्क न्यू कोक नामको नयाँ स्वाद बजारमा ल्याएको थियो. उपभोक्ताबाट ठूलो प्रतिक्रिया

आएपछि कम्पनीले जुलाई 1985 मै पुरानो स्वादलाई कोका कोला क्लासिक नाम सहित पुनः बजारमा ल्याएको हो। र कोकको यो रोचक तथ्य म तपाईँको माझमा राख्दै गर्ने नै छु श्रोता। अहिलेको लागि भने आउनुहोस् लागौं फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम अहिले हामी हल्का फुल्काको सेकेन्ड आवरमा छौँ श्रोता र तपाईँको माझमा चाहिँ मैले कोका कोला बारेमा यी 16 रोचक तथ्यहरू राखिरहेको छु त्यसै गरी 14 रहेको छ दोस्रो विश्वयुद्धका क्रममा जर्मनीमा कोका कोला बनाउन आवश्यक सामग्रीको आपूर्ति रोकिएपछि त्यहाँ कम्पनीले उपलब्ध स्थानीय सामग्री प्रयोग गरेर नयाँ प्रकारको पेय उत्पादन गरेको थियो यही उत्पादनबाट फ्यान्टाको प्रारम्भिक रूप विकास भएको थियो त्यसै गरी 15 रहेको छ कोलम्बियामा कोका कोलासँग सम्बन्धित श्रमिकमाथि हिंसा र श्रमिक अधिकार उल्लङ्घनमा गम्भीर आरोप लगाउँदै मुद्दा परेको थियो कोका कोला कम्पनीले ती आरोप अस्वीकार गरेको थियो पछि अमेरिकी अदालतले कम्पनी विरुद्धको उक्त दावी खारेज गरेको थियो र अवश्य पनि श्रोता कोका कोलाको यी रोचक तथ्यहरू मैले तपाईँको समक्षमा राखिरहेको छु र अन्तिम रोचक तथ्य 16 पनि म राख्ने नै छु केही क्षणमा तर पनि अहिलेको लागि लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
2: EFBS गोर्खा रेडियो

BFBS Gorkha Radio. Gorkha Radio. BFBS Gorkha Radio सुन्दै हुनुहुन्छ र कार्यक्रममा लामी छौँ श्रोता. यो समय हल्का फुल्काको दोस्रो घण्टामा तपाईँको समीक्षामा मैले चर्चा गरिरहेको छु. अहिलेको यस समयमा चाहिँ कोका कोलाको बारेमा चाहिँ 16 रोचक तथ्यहरू रहेको छ र आजको अन्तिम रोचक तथ्य चाहिँ यस प्रकार रहेको छ. 16 रहेको छ. अमेरिकामा कोका कोलाले जातीय विभेद सम्बन्धी रोजगारी विवाद र मुद्दा समेत सामना गरेको थियो. 1999 चाहिँ यसले अशिक्षित कर्मचारीलाई चाहिँ पारिश्रमिक पदोन्नति र रोजगारीका अवसरमा विभेद गरिएको आरोपसहित ठूलो मुद्दा दायर भएको थियो. र यसै गरी कोका कोला केवल एउटा पेय पदार्थको नाम मात्र होइन, यसको पछाडि लामो इतिहास, व्यापार, विज्ञापन, संस्कृति र विवादसँग जोडिएका अनेकौं रोचक प्रसङ्गहरू पनि छन्। तपाईँ पनि श्रोता, आजको दिनमा मैले कार्यक्रम हल्का फुल्कामा तपाईँलाई कोकलाई सम्बन्धित यो रोचक तथ्य राखेको थिएँ. अब कोका कोला कसलाई चाहिँ मन पर्दैन होला? एउटा सानो नानी जन्मिएदेखि उसको मुखमा त्यो टेस्ट पायो भने उसले त्यसको नै पछि लागिरहेको हुन्छ, होइन? र सानो बालकदेखि लिएर वृद्ध सबैलाई मनपर्ने यो पेय पदार्थ पनि हो. र अवश्य पनि यसको हेर्छौँ भने फाइदाहरू त त्यति छैन अनेस्टली भन्दाखेरि, नगर्नेलाई हामीले कुरामा चाहिँ एकदमै ओवेर नै हुनुपर्छ. तर पनि कोक चाहिँ वान अफ दि सबैको मनपर्ने पेय पदार्थ नै हो. र अब पनि यसैको साथमा श्रोता, कार्यक्रम हल्का फुल्काबाट पनि बिदा लिने समय आइ नै सकेको छ. पक्कै पनि आशा गर्दछु आजको दिनमा तपाईँले भरपूर मनोरञ्जन लिइसक्नु भएको छ र साथै कार्यक्रममा चाहिँ यो कोका कोला सम्बन्धी पनि रोचक तथ्यहरू चाहिँ पाउनु भएको छ. र अब भने जाँदा जाँदै एउटा मिठो गीत पनि म तपाईँको माझमा राख्ने नै छु श्रोता. कार्यक्रम हल्का फुल्कामा इन्जोय गर्न होला र फेरि नेक्स्ट विक यस्तै रोचक तथ्य लिएर म सुनिया उपस्थित हुने नै छु. अहिलेको लागि बिदा लिऊ. नमस्ते, बाई बाई.

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: अनर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नारायणी नदीमा ठूलोबारी आएपछि नदीमाथि निर्माण भएको पुलमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी बर्दघाट सुस्ता पूर्व जोड्ने पूर्व पश्चिम राजमार्गको नारायणी नदीमा निर्मित पुलमा सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। आज दिउँसो केही समयका लागि पुलमा पूर्ण रूपमा सवारी साधन चलाउन रोक लगाइएकामा अहिले मोटरसाइकललाई छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभएको छ। पुल पुरानो भएको र अत्यधिक हल्लिएपछि सवारी साधन पूर्ण रूपमा रोक लगाइएको उहाँले बताउनुभयो। पुलमाथि रोकिएर पैदल यात्रीलाई तस्वीर श्रव्य दृश्य सामग्री खिच्न रोक लगाइएको छ। पण्डितका अनुसार नवलपुरबाट चितवनतर्फ आउने मोटरसाइकल बाहेकका सवारी साधनलाई गैंडाकोटमा र नवलपुरतर्फ जाने सवारी साधनलाई चितवनको नारायण घाटमा रोकिएको छ। यसैबीच सेनाले आज बाढ़ी पहिरो प्रभावित छ ठाउँमा जोखिममा परेका नागरिकको उद्धार र अवरूद्ध राजमार्ग खुलाएको छ। पर्वतको जलजला आठ फारसीमा कालीगण्डकी नदी बस्तीमा पसेर घरहरू बगाएपछि नयाँ रणभीम गुल्माबाट खटिएको सेनाले स्थानीयलाई सुरक्षित ठाउँमा सार्न र सरसामान जोगाउन सहयोग गरेको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यबिन्दु नगरपालिका दुई भूतामा नारायणी नदीको बाढ़ीले डुबानको जोखिम बढ़ाएपछि वडा नम्बर दुई वन तथा पर्यावरण सुरक्षा गणको फौजले स्थानीयलाई सुरक्षित ठाउँमा सारेको छ। यस्तै सुस्ता गाउँपालिका पाँचमा डुबानको जोखिम बढेपछि गोरखदल गणको सुरक्षा बेस त्रिवेणीबाट खटिएको फौजले स्थानीयलाई सुरक्षित ठाउँमा सारेको छ। नारायणी नदीमा आएको बाढ़ीले बगाएपछि इन्जिनवाला ठूलो र गरौं बोट क्रूज गैंडाकोटतर्फ पुलको पिल्लरमा अड्किएको छ। क्रूज गरौं हुने र पुलको पिल्लरमा आज साँझ अड्किएका कारण जोखिम हुन सक्ने आकलन गरिएको छ। करिब सात वर्ष अघि चितवनको भरतपुर सोह्र मंगलपुरमा स्टेशन रहने गरी तयार भएको नेपालकै पहिलो क्रूजले गएको वर्ष गैंडाकोटमा स्टेशन रहने गरी ठाउँ परिवर्तन गरेको थियो। महाकाली नदीमा पानीको बहाव घट्न थालेको छ। हिजो शनिबारदेखि बढ़ेको जलस्तर वर्षा कम भएसँगै आज दिउँसोदेखि घट्न थालेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आज अपरान्ह चार बजेको मापन अनुसार महाकालीको बहाव 1,69,000 क्युसेक छ। यसअघि पानीको बहाव 1,75,000 क्युसेकसम्म पुगेको थियो। अब बहाव घट्न थालेसँगै जोखिम कम हुँदै गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेक बहादुर रावतले जानकारी दिनुभएको छ। अन्य क्षेत्रमा पनि अवस्था सामान्य रहेको उहाँले बताउनुभयो। महाकालीको बहाव बढेसँगै गएको साँझबाट शारदा ब्यारेजको पुलमा चार पाङ्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ। सय वर्ष पुरानो पुलमा जोखिम हुन सक्ने भन्दै पानीको बहाव 1,00,000 पुग्ने बित्तिकै चार पाङ्रे सवारी साधन आवागमनमा रोक लगाउने गरिएको छ। मनाङ सदरमुकाम चामेमा मर्स्याङ्दी नदी थुनिएको छ। घट्टेखोलामा आएको बाढ़ी र पहिरोले नदीको बहाव रोकिएपछि मर्स्याङ्दी र घट्टेखोला मिसिएर ताल बनेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेका अनुसार आज अपरान्हतिर घट्टेखोलामा बाढ़ी आएको हो। बाढ़ी आए पनि माथिल्लो क्षेत्रमा कहाँबाट आएको हो भन्ने यकिन नभएको उहाँको भनाई छ। मनाङको नार्पा भूमि पाँचमा हिमलुङ हिमालमा हिम पहिरो गएको छ। आज बिहान हिम पहिरो गएको हो। यहाँ आरोहणका लागि गएका 9 जना र उनीहरूका 13 जना आरोहण सहयोगी थिए। तीमध्ये करिब 10 जना सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरू सबै नेपाली नागरिक हुन्। बेपत्ताहरूको उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङतर्फ गएको प्रहरीले जनाएको छ। हिम पहिरोबाट के कति क्षति भयो भन्ने बारे यकिन जानकारी प्राप्त हुन नसकेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो। रसुवाको बटेकोसी बाढ़ीपछिको उद्धारमा सुरुङभित्र फँसेकाको उद्धार सबैभन्दा जटिल र जोखिमपूर्ण भएको नेपाली सेनाले बताएको छ।
4: बाढ़ी पहिरो र सड़क अवरूद्ध भएपछि सेनाले एक महिनासम्म खोज तथा उद्धार उपचार र पूर्वाधार पुननिर्माणमा काम गरेको हो। सेनाका अनुसार बाढ़ीपछि 9,300 भन्दा बढ़ी सैनिक परिचालन गरिएका थिए। 4,242 जनाको हवाई उद्धार गरिएको थियो। खोजीका क्रममा भेटिएका 1,451 शवको व्यवस्थापन पनि सेनाले सहयोग गरेको छ। जलविद्युत आयोजनामा लेदो र छटानले पुरिएका सुरुङमा उद्धार टोलीले जोखिम मोलेर काम गरेको थियो। सेनाका अनुसार विभिन्न सुरुङबाट 7 जनालाई जीवितै उद्धार गरिएको छ। कतिपय ठाउँमा ड्रिलिङ, रक ब्रेकर, नियन्त्रण विस्फोट, अक्सिजन पम्प र थर्मल क्यामेरा समेत प्रयोग गरिएको थियो। बाढीपछि सड़क र संचार सम्पर्क टुटेका कारण हवाई उद्धारलाई प्राथमिकता दिएको थियो। सेनाका हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, अक्सिजन र उद्धार सामग्री पुर्याइएको हो।
1: यो BFBS कुल खबर रेडियो हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो छडामीलाई सुनिराख्नु हुने सम्पूर्ण आदरणीय श्रोतामा सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मन मुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ हामीसँग हाम्रो समाजसँग अनि हाम्रो परिवेशसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ श्रोताहरू, गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाइमा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिमा तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रमको उठान गर्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश बोलेको गीतबाट। र आज भने म नारी हस्ताक्षर गीतकार नूतन भूषालले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु। विश्व नेपाली र मेनुका राईको स्वरमा सङ्गीत रहेको छ। यसमा सङ्गीतकार हुनुहुन्छ दीपक राज विकर।

नासिँदैन मेरो चन्द्र सूर्य, फेरिँदैन मेरो चन्द्र सूर्य। आदरणीय श्रोता, एउटा देशको स्वाभिमान, सिङ्गो देशभित्र बस्ने नेपाली नागरिकहरूको स्वाभिमान, यो हाम्रो चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा कदापि किमार्थ नासिने छैन, मासिने समेत छैन। यो विश्व मानचित्रबाट बरु नेताहरू फेरिन सक्छन्, नेतृत्व फेरिन सक्छ पटक पटक, अनि धरती फाट्ला, आकाश झुक्ला, तर झुक्ने छैन यो हाम्रो चन्द्र र सूर्य अङ्कित यो देशको स्वाभिमानसँग जोडेको राष्ट्रिय झण्डा। र कसैले नेपाली स्वाभिमान झुकाउने दुस्साहस नगरे पनि हुन्छ, किनकि सत्यको लागि निरन्तर लड्न चाहने वीर जाति हौ हामी नेपाली। त्यसैले कमजोर नठान्नु कसैले पनि नेपाली हामीलाई। हामी त देशको लागि मर्न तयार छौ, मार्न पनि तयार छौ, र हामी सँगै हाम्रो सगरमाथा पनि किमार्थ कदापि झुक्ने छैन। यो जन्मभूमि, यो पावन धरतीको अस्तित्व मेटाउन कसैले नसोचे हुन्छ, हामीलाई फुटाउने थुप्रै थुप्रै नआएको पनि होइनन्, तर आहा, कसैले सकेन हाम्रो सदैवदेखि मिलिबसेको विविधता बीचको एकतालाई तोड्न। कहिले जातको कारण, कहिले धर्मको कारण हामी बीच फाटो ल्याउन खोज्नेहरूले बुझेनन् नेपाली समाज जात होइन कर्ममा विश्वास गर्दछ भन्ने भावको यो देशभक्ति गीत राखे मैले कार्यक्रम सङ्गीत गङ्गाको उठानमा। गीतकार नूतन भुषालको गीत रचना, दीपक राज विश्वकर्माको सङ्गीत, अनि विश्व नेपाली र मेनुका राईको स्वरमा। आदरणीय श्रोताहरू, सङ्गीतको सुस्केराहरू राख्ने क्रममा अब भने पुष्पन प्रधानको स्वरमा रहेको एउटा सुमधुर गीत राखिहाल्छु।

आदरणीय श्रोताहरू, मायाको त्यो न्यानो सार कदापि छुट्नु हुँदैन। जब गहिरो माया बसि नै सक्यो भने परिस्थिति जस्तै जटिलतातिर मोडिए पनि हात थाम्न छाड्नु हुँदैन प्रेमीहरूले। बरु सासै गए पनि माया गरी बाँच्नु पर्दछ भन्ने आग्रहसँगै जीवन काट्ने चाहना बोकेको प्रेमी मनको चाहना छताछुल्ल भएको गीत। जीवनको दुःखमा पनि एक अर्कालाई हेरेर बाँच्न चाहने र मायाको झुपडीलाई दरबार सम्झेर संसार पाएको आभास गर्दै रम्न चाहने मनको गीत थियो पुष्पन प्रधानको स्वर शब्द अनि सङ्गीतमा। हुन त आदरणीय श्रोताहरू, यति हुँदाहुँदै पनि कहिलेकाहीँ मायाभित्र खटपट र बिछोड भइहालेका थुप्रै उदाहरणहरू पनि छन्। यद्यपि यसबाट विचलित भई हाल्नु हुँदैन, बरु भोलिका लागि आफ्नै खुसीमा बाँच्न सक्नु पर्दछ।

0: आदरणीय श्रोताहरू, नाता सम्बन्ध अनि त्यो अपनत्व र घनिष्ठतालाई तोडेर जानेलाई कुनै भन्ने कसुरसम्म नराखी गएपछि आफ्नो जीवनलाई बेकारको पीडा, चोट अनि पश्चातापको भङ्गालोमा पार्नुभन्दा आफ्नै खुसीले जिउनु रम्नु चाहिँ वास्तविक जीवन भएको र जीवनको यात्रामा यस्ता सानातिना घाउ लागे पनि समयले नै यस्ता घाउहरूलाई पुर्दै जाने भएकाले बगेको खोला जस्तै जीवनको यात्रा पनि एकहोरो बगिरहने भएकोले टुट्ने फुट्ने र जोडिने क्रम भइ नै रहन्छ भन्दै जीवनलाई बिन्दास तरिकाले जिउने आग्रह गर्दै थिइन् यहाँ गायिका सीमा संग्रौला कालीप्रसाद बास्कोटाको शब्द अनि संगीतमा।
1: तपाईँको जीवनलाई व्यवस्थित बनाउन तपाईँलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म

हजुर आदरणीय श्रोताहरू, जब रुपकी खानी हेर्दा पनि मनै लोभ्याउने दिल मायाको त्यही हाउभाउ अनि मायाले तानेपछि त्यहाँ ज्यान मार्ने र मन चोर्ने खेल सुरु भएपछि कुनै अप्ठ्यारो अनि बाधा अड्काउसम्म नहुँदा खुलेको मनको गीत थियो। गीतकार डिपी खनालको गीत, रचना राजेन्द्र बोगटीको सङ्गीत अनि गायिका शर्मिला बरदेवा र गायक डेभिड शङ्करको स्वरमा। वास्तवमै आदरणीय श्रोताहरू, जब मन मिल्छ नि त्यहाँ प्रेमीहरू एक अर्कामा भेट्नलाई यति आतुर भइदिन्छ नि त्यसको मेलो मेसु केही हुँदैन। अनि माया पनि यस्तो बेला आदि होइन, पुरै खोज्ने गर्छन् त्यस्ता प्रेमी मनहरूले।

नम्बरी सुन हो माया चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन। आदरणीय श्रोताहरू, मायाको भोको प्रेमीहरू कति धेरै एक अर्को बीच फिदा हुन्छन्। सायद त्यसको मेसो त माया गर्नेहरूलाई मात्र थाहा हुने भएकोले नै त होला माया पनि पुरा खोज्ने गर्दछ। अनि व्रत बसेर भाका बोलेरै मायाको पूर्णता खोज्दै थिए यहाँ हेमन्त शर्मा र शान्तिश्री परियार। हेमन्त शर्माकै शब्द अनि सङ्गीतमा वास्तवमा आदरणीय श्रोता, मायाभित्र नै संसार अडेकोले होला प्रेमी मनहरू प्रेमिल मनहरू त्यस्तै चोखो माया खोज्ने गर्दछ। जसको बदलामा कुनै हिरा मोती केही चाहँदैनन्, केवल एक अर्को माया भए पुग्ने बताइरहेका हुन्छन्। विश्वास लागेन यहाँहरूलाई? उसो भए आउनुहोस् एकैछिन गीतकार घनबहादुर थापा मगर, सङ्गीतकार ताराप्रकाश लिम्बू र गायक आनन्द कार्की अनि गायिका सबिना कार्कीलाई सोधिहालौँ कि

0: एस गोर्खा रेडियो तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङ को बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलेउ तपाईं घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौ जीवनलाई भाग्यको सहारामा नछोडौ
1: हजुर आदरणीय श्रोताहरू यो छोटो विश्राम पछि फेरि पनि रेडियो प्रेमी तपाईँ आदरणीय श्रोता अझ भनौँ बिएफएस गोर्खा रेडियोका तपाईँ सम्पूर्ण आदरणीय श्रोतालाई यो साङ्गीतिक त्रिवेणी अर्थात् गीतको भाव सङ्गीतको झन्कार अनि स्वरको लय राख्ने साङ्गीतिक कार्यक्रम सङ्गीत गङ्गामा पुनः स्वागत गर्दछु आदरणीय श्रोता गीतले वास्तवमै जीवनका लय समातेको हुन्छ जुन लयमा सङ्गीतले अर्को मिठास टिपेको हुन्छ अनि स्वरभित्र सजेर जब त्यो लय र मिठासले जीवन पाउँदछ तब एउटा गीत सग्लो भइदिन्छ त्यसैको मधुर मिठासमा हामी झुम्मिने गर्दछौँ रम्ने गर्दछौँ र हराउन पुग्दछौँ अनि यो रम्ने झुम्ने र हराउने क्रमलाई फेरि पनि निरन्तरता दिँदै आदरणीय श्रोताहरू यति बेला भने म स्वर सम्राट नारायण गोपाल र ज्ञानु राणासँगै गीतकार डाक्टर राममान त्रिषित अनि सङ्गीतकार शिवशङ्करसँगै डोर्याउन चाहन्छु यहाँहरू सम्पूर्ण आदरणीय श्रोतालाई

मान्छेको माया यहाँ खोलाको पानी जस्तो। हजुर श्रोताहरु, मायाले बाँधेको यो विचित्र संसारभित्र मान्छेले मान्छेलाई नै गर्ने माया पनि कति फरक भइदिन्छ। कहिलेकाहीँ माया किनारलाई छोएर भाग्ने पानी जस्तो त अनि कहिले सुन्दर बिहानी जस्तो हुन्छ, र फेरि कहिले माया जीवनको आवेश भइदिन्छ, र नै त कहिले हेराइमा आँखा मात्र भइदिन्छ तर मोती देखिन्न, र बोलाइमा स्वर भए पनि ढुकढुकी हुँदैन। तरै पनि श्रोताहरू, माया हो यत्तिकै कहाँ मरेर जान्छ, र बरु सागर सुकेर गइजाला तर माया, त्यो पवित्र माया कहिले सुकेर जाँदैन। यहाँ गीतकार नारी हस्ताक्षर सिन्धु राणा, सङ्गीतकार रेशम चौधरी र गायिका सपना श्री यसैको दस्तावेज अर्थात् सबुत दिँदै हुनुहुन्छ।

सागर बरू सुखेर गइजाला, जान्न माया कहिले निघाटेर, जहाँ पवित्र माया हुन्छ, विश्वास हुन्छ, आड भरोसा हुन्छ नि श्रोताहरू, त्यस्तो माया वास्तवमै जीवन्त भइदिन्छ, अमर भइदिन्छ भन्ने एउटा सग्लो बिम्ब टिपेको यो प्रेमिल भावको गीत राखे मैले नारी हस्ताक्षर गीतकार सिन्धु राणाको कलमबाट, सपना श्रीको स्वर, रेशम चौधरीको सङ्गीतमा। र आदरणीय श्रोताहरू, अब भने सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाबाट मैले पनि विदा माग्ने बेला भइसकेको छ, ओझेल पर्ने बेला भइसकेको छ। र पुछारमा बिसौनीमा गीतकार विक्रम गुरुङले लेख्नुभएको एउटा गीत अरुण थापा मगरको स्वर सङ्गीतमा छाड्दै म भने कार्यक्रम सङ्गीत गङ्गाबाट विदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: The Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
3: Radio Gorkha Radio. Ho. Radio. बाढी पसेको थियो, सामान्य बाढी भनेर स्थानीय होल्डिङ सेन्टरमा बसेका थिए, तर गैराती बस्ती नै डुबाउने गरी बाढी आएपछि सुरक्षाकर्मीले उनीहरूलाई रातारात सुरक्षित ठाउँमा सारेका हुन्। होल्डिङ सेन्टरमा 400 जना राखिएकामा नदीको बहाव थप बढेर होल्डिङ सेन्टर समेत उच्च जोखिममा परेको थियो। त्यसपछि डुङ्गाको प्रयोग गरी होल्डिङ सेन्टरमा रहेका 400 सहित 628 जनालाई नारायणी नदीको वारी सुरक्षित ठाउँमा ल्याइएको प्रहरीले जनाएको छ। मनाङमा मर्साङडी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका सिडिओ मुक्ति प्रसाद खनालका अनुसार चामे नजिकै नदी थुनिएको हो। घट्टे खोलाबाट झरेको लेदो सहितको बाढीले मर्साङडी नदी थुनिएको हो। नदीको बहाव बढ़िरहेकाले जोखिम बढ़िरहेको उहाँको भनाइ छ। मुलुकभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले मुलुकका एक दुई ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना भने कायमै छ। भोलिदेखि मौसममा उल्लेख्य सुधार आई घाम लाग्ने मौसमविदहरूको पूर्वानुमान छ। पूर्व प्रधान न्यायाधीश चोलन र शमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ। गएको मध्यराती घरबाटै नियन्त्रणमा लिइएका जबरालाई आज दिउँसो परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षित ठाउँमा पठाइएको बताउनु भएको थियो। गैराती अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगंजको निवासबाट जबरालाई नियन्त्रणमा लिएको थियो। एसएसपी खड्काले सुरक्षा खतरा भएकाले जबरालाई रातारात कार्यालय ल्याएर राख्नु परेको जिकिर गर्नुभएको छ। प्रहरीको यो माथि कानूनका जानकारहरूले प्रश्न उठाएका छन्। यसैबीच हामीले जबराको पक्राउको विषयमा वरिष्ठ अधिवक्ता संविधानविद डाक्टर चन्द्रकान्त गेवालीलाई सोधेका छौं। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ कानूनी नजरमा कस्तो हो?
4: पहिलो कुरा त पूर्व प्रधान न्यायाधीश हुनुहुन्छ उहाँ। पूर्व प्रधान न्यायाधीश भनेकै देशको प्रधान न्यायाधीश हो, स्वतन्त्र न्यायपालिकाको प्रधान न्यायाधीश हो, र यस्तो प्रधान न्यायाधीशलाई कुनै पक्राउ पुर्जी बिना पक्राउ गर्नु चाहिँ संविधान कानूनको चाहिँ वास्तवमा उल्लङ्घन नै मानिन्छ। किन भन्दाखेरि कुनै पनि प्रधान न्यायाधीश होस् या सामान्य नागरिक होस्, उसलाई चाहिँ बिना कारण बिना आधार पक्राउ गर्नु चाहिँ हाम्रो मौलिक हकको विरुद्धमा हुन्छ। जहाँ चाहिँ हामी अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो इन्टरनेसनल इन्स्ट्रुमेन्टहरू छन्, मानव अधिकारहरूलाई हामी अनुमोदन गरेका छौँ, आइसिसिपिआर छ, त्यही बमोजिम हामी संविधानमै बिना आधार बिना कारण पक्राउ गर्नु हुँदैन भनेर मौलिक हकमै राखिएको छ। त्यसैले यो कुनै आधार लिएको भए एउटा कुरा हुन्थ्यो, कुनै कारण लिएको भए एउटा हुन्थ्यो। अहिलेको अवस्थामा यो कारणबाट पक्राउ गरिएको हो भनेर भनिएको अवस्था आधिकारिक रूपमा आएको देखिएन।
3: कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा के कारण खुलाउनु पर्छ?
4: पहिलो त कुन चाहिँ अभियोग लाग्ने हो र भोलि चाहिँ कुन कारणबाट कुन अपराध गरेको छ भन्ने चाहिँ कानुनी रूपमै एउटा पुर्जी दिनुपर्ने हुन्छ। त्यो पुर्जीमै स्पष्ट आधार कारण खोलिन्छ। यदि आधार कारण खोलिएन भने कुनै पनि नागरिकको नागरिक अधिकार उल्लङ्घन हुन पुग्छ, मौलिक अधिकार उल्लङ्घन हुन पुग्छ। त्यसैले चाहिँ राइट टु लाइफ भन्ने कुरा सम्मानपूर्वक बाँच्न पाउने, डिग्निफाइड तरिकाले बाँच्न पाउने भन्ने चाहिँ हाम्रो मौलिक हक हो र अन्तर्राष्ट्रिय कानुन पनि छ। त्यस कारणले यिनै कुरालाई आधार लिएर कुन कानुनको कुन दफा उल्लङ्घन भयो र कुन अपराध गर्यो भन्ने चाहिँ पुर्जी बिना पक्राउ गर्न नपाउने चाहिँ हाम्रा कानुन छन्, संविधान छ, अन्तर्राष्ट्रिय मानव अधिकारहरू छन्। त्यो आधार नभइकन कुनै पनि नागरिकलाई रातिमा फेरि रातिमा पक्राउ गर्न हुन्न भन्ने सम्मान्य सर्वोच्चले धेरै मुद्दामा बन्दी पत्रिका मुद्दामा पनि नजिक प्रतिवादी गरेको अवस्था देखिन्छ। अब केही भनाइ आयो, उहाँलाई जेएनजीको सुरक्षा थ्रेट आयो भन्ने पनि देखिन्छ। अब त्यो सुरक्षा थ्रेट आएको हो भने उहाँकै घरमा सुरक्षा दस्ताहरू बढाउन सकिन्छ। सुरक्षा दस्ता बढाएर राज्यले चाहिँ उहाँलाई एउटा व्यक्तिको जीव ज्यान प्रति चाहिँ सुरक्षा दिने सम्मान गर्ने राज्यको पहिलो ड्युटी पनि हो, कर्तव्य हो। राज्यको उपस्थिति त्यतिखेर हुन्छ जतिखेर एउटा व्यक्तिको नागरिकको सुरक्षा राज्य अभिभावक भएर गर्ने, त्यसैले यो अहिलेको अवस्थामा ती कुराहरू बाहिर आएको अवस्था देखिएन।
3: कानुनी रूपमा चुनौती दिन सक्ने ठाउँ छ कि छैन अब उहाँले?
4: अब अहिलेको हकमा त पक्राउ पुर्जी बिना नै उहाँलाई पक्राउ गरेको र पक्राउ भन्दा पनि सुरक्षा थ्रेट भावना ल्याइयो भनिएको छ। अब त्यो आधार कहाँ के हुन्, अब सुरक्षा थ्रेट भएको भने घरमै बढाउनु पर्थ्यो, त्यो अवस्था त देखिएन। उहाँलाई अहिले छोडेको अवस्था देखिन्छ, यदि नछोडेको भएको अवस्था भए 24 घण्टाभित्र कुनै मुद्दा दिने मुद्दा गर्ने अधिकारी या निकायहरू अदालतमा अनुमति नलिइकन 24 घण्टाभन्दा बढी तथ्य नपाइँदैन। अब अनुमति लिने अवस्था त 24 घण्टा पुगिस नसके हुनाले पहिले नै उहाँलाई घरमा पठाइसकेको र सुरक्षा जस्ता बढाएको भन्ने पनि आयो। यो अवस्थामा हेरियस कर्पस जाने कुरा त भएन, बन्दी प्रसन्न जाने कुरा त भएन, उसले छोडिसकेको छ, पक्राउ पुरी दिएको छैन, यो अवस्थामा जाने भएन होइन। उहाँलाई ठुलो चाहिँ एउटा डिग्निफाइड लाइफ सम्मानपूर्वक बाँच्न पाउने अधिकार भन्ने उहाँलाई महसुस भयो भने उहाँले चाहिँ त्यस्तो मलाई यो चाहिँ क्षति भयो, मलाई ड्यामेज भयो, बाहिर प्रचार भयो, प्रसार आयो बिना कारण बिना आधार भन्दा उहाँले क्षतिपूर्ति माग्न सक्ने ठाउँ हुनसक्छ, उहाँ अब जाने होइन भन्ने कुरा उहाँको आफूमा भर पर्छ।
3: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले पूर्व प्रधान न्यायाधीश जबराको अवस्थाबारे अनुगमन गर्न पुगेको आयोगको टोलीलाई भेट्न नदिएको घटनामा प्रहरीमाथि कार्यवाही गर्न सरकारको ध्यान आकर्षण गराएको छ। आयोगले आफ्नो संवैधानिक तथा कानूनी अधिकार प्रयोग गरी अनुगमन गर्न खोज्दा प्रहरीबाट भएको व्यवहारप्रति आपत्ति जनाएको छ। यता नेपाली कांग्रेसले पूर्व प्रधान न्यायाधीश जबराको गिरफ्तारीबारे सरकारको आधिकारिक धारणा मागेको छ। पार्टी प्रवक्ता देवराज चालिसले वक्तव्य जारी गर्दै सरकारले कानूनी आधार र औचित्य सार्वजनिक गर्नुपर्ने बताउनु भएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले मनाङको हिमुलुङ हिमालमा 16 जना बेपत्ता भएकामा 2 जना मृत फेला परेको बताएको छ। अझै 14 जना बेपत्ता छन्। एसोसिएशनको उद्धार टोली हिमपहिरो गएको ठाउँमा पुगेको छ। प्रतिकूल मौसमका कारण खोजी र उद्धारको काममा अप्ठ्यारो भइरहेको संघका अध्यक्ष तुलसिंह गुरूङले जानकारी दिनुभएको छ।
2: हाम्रो नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनको माउन्टेन गाइड टोली त्यहाँ 4 जना पुगेको छ होइन, झन्डै झन्डै 2 बजीतिर पुग्यो अनि उनीहरूले 2 जना चाहिँ डेड बडी रिकभर गर्यो। त्यहाँ 16 जना मिसिङमा चाहिँ 2 जना गाइडहरूको चाहिँ डेड बडी रिकभर भयो अनि 14 जना चाहिँ स्टिल मिसिङ नै छ। सर्च एन्ड रेस्क्यु टिम पनि जम्मा 4 जना मात्रै पुग्यो, 8 जना पुग्नुपर्ने ठाउँमा 4 जना चाहिँ अहिले चामेमा चाहिँ खराब मौसम भएको कारणले गर्दै त्यहाँ चामेमा बसिरहेको छ, भोलि बिहान उठ्छ होला। र प्लस अर्को 4 जना माथि अहिले खोजिरहेको 4 जना पनि अब रात परेर चाहिँ अहिले फुल भन्ने गाउँमा झरेको छ अनि भोलि बिहानै गएर चाहिँ फेरि भोलि पुनः फेरि अब सर्च गर्न जाने प्लान छ।
3: कसको निधन भएको
2: नाम चाहिँ ठ्याक्कै थाहा भएन मलाई पनि।
3: प्रतिकूल मौसमका कारण उद्धारमा के कस्तो चुनौती छ?
2: धेरै चुनौती आएको छ। अब हाम्रो मान्छे त्यहाँ एकदमै 16 जना भनेको मास क्याजुअलिटी हुन सक्छ, त्यसले गर्दा अब एथासी र चाँडो चाहिँ रेस्क्यु टिमहरू झन् झन् 20 जना प्लस जानुपर्ने, जम्मा 4 जना मात्रै पुगेको छ, अप्ठ्यारो नै भइरहेको छ त्यो यो सर्च एन्ड रेस्क्युलाई त।
3: हेलिकप्टर चाहिँ त्यहाँ पुगेको छ?
2: केही हेलिकप्टर पुगेको छ, एउटा हेलिकप्टर पुगेको छ त्यहाँ अनि अर्को एउटा चाहिँ मिसिङ फ्यामिली मेम्बर बोकेर पनि गएको छ भन्ने चाहिँ सुने हो।
3: उद्धार गरेर अहिले सब कहाँ राखिएको छ?
2: अहिले माथि नै छ हिमलुङ बेस क्याम्पमा।
3: कति बजेको घटना हो यो?
2: यो त हिजो रातिको, यसमा चाहिँ प्राइभेट सेक्टरले मद्दत गर्दा चाहिँ खास चाहिँ सरकारले त्यस्तो इनिसिएसन ल्याएको छैन, सरकारले पनि यसको लागि भट्टाबाट पठाइदिए राम्रो हुन्थ्यो भन्ने नै हो।
3: मनाङको नार्पा भूमि 5 मा हिमलुङ हिमालमा हिम पहिरो गएको हो। अब खबर फटाफट।
5: बाढी र लगातारको वर्षाले म्याग्दीको पर्यटन व्यवसाय प्रभावित, पदयात्रा मार्ग र सड़क अवरुद्ध हुँदा सरदियामा पर्यटकको चहलपहल घट्यो, व्यवसाय चिन्तित। सोह्र श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा सुरु, आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्म पितृलाई तर्पण, सिधादान र पिण्डदान गरिने। नेपालको पर्यटन पुनर्संरचनामा डिजिटल प्रविधि र एआईको प्रयोग बढाउनु पर्नेमा जोड, विश्व बजारसँग जोडिन डिजिटल प्रचार, सूचना प्रणाली र सुरक्षित पर्यटन पूर्वाधार विकास आवश्यक। भक्तपुरमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार, संघीय सरकारबाट अनुरोध आए, सूर्य विनायक क्षेत्रमा उद्यान निर्माण गरी पर्यटकीय गन्तव्य बनाउने मुख्यमन्त्रीको भनाई।
3: इरानी विदेश मन्त्री अब्बास अराक्सीले अमेरिकासँगको द्वन्द कूटनीतिक माध्यमबाट मात्रै समाधान गर्न सकिने बताउनु भएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्ने र हर्मुज जलमार्ग खोल्ने प्रस्ताव अस्वीकार गर्दै इरानले नराम्रोसँग हारिरहेका कारण यस्तो प्रस्ताव ल्याइएको दावी गर्नुभएको थियो. र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीका प्रतिनिधिले माथिल्लो मूलपानी क्रिकेट मैदान र त्रिवी क्रिकेट मैदानको पूर्वाधारको निरीक्षण गरेका छन्. अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: हजुर, परदेशको सन्देश कार्यक्रम सुरु भयो. सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर केही दिनपछि उपस्थित भएको छु. सम्पूर्ण आदरणीय श्रोतामा नमस्कार छ. कार्यक्रममा हार्दिक स्वागत छ.
1: साथमा छु म निशा गुरुङ. यहाँहरू सबैलाई नमस्कार छ, कार्यक्रममा स्वागत छ. गत हप्ता हामी दिदी बहिनी आएका थियौँ, आज हामी दाजु बहिनी आएका छौँ. श्रोताहरू कस्तो हुनुहुन्छ? अब त चिसो मौसम पनि सुरु हुन लाग्यो दाजु, होइन? हामीलाई पनि अलिअलि रुगा मार्गीले छुन छ लागेको छ.
0: मलाई त छोएर पनि निको भइसक्यो, सरलाई भन्ने पनि डर पर्छ. एनिवे, र तपाईँहरूको तिज कस्तो भयो सोध्न मैले पाएकै छैन, होइन?
1: हो, यसपालि तिज त हामीले मनाएनौ भन्नुपर्छ दाजु. ब्रिटिस क्याम्पमा पनि हाम्रो प्रोग्राम क्यान्सल भयो है. यो वर्ष खासै मनाएन भनौँ, त्यस्तो साह्रो रमाइलो चाहिँ गरेनौँ दाजु.
0: ओके, खास खासमा अब पुरानो शैलीमा पनि तिज त अब रमाइलो गर्ने भन्दा पनि होइन, घरमा माइत जाने, गफ गर्ने, सुख दुःख कुरा गर्ने हो नि त, होइन? पछि अलि रमाइलो रमाइलोतिर गयो, नाचगानतिर आयो, होइन? तिजका विरहका गीतहरू गाउनु पर्ने ठाउँमा एकदम उफ्री उफ्री नाच्ने गीतहरू बन्न थाले, होइन? तर अब व्रतको कुरा आयो के, एउटा कमिटमेन्टको प्रतिबद्धताको कुरा, होइन? त्यो चाहिँ तपाईँले गर्नुभयो भयो नि मलाई थाहा छैन, त मैले चाहिँ गरेँ कि बहिनी, किनभने यो मेरो 17th वर्ष हो बहिनी, होइन? मैले चाहिँ मजाले बिहानको 5:30 बजेदेखि होइन उठेदेखि बेलुका 6:30 बजेसम्म चाहिँ एकदमै निलाहार निर्जल भएर आफ्नो कर्तव्य पुरा गरियो. त्यसले गर्दाखेरि अब कसैलाई कर त छैन, तर गर्दाखेरि राम्रो हो भन्ने कुरा हो, स्वास्थ्यलाई पनि राम्रो. अरू मुख्य कुरा चाहिँ द अदर हाफ चाहिँ ढुक्क के बहिनी, होइन?
1: बराबर.
0: ओके, त्यो चाहिँ अरूले पनि गर्नुभयो होला भन्ने आशा गरौँ. र आउँदा दिनका चाडपर्व पनि अब फटाफट आउँदैछन् नि, होइन बहिनी?
1: हजुर हजुर दाजु, अब त चाड पर्वको लर्को नै लागिसक्यो.
0: भनिन्छ नि इन्द्र जात्रा आएपछि दसैँ आयो, सरसरा सुरु भइहाल्यो, होइन? तर यसो हेर्दाखेरि हाम्रो क्यालेन्डरमा हेर्दाखेरि जब यो कुम्भेश्वरको मेला हुन्छ नि बहिनी, त्यो मेला पछि त भट्टाभट आइहाल्छ नि, होइन? अब इन्द्र जात्रा चाहिँ हामीले कार्यक्रम गरेको भन्दा पहिला नै आइसक्यो, होइन? उपत्यकामा मनाइयो होला भन्ने राम्रोसँग, होइन? सोरसरा चाहिँ अब सुरु भयो, होइन त?
1: हो नि, अब त छिट्टै घटस्थापना पनि सुरु हुन्छ दाजु.
0: हो र, आइसक्यो घटस्थापना.
1: हजुर हजुर
0: आयो नि. यसपालि चाहिँ के आइतबारको दिन परेर चाहिँ क्या हो त्यस्तो लाग्यो मलाई, आइतबारको दिन परेको छ घटस्थापना पछि नवरात्र त्यहाँबाट सुरु हुन्छ, र शनिबारको दिन यानि कि 31 गतेको दिन चाहिँ फुलपाती दशैं बिदा सुरु हुन्छ. विशेष गरी बच्चाहरूको लागि, केटाकेटीको लागि चाहिँ दशैं भन्दाखेरि अर्कै रमाइलो होइन,
1: एकदम रमाइलो हुन्छ. हजुर हजुर, तर पहिला पहिलाको जस्तो रमाइलोपन अहिले चाहिँ अलिक पाउन गाह्रो छ दाजु, होइन? बच्चाहरूलाई हुन त हामीले ठाउँ ठाउँमा लग्छौँ घुमाउनको लागि, पिङ खेल्नको लागि, तर जुन पहिलाको रौनक थियो नि त्यो चाहिँ अहिले अलिक पाउन अलिक गाह्रो गाह्रै छ.
0: अब पिङ बनाउने मान्छेहरू नि सबै कता, साउदीदेखि मलेसियातिर हुनुहुन्छ, कोरियादेखि जापानसम्म हुनुहुन्छ भनेर गाउँ घरको समाचार सुन्दाखेरि त्यो सुनिन्छ, होइन? विशेष गरी यो रोटी पिङ बनाउन चाहिँ बडो गाह्रो पनि छ, होइन? स्किल पनि चाहिन्छ. गर्दाखेरि गाउँघरमा पिङहरूको संख्या पनि कम भयो भनेर सुन्दाखेरि अलिक दुःख लाग्छ, तर आशा गरौँ उहाँहरू फर्केर आएर फेरि बनाउनको लागि मद्दत गर्नुहुन्छ होला, होस्टेलमा आइसक गर्नुहुन्छ होला भन्ने आशा गरौँ, होइन बहिनी? ओके, चाडपर्वको जानकारीको साथमा अब हामी हाम्रो आजको यो बसाइमा ठेगाना दिउँ. त्यसपछि योभन्दा अगाडिको हप्तामा मैले दौडधुपको एउटा प्रश्न राखेको थिएँ, कतिले भाग लिनुभयो बहिनी?
1: हजुर हजुर, हामीलाई 5 जना श्रोताले फोन गर्नुभएको छ, र उहाँहरूले चाहिँ 100% उत्तर मिलाउनु भएको छ.
0: बीबीसी सुन्दै थिए, अहिलेसम्मको सबैभन्दा लामो आधिकारिक रूपमा के भने अफिसियल टाइममा चाहिँ लामो र मान्यता दिएको रेकर्ड चाहिँ के रहेछ त भन्दाखेरि एकजनाको रहेछ, अनि त्यही प्रश्न राखौँ भनेर राखेको. इन कथा चाहिँ इन्ट्रेस्टिङ छ नि, होइन बहिनी?
1: एकदम इन्ट्रेस्टिङ छ.
0: उहाँहरूले पनि केही नयाँ कुरा जान्ने मौका पाउनुभयो भने यसको छिनोफान एकछिनपछि गरौँ. 4 जना मध्येमा 1 जनालाई चाहिँ हामी जिताउनै पर्यो, होइन?
1: हो, अवश्य पनि 1 जना त विजयी हुनुहुन्छ. त्योभन्दा अगाडि ठेगाना भन्छौँ.
0: ओके
1: हजुर, ठेगाना यस प्रकार छ: कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल. हाम्रो बिएफपिओ ठेगाना छ बिएफपिएस नेपाल, HQBGN, बिएफपिओ 4. इमेल आइडी छ bfpsgurkha@bfps.com. फेसबुक छ बिएफपिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक. हाम्रा सम्पर्क नम्बर छन् 5428055, 5437364 र 5433930.
0: ठेगाना पाउनुभयो, विभिन्न तरिकाले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ भने परदेशको सन्देश कार्यक्रममा यहाँहरू सबै सबैलाई हामीले ढोका पनि खोल्छौँ, स्वागत पनि गर्छौँ, होइन, यहाँ आउनेलाई चियापान पनि गराउँछौँ, कोही भेट्न पनि आउनुहुन्छ, विशेष गरी पुरस्कार ग्रहणको लागि होइन, आउँदाखेरि यसरी प्रत्यक्ष रूपमा चिन्जान पनि हुन्छ। अस्ति भक्तपुरका मित्र आउनुभएको थियो नि, अनि उहाँ चाहिँ खोज्दै खोज्दै लट्ठी टेक्दै आउनु भएको रहेछ। बिजिएनको मेन गार्ड रुममा पुगेर एकजना दिदी बहिनी है कसले चाहिँ यहाँसँग डोराइदिनु भयो भनेर भन्नुभएको थियो, होइन,
1: दुईजना बहिनी आउनुभएको थियो र उहाँसँग हाम्रो भलाकुसारी पनि भएको थियो दाजु, हामीले गत हप्ता नै प्रसारण गरेका छौँ।
0: हो नि, ओके, अब आजको लागि पहिलो स्थान कसले पाउनु भएको छ बहिनी?
1: हजुर, राजाराम रायमाझीजी आउनु भएको छ टिस्टुङ पालुङबाट, र उहाँले चाहिँ कृष्ण भीरमा पहिरो आयो नि दाजु, र अल्टरनेट रूममा वैकल्पिक बाटो चाहिँ अहिले टिस्टुङ प्रयोग भएको कुरा पनि उहाँले गर्नुभएको छ, र निकै सवारी साधनको चाप बढेको कुरा पनि गर्नुभएको छ।
0: मैले अस्ति सोधेको पुरानो भाइर बाटो एकदम चहल पहल बढ्यो, पहिला त्यो अब त्यति प्रयोगमा नआउँदाखेरि सुनसान भएको थियो त्यो बाटो, अहिले के छ कसो छ भनेर सोधेको थिएँ, सायद उहाँले त्यही आन्सर दिनुभएको रहेछ, उत्तर दिनुभएको छ, स्थिति दिनुभएको छ। अब त्यसतर्फ लागौँ। लेख्नुहुन्छ राजाराम रायमाझी, थाहान नगरपालिका 3 शिखरकोट पालुङ मकवानपुरबाट लेख्नुहुन्छ उहाँ। निशाजी नमस्कार, हजुर लगायत बिएबिएस का विनोद सर, सुजन बाला, मीना सबैमा नमन छ भनेर लेख्नु भएको छ, उहाँको नाम भनेर लेख्नु भएको छ। म राजाराम रायमाझी पालुङ शिखरकोटबाट भनेर उहाँले पत्रको सुरुवात गर्नुभयो।
1: हजुर, राजारामजीले चाहिँ मेरो यो मेसेन्जरमा लेख्नु भएको सन्देश हो दाजु, त्यसैले मलाई नै सुरुमा निशाजी भन्नुभएको छ है। हजुर, राजारामजीलाई हामीले एउटा सल्लाह पनि दियौँ होइन, हामीलाई चाहिँ इमेल गर्नु होला, इमेल गर्यो भने चाहिँ कहिलेकाहीँ म विधामा बस्दाखेरि मिना दिदी, धनजङ दाई होइन, अरू अरू हाम्रा कर्मचारीहरूले पनि तपाईँको इमेल देख्न सक्नुहुन्छ।
0: हो नि, अनि के भन्छ इमेल एड्रेस एकताले फेरि दोहोऱ्याइदिने हो कि?
1: हजुर हजुर, bfbsgorkha@bfbs.com, र स्पेलिङ भने गोर्खाको धेरै जीओआरकेएचई लेख्नुहुन्छ, हाम्रो स्पेलिङ चाहिँ bfbsgurkha@bfbs.com।
0: प्लिज यसमा लेख्नुहोला, हुन त भारतीय भनौँ न अब सेनामा जानेहरू हाम्रा दाजुभाइहरू होइन इन्डियन आर्मीमा भएका जीओआरकेएच लेख्नुहुन्छ, कसैले GOO पनि लेख्नुहुन्छ क्या बहिनी, गोर्खा भनेर लेख्नुहुन्छ, त्यसले गर्दाखेरि हामी बेलायती परे हुनाले होइन GURKH छ। ओके, उयो उच्चारण अनुसारको पनि हुन्छ कहिले कहिले होइन, तर GURKH लेख्नुहोला। अनि हाम्रो मित्र लेख्नुहुन्छ पालुङ शिखरकोटबाट, अभिनव सरले यता त्रिभुवन राजपथको बारेमा सोध्नु भएको थियो, हो कृष्णवीरमा पहिरो गएपछि उताको बाटो बन्द हुन पुग्यो, पुरानो अनि जीर्ण त्रिभुवन राजपथले काठमाडौँवासीलाई यस पटक निकै राहत पुर्यायो भन्नुभएको छ बहिनी,
1: वैकल्पिक बाटो भएको यति फाइदा हुन्छ होइन, यदि नभएको भए हामीलाई कति गाह्रो हुन्थ्यो होला, त्यस्तै गरी त्यहाँबाट नै ताजा ताजा तरकारीहरू भित्रिने नै बाटो त्यही हो, टिस्टिङबाट नै आउँछ होइन, र यदि त्यो बाटो नहुने भए तपाईँहरू नहुने भए हामीले ताजा तरकारी पनि खान पाउँथेनौँ होला।
0: हो नि, अब पहिला पहिला चाहिँ बाहिरको बाटो भन्दा डर लाग्दो के भयो होइन, दुर्घटना भएको भए, किनभने बाटो पनि अलिक सानो साँगुरो साँगुरो, अनि स्पिड र पुरानो गाडीहरू त्यो भनौँ न अब ट्रकहरू मात्रै हिँड्ने, बसहरूको प्रयोग बिस्तारै बिस्तारै हुन थाल्यो, त्यसले गर्दाखेरि अब त्यो दुर्घटना भएपछि त फेरि एकदमै अब अवाञ्छित नतिजा आइहाल्ने के बहिनी होइन, ए यतिजनाको निधन भयो भनेर सुन्न परिरहन्थ्यो, अनि हामी पनि कहिले कहिले जान्थ्यौँ के बहिनी त्यो बाटोमा, विशेष गरी जाडो छर्नको लागि मधेसतिर जाँदाखेरि यो स्कुल बन्द भएपछि हामी एकदम खुसी साथमा बाहिरको बाटो हुँदै वीरगन्ज हुँदै त्यहाँबाट रक्सोल हुँदै हाम्रो गाउँ जान्थ्यौँ के बहिनी होइन, अनि इन्डिया को बाटो भएर नै गाउँ जानु पर्थ्यो, अनि एकदमै त्यो बाहिरको बाटो नसुक्नु त्रिभुवन राजपथ हेटौँडा नपुङ्जेलसम्म चाहिँ मन चाहिँ ढुकढुकेकै बहिनी होइन, यसो हेऱ्यो तल कहाँ हो होइन, 7 घुम्ती 12 घुम्ती के नामहरू होइन, त्यो आउँदाखेरि डरलाग्दो हुन्थ्यो, तर त्यो बाटो ले यसपालि चाहिँ हामीलाई मद्दत पुऱ्यायो होइन,
1: राहत पुऱ्यायो दाजु, अनि उहाँले त्यो 7 घुम्तीको बारे पनि भन्नुभएको
0: हो र, ओके अहिले लेख्नुहुन्छ म पढौँ है त उसमै, उहाँ भन्नुहुन्छ निकेत राहत पुऱ्यायो, यस बाटोबाट साना ठुला गरी करिब 1 दिनमा 6,000 जति गाडी को चापो भयो, गाडी चलेको तथ्याङ्क छ भनेर भन्नुहुन्छ, लाइफ लाइनै झन्डै बन्द भएको, तर त्यसले चाहिँ हामीलाई उद्धार गर्यो, र बाटो लोड अनि गाडी मात्र काठमाडौँ जाने एकतर्फी गरिएको थियो, त्यसले गर्दाखेरि सहज पनि भयो होइन, काठमाडौँ मात्रै जाने बाटो बनाएको छ, वान वे बनाएको रहेछ होइन, अनि यताबाट काठमाडौँ जाने र कान्ति लोकपथ हुँदै फर्कने व्यवस्था मिलाइएको छ। त्यही पनि सानो बाटो झनै 12 घुम्ती 7 घुम्ती त्यस्तै टर्निङले गर्दा बाटो अत्यधिक रूपमा जाम भयो। जसो तसो यो बाटोले अहिले फुर्सद पाएको छैन। बाटो ठुला ठुला सवारी साधनले गर्दा ठाउँ ठाउँमा भाँसिएर जिर्ण बन्द गएको छ भनेर उहाँ भन्नुहुन्छ। किनभने पक्का हो त्यतिको मेन्टेन नगरेको बाटोमा एकै दिन 6,000 गाडी चल्यो भन्दा र ठुला ठुला मालवाहक एकदम हेभी लोडहरू जाँदाखेरि त्यसै प्रयोग नभएको बाटो त्यसमा चाहिँ मेन्टेन नहुँदाखेरि त जीर्ण हुने
1: बोल्दाखेरि
0: अब यस्तो अल्टरनेटिभ बाटो वैकल्पिक बाटोलाई पनि बेला बेलामा ध्यान पुर्याउनै पर्ने रहेछ। र उहाँ भन्नुहुन्छ अब पुनः मर्मत सम्भार भएन भने अर्को पल्ट यस्तै जरुरी पर्यो भने यात्रा गर्न कठिन हुन सक्छ भनेर भन्नुभएको छ। अब सरकारको ध्यान त जानै पर्यो। विशेष गरी बहिनी यो चाहिँ खानपान सप्लाईको बाटो चाहिँ एक भन्दा दुईटा राम्रो दुई भन्दा तिनटा राम्रो के बहिनी होइन। अब पहिला तपाईँलाई थाहा छ नि रोपवे काठमाडौँमा आउँथ्यो भनेर सुन्नुभएको थियो। रोपवे थाहा भएन राणाकालमै रोपे बनाएको होइन सायद यो हेटौडा अम्लेखगञ्जबाट नै सुरु भएर यो चाहिँ कहाँसम्म आउँथ्यो भने यहाँ टेकुसम्म आउँथ्यो कि बहिनी रोपवेबाट माथि जहिले हामीले अहिले बिजुलीको ठुल्ठुलो ट्रङ्क लाइन भन्छौँ नि होइन पाइलन भन्छौँ नि त्यस्तै प्रकारले डाँडा काँडामा रोपवेमा एउटा सानो क्यारियर जस्तो राख्ने अनि त्यहाँ चाहिँ मालहरू लोड गर्ने जस्तै सिमेन्ट भयो खाद्यान्न भयो अब तोरीहरू भए लत्ता कपडाहरू भए औषधिहरू सब त्यतैबाट आउँथ्यो बहिनी अनि त्यसले चाहिँ धेरै राहत दिन्थ्यो। हो त्यस्तै प्रकारको तर अलि त्योभन्दा पुरानो तरिकाको तर एकदमै एफिसियन्ट के बहिनी होइन त्यसले चाहिँ लगातार रूपमा आफ्नै तालमा आइरहने अनि त्यसका पुरानो पुरानो फोटोहरू अझै पनि हेर्न पाइन्छ। तपाईँ टेकुमा जानुभयो कालीमाती टेकुमा जानु भने त्यसको पुरानो स्टेसन त्यहाँ छ लिगहरू पनि छ रेलको लिगहरू पनि छ के बहिनी
1: होइन
0: हेर्नु होला। त्यस्तो कुराहरूलाई चाहिँ हामीले अझै बचाएर राख्नु सकेका भए सायद रोपवेले पनि धेरै मद्दत गर्थ्यो यो गाह्रो पर्दाखेरि। त्यसले गर्दा पुरानो संरचनाहरू एकैताली भाल भत्काइहाल्नु चाहिँ हुँदैन
1: होइन एकदमै।
0: एनिवे ए हामीले बाटो कुरा रोपवेको कुरा गऱ्यौँ कुनै दिन रोपवेको बारेमा पनि हाम्रो मित्र लेख्नुहुन्छ होला। तर कहिले कहिले के हुन्थ्यो भने नि डाँडाको नजिकबाट जाँदाखेरि चाहिँ मान्छेले यसो तान्थे रे के बोराहरू त्यो पनि कहिले कहिले सुन्न आउँथ्यो। तर त्यतिखेरको नियम कानुन कडा थियो मान्छेहरू सोझा थिए चोरी डकैती त्यतिको हुँदैन थियो तर पनि यसो रमाइलोको लागि गरे होला नि होइन त्यो पनि कता कता सुन्न पाइन्थ्यो बहिनी। अनि अझै लेख्नुहुन्छ उहाँ कम्तीमा पनि दुई लेनको हुनु जरुरी भइसकेको छ स्थानीयलाई बाटो क्रस गर्न हम्मे हम्मे छ रे बहिनी। हेर्नुहोस् त सुनसान बाटो अलिक क्रस गर्नै हम्मे हम्मे छ होइन त्यो अब दैनिक चाप बढ्यो यसको। लेख्नुहुन्छ अब अन्य कुरा लेख्नुहुन्छ मेरो जीवनसाथी किशोर रायमाझी लवली छोरा रामराज रायमाझी अनि स्याङ्जाका मित्र नरेन्द्र माल अनि अरुणदी खत्री सुमी लिम्बू मोना मुखिया रामबहादुर खड्का ओमनी सापकोटा सुखराम लामा सूर्य लामा राजेन्द्र बान्थबा राई सृजना मुखिया लगायत मलाई राजाराम रायमाझी भनेर चिन्ने सबैलाई सुनाउन चाहन्छु। हस्त फेरि पनि भेट्ने बाछा गर्दै अहिलेलाई बिदा लिन्छु नमस्कार भनेर उहाँले पत्र अन्त गर्नुभयो बहिनी।
1: हजुर हजुर आज भने उहाँले गीतको जिम्मेवारी हामीलाई दिनुभएको छ। सो हामीले चाहिँ नयाँ गीत छ माया छ पक्कै बोलको गीत राखिदिएका छौँ।
0: हो र यो त पुरानो पुरानो जस्तो लाग्छ नयाँ भर्सनको
1: होइन दाजु यो बिल्कुलै नयाँ छ
0: बिल्कुलै
1: हजुर तर वर्ड मात्रै मिलेको शब्द मात्रै मिल्न गएको छ होइन करण परियार र रश्मि विकले गाउनु भएको छ।
0: ओके उहाँलाई मनपर्छ होला भन्दै यो गीत राखौँ है त

0: सुसन बाला बहिनीहरू निशा मीना साथै सम्पूर्ण काठमाडौँ बीएफबीएस गोर्खा रेडियो परिवार र रेडियो नेपाल परिवारमा दुई हात जोडी हार्दिक नमस्कार छ भनेर भन्नुभएको छ। हाम्रो पनि नमस्कार छ, कार्यक्रममा स्वागत छ सबैलाई।
1: सबैमा चाहिँ उहाँको नमस्कार पुर्याउनु पर्ला होइन बहिनी?
0: हजुर हजुर,
1: चाडबाडको बेलामा सम्झियो भन्ने हुन्छ नि बहिनी।
0: हजुर हजुर, म नियमित रूपमा परदेशीको सन्देश सुन्ने गर्दछु। हुन त अन्य कार्यक्रमहरू पनि सुनिरहेको हुन्छु, तर मलाई यो कार्यक्रम विशेष लाग्छ किनकि विभिन्न गाउँठाउँको आफ्नै चाल चलन, संस्कार र संस्कृति र वस्तु स्थिति जान्न पाइन्छ भन्नुभएको
1: छ। हो नि, अब हाम्रो श्रोताले कति इन्फर्मेसन दिनुहुन्छ होइन त? अस्ति हामीले कस्तो छ यो बाटो भनेर सुन्दाखेरि बाहिरको बाटो त्रिमुर राजपथ होइन,
0: त्यसको
1: बारेमा हाम्रो मित्रले राजा राम रायमाजीले कति राम्रोसँग विस्तारमा भन्नुभयो, हामीलाई जानकारी दिनुभयो। र त्योभन्दा पहिला पनि एकताली उहाँले भनेको कुरा सम्झना छ कि मलाई। पहिला अब यो अर्किड के बहिनी, सुनाखरी फुल छ नि होइन, जङ्गलमा फुलिरहने कति प्रजातिका छन्, कसैलाई हेक्का नभएको, कसैले नपढेको अथवा रिसर्च नगरेको, तर विदेशीलाई चाहिँ यसको मतलब थाहा भएर गाउँठाउँमा गएर नि बहिनी होइन, अब कुनाकान्दरामा गएर अर्किड फुल टिप्न लाउने अनि गाउँलेलाई अलिअलि पैसा दिने अनि त्यो चाहिँ बाटोमै राखिदिने के बहिनी, सुकाएर त्यसको चाहिँ भनौँ न अब मुख्य चाहिने चिजहरू चाहिँ लिएर गएर औषधि बनाउँदो रहेछन् के होइन। यो राजाराम रायमीजीले भने जस्तो लाग्छ मलाई, किनभने पहिला पहिला त्यो भेगमा अर्किड फुल यानि कि सुनाखर यति धेरै हुन्थ्यो, त्यसरी टिप्दाखेरि अब अलि अव्यवस्थित हुँदाखेरि चाहिँ धेरै हाम्रो त हरायो, अहिले पनि त्यसको हामीले भ्यालु बुझ्यौँ भनेर भन्नुभएको थियो कि बहिनी। त्यसरी गाउँठाउँको कुराहरू हामीले बुझ्न सक्छौँ, हामीले चाहिँ त्यसलाई चाहिँ बचाउन सक्छौँ, संरक्षण गर्न सक्छौँ एकअर्कामा कुराकानी गर्दाखेरि होइन। हाम्रो देशमा के छैन र होइन, हरेक कुरा छ तर हामीले चाहिँ त्यसको हामीले जानेकै छैनौँ बुझेकै छैनौँ त्यसले गर्दाखेरि, तर यी कुराहरू चाहिँ हाम्रो श्रोताहरूबाट पनि धेरै थाहा हुन्छ नि बहिनी। तपाईँले अब हर्टिकल्चरमा जानुभयो अथवा कतै जानुभयो, फ्लावर एक्जिबिसनमा जानुभयो भने चाहिँ एउटा अर्किडको फुल किन्दाखेरि कति पर्छ त भन्नुहोस् त?
0: एकदमै धेरै महँगो छ नि दाजु,
1: एउटालाई 2-3 हजार पर्छ होइन। त्यसले गर्दाखेरि घरमा सजाउँदा कति राम्रो हुन्छ, तर हाम्रो डाँडा पाका कन्दरा रुखका कुना काप्चामा यो अर्किड जातिको र अन्य फुलहरू पाइरहन्छन् होइन। राजाराम रायमाजीलाई धेरै धेरै धन्यवाद छ।
0: अब हाम्रो छवि दाई भन्नुहुन्छ कुशल छौँ र कुशलताको कामना गर्दछौँ भन्नुभएको छ।
1: आरामै हुनुहुँदो रहेछ, यसपालि त गर्मी भयो बेलायतमा धेरै, अब जाडो पनि त्यस्तै बढ्ला जस्तो पो छ तपाईँ।
0: ल है सबैलाई तपाईँहरू आफ्नो ख्याल राख्नुहोला। यसपालिको नेपाली नारीहरूको महान चाड हरितालिका तिज, त्यस्तै गरी दसैँ तिहार मनाउन पनि अलिक गाह्रो छ भनेर भन्नुभएको छ है। नेपालमा रोइरहेको बखत जुन भोटेकोसीमा आएको भीषण बाढीमा जीवन गुमाउनु हुने सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली र मृत आत्माहरूको चिर शान्तिको कामना गर्दछु। सम्पूर्ण घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको अनि शोक सन्तप्त परिवारप्रति यो दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति भगवान्ले प्रदान गरून् भनेर म भन्न चाहन्छु भन्नुभएको छ।
1: हो नि, अब हामीले चाहिँ अहिलेको बेलामा कति जनधनको क्षति भयो भनेर कुरा मात्रै गरिरहेछौँ होइन बहिनी?
0: हो नि दाजु,
1: तर त्यो बाहेक पनि हाम्रो सम्पूर्ण इको सिस्टम नै तहमा चाहिँ तलमाथि भएको छ कि बहिनी होइन। इको सिस्टम भन्नाले धेरै कुरा आउँछ, किट पटङदेखि लिएर धेरै कुरा आउँछ होइन, अनि बाली नालीदेखि लिएर जीव जन्तुहरू होइन, त्यहाँ आश्रित भएकाहरू को हेक्का, त्यसको लेखाजोखा अझै गर्न बाँकी नै छ। त्यस कारणले हाम्रो नेपाललाई विकसित राष्ट्रले केही मद्दत गर्नुपर्छ भन्ने आवाज बुलन्द रूपमा उठिरहेको छ बहिनी
0: होइन। एकदमै, र उहाँले चाहिँ अब अलिकति खल्लो हुने भयो यो सबै चाडबाडहरू भन्नुभएको छ, हामी सबैको लागि एकदमै खल्लो भइरहेको छ होइन दाजु। अब धेरैभन्दा धेरै हाम्रा दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो होइन, धेरैको घरबार उजाडिए भनौँ न होइन, घाइते पनि भए, त्यो हिसाबले त अब हामीले यो वर्षको दसैँ तिहार पनि खासै रमाइलोसँग मनाउने छैनौँ भनौँ न
1: होइन। सबैमा यसको इफेक्ट परेको छ, तपाईँले भिडियोमा कतिले चाहिँ अपलोड गरेको देख्नुभयो रे होइन?
0: हजुर दाजु हजुर,
1: साथ यो धादिङ हो या नुहाकोटको अथवा त्रिशुलतिरको एउटा कुकुरको देख्नुभयो, आफ्नो घरको एरिया छोड्दै नछोडेको के, नामो निशान छैन घर
0: है,
1: तर उसलाई थाहा छ कि बसेको मालिकको घर त्यही हो, उसको घर त्यही हो, त्यही एरियामा छ भनेर छोड्दै नछोडेको, मलाई यस्तो रुन मन लाग्यो त्यो देखेर,
0: बसिराखेको रहेछ
1: त्यस्तो जस्तो देख्दा मन छिया छिया भएको
0: छ एकदमै। हजुर, भावुक पनि भएर हामीले गत हप्ता त्योभन्दा अगाडिको हप्ता पनि एकदमै गाह्रो भयो वही वही चलाएँ कार्यक्रम मन पर्छ है अब

0: उहाँले पनि त्यो शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति भगवान्ले प्रदान गरून् भनेर भन्नुभएको छ र अगाडि लेख्नुहुन्छ, जे जस्तो आपत्ति परे पनि शोकलाई शक्तिमा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ र यो दुःखद घडीलाई बिर्सी सुखको आगमन आशा गर्दै सम्पूर्ण दिदी बहिनी आफन्तजनहरूमा सदा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गल भए शुभकामना व्यक्त गर्दछु भनेर भन्नुभएको छ दाजु।
1: एकदम राम्रो कुरा हो, यो बेलामा एकअर्कामा सपोर्टको आवश्यकता पर्दछ। दुई शब्द बोल्दा लेख्दाखेरि पनि धेरै ढाडस हुन्छ नि बहिनी, होइन?
0: अवश्य पनि हुन्छ दाजु। छवि दाई जस्तै हाम्रो अर्का हुनुहुन्छ नि पोखरी कान्छा दाजु, राजेन्द्र बान्ता राई दाजु है, उहाँले त यो दुःखद घडीमा हरेक हप्ता पत्र लेख्नुभयो र उहाँले त्यही कुरा गर्नुभयो होइन, जति पनि ज्यान गुमाए हाम्रा दाजुभाइ दिदीबहिनीहरूले उहाँहरूकै बारेमा लेख्नु भएको थियो र एकदमै दुःख व्यक्त गर्नुभएको थियो दाजु।
1: भने कतिको त भनौँ न त्यहाँ भएको नभएको पनि थाहा छैन क्या बहिनी, कोही कोही मान्छे हुन्छ नि आफ्नै तालमा हिँड्ने हुन्छ नि होइन, कहिले कहाँ जान मन लाग्छ कहिले कहाँ जान मन लाग्छ होइन, घर परिवारलाई पनि थाहा छैन साथीभाइलाई पनि थाहा छैन, त्यस्ता व्यक्तिहरू त्यहाँ परेको नपरेको पनि थाहा छैन क्या बहिनी, होइन? अनि खालि दे आर नट फाउन्ड होइन, त्यसले गर्दाखेरि उहाँ पर्नु भएको छैन, के गर्ने घर परिवारमा आफन्तहरूलाई कति वेदना के बहिनी, होइन? गर्दाखेरि एकदमै दुःखदायी घटना भयो, अब यस्तो कहिले पनि नहोस् के बहिनी,
0: एकदम सोच्दै नसोचेको भयो होइन, र सबै अब जमिनमै बिलाए भनौँ न, जमिनमै दबिए है, अब सबैले होसियार साथ बिना तडक फडकको साथमा देशको हालत र स्थितिलाई ध्यानमा राखेर चाडपर्वहरू मनाउनु होला र यो म चाहन्छु पनि भन्नुभएको छ। हामीले पनि त्यही हो दाजु, अब गत साल होइन गत वर्षको कुरा गर्नुपर्दा जेएनजी आन्दोलन भयो, धेरै भाइ बहिनीहरूले ज्यान गुमाउनु पर्यो, सेप्टेम्बर महिनामा भएको थियो, अक्टोबर महिनामा हाम्रो गीत दसैँ थियो है, गत वर्ष पनि त्यही भयो, यो वर्ष पनि त्यस्तै भयो है, हजुर। अब उहाँ चाहिँ परिचयतर्फ लाग्नु भएको छ, मेरो परिचय भन्नुपर्दा छवि थापा गुल्मी जिल्ला हङ्सेरा पम्पुका मेरो कर्मभूमि भने बेलायतको फोक्सटन केनमा हो र अहिले भने म परिवारसहित यहीँ बसिरहेको छु र काम पनि गर्दैछु भन्नुभएको छ। सम्झना भन्नुपर्दा सर्वप्रथम त बहिनी कान्छी, अहिले उहाँ चाहिँ अस्ट्रेलिया भ्रमणमा हुनुहुँदो रहेछ, उहाँ चाहिँ तारा थापा गलामी है, उहाँ चाहिँ नेपालबाट अस्ट्रेलिया जानुभएको रहेछ, उहाँलाई पनि एकदमै सम्झिनु भएको छ। त्यस्तै गरी बहिनीलाई भन्नुभएको छ, यसपालिको तिज दसैँ तिहारमा पनि साथ दिन असमर्थ भए, भौतिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा सधैँ नजिक छौँ, आशीर्वाद र सम्झना छ भनेर चाहिँ हाम्रो तारा दिदीलाई उहाँले यही सन्देश मार्फत यो सम्झना पुर्याउनु भएको छ।
1: यो सन्देश अवश्य पनि अस्ट्रेलियामा सुन्नुहुन्छ होला अनलाइनमा, होइन त?
0: हजुर हजुर, अब अस्ट्रेलियामा त गर्मी सुरु हुन लाग्यो होइन,
1: ठ्याक्कै उल्टो हुन्छ, सदर्न हेमिस्फियरमा अर्कै हुन्छ।
0: हजुर, अब सानो मन नगर्नु होला भनेर भन्नुभएको छ र त्यस्तै गरी सूर्य गलामी उहाँको ज्वाइँ हुनुहुन्छ है, ज्वाइँ सूर्य गलामी अनि भान्जी भान्जा नाति र नातिनी उहाँहरूलाई पनि सम्झाउनु भएको छ। त्यस्तै गरी बुटवल शङ्करनगरमा बस्नुहुने दाई भाउजू भाइ बुहारी भान्जा भान्जी नाति नातिनीहरू साथै आफन्तजनहरूमा पनि साइनो अनुसारको ढोग आशीर्वाद माया अनि धेरै धेरै सम्झना छ। गुल्मी पम्पुका हङ्चरामा बस्नुहुने सम्पूर्ण फुपू दिदी बहिनीहरू आफन्तजनहरूलाई साइनो अनुसारको ढोग आशीर्वाद धेरै धेरै सम्झना छ। हजुरहरू सबैले फेरि पनि आफ्नो स्वास्थ्यको राम्रो ख्याल राख्नुहोला, के गर्ने आज भोलि त पहिलाको जस्तो रमाइलो हुँदैन, गाउँघर सुनसान हुँदै गइरहेको छ र अहिले लिङ्गेपिङ चर्खेपिङ बनाउने दाजुभाइहरू पनि पाइँदैन होइन, अघि बिना दाजुले भने जस्तै सबैजना विदेशी, जे जस्तो छ जे जस्तो छ त्यसमै खुसी र सुखको साथ जीवनयापन गर्दै जानुहोला शुभकामना छ। रूपन्देही मुर्गैयामा रहनुहुने मामा मोहन राणा, माइजु प्रेम कुमारी राणामा, त्यस्तै गरी मेरी जीवन साथी गीता थापा राणा, साला गगन अनि बहिनी निलु र सोही ठाउँमा बस्नुहुने सबै सबै आफन्तजनहरू र सपरिवारमा साइन अनुसारको ढोग आशीर्वाद माया अनि सम्झना छ। उहाँले चाहिँ योभन्दा अगाडि के लेख्नु भएको थियो दाजु भन्दाखेरि, उहाँको अहिले मिसेज गीता थापा दिदी हुनुहुन्छ नि हजुर, उहाँको जीवन सङ्गी चाहिँ अहिले नेपालमा हुनुहुन्छ र नेपालमा अहिले उहाँ मुर्गैयामा जानुभएको छ होइन, सायद उहाँ काठमाडौँ आउँदाखेरि स्टुडियो बस्नुहुन्छ होला र मैले दाजुलाई भनेको छु कि भाउजूलाई चाहिँ काठमाडौँ आउँदाखेरि जसरी भए पनि हामीलाई फोन गर्न लाउनु भनेर।
1: ओके, आउनुहुन्छ होला, त्यसको लागि हामीले तयारी गर्नुपर्छ होला होइन, खातिरदारीको लागि तयार भएर बस्नुहोस् है बहिनी,
0: एकदमै तयार छु दाजु म चाहिँ हजुर. अब उहाँले काठमाडौँ बिजिएनमा पनि सम्झना पुर्याउनु भएको छ है. काठमाडौँ बिजिएनमा कार्यरत बहिनी मिना थापा श्रेष्ठ, दिदी लीला, ठुलो बाबा, दुई बहिनीहरू र परिवारमा ढोग आशीर्वाद छ. अनि युकेमा बस्नुहुने मेरा छोरीहरू अनु, अलिसा, छोरा विनय, बुहारी सुभिक्षा, भान्जा शिवान्त र नाति आर्युमा मुटुभरिको न्यानो माया छ. अरू सम्झनामा बेलायतमा रहनुहुने दाईहरू धनवीर गुन, यामदास मुलिचा, राजेन्द्र वान्तवराई, केबी गुरुङ, राजेन्द्र लिम्बू, नम्बरीहरू कृष्ण चामलिङ र मदन लिम्बू, उहाँहरू सबै सबैलाई मेरो सम्झना छ. नेपालमा अरुण नदी खत्री, युक्त प्रसाद श्रेष्ठ, अमर निर्दोष, राजा राम राय माझी, बहिनीहरू सुषमा सुस्केरा, दर्पण देविका रुदुङ, सरस्वती राई, जुनिना राई, विनिता सुनवार, काली कमला वनेम र उहाँहरूका सम्पूर्ण परिवारलाई लगायत मलाई चिन्नुहुने र चिन्नु नहुने पनि सबै सबैलाई मिठो सम्झनाको साथमा धेरै शुभकामना छ. अन्तमा रेडियो नेपाल, बिएफएस गोर्खा रेडियो काठमाडौँ, ब्रुनाई र युकेका परिवारहरूप्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछु. फेरि फेरि पनि आउने बाचा गर्दै आजलाई बिदा लिन्छु. मिल्छ भने हजुरहरूकै रोजाइमा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिएँ. धन्यवाद छवि थापा, बेलायत फोक्सटन केन्ट, युके, बेलायत भन्नुभएको छ दाजु.
1: कुन चाहिँ गीत राखिदिनु भयो तपाईँले उहाँलाई?
0: ओहो, अब भन्देऊ न ए साइली भन्दै
1: ल त, साइली र माइलीको कथा सुनाऊ है त.
0: हजुर.

0: एमएस गोर्खा रेडियो
1: हजुर बीएबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यहाँले. कार्यक्रमको नाम छ परदेशीको सन्देश. छोटो ब्रेक पनि भयो र ब्रेक पछि हामी फेरि आएका छौँ. होइन तपाईँ समस्त आदरणीय श्रोतामा नमस्कार. संचालक विनोद खड्काको
2: हजुर साथमा छु म निशा गुरुङ. यहाँहरू सबैलाई पुनः स्वागत तथा अभिवादन गर्दै अब भने हामी लाग्छौँ कतातर्फ भन्दाखेरि
1: टेलिफोन तर्फ. तर ठेगाना चाहिँ दिइहाल्नु प्लिज. छोटकरीमा
2: एकदमै छोटकरीमा ठेगाना छ कार्यक्रम परदेशीको सन्देश बीएफबीएस नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल भनेर तपाईँले पत्र पठाउन सक्नुहुन्छ. त्यसै गरी हाम्रो इमेल आइडी छ bfsgorkha@bfs.com. सम्पर्क नम्बर छन् 54 28 055 54 33 364 र 54 33 930.
1: छोटकरीमा ठेगाना पाउनुभयो भने अब छिनोफानो गर्नुपर्ने थियो. ठेगाना त दियौँ तर यो बिचमा हाम्रो एउटा टेलिफोन सम्पर्क भएको छ नि. यो चाहिँ कहाँ पूर्व कि पश्चिमतिर बहिनी?
2: हजुर हामीले खासमा झापा भनेर गरेको तर दाजु चाहिँ अहिले काठमाडौँमै बस्नुभएको
1: र उसै यही बोलायो भने त चिया खानालाई बहिनी.
2: अब चाहिँ बोलाउनु पर्छ दाजु.
1: हजुर
2: उहाँको नाम हो प्रेम कुमार आङदेम्बे. उहाँ भने 30 44 52 12 प्रशान्त आङदेम्बे भाइको बुवा हुनुहुन्छ.
1: ओहो ल स्वागत गरिहाल्नुहोस् त तपाईँ.
2: हुन्छ नमस्कार दाजु.
3: नमस्कार हजुर हजुर मेरो परिचय म 2RGRC प्लाटुन को राइफलमेन प्रशान्त आङदेम्बेको बुवा. म नेपाली सेनाको WO1 प्रेम कुमार आङदेम्बे घर झापा अघि नै नेमले भनिसक्नु हो. सर्वप्रथम बीएफबीएस प्रदेशीको सन्देश कार्यक्रम मार्फत दुई चार शब्द सन्देश पठाउने अवसर जुराइदिनु हुने निशा मेम विनोद खड्का सर लगायत समग्र बीएफबीएस टिमलाई हार्दिक नमन साथै धन्यवाद दिन चाहन्छु. हाम्रो परिवारमा खुसी छाएको दिन छोरो प्रसन्न 20 वसन्त पार गरी 21 वसन्तमा प्रवेश गरेको दिन छोरा सधैँ आज्ञाकारी कर्तव्यनिष्ठ आयुष्मान र असल व्यक्ति बन्नु आफ्नो स्वास्थ्य भविष्य लक्ष्य र परिवारको सपनाप्रति सदैव समर्पित रहनु भन्ने सन्देश छोराले पठाउन चाहे सर. साथै समग्र परिवारबाट पुनः प्रशान्त आङदेम्बेको आज पढ्नु भएको जन्मदिनको लाखौँ लाख शुभकामना छ. छोरा लभ यु मिस यु भन्दै यो छोरो 5-6 वर्षको सानो उमेर हुँदाखेरि फरमाइस गर्न चाहे सर. छोरो 5-6 वर्षको उमेर हुँदाखेरि ऊ आफैले गुनगुनाएको गीत शब्द सुकबहादुर गुरुङको सङ्गीत रह्यो तारा प्रकाश लिम्बूको र गायक दीपक लिम्बू उहाँले गाउनु भएको मैले माया गर्न जानिन होला तिमीले सिकाउन सक्यौनी भन्ने गीत सुन्न र सुनाउन चाहे सर.
1: ओके अब छोरा त गुनगुनाउने होइन कता कता बाबा पनि गुनगुनाउनुहुन्छ क्या हो यसो स्वर त गर्दाखेरि स्वर त बडो राम्रो छ त आरएसएम साहबको.
3: यसो हजुर बाथरुमतिर कहिले
1: अनि तपाईँले यति राम्रो सन्देश दिनुभयो. अब तपाईँ नेपाली सेनाको हुनुहुँदैछ तपाईँ सेवानिवृत्त कि अहिले पनि जागिरमा हुनुहुन्छ?
3: म सेवामै छु अब अवकाश हुने बेला भयो अब रिटायर हुने बेला भयो सर.
1: कुन पल्टन भनेर सोध्न सकिन्छ?
3: म चाहिँ जगदलगढको हो. जगदलगढको चाहिँ एउटा पोस्ट एयरपोर्टमा छ. म एयरपोर्टमा कार्यरत छु अहिले सर.
1: ए 11 नम्बर कि 9 नम्बर बहिनी?
3: म चाहिँ जगदलगढ अनि 14 बहिनी र 11 बहिनी भन्दा यता छुट्टै हाम्रो चाहिँ एउटा कम्पनी छ सर.
1: हो हो त्यहाँ हामी सधैँ देख्छौँ साइन पोस्ट देख्छौँ होइन म भित्र पनि गएको छु. एनिवे तपाईँले अझै पनि सेवा पुर्याइरहनु भएको रहेछ देशको लागि. अनि यो नेपाली सेनामा कार्यरत हुँदाखेरि देश विदेशको भ्रमण गर्ने पनि मौका पाउनुभयो सरले?
3: अवश्य सर हजुर हजुर सर.
1: कहाँ कहाँ पुग्नुभयो?
3: म लेबनान गएँ अनि त्यहाँबाट साउथ अफ्रिका कङ्गो आदि जाने अवसर
1: हो नि. अब हाम्रो नेपाली सेनाको ठुलो नाम छ जहाँ गए पनि एकदम हाम्रो सेनाले गरेको योगदानको कदर हुन्छ. युनाइटेड नेसनको हरेक काममा चाहिँ नेपाली सेना नै अगाडि बढेको हामीले पाउँछौँ. गर्दाखेरि तपाईँहरूले पुऱ्याएको यो योगदानको कदर संसारले गरेका छन् होइन हामी पनि एकदमै गर्वान्वित छौँ. र अब हजुर अहिले अब सेवामा अझै हुनुहुँदो रहेछ अब त्यत्रो ठुलो पोस्ट आरएसएम होइन WO1 आरएसएम गर्दाखेरि जिम्मेवारी पनि त्यत्तिकै छ र हाम्रो पल्टनमा पनि WO1 भन्ने बित्तिकै सबजना थर्र हुन्छन् हजुरलाई देख्ने बित्तिकै यहाँ पनि सब छडक्क आफ्नै लाइनमा लाग्छन्.
3: हजुर हजुर सर म परिवारमा पनि त्यस्तै छु पल्टनमा पनि त्यस्तै छु अलिक छिच्चो छिच्चो परिएछ हजुर.
1: हो नि कामै त्यही हो हाम्रो कामै त्यही हो होइन त. कामै त्यही
3: हो. हजुर हजुर सर, थ्याङ्क यू सर.
1: माथि पनि ठ्याक्क राख्नुपर्ने, मुनिलाई पनि ठिक्क आफ्नो ठाउँमा राख्नुपर्ने, होइन? बडो अलिकति अब्जसे काम त छ, तर सबैले चाहिँ डिसिप्लिन, होइन, अनुशासन पालना गर्नको लागि हजुरको ठुलो रोल छ. गर्दाखेरि ल त, हजुरसँग चिनजान भयो, खुसी लाग्यो. बेला बेलामा यसरी नै हामी पनि कन्ट्याक्ट गर्छौँ. बिएबिएस भने त तपाईँको पनि हो, फेरि हाम्रो ब्रिटिस आर्मी र नेपाली सेनाको त लामो समयदेखिको एउटा एकदमै नाता छ. एकअर्कामा हामीले सधैँसँगै सहकार्य गरेका छौँ. गर्दाखेरि हजुरहरू आफ्नै रेडियो ठानेर आउनुहोला है त.
3: हस्, थ्याङ्क यू सर. हजुरलाई पनि वेलकम छ सर. कहिले काहीँ यतातिर यसो आइसिँदाखेरि यसो बाटो नभुलिसी हजुर, नबिराइसी हो.
1: मलाई ठ्याक्कै थाहा छ कहाँ छ भनेर. कहिले कहिले त्यहाँ आउँदाखेरि ल आरएसएम साहबलाई भेटौँ न त भनेर. आङदम्बे आरएसएम भनेपछि त सबैले चिन्नुहुन्छ होला नि.
3: प्राय गरेर सर, प्राय गरेर यहाँनिर अब जे पाँच छवटा अब ब्रिगेड छ, बटालियन छ, र हामी चाहिँ कम्पनी हो. अनि आफ्नै मान्छे पऱ्यो भने ठ्याक्कै चिनिहाल्छ, नत्र पनि नत्र पनि गेटमा अब
1: सोधुला नि. अब हाम्रा पनि धेरै साथीहरू छन्, होइन? गर्दाखेरि हामी सँगै सँगै हिँड्ने त हो नि. हरियो लुगा लाउने, टाइममा हिँड्ने, अनुशासन गर्ने, मान्ने, होइन त सर?
3: ओके.
1: बाबुको आमा यानि कि तपाईँको श्रीमती पनि सँगै हो कि अलि पर हुनुहुन्छ? हजुर,
3: थापामा सर, भाइ धरानमा, बाजे हजुरबा हजुरमा
1: थापामा सर. ए, नभए त उहाँसँग पनि कुरा गर्न मिल्थ्यो कि भन्ने मेरो उद्देश्य हो. कुनै बेलामा उहाँसँग पनि हामी कन्ट्याक्ट गरौँला, यहाँसँग टेलिफोन लिउँला. हस् त, थ्याङ्क यू भेरी मच. अब तपाईँ यसो हामीलाई फुर्सद मिल्यो भने हाम्रो स्टुडियो ब्रिटिस क्याम्पतिर पनि घुम्न आउनुहोला. यो मेरो पनि निवेदन तपाईँलाई, है त. यो चाहिँ
3: निम्तो पनि भन्नु.
2: प्रेम दाई, एकदम धन्यवाद छ.
1: बाबा, बाबा,
3: नमस्कार भाइ.
1: WO1 आरएसएम प्रेम कुमार आङदम्बे, नेपाली सेनाका, होइन बहिनी? कति मजाले कुराकानी गर्नुभयो.
2: एकदम मजाले. उहाँले त प्रिपरेसन पनि गर्नु भएको रहेछ है. मैले एक घन्टा अगाडि नै
1: पल्टने हो नि बहिनी.
2: हजुर, मजाले लेखेर, होइन,
1: प्री प्लानिङ प्रिपरेसन त हुनै पर्यो नि. 7 P's भन्छ के बहिनी? धेरै पो छ त. ओके, अनि छोराको नाम प्रसन्न आङदम्बे, एमटी प्लाटुन 2 RCR भन्नुभयो, होइन त?
2: ओके.
1: बाबु पनि आफ्नो बाबाको कुरा सुनेर दङ्ग पर्नुभयो होला. कति मजाले प्रष्ट रूपमा आफ्नो कुरा राख्नु भने. अब यो बर्थडे गीततर्फ लागौँ त.
2: हजुर, उहाँले चाहिँ रोज्नु भएको छ, मैले माया गर्न जानिन होला, तिमीले सिकाउनु पर्थ्यो नि, होइन? यो गीत हामी राखिदिन्छौँ भाइ प्रशान्तको लागि र हाम्रो दाजु प्रेम कुमार आङदेम्बे र उहाँको परिवारको लागि, सम्पूर्ण श्रोताको लागि पनि.

0: ओके गीत भयो गीत सुन्नु होला भन्ने आशा गरौँ हाम्रो श्रोता टुवार चेयरमा हुने प्रशान्त आङदम्बे भाइले भन्दै. अब आज अलिकति हाम्रो कार्यक्रम तलमाथि हो नि होइन, किन टेलिफोन लागिहाल्यो, उहाँलाई हामीले छोड्न पनि सकेनौँ, अब छिनोफानो तर्फ लाग्नु पर्ला पनि.
1: एकदमै हजुर, फेरि हाम्रो प्रेम दाजु ड्युटीमा पनि हुनुहुँदो रहेछ होइन, त्यसैले हामीले उहाँलाई नै प्रायोरिटीको साथमा लियौँ श्रोता. अब हामी छिनोफानो तर्फ लाग्छौँ दाजु. यो दुई हप्ता अगाडि नै हामीले राखेको प्रश्न थियो,
0: प्रश्न के थियो बहिनी?
1: प्रश्न त हाम्रो धावकको बारेमा थियो होइन, म्याराथन धावकको बारेमा थियो. र म्याराथन धावक अब सबैभन्दा धेरै समय लगाएर म्याराथन पुरा गर्नुहुने व्यक्तिको नाम हामीले सोधेका थियौँ र ती हराएका धावकले कति वर्ष अथवा भनौँ कति समय पछि चाहिँ त्यो म्याराथन छ नि पुरा गरेका थिए भनेर पनि सोधेका थियौँ.
0: अहिले समयको रेकर्डमा सबभन्दा छिटो म्याराथन सकेको पक्का भन्ने हो भने यो चाहिँ अप्रिल 26, 2026 यो लन्डन म्याराथनमा भएको थियो. कृतिमानी केन्याका धावक सेबास्टियन साबेले 1:59:30 पुरा गरेर 2 आवर्सको ब्यारियरलाई ब्रेक गर्नुभयो. त्यस सन्दर्भमा हामीले चाहिँ सबैभन्दा लामो समय लिने आधिकारिकमा के बहिनी, नभए त कोही कोही त कति लिन्छन् नि होइन, आधिकारिक रूपमा यसलाई मान्यता दिएको म्याराथनको रेकर्ड चाहिँ कुन हो भन्दाखेरि हराएका धावक जापानी नागरिक सिजो कानाकुरी उहाँको नाम होइन, उहाँले चाहिँ सन् 1912 स्टक होम ओलम्पिकका क्रममा उनी हराउनु भएको थियो र सन् 2002 उहाँले आफ्नो दौड 54 वर्ष पछि आधिकारिक रूपमा पुरा गर्ने मौका पाउनुभयो र पक्का भन्नु पर्दाखेरि 54 वर्ष 8 महिना 6 दिन 5 घन्टा 32 र 20.3 फ्र्याक्सन पनि छ के बहिनी होइन, मा चाहिँ उहाँको यसलाई चाहिँ आधिकारिक रूपमा लिएको छ. लामो यात्रा भयो, उहाँ चाहिँ गर्मीको कारणले कुद्न सक्नु भएन, उहाँ बेहोस हुनुभयो, बिचमै गर्मीको कारण एक कुरा कुनामा बसे, आराम र सहयोगको खोजी भयो, एउटा किसान परिवारले उहाँलाई घरमा लगेर आराम गरायो, त्यसो तर जुस पनि खान दिएछन्, तर के भयो भने उहाँलाई अलिकति लज्जा बोध भयो, उहाँ चाहिँ कसैलाई रिपोर्ट नगरिकन जापानै फर्किनु भएछ कि, कसैलाई सुटुक्कै पानी जहाज चढेर गोप्य रूपमा फर्किनु भयो. उहाँ आधिकारिकहरूलाई केही नभनेको रेल चढेर आफ्नो होटल फर्के, त्यसपछि जापानतर्फको पानी जहाज चढेर उहाँ चाहिँ स्वदेश जानुभएछ. त्यस कारणले यहाँ खोजतलास भयो, कहीँ पनि भेटिएन, के भयो भयो भनेर चाहिँ मिसिङ पर्सनको रूपमा राख्नुभयो. तर पछि यो कुरा थाहा भयो, पत्रिकाले थाहा पायो, कुरा आयो र उहाँलाई त्यो दौड पुरा गर्नको लागि मौका दियो र बाँकी दौड उहाँले फेरि पुरा
1: गर्नुभयो.
0: यसरी 54 वर्ष 8 महिना 6 दिन 5 घन्टा 32 मिनट र 20.3 सेकेन्डमा उहाँले यो दौड पुरा गर्नुभयो. उहाँको नाम फेरि भनिदिउँ, जापानी धावक सिजो कानाकुरी मान्छे, हाम्रो श्रोताले यसलाई गएर फेरि खोज्न सक्नुहुन्छ गुगलमा गएर. अब हाम्रो हराएको धावकलाई चिन्ने मान्छेहरू को हुनुहुन्छ भन्नुहोस् त?
1: उहाँहरू हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँकेका, त्यसै गरी छवि थापा हुनुहुन्छ हाम्रो दाजु फोक्सन केन्टबाट, एडमन्ड पराजुली हुनुहुन्छ सुनसरीका, तारा रेग्मी र उमेश रेग्मी हुनुहुन्छ विराटनगरबाट.
0: ओके, अब त्यो चिट्ठा बक्स तपाईँसँगै छ, तपाईँले यसो आवाजको साथमा चारजना मध्येमा यसो गरेर आँखा चिम्लेर केही नभनिकन सुटुक्क निकाल्नु होला अनि खोलेर पढिदिनु होला. तपाईँ पढ्नुहोस्, म चाहिँ ताली बजाउन तयार छु. चारजना मध्येमा को चाहिँ लक्की हुनुभयो बहिनी?
1: ओहो, लक्की हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ
0: कोहलपुर बाँके. ल युक्तजी, तपाईँलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई छ र भाग दिँदै गर्नुहोला, यस्ता यस्ता रमाइला रोचक कुराहरू सुन्दै गर्नुहोला. तपाईँले पनि हामीलाई कुनै कुनै बेलामा प्रश्न यो पनि राम्रो छ भनेर दिनुहोला है त. ओके, अब यसपालि प्रश्न राख्ने कि नराख्ने?
1: हजुर, यसपालि पनि प्रश्न राखौँ दाजु, किन भन्दाखेरि अब दसैँ पनि आउँदैछ होइन, अब एकदमै खुसियालीको साथमा मनाउन नपाए पनि हामी हाम्रा श्रोतालाई चाहिँ पुरस्कारद्वारा खुसी फेरि पनि दिन चाहन्छौँ.
0: ओके, यसपालि चाहिँ गीती प्रश्न राख्नु पर्ला है, कसो त?
1: हुन्छ हुन्छ,
0: हेरौँ न त, हाम्रो ब्रिगेडमा पनि धेरै राम्रा राम्रा कलाकार थिए छन् र होलान् होइन, कसले गीत गर्न पाए, रेकर्ड गर्न पाए, तर हङकङको बेलामा हङकङमा हाम्रो स्टुडियोमा धेरै गीतहरू रेकर्ड भयो क्या बहिनी, सयौँ सयौँ गीतहरू रेकर्ड भएका छन् हामीसँग अझै पनि छ. त्यस कारणले गर्दाखेरि उहाँहरूलाई कसैले चिन्नुहुन्छ कि भनेर यो गीत मैले लगाएँ है. गायकको नाम मात्रै खोज्नु पर्यो, तपाईँहरूले सक्नुहुन्छ भने ब्यान्डको नाम भने पनि भयो. यो गीत सुनाऊ.

0: ओके गीति प्रश्न पर्यो हैन त
1: हजुर
0: कति राम्रो गीत हो कि
1: हो नि यो गीत त अहिले पनि एकदमै हामीलाई मन छुन्छ हामीले त्यति बेलामा लगाउँदै गर्छौँ सुन्दै पनि गर्छौँ दाजु
0: हो नि ल अब गायकको नाम भन्नु पर्यो र यदि सक्नुहुन्छ भने ब्यान्डको नाम पनि दिए बोनस पॉइंट है नहीं
1: एकदम
0: ओके गाय को नाम मात्र आयो सब लेख एकजन ले बैंड को नाम लेख विजेता चाहिँ वहीँ हुनुहुन्छ हस्त पुरानो गीत हामीले राख्यौँ मन पर्यो होला सुन्ने इच्छा गर्नुभयो होला अनलाइन पाइन्छ होला खोज्नुहोस् पुराना गायकहरूलाई चाहिँ हामीले यसरी नै चिनाउँछौँ पनि हराएका बिर्सेका कलाकारहरूलाई भन्दै अब के छ त बहिनी
1: हजुर अब पनि हामी अन्ततिर आइसकेका छौँ दाजु र अन्तिम हाम्रा श्रोता हुनुहुन्छ ओममणि सापकोटा उहाँले हामीलाई आफ्नै आवाजमा सन्देश पठाउनु भएको छ र यो सन्देश हामी राख्दै बिदा पनि माग्नुपर्छ
0: सुरु गर्नुहोस् त बहिनी
1: हजुर यतिजेलसम्म कार्यक्रम सुनेर बस्नुहुने र साथ दिनुहुने हाम्रा श्रोतालाई धन्यवाद छ र आजको विजय श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँकेका उहाँलाई पनि धेरै धेरै बधाई छ अन्य श्रोता जसले भाग लिनुभयो कोसिस जारी राख्नुहोला यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु नमस्ते शुभ दिन बाबाई
0: हस्त सँगसँगै म सञ्चालक विनोद खड्कालाई पनि बिदा दिनुहोस् फेरि अब चाडपर्वको बेलामा मिठा मिठा कुराहरू सन्देशहरू र साथसाथमा तपाईँहरूले भनौँ न आफन्तहरूलाई सम्झना गर्ने कार्यक्रममा भाग लिनुहोला भन्दै मलाई बिदा दिनुहोस् नमस्ते शुभ दिन बाई बाई
2: ओमबाडी सापकोटा नवलपुर गैंडाकोट बीएफबीएफ गोर्खा रेडियोमा कार्यरत मित्रहरू निशा गुरुङ विनोद धोज खड्का सुषम बाला राई मिना थापा नर्जन गुरुङ लगायत सम्पूर्ण मित्रहरूमा नमस्कार साथै मिठो सम्झना रेडियो नेपालमा कार्यरत सम्पूर्ण आर्यहरूमा नमस्कार साथै आफ्नो जन्मभूमि छोडी विदेशको दूरदराजमा छरिएर रहनुहुने नेपालीहरू मित्र जनमा सम्पूर्ण मिठो सम्झना साथै नमस्कार र म केही साथीहरूको नाम दिन गइरहेको छु नरेन्द्र रिमाल स्याङ्जा बिरुवा पम्फा गौतम कञ्चनपुर भीमबस्ती 11 पूर्णिमा राणा नवलपुर विनय त्रिवेणी दाउने विमला एम्फु मुना राई लिम्बु धनकुटा सुनि लिम्बु तेह्रथुम निशा लामा दोलखा चरिकोट सुखराम लामा दक्षिणकाली गणेश श्रेष्ठ रूपन्देही धनवीर पुन म्याग्दी घोडेपानी सार्जन महतो नवलपुर धजासेरी रामबहादुर खड्का पूर्वी चितवन जिराना खैरणी अरुण नदी खत्री पार्सीकोट राम पुकार राय रौतहट राजेन्द्र बन्तवा राई पोखरी कान्छा भोजपुर राजाराम राय माझी पालुम शिखरकोट गगन तेह्रथुमे कान्छा धरान अमर निर्दोषी पर्साको ठोरी विजय बस्ती हरकबीर मुखिया शङ्करमान परियार पोखरा महेन्द्र गुफा भन्दै म हजुरको स्पसाईबाट बिदा हुन्छु बुद्धम शरणम गच्छामि धम्मम शरणम गच्छामि सङ्गम शरणम गच्छामि
3: अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो
4: धानबारीमा अविरल वर्षा र हावाहुरीले क्षति पुर्याएपछि दाङका किसान चिन्तित बनेका छन् दाङबाट अञ्जना चौधरीको रिपोर्ट
5: वर्षा र हावाहुरीका कारण विशेष गरी देउखुरी उपत्यका तथा बबई आसपासका खेतमा पाकेर भित्र्याउने तयारीमा रहेको धान ढलेर क्षति पुगेको छ वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान भित्र्याउने समयमा मौसम प्रतिकूल भएपछि किसानलाई लगानी र मेहनत खेर जाने चिन्ता पनि बढेको छ कृषक दिपा पुन धान पाकिसकेको अवस्थामा खेतमा पानी जम्नुका साथै हावाहुरी चलेपछि धेरै ठाउँमा धानका बोट ढलेका छन् त्यस्तै काटेर खेतमै राखिएको धानमा समेत पानी पसेपछि किसानलाई थप समस्या भएको छ अर्का किसान विष्णु बहादुर महरा
6: मेरो 14 कोटा धान ढल्यो पानीले डुबेको छ वर्ष दिन मैले के खान्यो
5: विशेष गरी दाङको लमै नगरपालिका राप्ती गाउँपालिका गढवा गाउँपालिकामा लगाइएको धान बालीमा बढी क्षति पुगेको छ पालिकाहरूले क्षतिको विवरण संकलन गर्नुका साथै किसानलाई राहत तथा आवश्यक सहयोगका लागि के कस्ता व्यवस्थापन गर्दैछन् त गढवा गाउँपालिका अध्यक्ष एम नारायण पोखरेल
7: विभिन्न क्षेत्रमा धान बालीमा चाहिँ ठुलो क्षति पुर्याएको छ पाकेको धान सबै पानीले चाहिँ ढलाएको अवस्था चाहिँ छ कति क्षति गरेको छ भन्ने विवरण हामीले अझै दिइसकेका छैनौँ भोलिदेखि त्यो विवरण हामी संकलन गर्छौँ क्षतिको स्तर हेरेर हाम्रो पालिकाको साधन स्रोतले भ्याएसम्म चाहिँ पालिकाबाट गर्ने ठुलो मात्रामा क्षति पुर्याएको छ भने हामी चाहिँ सङ्घ प्रदेशमा पनि त्यसको विवरणहरू पठाएर त्यताबाट किसानहरूलाई राहतको लागि चाहिँ प्रयास गर्छौँ
8: अविरल वर्षासँगै आएको बाढीले मधेसमा एकजनाको ज्यान गएको छ बाढीका कारण करिब 200 घर डुबानमा परेका छन् जनकपुरबाट लक्ष्मण यादव
9: लगातारको वर्षाले मधेसको जनजीवन प्रभावित बनेको छ। मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी लगायतका जिल्लामा नदी तथा खोला नालामा पानीको सतह बढ्दा तटीय तथा होचा भूभाग डुबानमा परेको छ। बाढीको पानीले घर भत्किँदा धनुषाको मिथिला नगरपालिकामा एकजनाको मृत्यु भएको छ। यस्तै रौतहट जिल्लाको बकैया नदीमा पानीको सतह बढेपछि बाँध भत्किने जोखिम बढेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहनुभएका प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो।
10: धनुषाको मिथिला नगरपालिकामा घर दिँदाखेरि 42 वर्षीय तानुका श्रेष्ठ निधन भएको छ। बकैया खोला रौतहट बकैया खोला बाँध बढेको छ र यो बाँध चाहिँ भत्काएको अवस्था छ।
9: कोशी नदीमा आएको बाढीका कारण सप्तरीको हनुमान नगर कंकाली नगरपालिकाको 5 वडा प्रभावित बनेको छ। ती वडाका करिब 200 घर डुबानमा परेको सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताउनु भयो।
11: कोशीको सिमानाका 2-3 वडाहरूमा डुबानको मात्रा बढेको छ, यो पानीको मात्रा बढेर अहिले उहाँहरूलाई चाहिँ तहले आफूले खानपिन गरेर खुवाउनु भएको छ। लगभग 200 घर भन्नु भएको छ उहाँहरूले होइन, अब त्यो साना घरहरू हुन्, ती घरहरूमा पानीको चाहिँ लेभल अलिक बढेको कारणले पानी बढेको कारणले गर्दा उहाँहरू त्यहाँ बस्नु भएको छैन।
9: हनुमान नगर कंकाली नगरपालिकाको वडा नम्बर 12 कोशी तटीय क्षेत्र र वडा नम्बर 13 गोबरगाढा बढी प्रभावित बनेको बताइएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा पनि कमसेकम 17 घर डुबानमा परेको छ। धनुषाको कमला नदीमा पनि पानीको बहाव बढेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउँदै स्थानीयहरूलाई तटीय क्षेत्रमा नजानका लागि आग्रह गरेको छ। यता महोत्तरीको रातु र औरी खोलामा पनि निरन्तरको वर्षाले गर्दा पानीको सतह बढेको बताइएको छ।
8: गण्डकी प्रदेशमा असोज 9 11 गतिसम्म परेको अविरल वर्षापछि बाढी पहिरो र डुबानबाट ठूलो जनधनको क्षति भएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर बाढी र पहिरोमा परी 14 ज्यान गुमाएका छन् भने 3 घाइते भएका छन्, 2 बेपत्ता छन्। अविरल वर्षाका कारण पर्वत, बागलुङ, म्याग्दी र तनहुँ लगायत जिल्लामा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको छ। बेपत्ताका कारण 169 घर पूर्ण रूपमा ध्वस्त भएका र 28 घरमा आंशिक क्षति भएको प्राप्त समाचारमा जनाइएको छ। बाढी र पहिरोको उच्च जोखिममा 295 घर छन्। प्रारम्भिक तथ्याङ्क अनुसार प्रदेशभरका 512 घर परिवारका 1684 जना नागरिक विस्थापित भएका छन्। यो मध्ये पर्वत र बाढी प्रभावित पूर्ववर्ती नगर क्षेत्रमा ठूलो संख्यामा मानिसहरू विस्थापित भएका छन्। मर्स्याङ्दी नदीमा बाढीको बहाव बढेपछि लम्जुङका 2 छुला जलविद्युत आयोजनाले विद्युत उत्पादन बन्द गरेका छन्। बेसी शहर 1 उदिपुर दलालमा बाँध र सुन्दर बजार 9 सिउँडी बजारमा विद्युत गृह रहेको 70 मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत केन्द्रले आज बिहान 4 उत्पादन बन्द गरेको हो। मर्स्याङ्दी 7 गादीमा बाँध र मर्स्याङ्दी 8 भुलभुलेमा विद्युत गृह रहेको 50 मेगावाटको माथिल्लो मर्स्याङ्दी एले गैराती 1 उत्पादन रोकेको छ। बाढीसँगै आएको लेदु र बालुवा बाँधमा थुप्रिएर बाँध फुट्ने खतरा बढेसँगै बाँधका 3 ढोका खोलिएको मध्य मर्स्याङ्दीका केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

जैसे ठहर गया है यहीं, हर तरफ एक अजब उदासी है, बेकरारी का ऐसा आलम।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो विपदका घटनामा परि मुलुकभर 21 जनाको ज्यान गएको जानकारी गराउनु भएको छ। विपदका घटनामा परि 5 जना बेपत्ता रहेको प्रधानमन्त्री शाहले आज साँझ आफ्नो फेसबुक अकाउन्ट मार्फत जानकारी गराउनु भएको हो। अकाउन्ट मार्फत दिनुभएको अपडेट अनुसार असोज 8 देखि चट्याङबाडी पहिरो हावाहुरी र अविरल वर्षाका कारण विभिन्न जिल्लामा मानवीय र भौतिक क्षति भएको हो। प्रधानमन्त्री शाहले म्याग्दी डोल्पा धनुषा पाल्पा बागलुङ रुकुम पश्चिम लमजुङ काभ्रे धादिङ मकवानपुर सुर्खेत लगायत जिल्लामा 21 नागरिकले ज्यान गुमाउनु परेको बताउनु भएको हो। घाइतेहरूको निशुल्क उपचारको व्यवस्था मिलाइएको उहाँको भनाइ छ। प्रधानमन्त्रीका अनुसार बाढ़ी पहिरो डुवान र चट्याङका कारण मुलुकभर 439 वटा मनसुनजन्य घटना भएका छन्। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले मनाङको हिमलुङ हिमालमा 16 जना बेपत्ता भएकामा 2 जना मृत फेला परेको बताएको छ। अझै 14 जना बेपत्ता छन्। उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन। एसोसिएशनको उद्धार टोली हिम पहिरो गएको ठाउँमा पुगेको छ। प्रतिकूल मौसमका कारण खोजी र उद्धारको काममा अप्ठ्यारो भइरहेको संस्थाले जनाएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका अध्यक्ष तुल सिंह गुरुङ
4: चारजना पुगेको छ होइन झन्डै झन्डै 2 बजीतिर पुग्यो अनि उनीहरूले 2 जना चाहिँ डेड बडी रिकभर गर्यो। त्यहाँ 16 जना मिसिङमा चाहिँ 2 जना गाइडहरूको चाहिँ डेड बडी रिकभर भयो अनि 14 जना चाहिँ स्टिल मिसिङ नै छ। सर्च एन्ड रेस्क्यु टिम पनि जम्मा 4 जना मात्रै पुग्यो। 8 जना पुग्नुपर्ने ठाउँमा 4 जना चाहिँ अहिले चामेमा चाहिँ खराब मौसम भएको कारणले गर्दै त्यहाँ चामेमा बसिरहेको छ। भोलि बिहान उठ्छ होला र प्लस अर्को 4 जना माथि अहिले खोजिरहेको 4 जना पनि अब रात परेर चाहिँ अहिले फु भन्ने गाउँमा झरेको छ अनि भोलि बिहानै गएर चाहिँ फेरि भोलि पुनः फेरि अब सर्च गर्न जाने प्लान छ।
3: कसको निधन भएको
4: नाम चाहिँ ठ्याक्कै थाहा भएन मलाई पनि।
3: प्रतिकूल मौसमका कारण उद्धारमा के कस्तो चुनौती छ?
4: धेरै चुनौती आएको छ। अब हाम्रो मान्छे त्यहाँ एकदमै 16 जना भनेको मास क्याजुअलिटी हुन सक्छ। त्यसले गर्दा अब यथासिरो चाँडो चाहिँ रेस्क्यु टिमहरू धनी धनी 20 जना प्लस जानुपर्ने जम्मा 4 जना मात्रै पुगेको छ।
3: हेलिकप्टर चाहिँ त्यहाँ पुगेको छ?
4: केही हेलिकप्टर पुगेको छ। एउटा हेलिकप्टर पुगेको छ त्यहाँ अनि अर्को एउटा चाहिँ मिसिङ फ्यामिली मेम्बर बोकेर पनि गएको छ भनेर सुने हो।
3: उद्धार गरेर अहिले सब कहाँ राखिएको छ?
4: अहिले माथि नै छ हिमलुङ बेस क्याम्पमा।
3: कति बजेको घटना हो यो?
4: यो त हिजो रातिको। यसमा चाहिँ प्राइभेट सेक्टरले मात्रै गर्दा चाहिँ खास चाहिँ सरकारले त्यस्तो इनिसिएसन ल्याएको छैन। सरकारले पनि यसको लागि भत्ताबाट पठाइदिए राम्रो हुन्थ्यो भन्ने नै हो।
3: मनाङको नार्पा भूमि 5 मा हिमलुङ हिमालमा हिम पहिरो गएको हो। नारायणी नदीको पुलमा आवतजावत बन्द हुँदा हजारौं यात्रु प्रभावित भएका छन्। बाढ़ीले बगाएको क्रुज सिप पुल मुनि अड्किएपछि सम्भावित जोखिमलाई हेरेर पुलमा आवागमन बन्द गरिएको छ। अचानक पुल बन्द हुँदा आफ्नो गन्तव्यमा हिँडेका सवारी साधन र यात्रु रोकिएका छन्। भरतपुरको नारायणघाटतर्फ र नवलपुरको गैंडाकोटतर्फ यात्रु र पुल हेर्न आउनेको भीड लागेको थियो। क्रुज सिप नारायणी नदीको पुलमा पूर्वी नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको सशस्त्र प्रहरी बलका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल 31 नम्बर गुल्मा पूर्वी नवलपरासी तथा नेपाल प्रहरीको टोली खटिएको छ। नारायणी नदीमा आएको बाढ़ीबाट प्रभावित सुस्ताका 1028 जनालाई उद्धार गरी सुरक्षित आश्रय स्थलमा सारिएको छ। नदीको बहाव बढ्दै गएर सुस्ता 5 मा बाढ़ी पसेको थियो। सामान्य बाढ़ी होला भनेर स्थानीय होल्डिङ सेन्टरमा बसेका थिए तर गैराती बस्ती नै डुबाउने गरी बाढ़ी आएपछि सुरक्षाकर्मीले उनीहरूलाई रातारात सुरक्षित ठाउँमा सारेका हुन्। होल्डिङ सेन्टरमा 400 जना राखिएकामा नदीको बहाव थप बढ़ेर होल्डिङ सेन्टर समेत जोखिममा परेको थियो। त्यसपछि ढुङ्गाको प्रयोग गरी होल्डिङ सेन्टरका 400 सहित थप 628 जनालाई नारायणी नदीको वारी सुरक्षित ठाउँमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ। बाढ़ी पहिरो र डुबानबाट गण्डकी प्रदेशमा 14 जनाले ज्यान गुमाएका छन्। 3 जना घाइते भएका छन् भने 2 जना बेपत्ता छन्। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा असोज 9 देखि 11 गतेसम्म बाढ़ी पहिरो र डुबानबाट जनधनको क्षति भएको हो। अविरल वर्षाका कारण पर्वत बागलुङ म्याग्दी र तनहुँ लगायत जिल्लामा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको छ। विपदका कारण 179 वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन्। 28 वटा घरमा आंशिक क्षति भएको छ। बाढ़ी र पहिरोको उच्च जोखिममा 295 वटा घर छन्। प्रारम्भिक तथ्याङ्क अनुसार प्रदेशका 512 घर परिवारका 1684 जना नागरिक विस्थापित र प्रभावित भएका छन्। पर्वत र बाढी प्रभावित पूर्ववर्ती नगर क्षेत्रमा ठूलो संख्यामा मानिस विस्थापित भएको बताइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

झझल्को आइरहेछ तिम्रो छिनछिन, झझल्को आइरहेछ तिम्रो छिनछिन, आतुर छन् ओठहरू तिम्रै नाम लिन, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, यतै कतै छौ जस्तो लाग्छ किन।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: बाढी पहिरो तथा डुबानबाट गण्डकी प्रदेशमा 14 जनाले ज्यान गुमाएका छन्। 3 जना घाइते भएका छन् भने 2 जना बेपत्ता छन्। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा असोज 9 गतेदेखि 11 गतेसम्म बाढी पहिरो तथा डुबानबाट ठूलो धनजनको क्षति भएको हो। अविरल वर्षाका कारण पर्वत, बागलुङ, म्याग्दी र तनहुँ लगायतका जिल्लामा सबैभन्दा बढ़ी मानवीय तथा भौतिक क्षति पुगेको छ। विपदका कारण 179 घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 28 घर आंशिक क्षति पुगेको छ। यसैगरी बाढ़ी तथा पहिरोको उच्च जोखिममा 295 वटा घर छन्। प्रारम्भिक तथ्याङ्क अनुसार प्रदेशका 512 परिवारका 1684 जना नागरिक विस्थापित तथा प्रभावित भएका छन्। पर्वत र बाढ़ी प्रभावित पूर्ववर्ती नगर क्षेत्रहरूमा ठूलो संख्यामा मानिसहरू विस्थापित भएका छन्। विपदका कारण 12 वटा गोठपूर्ण रूपमा क्षति हुनुका साथै 44 वटा चौपाया मरेका छन्। गण्डकीका कास्की, पोखरा, कास्की, गोर्खा, लमजुङ, तनहुँ पनि लगातारको वर्षाले प्रभावित बनेका छन्। कास्कीमा सेतीको बहाव बढेर पोखरा रामघाटमा ताल बनेको भए पनि अहिले घट्न थालिसकेको छ। पहिरोले साना ठूला सड़कहरू अवरूद्ध छन्। बागलुङको निसीखोला 3 मा बिहान डिस्को खसेर घर पुरिँदा आमा सहित 3 जनाले ज्यान गुमाएका छन्। माथिबाट ढिस्को खस्दा उनीहरू निन्द्रामै रहेको विभागले अवसर नपाएको स्थानीयले जानकारी दिएका छन्। 39 वर्षीय आमा श्याम कुमारी बिक, छोराहरू 12 वर्षका मनोज, 9 वर्षका मुकेश र 5 वर्षका निशन बिकको वर्षासँगै खसेको पहिरोमा पुरिएर मृत्यु भएको हो। श्याम कुमारीकी जेठी छोरी 14 वर्षीय मुस्कान हजुरबुबा हजुरआमाको घर गएका कारण बाँच्न सफल भएको बताइएको छ। निसीखोला गाउँपालिका 2 का वडा अध्यक्ष कुबीर बिकले कल्पना समेत नगरिएको ठाउँबाट पहिरो खसेर मृत्यु भएको जानकारी दिनुभएको छ। एकै परिवारका 4 जनाको मृत्युले गाउँ नै शोकमा डुबेको छ। आफन्तहरूको रोह वर्मा मृतकको पोस्टमार्टम गरी आजै शवको अन्त्येष्टि गरिएको कुबीरले जानकारी दिनुभएको छ। घरमा भित्राउने बेला भएको धानबालीमा अविरल वर्षा र हावाहुरीले क्षति पुर्याएपछि दाङका किसान चिन्तित बनेका छन्। दाङबाट अञ्जना चौधरीको रिपोर्ट।
4: वर्षा र हावाहुरीका कारण विशेष गरी देउखुरी उपत्यका तथा बबई आसपासका खेतमा पाकेर भित्राउने तयारीमा रहेको धान ढलेर क्षति पुगेको छ। वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान भित्राउने समयमा मौसम प्रतिकूल भएपछि किसानलाई लगानी र मेहनत खेर जाने चिन्ता पनि बढेको छ। कृषक दिपापुन धान पाकिसकेको अवस्थामा खेतमा पानी जम्नुका साथै हावाहुरी चलेपछि धेरै ठाउँमा धानका बोट ढलेका छन्। त्यस्तै काटेर खेतमै राखिएको धानमा समेत पानी पसेपछि किसानलाई थप समस्या भएको छ। अर्का किसान विष्णु बहादुर महरा,
5: मेरो 14 कटा धान ढल्यो, पानीले डुब्या छ, वर्ष दिनमा मैले के खान्यो।
4: विशेष गरी दाङको लमै नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिकामा लगाइएको धान बालीमा बढी क्षति पुगेको छ। पालिकाहरूले क्षतिको विवरण संकलन गर्नुका साथै किसानलाई राहत तथा आवश्यक सहयोगका लागि के कस्ता व्यवस्थापन गर्दैछन् त? गढवा गाउँपालिका अध्यक्ष एम नारायण पोखरेल,
6: विभिन्न क्षेत्रमा धान बालीमा चाहिँ ठुलो क्षति पुर्याएको छ। पाकेको धान सबै पानीले चाहिँ ढलाएको अवस्था चाहिँ छ। कति क्षति गरेको छ भन्ने विवरण हामीले अझै दिइसकेका छैनौँ। भोलिदेखि त्यो विवरण हामी संकलन गर्छौँ। क्षतिको स्तर हेरेर हाम्रो पालिकाको साधन स्रोतले भ्याएसम्म चाहिँ पालिकाबाट गर्ने, ठुलो मात्रामा क्षति पुर्याएको छ भने हामी चाहिँ सङ्घ प्रदेशमा पनि त्यसको विवरणहरू पठाएर त्यताबाट किसानहरूलाई राहतको लागि चाहिँ प्रयास गर्छौँ।
3: नारायणी नदीमा आएको बाढ़ीबाट प्रभावित सुस्ताका 1028 जनालाई उद्धार गरी सुरक्षित आश्रय स्थलमा सारिएको छ। नदीको बहाव बढ़दै गएर सुस्ता 5 मा बाढ़ी पसेको थियो। सामान्य बाढ़ी होला भनेर स्थानीय होल्डिङ सेन्टरमा बसेका थिए, तर गैराती बस्ती नै डुबाउने गरी बाढ़ी आएपछि सुरक्षाकर्मीले उनीहरूलाई रातारात सुरक्षित स्थानमा सारेका हुन्। होल्डिङ सेन्टरमा 400 जना राखिएकोमा नदीको बहाव थप बढ़ेर होल्डिङ सेन्टर समेत उच्च जोखिममा परेको थियो। त्यसपछि डुङ्गाको प्रयोग गरी होल्डिङ सेन्टरका 400 सहित थप 628 जनालाई नारायणी नदीको वारी सुरक्षित क्षेत्रमा ल्याइएको सशस्त्र प्रहरी बल नेपाल 26 नम्बर गढ हेडक्वार्टरका प्रमुख गोविन्द बहादुर खातीले जानकारी दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो विपदका घटनामा पनि मुलुकभर 21 जनाको ज्यान गएको जानकारी दिनुभएको छ। विपदका घटनामा परि 5 जना बेपत्ता रहेको प्रधानमन्त्री शाहले आज साँझ आफ्नो फेसबुक मार्फत जानकारी दिनुभएको हो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: BFBS, Gorkha Radio.

0: कथा तिम्रो पनि र मेरो पनि
1: यात्रा तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसो
1: शायद यही हो जिन्दगी शायद यही हो जिन्दगी
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा

टाहा ईर्ष्यानी हो जसले व्यक्तिलाई अगाडि बढ्न पनि दिदैन र एउटा त्यो ईर्ष्याको कारणले त्यो रिसको कारणले त्यो आवेगको कारणले व्यक्तिले अरू सोच्नै सक्दैन त्यही कुरामा मात्र घुमिरहन्छ र पाप कर्म गर्न ऊ पछि पर्दैन यस्तै एउटा ईर्ष्या र डाहाको कथा छ आजको यात्रा जिन्दगीकोमा यो कथा हो मालतीको र मालतीको जीवनमा यो कथाले कस्तो कस्तो मोड लिएर आयो यो कथामा मालतीको गल्ती के थियो मालतीको जीवनमा के कस्ता परिस्थितिहरू आए उसले आफूले चाहे जस्तो जीवन किन बाँच्न पाइन आजको यात्रा जिन्दगीकोमा म तपाईँलाई सबै सबै मालतीको कथा सुनाउँछु तपाईँ साथै बस्नुहोला यात्रा जिन्दगीको रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो अनि तपाईँको छेउमा मन्दिरा हाजिर छु तपाईँलाई मालतीजीको कथा सुनाउनु भन्दा पहिला आउनुहोस् यात्रा जिन्दगीकोलाई सुरु गरौँ यो सुन्दर गीत तपाईँको नाममा समर्पित गर्दै तपाईँलाई थुप्रै थुप्रै माया तपाईँको नाममा समर्पित गर्दै अभिनन्दन गर्दछु

हजुर, यति बेला तपाईँले BFBS गोर्खा रेडियोलाई सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु र यो हो यात्रा जिन्दगीको। आज हामीले मालतीको जीवनको कथालाई लिएका छौं। मालतीजीको जीवनको कथा यसरी सुरु हुन्छ। उहाँहरू एउटा सामान्य घरमा बस्नुहुन्थ्यो। खान लाउन दुःख थिएन। बुबा जागिरे, आमा गृहिणी र मालती आफ्नो साथी आकृतिसँग खुब मिल्थिन्। बालापनदेखि नै उनीहरू छिमेकी छिमेकी, लगभग उस्तै उस्तै खालको धरातल। बुबाहरू दुबईका जागिरे, आमाहरू दुबईका गृहिणी, अनि आकृति र मालती सँगसँगै पढ्ने खेल्ने यस्तै थियो। हरेक दिन उनीहरू भेट्थे, खेल्थे। आमाहरूको पनि कुरा हुन्थ्यो, बाहरूको पनि कुरा हुन्थ्यो। एउटाको घरमा केही मिठो पाके, अर्कोको घरमा त्यो चिज आइपुग्थ्यो। मालती र आकृति दुई दिदी बहिनी भन्दा कम थिएनन्, एउटै आमाका सन्तान जस्तै। उनीहरू यति मिल्थे, कहिले एउटाको घरमा दुवैजनाले भात खान्थे भने कहिले अर्कोको घरमा दुवैजना सुत्थे। उनीहरूको ओछ्यान पनि एउटै हुन्थ्यो। यस्तो मेल मिलाप थियो उनीहरूको 8 कक्षा पढुन्जेलसम्म। जब 8 कक्षा पढे त्यसपछि उनीहरू दुवैले स्कुल चेन्ज गरे, किनकि गाउँको स्कुलमा 8 कक्षासम्म थियो। 9-10 पढ्न सदरमुकामको स्कुलमा जानु पर्थ्यो। त्यसपछि मालती र आकृति दुवैलाई सदरमुकामको स्कुलमा राखियो। गाउँका अरू पनि थिए। सदरमुकाम आउनका लागि लगभग हिँडेर 3 घण्टा लाग्थ्यो। त्यही हुनाका कारणले मालतीका बुबा र आकृतिका बुबा आमा मिलेर सदरमुकाममा एउटा कोठा भाडामा लिदिने अनि त्यहाँ मालती र आकृति बस्ने कुरा भयो। फेरि दुई छोरीहरूलाई मात्रै कसरी राख्नु? त्यसपछि मालतीको बुबाले अरू गाउँका अभिभावकहरूलाई पनि सम्झाएर अरू 3 जना युवतीहरू उनीहरूलाई पनि डेडा खोजेर एउटै घरमा राखिदिएर मालतीको बुवा फर्किनु भयो। यति 5 जना भए त एकअर्काको सहयोगी हुन्छन् भन्ने हिसाबले उहाँले उनीहरूलाई एउटै घरमा 2 कोठा लिएर एउटा कोठामा 3 जना, एउटा कोठामा आकृति र मालती, 2 कोठा लिएर उनीहरू 5 जना बसेर पढ्न थालेका।

मालतीका बुबा आकृतिका बुबा हरेक हप्ता पालो पालो गरेर छोरीहरूलाई भेट्न जानुहुन्थ्यो। के खाँचो छ, के भइरहेछ उहाँहरू बुझेर आउनुहुन्थ्यो। यसरी मालती र आकृतिले 9 कक्षा पास गरेर 10 कक्षामा पढ्न थाले। यही 10 कक्षामा पढ्दा राजुसँग उनीहरूको बढी मित्रता भएको थियो। राजु त्यही स्कुलमा पढ्ने एक विद्यार्थी थिए, उनीहरूसँगै पढ्ने। राजु र मालती अलि बढी मिल्न थाले। राजु मुखियाका छोरा थिए। यति राम्रा धनी परिवारका छोरा भएका हुनाले मालती र राजु मिलेको आकृतिले देख्नै सकिन। हुन त मालती उसकी दिदी बहिनी भन्दा पनि कम थिइन, उसकी साथी भन्दा पनि एकै परिवारको छोरीहरू जस्तो दिदी बहिनीको सम्बन्ध थियो उनीहरूको। तर मालती प्रति राजु अलि नजिक भएको देखेर ऊ मालती प्रति जल्न थाली। पढाइमा भन्दा बढी उनीहरूको क्रियाकलापमा उसको ध्यान जान थाल्यो। यस्तै भित्रभित्रको ईर्ष्या डहा आकृतिको मनमा चल्न थाल्यो। अनि बिस्तारी बिस्तारी आकृति मालतीलाई अत्यन्त ईर्ष्या डहा गर्न थाली। यो कुरा उसले बाहिर देखाइन, तर भित्रभित्रै उसका लागि कुभलो चिताउने डाढे ईर्ष्यालु र एकदमै उसका लागि नराम्रा कार्य गर्न पछि नपर्ने भई आकृति। यस्तै गर्दै गर्दै उनीहरूले टेस्ट परीक्षा पास गरे। अनि एक दिन दुई दिन गर्दा गर्दै पढाइमा तल्लीन भएर एसएलसी पनि उनीहरू

0: BFBS गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु केही हाँसो,
4: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
3: यात्रा जिन्दगीको BFBS गोरखा रेडियो।

यात्रा जिन्दगीको यति बेला तपाईँले BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। मन्दिरा तपाईँको नजिकै छु। आज हामी मालती, आकृति र राजुको कथा सुनिरहेका छौँ। मालती, आकृति र राजुले SLC मा राम्रो नतिजा लिएर आए। सबैभन्दा धेरै राजुको नम्बर आयो, त्यसपछि मालती अनि त्यसपछि आकृतिको। उसलाई त्यसमा पनि मालतीप्रति ईर्ष्या जाग्यो। उसको भन्दा मालतीको राम्रो नम्बर आयो। राजुको नजरमा फेरि मालती उत्कृष्ट बनिन् अनि उनलाई राजुले उपहार पनि दिएका थिए राम्रो नतिजा ल्याएर पास गरेकोमा। आकृति त्यसमा पनि भुतुक्क भएकी थिइन्। कसरी हुन्छ मालतीसँग छुटाएर आफ्नो सम्बन्ध राजुसँग गाँस्न पाए, कति राम्रो हुने थियो। उनीहरू त्यही सदरमुकामकै कोठामा बस्थे, कलेज पनि पढ्नु पर्छ भनेर उनीहरूले त्यो कोठाहरूलाई छोडेका थिएनन्। सबै साथीहरू पास भएका हुनाले त्यही बसेर पढ्ने उनीहरूको कुरा थियो। यसै गरी त्यसपछि उनीहरू फेरि फर्किएर सदरमुकाम पुगे। त्यसपछि उनीहरूको क्लास सुचारु रूपले सञ्चालन हुन थाल्यो। एक दिन उनले योजना बनाइन्। उनले मालतीको इज्जतलाई दाउमा राखिन्। त्यो दिन आकृतिले एउटा कार्यक्रम बनाएकी रहेछे। सबैजना रमाइलो गर्न ड्राइभ पिकनिक जस्तो अलिकति परको जंगलमा गएर त्यही रमाइलो गर्ने, घुमघाम गर्ने अनि फर्किने। घुम्न गएको ठाउँमा खाजाका लागि उनीहरूले बजारबाट किनेर लिएर जाने योजना पनि बनाए। सबैजना दङ्ग परे हुन्छ भनेर उनीहरू घरबाट निस्के। कसैलाई मालतीको यादै भएन। सबैजना आफ्नै धुनमा लागे र छिटो छिटो जाउँ भन्दै अगाडि बढे। मालतीले आफ्नो लुगा सुगा धोएर सुकाउँदै थिइन्। फात फुत एक एकजना गर्दै बाहिर निस्केको देखिन्। कतै गए होलान् भन्ठानिन्। उनले आफ्नो कामप्रति मात्रै चासो देखाइन्। को कहाँ गयो उनलाई वास्तै भएन। लुगा सुगा धोइसकेर कोठामा आउँदा कोही पनि देखिनन्। यसो हेर्छिन्, कोही छैन, कहाँ गएछन्। उनलाई छक्क लाग्यो। त्यसपछि ठिकै छ, आफ्नो काम गर्छु भनेर आफ्नो कोठा सरसफाई गरिन्। लुगाहरू पट्याएर राखिन् अनि कपी र कलम निकालेर केही लेख्न थालेकी थिइन्।

यो देखेर मालती अलिकति डराई। उसले भन्यो, म तिमीलाई मन पराउँछु, माया गर्छु, कति दिनदेखि भन्न चाहिरहेको थिएँ, भन्ने मौकै पाइन। आज तिम्रा साथीहरू सबै पिकनिक गएका छन्। आज बल्ल तिमीलाई एक्लै भेटे, त्यही भएर म आएको। ढोका खोल, रमाइलो गर्नुपर्छ। उसले यस्तो कुरा भनेको देखेपछि मालती अलिकति डराइन्। यो के भइरहेछ, यो के हुन लागेको हो, त्यसपछि के भयो, म तपाईँलाई बताउँछु। एकैछिन प्रतीक्षा गर्नुहोस्।

पिकनिकका लागि कलेजका पनि अरू साथीहरूलाई आकृतिले बोलाएकी रहेछिन्। आकृतिका अरू त्यहाँ अर्को कोठामा बस्ने तिनजना, कलेजका चार पाँचजना अनि राजु लगायत राजुका चार पाँचजना साथीलाई आकृतिले बोलाएकी रहेछिन्। जब सबैजना चोकमा भेला भए आकृतिले ती युवकलाई पैसा दिएर मालती कहाँ जानु भनेर पठाएकी रहेछिन्। जब त्यहाँ सबैजना जम्मा भए राजु पनि आए। राजुले मालतीलाई देखेनन् अनि मालती खोइ भन्दा उसलाई अलि सन्चो छैन आउँदिन भनी त्यही भएर हामी जानी ऊ घरमा सुतेर बसेकी छ। आकृतिले यसरी बहाना बनाइदिए। सबैजना खानेकुराहरू के किन्ने के लानी भनेर किनमेल गर्दै थिए। राजु त्यहाँबाट सुटुक्क निस्किएर मालतीको कोठामा आइपुगे। जब मालतीको कोठामा आइपुगे ती व्यक्ति जसले मालतीलाई ढोका खोला भनेर दुःख दिइरहेका थिए, जब उनले अति नै गरे ढोका खोल्नको लागि त्यति बेला मालतीले ढोका खोलिदिए। ढोका भर्खरै खोलेकी मात्रै थिए ती युवकले उनलाई हातपात गर्न थाले। उनले बचाउमा एउटा लट्ठी लिन खोजेकी थिइन्। त्यो लट्ठीले मालतीलाई नै दुई लट्ठी हिर्काए त्यो व्यक्तिले। मालती चिच्याउँदै रुन थाली। त्यसपछि राजु त्यहाँ आइपुगे। यो सबै तमासा देखेर राजु छक्क परे अनि ती युवकलाई उनले दुई थप्पड हिर्काए। को हो के हो सबै कुरा सोद्धा त्यो युवक त्यहाँबाट कुले लाम ठोकेर भाग्यो। मालती यति डराएकी थिए कि उसले राजुलाई अंगालोमा हालेर बेस्कन कसी। एक जवान युवा युवती अवस्था त्यस्तो, एकअर्कामा भर्खरै भर्खरै अङ्कुरित प्रेम, के चाहियो र? जुन नहुनु पर्ने कुरा थियो त्यही भयो। यो काण्ड भएपछि अलिअलि अलिअलि हल्ला पनि फिजियो। मालतीको कोठामा एकजना पुरुष आयो रे, झगडा भयो रे, अनि राजुले छुट्टायो रे, आदि इत्यादि यस्ता कुराहरू भएपछि राजुको बुबाले आफ्नो छोराको बेजत होला, यस्ता कुराहरूमा आफ्नो नाम मुछिएला भनेर आफू पनि सहर जानी र राजुलाई पनि सहरमा पढाउन लिएर जानी भनेर यस्ता किचलोबाट आफ्नो छोरालाई बचाउन उनीहरू काठमाडौँ रवाना भए। गाउँ छोडे, ठाउँ छोडे र काठमाडौँमा नयाँ तरिकाले आफ्नो जीवनलाई अगाडि बढाउन थाले। मालती एक्लै भइन्। उनी निन्याउरो अनुहार लगाएर बसिरहन्थिन्, तर आकृतिको ज्यादती भने मालतीले सहिरहनु पर्यो। कहिले के गरेर उनलाई दुःख दिइरहन्थिन्। उनको कारणले आकृति र राजुको सम्बन्धमा फाटो आएको भनेर आदि इत्यादि दोष लगाइन् भन्ने कुरा पनि आकृतिको मुखबाट सुनिन्छ। यसरी एक दिन दुई दिन गर्दा गर्दै पाँच महिना बित्यो। यो पाँच महिनामा मालतीले थाहा पाए ऊ गर्भवती भइसकेकी रहेछ। अब यो कुरा एक कान दुई कान मैदान भयो। विवाह नगरिकन गर्भवती हुने अलिकति अगाडिको समाजले औँला उठाउन थाल्यो। त्यसपछि यो सहन नसकेर मालती गाउँ छोडेर सहर पसी। सहरमा मजदुरी, मेहनत, लुगा धुने, भाँडा माझ्ने, घर पुस्ने आदि जे काम पाइन्छ। अब आकृति एक्लै परी मालती पनि कसैलाई केही नभनिकन घर छोडेर

दिन राजु पहिले नै सहर गइसकेका थिए। समय बितिरह्यो, मालतीले एक छोरीलाई जन्म दिइन्। सहरमा अरूको घरमा भाँडा माझेर, लुगा धोएर, लुगा सिलाएर आदि इत्यादि गरेर आफ्नो छोरीलाई उनले पढाइरहिन्। पढाउन सुरु गरेपछि बिस्तारै बिस्तारै बच्ची हुर्किँदै गई। छ वर्ष बित्यो। छ वर्षमा अचानक एक दिन राजुले मालतीलाई देखे, छक्क परे। पहिला त उनले चिन्दा पनि चिनेनन्। एउटा दयनीय अवस्थाकी नारीलाई उनले देखे, त्यो पनि छ वर्षकी छोरीका साथमा। मालतीले पनि राजुलाई चिनिन्। आँखा भोरी आँसु पारेर मालतीले केही बोल्न सकिनन्। अनि राजुले नै, मालती तिमी यहाँ छेउ, मैले कति खोजे तिमीलाई, कैयौँ ठाउँमा हरेक मान्छेहरूको भिडमा मैले तिम्रै खोजी गरे, तिमी कसैलाई नभनिकन यसरी सहर आएर बसिकी रहेछौ, कहिलेदेखि थियौ मलाई त थाहा पनि भएन, आज अचानक भेटे, कहाँ गएर आएकी? उनले आफ्नो छोरीको टाउको सुमसुमाउँदै भनिन्, के गर्ने, भाग्यले ठगेपछि म दुई चारवटा घरमा लुगा धुने, भाँडा माझ्ने, घर पुस्दिने काम गर्छु, गुजारा चल्छ, छोरीलाई पढाउँदैछु, आफू पनि पढ्ने कोसिसमा अगाडि बढेकी छु, उनले भने।

राजुले जब मालतीका कुरा सुने उनलाई कति नमिठो लाग्यो। राजुलाई अलिकति शंका लाग्यो, त्यो दिन नहुनु पर्ने कार्य भएको थियो। यी मेरै छोरी हुन् कि मालतीले अर्को विवाह गरिसकिन्। उनले केही बोल्न सकेनन्, सोध्न पनि सकेनन्, थम्याउन पनि सकेनन्। जे होस्, अब भेट त भयो, पछि थाहा भइहाल्छ नि। राजुले भने, कहाँ बस्छौ? उनले भनिन्, अलिकति तल। यो त धनी मानीको इलाका हो, यहाँ त डेडामा कोठै पाइँदैन, सबै घरवाला गाडीवाला छन्। अलि तल्लो टोलमा चाहिँ मेरो डेडा छ, म त्यहीँ बस्छु यो छोरीको साथमा। यति कुरा सुनिसकेपछि राजुलाई नमिठो लाग्यो, अत्यन्तै दुःख लाग्यो। राजुले म पनि जान्छु नि तिम्रो कोठामा भन्दा उनले भनिन्, पछि कुनै दिन भेट होला, आज धेरै थाकेको छु। छोरीको पनि अलिकति काम गरिदिनु छ, उसको ड्रेस फाटेको भएर आज स्कुलै गइन, त्यो सिलाइदिनु पर्नेछ, अर्को दिन भेटौँला नि हुन्न। मालतीले त्यसो भन्दा राजुले भने, हुन्छ, किन नहुनु। अनि तिम्रो छुट्टी चाहिँ कुन दिन हो? उनले भनिन्, कुन दिन हुनु नि, घरमा काम गर्ने मान्छेको नि छुट्टी हुन्छ र? छैन छुट्टी, बरु पर्सि। मैले काम गर्ने घरहरू मध्येको एउटा घरका परिवार चाहिँ विराटनगर जाँदैछन्, उनीहरूको बाहिरबाट रेखदेख गर्ने हो, पर्सि भेटौँला, मालतीले भनिन्। राजुले हस भन्यो अनि छोरीलाई माया गरेर ऊ आफ्नो बाटो लाग्यो। बाटोभरि सोच्यो, यत्रो वर्ष मैले खोजेको मालती आज 6 वर्षको छोरी लिएर उभिएकी छिन्। त्यो अवस्थामा अर्काको घर घरमा काम गरेर लुगा धोएर भाडा माझेर 2 पैसा जम्मा गरेर आफ्नो छोरीलाई पढाउँछु भन्ने कति ठुलो हिम्मत, कति ठुलो आँट। आफू सहर आइयो, के भयो नि थाहा भएन, कति खोजेको पनि मालतीको कुनै ठेगाना प्राप्त भएन। आकृतिले उसको त विवाह भइसक्यो, ऊ त सहरतिर छ भनेर भन्थे। जे होस्, आज उनलाई भेटे, पर्सि त म उनको कोठा पनि हेरेर आउँछु अनि सबै कुरा बुझ्छु के रहेछ, थाहा भइहाल्छ नि। यति धेरै कुराहरू खेलाउँदै खेलाउँदै राजु आफ्नो घर पुगे। केही वर्ष यतादेखि राजुले घरका सबै परिवारले भन्दा पनि विवाह गर्न मानिरहेका थिएनन्। त्यो दिन राजुले सबै परिवारका सदस्यहरूलाई खाना खाएपछि एकै ठाउँमा राखे र सबैलाई भने, मेरो यति यति सालमा यस्तो यस्तो बेलामा एक युवतीसँग उठबस भएको थियो। सबै कुरा बताए, त्यो दिनको घटना बताए, त्यसपछि आफू सहर आएको कुरा बताए, अनि आफूले मालतीलाई मन पराएको कुरा बताए, त्यसपछि सहरमा उनलाई भेटेको कुरा बताए, उनीसँग छोरी पनि भएको बताए। को हो के हो सबै कुरा बुझ्छु, यदि ती मेरी नै छोरी रहेछिन् भने म मालतीलाई विवाह गर्छु, घरमा उनले सबैलाई सुनाए। घरका परिवारले विरोध गरे, अर्काको घरमा काम गर्नेलाई कसले यो घरमा भित्र्याउँछ? राजुले भने, यदि मालती मेरी रहेछिन्, अरूसँग विवाह गरेकी रहेनछन्, ती छोरी मेरी नै हो भने बरु मलाई सम्पत्ति चाहिँदैन, म तपाईँहरूसँग छुट्टिन्छु, अंश बन्डा गर्छु, म छुट्टै बस्छु। सुख पाएँ भने त सबैजना ढोग्न आइपुगिहाल्छन्, दुःख पाएँ भने तपाईँहरूकोमा फर्केर आउँदिन, यो मेरो बाचा भयो, तर पहिला मलाई बुझ्न दिनुहोस्। यसरी राजुले आफ्नो परिवारलाई भने। यसरी राजुले मालतीको चियो चर्चो गरिरहे, बुझिरहे, अन्तत उनले पत्ता लगाए, मालतीको विवाह भएको होइन रहेछ। मालती अविवाहित हुँदै गर्भवती भएको कुराले उनलाई घर निकाला गरिएको रहेछ। त्यसमाथि पनि आकृतिले नचाहिने कुराहरू लगाएर नचाहिने औषधिहरू दिएर उनलाई अति नै दुःख दिएकी रहेछिन् र घरबाट निस्किन बाध्य बनाएकी रहेछिन्। अब उनी आफू त जिनतिन बाँचिएला, गर्भमा हुर्किँदै गरेको सन्तानलाई त जसरी भए पनि खुवाउनु पर्यो, त्यही भएर केही नपाए पनि घरमा काम गर्ने काम त पाइहालिन्छ, त्यही भएर त्यो कामबाट पैसा आइहाल्छ भनेर उनले अर्काको घरमा सरसफाई गरिदिने, भाँडा माझिदिने, लुगा धोइदिने कार्य गर्न थालेकी रहेछिन्। यी सबै कुरा बुझेपछि राजुले आफ्नो घर परिवारको विरुद्ध भएर मालतीको हात थाम्ने निधो गरे र राजुको घरबाट अनुमति नदिएपछि राजुले मालतीलाई मन्दिरमा गएर सिन्दूर टीका गरे अनि डेरा खोजेर आफूसँगै राखे। यसरी उनीहरू फेरि एकजुट भए, एउटा परिवार बने। यो देखेर आकृतिलाई
असह्य भयो, असह्य। फेरि उनले मालती र गरिमालाई निचा देखाउनको लागि के मात्रै गरिनन्। एउटा परिवारलाई तहस नहस पार्नलाई आकृतिले आफ्नो कुकर्म छोडिनन् ईर्ष्याका कारण।

0: ऐप्स गोरखा रेडियो
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: कथा तिम्रो पनि र मेरो पनि,
5: यात्रा तिम्रो पनि अनि मेरो पनि।

सुनिरहनु भएको छ यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा तपाईँको छेउमा मन्दिरा छु। यसरी मालतीका लागि घातक बनिन् आकृति कसरी हुन सक्छ? मालतीलाई गिराएर मालतीलाई अशक्त बनाएर मालतीलाई राजुबाट छुटाएर राजुलाई आफ्नो जिन्दगीमा ल्याउन पाए, राजुसँग आफू विवाह गर्न पाए, आफ्नो जिन्दगी अत्यन्तै सुन्दर र सबल हुन्छ भन्ने उनको एकहोरो चाहनाले यिनीहरूको जिन्दगीमा आकृतिले यति फाटो ल्याइन् कि के कुरा गर्नु। यसो गर्दा गर्दै कसैले पनि सोच्न सकेनन् कि आकृतिले मालतीको जीवनलाई बर्बाद गरिरहेकी छिन्। अन्तिममा आएर राजु र मालतीकी जुन छोरी थिइन् उनले एक दिन आकृति र एक युवक कुरा गरिरहेको सुनिन्। लगभग उनी 10 वर्षकी थिइन्, कुरा त बुझ्ने भइसकेकी थिइन्, तर पनि बच्चा त बच्चै हो। उनले यही भनिरहेको सुनिन्, तिमीले अस्ति दिएको औषधिले त्यति काम गरे जस्तो लागेन, मालतीलाई छोएकै छैन, अझ कडा औषधि लिएर आइदेऊ, आकृतिले भनिरहेको सुनिन्। त्यसपछि आफ्नो आमाको नाम लिएको भएर उनी लुकेर चुपो लागेर आकृतिको र त्यो व्यक्तिको कुरा सुनिरहिन्। ती व्यक्तिले भने, म्याडम चिन्ता नगर्नुहोस्, यो अहिले दिएको औषधि कडा छ, यो औषधिलाई तपाईँले झुक्क्याएर खानेकुरा जेमा पनि मिसाएर दिए हुन्छ, तर डोज चाहिँ पुरा दिनुहोस् है। त्यो व्यक्तिले त्यसो भन्यो, अनि यसले काम गर्छ त, त्यसलाई त मेरो जिन्दगीबाट हटाउनै पर्नेछ, त्यो भिकमा गई मेरो भाग खोसेर खाइरहेकी छ। आकृतिले यस्तो भनेको मालतीकी छोरी गरिमाले सुनिन्। अनि उनी दौडेर आएर आफ्नो आमालाई र आफ्नो बाबा राजुलाई बताई। मालती त उसको कुरा बुझ्न सक्ने अवस्थामा थिइन, किनकि ऊ जहिले पनि बिरामी भइरहन्थी, निदाइरहन्थी, कति औषधि गर्दा पनि के भयो भनेर पत्तै लाग्दैन थियो। अनि राजुले आफ्नी छोरीको कुरा सुनेपछि पहिला त बच्चाको कुरा भनेर उनले वास्ता गरेनन्, तर पछि जहिलेदेखि मालतीसँग विवाह गरेको छ, केही न केही केही न केही केही न केही भएको भइछ, यो के भएको हो? त्यसपछि राजुले कसैलाई पनि केही नभनिकन आकृतिका बारेमा चियो चर्चा गर्न थाले, उनको सबै व्यवहारलाई निहाल्न थाले, चासो राख्न थाले अनि जासुसी गर्न थाले। अन्तिममा आकृतिका सबै करतुतहरू थाहा भयो। नसाको औषधि आकृतिले दिलाएकी रहेछिन्। विभिन्न बहानामा युवकहरूलाई भनेर उनीसँग नजिक हुन लगाउँदै रहेछिन्। पैसा दिएर युवकहरूलाई चाहिने नचाहिने गफ गर भनेर पठाउँदै रहेछिन्। अनि छोरी पनि राजुकी होइनन्, पर पुरुषसँग उनको सङ्गत छ भनेर एक युवकलाई पैसा दिएर उनको वरिपरि घुम्न लगाउँदै रहेछिन्। यस्ता कैयौं मनमुटावका क्रियाकलापहरू सबै रचाउने काम आकृतिले गरेकी रहेछिन्। यो कुरा जब राजुले थाहा पाए, त्यसपछि राजुले उनका घरमा गएर उनको सबै कुराको भण्डाफोड गरिदिए। अन्तत गाउँका मान्छेले, आकृतिका परिवारले, मालतीका परिवारले, राजुका परिवारले र छरछिमेकीले आकृतिको डाहा ईर्ष्या र उनको यस्तो नराम्रो कर्तुत थाहा पाएपछि उनीप्रति छिछिर दुर्दुर गर्न थाले। आखिरमा आकृतिले विवाह गर्न नमान्नु, मालतीको रिस गर्नु अनि मालतीको छोरी गरिमालाई देखिन सहनुको पछाडिका कुरा यस्ता रहेछन् भन्ने सबैले थाहा पाए।

मान्छेले धनको लालचमा अर्काको ईर्ष्यामा आफूलाई कति गिराउँछन् भन्ने कुरा यस्ता व्यवहारहरूबाट देखिन्छ। कसको मनमा के पसेको हुन्छ, कसको मनभित्र के कुरा चलिरहेको हुन्छ, कसलाई के थाहा हुन्छ? तर डाढले, ईर्ष्याले, घृणाले मान्छेलाई कहाँबाट कहाँ पुर्याइदिन्छ। त्यति मिलेर बच्चादेखि जवानीसम्म एकले अर्कालाई साथ दिएका साथीहरू, एक अर्काको लागि मरिहत्ते गर्ने साथीहरू, आफ्नो साथीको उन्नति प्रगति देख्न नसकेर आफूलाई त्यस्तो राम्रो घर परिवार पाइएन भनेर कति जलन भएर आफ्नो साथीको घर परिवार तहस नहस पारिदिइन्, आफ्नो साथीको जीवनसँग खेलवाड गरिन् र अन्तमा उनले सजाय त पाइन्, आफूले गरेको गल्तीमा उनी लज्जित पनि भइन्, गाउँ टोल समाजमा मुख देखाउन लायक भइनन्। त्यसपछि आकृतिका परिवारले उनलाई लगभग बेवास्ता गरे जस्तै गरेपछि उनी गाउँ छोडेर सहर पसिन्, न आफन्त न इष्टमित्र। राम्रो कर्मले अंगालो फुकाउँदा व्यक्तिहरू अंगालोमा भरिन्छन् अनि ती अंगालो भरेका व्यक्तिहरूले तपाईँलाई हरेक पल मदत गर्छन्, तपाईँको सुख दुःखको ख्याल राख्छन्। तर तपाईँले दुष्ट कर्म गर्नुभयो, ईर्ष्या, घमण्ड, रिस, राग गर्नुभयो र अंगालो फुकाउनु भयो भने त्यहाँ त्यस्तै खालका ईर्ष्या गर्ने, डाहा गर्ने, ढाडे प्रवृत्तिका लोभी व्यक्तिहरू त्यो अंगालोमा आउँछन्। राम्रा असल व्यक्तिहरू राम्रै अंगालोमा पुग्छन्। हामीले सुन्यौं आज मालती, आकृति र राजुको कथा। सामान्य परिवारको यो कथा, एउटाको भाग्यमा के थियो, एउटाको भाग्यमा के थियो। मालतीको भाग्य बनेको देखेर आकृतिले डाहा गरिन्। आकृतिको डाहाले कैयौं जीवन तहस नहस भयो, कैयौंको खुसी खुसी हो। अन्तत ईश्वरको कृपाले सामान्य हिसाबले नै यो समस्याको समाधान भयो र उनीहरू राम्रैसँग अगाडि बढिरहेका छन्। धन सम्पत्ति भनेको त्यस्तै हो, मन र उदार भाव भए जीवन त्यत्तिकै सुन्दर हुँदो रहेछ। यो कुरा आज बुझ्दैछु, उहाँ भन्नुहुन्छ। मालतीजी, यो तपाईँको कथाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको जीवनमा जे जे दुःख भयो, जे जे समस्या आयो, जे जे भयो त बिति त सक्यो, अबका बाँकी जीवन, अबका बाँकी दिनहरू सुन्दर बनुन्, आनन्दित रहन् अनि लोभ, घृणा, ईर्ष्या, रिस, आवेग भन्दा एकदम शान्तपूर्ण जीवन तपाईँको होस् भन्ने शुभकामनाका साथ तपाईँको जीवन सुमधुर र सुखद रहोस्। तपाईँका पनि कथा व्यथा जे छन् हामीसँग लेख्न बाँड्न सक्नुहुन्छ। त्यसका लागि तपाईँले हामीलाई सम्झिने ठेगाना mandira23@gmail.com, यो ठेगानामा आफ्ना कथाहरूलाई लेखी पठाउन सक्नुहुन्छ। अब आजलाई छुट्टिनु पर्छ, अर्को साता फेरि आउँला, तपाईँका लागि उत्कृष्ट कोशेली अवश्य ल्याउला। जीवन वरदान हो, ईश्वरको आशीर्वाद, यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौं। हवस् त, नमस्कार।

0: સમુદાયમાં
1: લાઈવ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો
1: जानकारी दिन भएको हो। प्रधानमन्त्री शाहले असोज 8 गतेदेखि ब्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लामा गरी 21 नागरिकले ज्यान गुमाएको बताउनु भएको छ। घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाए प्रधानमन्त्री शाहका अनुसार बाढ़ी, पहिरो, डुबान र चट्याङका कारण देशभर 439 मनसुनजन्य घटना भएका छन्। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ। गएको मध्यराती घरबाटै नियन्त्रणमा लिएका जबरालाई आज दिउँसो परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। कार्यालयका एसएसपी सन्तोष खड्काले भने जबरालाई सुरक्षित ठाउँमा पछाएको बताउनु भएको थियो। गैराती अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगंजको निवासबाट जबरालाई नियन्त्रणमा लिएको थियो। एसएसपी खड्काले सुरक्षा खतरा भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्न परेको जिकिर गर्नुभएको छ। प्रहरीको यो शैलीमाथि कानूनका जानकारहरूले प्रश्न उठाएका छन्। यसैबीच हामीले जबराको पक्राउको विषयमा वरिष्ठ अधिवक्ता संविधानविद डाक्टर चन्द्रकान्त गेवालीलाई सोधेका छौं।
3: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ कानूनी नजरमा कस्तो हो?
4: पहिलो कुरा त पूर्व प्रधान न्यायाधीश हुनुहुन्छ उहाँ। पूर्व प्रधान न्यायाधीश भनेकै देशको प्रधान न्यायाधीश हो, स्वतन्त्र न्यायपालिकाको प्रधान न्यायाधीश हो र यस्तो प्रधान न्यायाधीशलाई कुनै पक्राउ पुर्जी बिना पक्राउ गर्नु चाहिँ संविधान कानूनको चाहिँ वास्तवमा उल्लङ्घन नै मानिन्छ। किन भन्दाखेरि कुनै पनि प्रधान न्यायाधीश होस् या सामान्य नागरिक होस् उसलाई चाहिँ बिना कारण बिना आधार पक्राउ गर्नु चाहिँ हाम्रो मौलिक हकको विरुद्धमा हुन्छ। जहाँ चाहिँ हामी अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो इन्टरनेसनल इन्स्ट्रुमेन्टहरू छन्, मानव अधिकारहरूलाई हामी अनुमोदन गरेका छौँ, आइसिसिपिआर छ, त्यही बमोजिम हामी संविधानमै बिना आधार बिना कारण पक्राउ गर्नु हुँदैन भनेर मौलिक हकमै राखिएको छ। त्यसैले यो कुनै आधार लिएको भए एउटा कुरा हुन्थ्यो, कुनै कारण लिएको भए एउटा हुन्थ्यो। अहिलेको अवस्थामा यो कारणबाट पक्राउ गरिएको हो भनेर भनिएको अवस्था आधिकारिक रूपमा आएको देखिएन।
3: कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा के कारण खुलाउनु पर्छ?
4: पहिलो त कुन चाहिँ अभियोग लाग्ने हो र भोलि चाहिँ कुन कारणबाट कुन अपराध गरेको छ भन्ने चाहिँ कानुनी रूपमै एउटा पुर्जी दिनुपर्ने हुन्छ। त्यो पुर्जीमै स्पष्ट आधार कारण खोलिन्छ र यदि आधार कारण खोलिएन भने कुनै पनि नागरिकको नागरिक अधिकार उल्लङ्घन हुन पुग्छ, मौलिक अधिकार उल्लङ्घन हुन पुग्छ। त्यसैले चाहिँ राइट टु लाइफ भन्ने कुरा सम्मानपूर्वक बाँच्न पाउने, डिग्निफाइड तरिकाले बाँच्न पाउने भन्ने चाहिँ हाम्रो मौलिक हक हो र अन्तर्राष्ट्रिय कानुन पनि छ। त्यस कारणले यिनै कुरालाई आधार लिएर कुन कानुनको कुन दफा उल्लङ्घन भयो र कुन अपराध गर्यो भन्ने चाहिँ पुर्जी बिना पक्राउ गर्न नपाउने चाहिँ हाम्रा कानुन छन्, संविधान छ, अन्तर्राष्ट्रिय मानव अधिकारहरू छन्। त्यो आधार नभइकन कुनै पनि नागरिकलाई रातिमा फेरि रातिमा पक्राउ गर्न हुन्न भन्ने सम्मान्य सर्वोच्चले धेरै मुद्दामा बन्दी पत्रिका मुद्दामा पनि नजिर प्रतिवादी गरेको अवस्था देखिन्छ। अब केही भनाइ आयो, उहाँलाई जेएनजीको सुरक्षा थ्रेट आयो भन्ने पनि देखिन्छ। अब त्यो सुरक्षा थ्रेट आएको हो भने उहाँकै घरमा सुरक्षा दस्ताहरू बढाउन सकिन्छ। सुरक्षा दस्ता बढाएर राज्यले चाहिँ उहाँलाई एउटा व्यक्तिको जीव ज्यान प्रति चाहिँ सुरक्षा दिने सम्मान गर्ने राज्यको पहिलो ड्युटी पनि हो, कर्तव्य हो। राज्यको उपस्थिति त्यतिखेर हुन्छ जतिखेर एउटा व्यक्तिको नागरिकको सुरक्षा राज्य अभिभावक भएर गर्ने। त्यसैले यो अहिलेको अवस्थामा ती कुराहरू बाहिर आएको अवस्था देखिएन।
3: कानुनी रूपमा चुनौती दिन सक्ने ठाउँ छ कि छैन अब उहाँले?
4: अब अहिलेको हकमा त पक्राउ पुर्जी बिना नै उहाँलाई पक्राउ गरेको र पक्राउ भन्दा पनि सुरक्षा थ्रेट भावना ल्याइयो भनिएको छ। अब त्यो आधार कारण के हुन्, अब सुरक्षा थ्रेट भएको भने घरमै बढाउनु पर्थ्यो, त्यो अवस्था त देखिएन। उहाँलाई अहिले छोडेको अवस्था देखिन्छ। यदि नछोडेको भएको अवस्था भए 24 घण्टाभित्र कुनै मुद्दा गर्ने अधिकारी या निकायहरू अदालतमा अनुमति नलिइकन 24 घण्टाभन्दा बढी त छोड्न पाइँदैन। अब अनुमति लिने अवस्था त 24 घण्टा पुगिस नसके हुनाले पहिले नै उहाँलाई घरमा पठाइसकेको र सुरक्षा दस्ता बढाएको भन्ने पनि आयो। यो अवस्थामा हेरियस कर्पस जाने कुरा त भएन, बन्दी प्रसन्न जाने कुरा त भएन, उसले छोडिसकेको छ, पक्राउ पुरी दिएको छैन, यो अवस्थामा जाने भएन होइन। उहाँलाई ठुलो चाहिँ एउटा डिग्निफाइड लाइफ सम्मानपूर्वक बाँच्न पाउने अधिकार भन्ने उहाँलाई महसुस भयो भने उहाँले चाहिँ त्यस्तो मलाई यो चाहिँ क्षति भयो, मलाई ड्यामेज भयो बाहिर।
1: अहिलेसम्मका खबर
2: नमस्कार श्रोताहरू, यहाँहरूलाई कार्यक्रम दोभानमा हार्दिक स्वागत छ। हाम्रो कार्यक्रमको बेला सुरु भइसकेको छ, आउनुहोस् अब हामी कार्यक्रम सुरु गर्दछौँ। साहित्यिक कार्यक्रम दोभान, आज म दोभानको प्रारम्भमा लेखनाथ पौडेलले रचना गरेको एउटा सत्य सन्देश सुनाउँछु र अनि त्यसपछि विभिन्न साहित्यका विभिन्न सन्दर्भहरूमा यहाँहरूसँग रहन्छु र साहित्यका विभिन्न सन्दर्भहरू यहाँहरूलाई सुनाउँछु र विभिन्न कविहरूसँग पनि यहाँहरूको चाहिँ परिचय गराउँछु र उहाँहरूका आफ्ना रचनाहरू वाचन गरेर सुनाउने जमर्को पनि म गर्दछु। र सत्य सन्देश सुनौँ है त। कवि शिरोमणि लेखनाथ पौडेलको लालित्य भाग एकमा रहेको सत्य सन्देश। दोषी माता पिताका वचन गुरुजना देश निशेष दोषी सत्यात्मा मित्र दोषी गृह परिजनको चाल देखिन्छ दोषी पत्नीको प्रेम दोषी अमृतमय मिठो वेदका वाक्य दोषी यो सारा सृष्टि दोषी विधिवश छ भने आफ्नो दृष्टि दोषी। हामी अहिले यहाँहरूलाई कवि शिरोमणि लेखनाथ पौडेलबाट रचना गरिएको सत्य सन्देशको एउटा टुक्रा यहाँहरूलाई सुनाउँदै थियौँ। त यो सत्य सन्देशमा वास्तवमा महानुभावहरू त यहाँ चाहिँ आफ्नो दृष्टि चाहिँ स्वच्छ हुनुपर्छ, आफ्नो मन पवित्र हुनुपर्छ। आफ्नो मन चाहिँ सफा भयो भनेदेखि हामी आफ्नो चाहिँ घर परिवार इष्टमित्र भाइ साथी सबैका वचनहरूलाई सबैका दृष्टिकोणलाई सबैको विचारलाई हामी सकारात्मक रूपमा चाहिँ ग्रहण गर्दछौँ। सबैलाई चाहिँ हामी सत्यको आँखाले पवित्रको आँखाले हेर्दछौँ। यदि आफ्नो चाहिँ दृष्टि नै दोषी छ भनेदेखि त हामी आफ्नो आमा बाबाले राम्रो चाहिँ उपदेश दिएको कुरालाई पनि है चाहिँ के उपदेश गरिरहेको के कचकचिरहेको भन्न थाल्छौँ। आफ्ना गुरुले चाहिँ पठन पाठन गर राम्रो गर भनेर असल उपदेश दिँदाखेरि पनि हामी त्यसलाई चाहिँ राम्रो रूपमा चाहिँ ग्रहण गर्दैनौँ। त्यसो भएर आफ्नो चाहिँ गृह परिजन हुन्, आफन्त हुन्, भाइ साथीहरू हुन्, तिनीहरूले पनि दिएको राम्रा राम्रा सुझावहरूलाई हामी दोषी आँखाबाट हेर्दछौँ। त त्यसो भएको हुनाले त हामी हरेक मान्छेहरूले आफ्नो दृष्टिलाई चाहिँ सफा बनाउनु पर्यो, आफ्नो दृष्टिलाई कञ्चन बनाउनु पर्यो। आफ्नो दृष्टि कञ्चन र सफा भएपछि यो दुनियाँलाई नै चाहिँ सफा देख्न थाल्दछ। नेपाली उखान छ नि, आफू भलो जगत भलो। त यही कुरालाई चाहिँ सत्य सन्देशमा लेखनाथ पौडेलले बडो मिठो पाराले चाहिँ भन्नुभएको छ। त फेरि एकपल्ट सुनौँ है त। दोषी माता पिताका वचन गुरुजना देश निशेष दोषी सत्यात्मा मित्र दोषी गृह परिजनको चाल देखिन्छ दोषी पत्नीको प्रेम दोषी अमृतमय मिठो वेदका वाक्य दोषी यो सारा सृष्टि दोषी विधिवश छ भने आफ्नो दृष्टि दोषी। श्रोताहरू, यहाँहरूले अहिले सुन्दै हुनुहुन्थ्यो लेखनाथ पौडेलको सत्य सन्देश। ज्यादै चाहिँ भावगम्भीर्य र चाहिँ वैचारिक र चाहिँ दार्शनिक स्तरको चाहिँ यो कविताको अंश हो। त लेखनाथ पौडेल अब काशी जिल्लाको अर्घो अर्चलेमा जन्मनु भएको कुरा धेरै नेपाली साहित्यकारहरूलाई साहित्य प्रेमीहरूलाई थाहा छ। उहाँ चाहिँ एउटा परिष्कारवादी काव्यधाराका एउटा चाहिँ विराट प्रतिभा हुनुहुन्थ्यो। उहाँले आफ्ना लेखनमा आफ्नो कलममा यति धेरै परिष्कार गर्नुहुन्थ्यो कि त्यो सम्पूर्णतया शुद्ध नभइकन सम्पूर्णतया चाहिँ सौन्दर्यशील नभइकन आफ्नो कविताहरू वास्तवमा बाहिर पठाउनुहुन्थेन। त प्रत्येक पद पदलाई तौलिएर प्रत्येक चाहिँ पङ्क्ति पङ्क्तिलाई तौलिएर त्यसको भावलाई विचार गरेर त्यसको लयलाई विचार गरेर त्यसको बिम्बलाई विचार गरेर उहाँले रचना चाहिँ गर्नुहुन्थ्यो र अनि त्यसो भएको हुनाले उहाँका रचनाहरू चाहिँ सर्वांश परिपूर्ण खालका र कुनै किसिमका दोष र त्रुटिहरूबाट रहित भएका हुन्छन् त्यो प्रयत्न उहाँले गर्नुभएको छ। त्यसैले उहाँका चाहिँ हरेक चाहिँ कविता काव्यहरू खण्डकाव्यहरू पढ्दाखेरि परिष्कृत परिमार्जित शालीन र शिष्ट रूपमा भावगम्भीरताका साथ प्रस्तुत भएको हामी पाउँछौँ श्रोताहरू। त उहाँको जुन कविता छौँ त्यहाँ चाहिँ रसले चाहिँ भरिएको रसमाधुर्यले परिपूर्ण भएको कविता पाउँछौँ। त्यस्ता चाहिँ एउटा अद्भुत एउटा काव्य चमत्कारले चाहिँ भरिपूर्ण व्यक्तित्वलाई नेपाली साहित्यले प्राप्त चाहिँ गरेको थियो। त आज चाहिँ लेखनाथ पौडेलले निर्माण गरेको एउटा साहित्यको मार्गमा नै नेपाली साहित्य अगाडि बढ्दै बढ्दै गएर अहिले एउटा विशाल क्षितिज चाहिँ नेपाली साहित्यले अहिले चाहिँ प्राप्त गरेको छ श्रोताहरू। त्यसरी यस्ता अमर स्रष्टालाई त नेपाली काव्य प्रेमीहरूले नेपाली साहित्य प्रेमीहरूले कहिले पनि बिर्सन सक्दैनन्। हरेक सन्दर्भहरूमा हरेक साहित्यिक सन्दर्भहरूमा हामी जहिले पनि लेखनाथ पौडेललाई सम्झिरहेकै हुन्छौँ मित्रहरू। अब यो चाहिँ सानो प्रस्तुतिपछि त आज चाहिँ मैले त भूपी शेरचनको कविताका केही अंशहरू प्रस्तुत गर्ने जमर्को गरेको छु श्रोताहरू। त भूपी शेरचन साह्रै नेपाली भाषा साहित्यमा गद्य लेखन यति परिष्कृत लेख्नुहुन्छ कि हरेक गद्य उहाँको चाहिँ जुन घुम्ने मेचमाथि अन्धो मान्छे भन्ने कविता सङ्ग्रह छ एकपछि अर्को अर्को पछि अर्को चाहिँ सुन्दर झन सुन्दर अझ सुन्दर रूपमा चाहिँ उहाँका कविताहरू हामी पाउन सक्छौँ। त उहाँको चाहिँ जन्म वास्तवमा 1993 म्याग्दी जिल्लामा भएको थियो र उहाँले चाहिँ आफ्नो चाहिँ लामो जीवन यही कविता साहित्यमै बिताउनु भयो। उहाँको चाहिँ घुम्ने मेचवासी अन्धो मान्छे कविताञ्जली भूपीको डायरी र चाहिँ नेपाल नायक यो चाहिँ चर्चित कविता हो यस्ता रचनाहरू दिएर नेपाली साहित्यलाई समृद्ध बनाउन भूपी शेरचनको ठुलो योगदान रहेको छ। यी कृतिहरूमध्ये पनि घुम्ने मेचमाथि अन्धो मान्छे भन्ने कृतिले नै वास्तवमा चाहिँ भूपी शेरचनलाई भूपी शेरचन बनाएको हो उहाँको व्यक्तित्वलाई माथि चाहिँ उठाएको हो। त उहाँ चाहिँ त्यही घुम्ने मेचमाथि अन्धो मान्छेकै कारणले गर्दाखेरि त्यो लोकप्रिय काव्य रचनाको कारणले गर्दाखेरि त नेपाल एकाडेमीमा पनि उहाँ सदस्य मनोनित भएर एक कार्यकाल उहाँले चाहिँ एकाडेमीमा एउटा बौद्धिक व्यक्तित्वको रूपमा एउटा सृजनाकारको रूपमा स्रष्टाको रूपमा नेतृत्व प्रदान गर्नुभएको थियो। यस्तो चाहिँ लोकप्रिय कविको म चाहिँ घुम्ने मेचमाथि अन्धो मान्छे भन्ने कविता आज यहाँहरूलाई सुनाउँदैछु। त्यसपछि अरू पनि समय बाँकी रहेमा अरू पनि केही कविताहरू चर्चा गरौँला र अरू केही साथीहरू यहाँ हामीले जोड्ने जमर्को पनि गर्छौँ। समकालीन रचनाकारका रचनाहरू पनि हामीहरू उहाँहरूकै मुखबाट सुन्ने प्रयत्न गर्दछौँ।

श्रोताहरू, तपाईँहरू स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, बेलायत, ब्रुनाई, क्यानाडा, अमेरिका, अब अस्ट्रेलिया, विभिन्न ठाउँमा अहिले चाहिँ नेपालीहरूको फराक क्षतिज प्राप्त भएको छ। त तपाईँहरू पनि यो कार्यक्रममा जोडिन चाहनुहुन्छ अवश्य पनि, त्यसो हो भने यहाँहरूले पनि मलाई सम्पर्क गर्न सक्नुहुन्छ। मेरो चाहिँ नाम नवराज कट्टेल हो, इमेल पनि nawrajkettl@gmail.com रहेको छ। यसमा यहाँहरूले आफ्ना कविता, अरू लेख निबन्धहरू, रचनाहरू, क्रिया प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुन्छ। त्यसरी इमेल मार्फत आएका सामग्रीलाई पनि म यहाँ यो चाहिँ रेडियोको माध्यमबाट म प्रस्तुत गर्न चाहन्छु, यहाँहरूलाई संसारभरि फिजाउन चाहन्छु। त्यसै गरिकन मेरो नम्बर चाहिँ 9841345976 रहेको छ। यसका माध्यमबाट पनि यहाँहरूले मलाई सम्पर्क गर्न सक्नुहुन्छ र यहाँहरूले आफ्नो रचनाहरू वाचन गरेर सुनाउन सक्नुहुन्छ। हामीसँग जोडिनुहोला, साहित्यका विभिन्न फाँटो, विभिन्न विषय र विभिन्न सन्दर्भहरू हामी प्रस्तुत गर्दछौँ। त्यस्ता विभिन्न सन्दर्भहरू, आफूलाई कुन सन्दर्भमा जोड्न इच्छा लाग्दछ, कुन विषय क्षेत्रमा प्रस्तुत गर्न मन लाग्दछ, त्यही विषय क्षेत्र अनुसार हामी यहाँलाई चाहिँ जोड्दछौँ। त यसरी हामीसँग जोडिनुहोला श्रोताहरू। अब म चाहिँ यहाँहरूलाई घुम्रेमाथि अन्धो मान्छे भन्ने कविता सुनाउन चाहन्छु।

0: त कवि लेख्नुहुन्छ घुम्ने मेजमाथि अन्धो मान्छे दिनभरि सुकेको बाँस झैँ आफ्नो खोकुरोपनमाथि उगेर पछुताएर दिनभरि रोगी मलेवा झैँ आफ्नो छाती आफ्नै चुच्चुले ठुँगेर घाउहरू कोट्याएर दिनभरि सल्लाहघारी झैँ एकलासमा अव्यक्त वेदनाले सुक सुक रोएर दिनभरि पाते च्याउ झैँ धरती र आकाशको विशालतादेखि टाढा सानो एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर एउटा सानो छाताले आफूलाई ढाकेर साँझमा जब नेपाल खुम्चिएर काठमाडौँ डल्लिएर नयाँ सडक र नयाँ सडक असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर टुक्रिएर अखबार चिया र पानको पसल बन्छ किसिम किसिमका पोसाकमा उहर दोहर गर्छन् थरी थरीका हल्लाहरू फुल पारेको कुखुरा झैँ कराउँदै हिँड्छन् अखबारहरू र ठाउँ ठाउँमा अन्धकार पेटीमा उक्लिन्छ मोटरहरूको प्रकाशदेखि तर्सिएर अनि असङ्ख्य मौरीको भुनभुन र डसाईदेखि आत्तिएर मौड्छु न्यायको दिनमा प्रेतात्माहरू उठे झैँ र नपाएर विस्मृतिको लेथे नदी रक्सीको गिलासमा हाम फाल्छु र बिर्सन्छु आफ्नो पूर्व कथालाई पूर्व जुनी र मृत्युलाई यसरी नै सधैँ चियाको किचलीबाट एउटा सूर्य उदाउँछ सधैँ रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ घुमिरहेकै छ म बसेको पृथ्वी पूर्वत भगत म अपरिचित छु वरिपरिका परिवर्तनहरूदेखि दृश्यहरूदेखि रमाइलोदेखि प्रदर्शनको घुम्ने मेचमाथि करले बसेको अन्धो जस्तै त्यही हो श्रोताहरू यो कविता पहिलो पटक 2018 सालमा छापिएको थियो र यो रूपरेखा भन्ने पत्रिकामा छापिएको थियो उहाँका यस्ता थुप्रै कथाहरू विभिन्न पत्र पत्रिकामा छापिएका थिए तिनीहरूकै सङ्गालो चाहिँ घुम्ने मेचमाथि अन्धो मान्छे भन्ने कविता हो त कवि भूपी शेरचन ज्यादै थोरै लेखेर पनि धेरै प्रसिद्धि कमाउने भाग्यमान स्रष्टाहरूमध्ये एक हुनुहुन्छ उहाँको चाहिँ मुख्य रचना भनेकै यही घुम्ने मेचमाथि अन्धो मान्छे भन्ने कविता सङ्ग्रह हो यसमा चाहिँ केही कविताहरू यस्ता छन् ज्यादै सुन्दर छन् र ती चाहिँ ज्यादै नेपालीहरूलाई चाहिँ स्पर्श गर्ने खालका नेपालीको मनलाई मस्तिष्कलाई छुने खालका कविताहरू चाहिँ रहेका छन् उहाँको चाहिँ भाव चाहिँ एउटा स्वच्छन्दतावादी शैलीमा उहाँको चाहिँ भाव हामी व्यक्त भएको पाउँछौँ उहाँका कविताहरूले नेपालको हिमाललाई नेपालको पहाडलाई नेपालको तराईलाई बोलिरहे झैँ लाग्छ उहाँको कवितामा करुणाले सुसाइरहेको जस्तो गण्डकी बोलिरहेको जस्तो र चाहिँ करुणा कोसी चाहिँ उर्लिरहेको जस्तो भावको तीव्रता अनि त्यो कलकलाहट हामी उहाँको साहित्यमा उहाँको रचनामा पाउँछौँ र अनि उहाँका कविताहरू वास्तवमा ज्यादै व्यङ्ग्यात्मक पनि छन् कतै चाहिँ राजनीतिक कर्मीहरूलाई व्यङ्ग्य छ कतै साहित्यकर्मीहरूलाई पनि व्यङ्ग्य छ विभिन्न किसिमका मान्छेहरूलाई उहाँका कविताहरूले व्यङ्ग्यात्मक रूपमा ध्वन्यात्मक रूपमा चाहिँ व्यङ्ग्य प्रहार गरिरहेका छन् र ती मानिसहरूलाई त्यस्ता विकृतिपूर्ण चाहिँ यात्रा नहिँड्नको लागि र सुध्रिनको लागि कता कता चाहिँ नभनिकन केही सन्देशहरू बोलिरहेको झैँ लाग्दछ यसरी त चाहिँ घुम्रे इमेजमाथि अन्धो मान्छे का लेखक भूपी शेरचनका कवितामा हामी भावको विविधता पाउँछौँ रचनाको विविधता पाउँछौँ र अनि विषयको विविधता पाउँछौँ यी विभिन्न विषय र भावहरूलाई उहाँका कविताहरूले नेपालको समसामयिक परिस्थितिलाई समेत चाहिँमा प्रत्यक्ष छुने गरिकन मन मस्तिष्कलाई चाहिँ हल्लाउने गरिकन उहाँका कविताहरू व्यक्त भएको हामी पाउँछौँ
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो केही छैन कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन् तपाईले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नु होला। यदि तपाईले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

उहाँको असाध्य चाहिँ व्यङ्ग्यात्मक कविताहरू मध्ये एउटा श्रोताहरू हामी भन्ने कविता पनि ज्यादै व्यङ्ग्यात्मक कविता हो. हामी नेपालीहरूको शील स्वभाव, हाम्रो चाहिँ सोचाइ, हाम्रो व्यवहार कस्तो छ त्यसमा चाहिँ ज्यादै मजासँग चाहिँ कविले व्यङ्ग्य प्रहार गर्नुभएको छ. त्यसको पनि केही अंश म यहाँहरूलाई पढेर सुनाउन चाहन्छु. त हामी शीर्षकमा उहाँ लेख्नुहुन्छ, हामी जतिसुकै माथि उठौँ, जतिसुकै यताउति दगरौँ, जतिसुकै ठुलो स्वरमा गर्छौँ, तर हामी फगत पानीको थोपा हौँ, पानीका निर्वल्य थोपा, जो सूर्यद्वारा माथि उछालिन्छौँ र बादल बन्छौँ, हावाको इसारामा यताउति दगुर्छौँ र आफूलाई गतिशील भन्ठान्दछौँ. अनि एकचोटि माथि पुगेपछि हामी आफ्नो धरतीलाई बिर्सन्छौँ र आफ्नो धरतीलाई, खोलालाई, बगरलाई उपेक्षापूर्वक पालिएका कुकुर, झालबाट गल्लेका कुकुरहरूलाई हेरेर भुके झैँ हामी भुक्त छौँ र आफ्नो कुकुर भुकाईलाई गर्जन भन्ठान्दछौँ. अनि अन्त्यमा एक दिन बिर्सेर चकनाचुर हुन्छौँ र फेरि परिणत हुन्छौँ पानीका थोपाहरूमा, निर्वल्या थोपाहरूमा, र कुनै इनार, खाडल वा पोखरीमा कुएर बिताउँछौँ बाँकी जीवन, टर्र टर्र टटराउने घिनलाग्दा भ्यागुताहरू पालेर, विष नभएका साँपहरू अगालेर, हामी जतिसुकै माथि उठौँ, जतिसुकै यताउति दगरौँ, जतिसुकै ठुलो स्वरमा गर्छौँ, तर हामी भित्रभित्रै खोक्रा छौँ. हाम्रो उठाएको कुनै महत्त्व छैन, हाम्रो दगुराएको कुनै लक्ष्य छैन, हाम्रो गर्जनको पानीमा फालिएको अगुल्टाको छैँ भन्दा बढी वजन छैन. त्यो यो हामी कविताको एउटा पहिलो अनुच्छेद हो श्रोताहरू. त यो पहिलो अनुच्छेदमा हामी नेपालीहरूको चाहिँ बानी, हाम्रो स्वभाव को बारेमा बहुत राम्रोसँग चाहिँ चित्रण गरिएको छ. देशले कविले चाहिँ आजभन्दा 50 वर्ष अगाडि लेखिएको यो कविता हो. त त्यो 50 वर्ष अगाडि लेखिएको कवितामा जुन कुराको चाहिँ चित्रण गरिएको छ, त्यो कुरा वास्तवमा चाहिँ आज पनि यो 17 सालमै लेखिएको रहेछ श्रोताहरू. त 17 सालमा लेखिएको कवितामा जे जस्तो भाव व्यक्त गरिएको छ, जस्तो चाहिँ हाम्रो नेपालीहरूको आनी बानीप्रति व्यङ्ग गरिएको छ, आज चाहिँ 50 के चाहिँ 60-65 वर्ष पछि आउँदाखेरि पनि हाम्रो बानीमा त्यति धेरै चाहिँ सुधार भएको रहन्छ. हामी त्यही बानीबाट, त्यस्तै दुर्गुणबाट हामी चाहिँ युक्त रहेछौँ भन्ने कुरा उहाँले यहाँ व्यङ्ग्य गरेको भनाइबाट हामी बुझ्न सक्छौँ. त हामी, हाम्रो धरातल के हो, हाम्रो चाहिँ उचाइ के हो, हाम्रो चाहिँ वेट चाहिँ के हो, ती कुराहरू विचार नगरिकन अर्काले उचालिदिएको भरमा, अर्काले कुदाइदिएको भरमा हामी कुद्छौँ, यो हाम्रो राम्रो बानी होइन. हामी आफ्नै दिमागले सोच्नुपर्छ आफ्नो माटोको बारेमा, आफ्नो धरतीको बारेमा, आफ्नो आकाशको बारेमा, आफ्ना जाइन्जमा दाजुभाइ बन्धुहरूको बारेमा आफ्नै आँखाले हेर्नुपर्छ, आफ्नै मनले चाहिँ सोच्नुपर्छ, आफ्नै विवेक र बुद्धिले यी सारा परिस्थितिहरूको विश्लेषण गर्नुपर्छ. अर्काले भनिदिएको भनाइको आधारमा लहै लहै गरेर कुद्नु हुँदैन भन्ने यस्तो ज्यादै व्यङ्ग्यपूर्ण भनाइ यो हामी भन्ने यो कविताको पहिलो अनुच्छेदमा सशक्त ढङ्गमा उहाँले व्यक्त गर्नुभएको छ. जुन अभिव्यक्ति आज पनि हामीलाई उत्तिकै रूपमा चाहिँ यसले प्रतिनिधित्व गरिरहेको छ, हाम्रो व्यवहारको, हाम्रो बानीको, हाम्रो विचारको प्रतिनिधित्व यो चाहिँ कविता खण्डले ठ्याक्कै उतारिराखेको जस्तो लाग्छ श्रोताहरू. अर्को एउटा चाहिँ यसैको अर्को अनुच्छेद पनि सुनौँ, ज्यादै व्यङ्ग्यपूर्ण छ, यो पनि रमाइलो छ अर्को अनुच्छेद पनि. अब त्यसलाई म अगाडि बढाउँछु श्रोताहरू. हामी बाहिरबाट जेसुकै उच्च देखिए तापनि भित्रभित्र निरन्तर खिँदै र घिस्दै गइरहेका छौँ. हाम्रो बाहिरको उचाइ झुट्टा हो, भ्रम हो, अग्लो टाकुरामा उम्रेका च्याउको उचाइ भन्दा यसको वर्ता महत्त्व छैन. वा एउटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने भारतीय चटकेको उचाइ भन्दा यसको बढी विशेषता छैन. अग्लो चुच्चे टोपी लगाई नाच्ने सर्कसको जोकरको उचाइ भन्दा यसको बढी विशेषता छैन.

हामी बाहिरको उचाइमा रमेका छौँ, लट्ठिएका छौँ, फुलेका छौँ, तर हामीले आफ्नो आस्थाको द्वीपमा निरन्तर खिँदै र घसिँदै गइरहेको कुरालाई भुलेका छौँ। हीनताको सानो द्वीपमा छरिएर हामीले आफ्नो पूर्व स्मृति गुमाइसक्यौँ, हामीले आफ्नो विगत उचाइलाई बिर्सिसक्यौँ, हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौँ, हामीले सामान्य मानिसको उचाइलाई बिर्सिसक्यौँ। त्यसैले जब कुनै सामान्य मानिस कथामा वर्णित गुलिवार झैँ आइपल्टन्छ हाम्रो आस्थाको द्वीपमा, हामी छक्क परेर उसलाई हेर्छौँ, हामी उसलाई हेरेर छक्क पर्छौँ, हामीलाई उसको उचाइ देखेर आश्चर्य लाग्छ, हामीलाई आफ्नो पुड्काइ देखेर डर लाग्छ, र त हामी आफ्नो हीन भावनाका सियो जत्रा ससाना हतियारको उसमाथि प्रहार गर्छौँ, उसको अङ्ग प्रत्यङ्गमा चढ्छौँ, उफ्रन्छौँ, टोक्छौँ, चिमोड्छौँ र अन्त्यमा थकित भएर तल ओर्लन्छौँ, शान्त हुन्छौँ, समर्पित हुन्छौँ। र कुनै ठुलो चट्टानमाथि ओर्लेर समुद्रको छालले तर ओर्लेर त्यसको पाउ पखाले झैँ हामी पुज्न थाल्दछौँ त्यो साधारण मानवलाई महान भनेर। हामी बाहिरबाट जतिसुकै उचाइ देखिए पनि, हामी बाहिरबाट जतिसुकै उच्च देखिए पनि, भित्रभित्रै निरन्तर खिँदै गइरहेका छौँ, हामी लिलिपुटका मानव हौँ, हामी लघु मानव हौँ। त श्रोताहरू, यसमा पनि कविले हाम्रो उचाइलाई, हाम्रो सोचलाई व्यङ्ग गरेका छन्। हामी विशाल दृष्टिकोण बनाउन सकिराखेका छैनौँ। हामीले चाहिँ वस्तु तथ्यहरूलाई त्यो तथ्यकै आधारमा केलाउन सकिराखेका छैनौँ र यस्ता अनगिन्ती भ्रमहरू हाम्रो अगाडि छन्। ती भ्रमहरूलाई हामीले चिर्न सकेका छैनौँ। त वास्तवमा हामीले हाम्रै विगतको उचाइले बिर्सिराखेका छौँ। हाम्रा पुर्खाहरूले जुन एउटा विराट उचाइ प्राप्त गरेका थिए, चिन्तनको उचाइ प्राप्त गरेका थिए, एउटा मानवताको उचाइ प्राप्त गरेका थिए, त्यो विशाल उचाइलाई हामीले बिर्सिसकेका छौँ। र हामी कता कता आफैलाई चाहिँ एउटा चाहिँ बामपुडके मान्छे जस्तो, एउटा चाहिँ सानो चाहिँ मान्छे जस्तो सम्झेर आफैले आफैलाई कता कता हराउन खोजे झैँ, कता कता बिर्सन खोजे झैँ, कता कता आफैले आफैलाई चाहिँ अपमानित गर्न लागे झैँ कुरूपमा हामीले आफूले आफैलाई सोचिराखेका छौँ। र यो चाहिँ विशाल भावलाई, विशाल विचारलाई हामीले अगाडि बढाउन सकेका छैनौँ भनेर हाम्रो चाहिँ किङ्कर वृत्तिलाई, हाम्रो चाहिँ लघुतापनलाई यसमा कविले विछट्टै ढङ्गमा व्यङ्ग्य गर्नुभएको छ।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: अब हामी एकजना स्रष्टासँग कुराकानी गर्दैछौँ। त उहाँ हुनुहुन्छ गोर्खा जिल्लाका ख्यातनामा तीर्थराज अधिकारी। उहाँ चाहिँ नेपाली साहित्यमा गद्यमा र पद्यमा दुवैमा चाहिँ सशक्त ढङ्गले कलम चलाउने प्रतिभा हुनुहुन्छ। उहाँलाई चाहिँ हामी यो रेडियोको यस कार्यक्रममा स्वागत गर्दछौँ। स्वागत तीर्थजी तपाईँलाई।
2: धन्यवाद। लगभग यो 35 सालदेखि नै मेरो प्रकाशन सुरु भइसकेको हो।
1: कतिवटा सङ्ग्रह अहिलेसम्म छापिए तीर्थजी?
2: अहिले मेरो एकल चाहिँ 5 वटा छन्, अरू संयुक्त गर्दा एउटा दुईटा अरू छन्।
1: हजुर, भने चाहिँ 7 वटा एकल एउटा मात्रै आफ्नो सिङ्गल पुस्तक छाप्नु भएको छ?
2: होइन, एकल चाहिँ मेरा 5 वटा कविता संग्रह र अरू संयुक्तमा पनि एउटा दुईटा छन्।
1: ए 5 वटा संयुक्त आफ्नो मात्रै कविताहरूको संग्रह छ र अरू चाहिँ संयुक्तको पनि संग्रह छ। त अनि यसमा गद्य र पद्यमा कतिवटा गद्यमा छ, कतिवटा पद्यमा छ त तीर्थजी?
2: मेरो अहिले 5 वटा मध्येमा 3 चाहिँ गद्यमा र 2 चाहिँ पद्यमा आएका छन् र अरू तयारी अवस्थामा 2-3 अरू
1: भनेपछि 3 तपाईँको संग्रह प्रकाशन तयारीमा छन्।
2: अरू यति नै नभनौँ, अब
1: ठिक अनि 3 गद्यमा छन्, 3 2 चाहिँ पद्य संग्रह छापिएका छन् है त?
2: हजुर, यो कार्यक्रम मार्फत उहाँहरूसँग सम्पर्क गराइदिनु भएकोमा पहिले त तपाईँलाई धेरै धेरै धन्यवाद। नौलो होइन, म आफ्नो क्षेत्रमा निरन्तर साधनारत छु र यसरी एक अर्काका बिचमा अझै परिचित हुँदै जान सकौँ, एकले अर्कालाई यसरी नै उत्साहित गर्दै जान सकौँ, मेरो यही कामना छ र तपाईँलाई तपाईँ मार्फत उहाँहरू सबैलाई आभार व्यक्त गर्दछु र तपाईँलाई धन्यवाद दिन्छु।
1: यहाँको एउटा राम्रो उत्तम एउटा कविता सुनौ न त, छोटो मिठो उत्तम कविता एउटा हाम्रा संसारभर छरिएर रहेका हाम्रा साहित्यिक श्रोताहरूलाई एउटा मिठो कविता पसिदिनुहोस् न त।
2: ल है त, म एउटा स्वतन्त्रताको सुशेली यो छन्दमा छ। विवेकका चालकले म चल्छु, सचेतको प्राण लिएर बोल्छु, दमै अगाए पनि पेटलाई सिर्जना भोक सधैँ मलाई, म यन्त्रको मानव होइन होइन, म भित्र धन भाव मिठास छैन, म सानमा सान कदापि

0: Σαμά στα Ιωβί, σωσαμά να διεγνή.
1: Ιω κοβί τάκο μούλ βάπανι δουί τίνου βάκκεμ βανούσνα.
0: Ιωτα λεκακ βανέκο ζαίλι πανί φαδίν ουντσά, στοτόντρα ουντσά. Ραλ βαϊόκτα τέκε ουντσά βανέ στήριζενα γλάι βουτσά. Αβατιο ουνατήρ πραγματί καί ιατρά ουσκο διραντάρ. Ραλ ζωβα δάδα βεβαδάμαρου αμουθαν ανέκον δουσίτ. पक्षहरू अहिले तिनलाई चाहिँ बाटोमा अवरोध खडा जब गर्लान् तर ती चिज पनि टिकाउ होइनन् र यो सिर्जना यो यो शब्दको यात्रा कहिले गल्दैन र ढल्दैन भन्ने नै मेरो यस कविताको निष्कर्ष हो र एउटा आफू जेमा लागिया हुन्छ त्यो एउटा विश्वास पनि हो र यथार्थ पनि हो यो
1: एउटा कवि चाहिँ एउटा चाहिँ पंख फिजाएर उड्ने चरा जस्तै हुन्छ उसको चाहिँ अनन्त क्षितिज हुन्छ उसको अनन्त यात्रा हुन्छ त्यो अनन्त क्षितिज र यात्रालाई कसैले पनि व्यवधान गर्नु हुँदैन र यी चाहिँ बन्दुक सन्दुक बोक्नेहरू यी भोले भालीहरू भन्दा कवि धेरै माथिको चाहिँ स्रष्टा हो र उसलाई चाहिँ यस्ता किसिमका अनेक किसिमका दुश्चर प्रवृत्तिहरू मन पर्दैन भनेर एउटा स्रष्टाको महान भावनाको उद्गायन यो कवितामा यहाँले गर्नु भएको छ बडो राम्रो र बिम्बात्मक र ध्वन्यात्मक कविता लाग्यो तीर्थजी मलाई बहुत राम्रो बिम्बहरू यसमा चाहिँ प्रत्येक श्लोकमा चाहिँ एउटा एउटा बिम्बहरू पोखिएको छ अनि तीर्थजी तपाईँ अब धेरै कलेजतिर नि पठाउनुहुन्छ अहिले पढाउँदै हुनुहुन्छ कि अहिले पढाउन छोड्नुभयो
0: होइन छोडेँ मैले अहिले
1: ए पढाउन छोड्नुभयो श्रोताहरू हामीले आज मूलत भूपी शेरचनका कविता प्रस्तुत गऱ्यौँ कविहरूले पनि आफ्ना रचना र आफ्ना अनुभव पनि यहाँहरू समक्ष प्रस्तुत गरेर विदा लिइसक्नु भएको छ त भूपी शेरचनकै एउटा हामी भन्ने जुन कविता छ त्यसका विभिन्न अनुच्छेदहरू छन् ती अनुच्छेदहरूमध्ये एउटा महत्त्वपूर्ण अनुच्छेदको सानो टुक्रा सुनाएर हामी आज यहाँहरूबाट बिदा लिन्छौँ र यो छोटो अंश म यसरी प्रस्तुत गर्छु घुम्ने मेचमाथि अन्धो मान्छे भूपी शेरचनको हामी भन्ने कविताको एउटा महत्त्वपूर्ण टुक्रा हामी आफू खुसी कहिल्यै मिल्न नसक्ने कसैले मिलाइदिनुपर्ने हामी आफू खुसी कहिल्यै छुट्टिन नसक्ने कसैले छुट्याइदिनुपर्ने हामी आफू खुसी कहिल्यै अगाडि बढ्न नसक्ने कसैले पछाडिबाट हिर्काउनु पर्ने हिँडाउनु पर्ने हामी रङ्गरोगन छुटेका टुटेका फुटेका पुरानो क्यारमबोर्डका गोटी हौँ एउटा मनोरञ्जक खेलका सामग्री एउटा खेलाडीमाथि आश्रित आफ्नो गति हराएका एउटा स्ट्राइकरद्वारा सञ्चालित हो हामी मानिस कम र बर्ता गोटी हौँ यही व्यङ्ग्यात्मक भनाई भूपी शेरचनको यो व्यङ्ग्यात्मक भनाइका साथै आज हामी यहाँहरूबाट बिदा लिन्छौँ धन्यवाद

0: छ। विपदका घटनामा परि 5 जना बेपत्ता रहेको प्रधानमन्त्री शाहले हिजो साँझ फेसबुक अकाउन्ट मार्फत जानकारी दिनुभएको हो। प्रधानमन्त्री शाहले असोज 8 गतेदेखि म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रूकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेत लगायत जिल्लामा गरी 11 नागरिकले ज्यान गुमाएको बताउनु भएको छ। घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाइएको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहका अनुसार बाढ़ी, पहिरो, डुबान र चट्याङका कारण मुलुकभर 439 वटा मनसूनजन्य घटना घटेका छन्। बागलुङको निसीखोला 3 मा ढिस्को खसेर घर पुरिँदा आमा सहित 3 सन्तानले ज्यान गुमाएका छन्। माथिबाट ढिस्को खस्दा उनीहरू निन्द्रामै रहेकोले भाग्ने अवसर नपाएको स्थानीयले जानकारी दिएका छन्। 39 वर्षीय आमा श्याम कुमारी बिक, छोराहरू 12 वर्षका मनोज, 9 वर्षका मुकेश र 5 वर्षका निसन बिकको वर्षासँगै खसेको पहिरोमा पुरेर मृत्यु भएको हो। श्याम कुमारीकी जेठी छोरी 14 वर्षीय मुस्कान हजुरबुबा हजुरआमाको घर गएका कारण बाँच्न सफल भएको बताइएको छ। निसीखोला गाउँपालिका 2 का वडा अध्यक्ष कुबीर बेकले कल्पना समेत नगरेको ठाउँबाट पहिरो खसेर मृत्यु भएको जानकारी दिनुभएको छ। एकै परिवारका 4 जनाको मृत्युले गाउँ नै शोकमा डुबेको छ। आफन्तहरूको रोहबरमा मृतकको पोस्टमार्टम गरी आज शवको अन्त्येष्टि गरिएको कुबीरले जानकारी दिनुभएको छ। अब खबर फटाफट।
1: बाढ़ी र लगातारको वर्षाले म्याग्दीको पर्यटन व्यवसाय प्रभावित, पदयात्रा मार्ग र सड़क अवरुद्ध हुँदा सरदियामा पर्यटकको चहलपहल घट्यो, व्यवसाय चिन्तित। सोह्र श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू, आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्म पितृलाई तर्पण, सिधादान र पिण्डदान गरिने। नेपालको पर्यटन पुनर्संरचनामा डिजिटल प्रविधि र एआईको प्रयोग बढाउनु पर्नेमा जोड़, विश्व बजारसँग जोडिन डिजिटल प्रचार, सूचना प्रणाली र सुरक्षित पर्यटन पूर्वाधार विकास आवश्यक। भक्तपुरमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार, संघीय सरकारबाट अनुरोध आए, सूर्य विनायक क्षेत्रमा उद्यान निर्माण गरी पर्यटकीय गन्तव्य बनाउने मुख्यमन्त्रीको भनाई। बाँकेमा वर्षासँगैको हुरीले धानबालीमा क्षति, नेपालगंज र डुडुवाका विभिन्न क्षेत्रमा पाक्दै गरेको धान ढले, क्षतिको पूर्ण विवरण आउन बाँकी। तनहुँका 67,000 भन्दा बढी परिवार सामुदायिक वनबाट लाभान्वित, 624 सामुदायिक वनले वन संरक्षणसँगै काठ, दौरा र अन्य वन पैदावारबाट स्थानीयको जीविकोपार्जनमा टेवा पुर्याउँदै। भक्तपुरको मध्यपुर्थिमीमा 5 पटक जिब्रो

0: the British for the British forces overseas.
1: BFBS Radio 2.
2: घरमा भित्र्याउने बेला भएको धान बालीमा अविरल वर्षा र हावाहुरीले क्षति पुर्याएपछि दाङका किसान चिन्तित बनेका छन्। दाङबाट अञ्जना चौधरीको रिपोर्ट।
3: वर्षा र हावाहुरीका कारण विशेष गरी देउखुरी उपत्यका तथा बबई आसपासका खेतमा पाकेर भित्र्याउने तयारीमा रहेको धान ढलेर क्षति पुगेको छ। वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान भित्र्याउने समयमा मौसम प्रतिकूल भएपछि किसानलाई लगानी र मेहनत खेर जाने चिन्ता पनि बढेको छ। कृषक दिपापुन:
4: हामीले गर्ने के छ भनेको यही हो, अब जग्गामा ल्याएर लगाएर त्यो उम्र्यो भने त त्यो चामल गोटी नै हुन्न, सबै भुस भएर जान्छ, टाउनिराख्ने यहाँको जनता।
3: धान पाकिसकेको अवस्थामा खेतमा पानी जम्नुका साथै हावाहुरी चलेपछि धेरै ठाउँमा धानका बोट ढलेका छन्। त्यस्तै काटेर खेतमै राखिएको धानमा समेत पानी पसेपछि किसानलाई थप समस्या भएको छ। अर्का किसान विष्णु बहादुर महरा:
5: मेरो 14 कटा धान ढल्यो, पानीले डुब्या छ, वर्ष दिनमा मैले के खान्यो।
3: विशेष गरी दाङको लमै नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिकामा लगाइएको धान बालीमा बढी क्षति पुगेको छ। पालिकाहरूले क्षतिको विवरण संकलन गर्नुका साथै किसानलाई राहत तथा आवश्यक सहयोगका लागि के कस्ता व्यवस्थापन गर्दैछन् त? गढवा गाउँपालिका अध्यक्ष एम नारायण पोखरेल:
6: विभिन्न क्षेत्रमा धान बालीमा चाहिँ ठुलो क्षति पुर्याएको छ। पाकेको धान सबै पानीले चाहिँ ढलाएको अवस्था चाहिँ छ। कति क्षति गरेको छ भन्ने विवरण हामीले अझै दिइसकेका छैनौँ, भोलिदेखि त्यो विवरण हामी संकलन गर्छौँ। क्षतिको स्तर हेरेर हाम्रो पालिकाको साधन स्रोतले भ्याएसम्म चाहिँ पालिकाबाट गर्ने, ठुलो मात्रामा क्षति पुर्याएको छ भने हामी चाहिँ संघ प्रदेशमा पनि त्यसको विवरणहरू पठाएर त्यताबाट किसानहरूलाई राहतको लागि चाहिँ प्रयास गर्छौँ।
2: साउनेता कर्णाली प्रदेशमा विपदका 175 घटनामा 10 जनाको मृत्यु भएको छ। शुक्रबार रातिको अविरल वर्षाका कारण गोठ माथिबाट खसेको ढुङ्गाले लाग्दा जोल्पामा 1 जनाको मृत्यु भएको छ। त्रिपुरा सुन्दरी नगरपालिका 1 खलवल गाडाका 38 वर्षीय मनरूप केसीको मृत्यु भएको हो। ढुङ्गा खस्दा टाउको र छातीमा चोट लागेका केसीलाई उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। गत साउन 30 गते जाजरकोटकै भेरी नगरपालिका 2 रेसाङ बस्तीमा ठूलो पहिरो गएको थियो। पहिरोमा 13 घर परिवार पूर्ण रूपमा प्रभावित भएका थिए। 4 जनाले ज्यान गुमाएका थिए भने 10 जना घाइते भएका थिए। विपदका कारण प्रदेशमा 152 घरधुरी विस्थापित भएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। विपदका कारण 149 घरधुरीका 824 जनालाई स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विपदमा 21 उद्योग तथा कल कारखाना पूर्ण रूपमा क्षति भएका छन्। विपदका घटनामा 51,46,900 रूपियाँ बराबरको धनजनको क्षति भएको छ। दुई प्रदेश सरकारले तयार पारेको विपद प्रतिकार्य योजनामा पनि कर्णाली सबैभन्दा धेरै पहिरोको जोखिममा रहेको उल्लेख गरिएको छ। बाढ़ी र पहिरोले तनहुँका 6 स्थानीय तहमा 24 घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार ब्यास नगरपालिकामा 5, म्याग्दी गाउँपालिकामा 2, घेरिङ गाउँपालिकामा 6, रिसिङ गाउँपालिकामा 2, बन्दीपुर गाउँपालिकामा 4 र भानु नगरपालिकामा 5 घरमा क्षति पुगेको छ। क्षति पुगेका घरमा परिवारलाई प्रहरी टोलीले सुरक्षित स्थानमा सारेको छ। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। गएको बिहिबारदेखि मुलुकभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना हुने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका 1-2 ठाउँमा बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। सोमबारदेखि मौसममा उल्लेख्य सुधार आए घाम लाग्ने मौसमवेदको अनुमान छ। वर्षाका कारण पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्गका विभिन्न ठाउँमा सड़क खुलाउने काम भइरहेको छ। पहिरोका साथै बाढ़ीले सड़क कटान र डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीका अनुसार धादिङको गजुरी गाउँपालिका 2 40 र गजुरी 5 भाङ्गे मोडमा खसेको पहिरो हटाउने काम भइरहेको छ। ठूलो परिमाणमा लेदो सहितको पहिरो खसेकाले सड़क पूर्ण रूपमा खुलाउन केही समय लाग्ने जनाएको छ। छ। प्रवक्ता सुवेदीका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खसेको पहिरो हटाएपछि एकतर्फी रूपमा सवारी साधन सञ्चालन गर्न सकिने अवस्था बनेको छ। चालिसे र बाङ्गे मोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकोले सो सड़क खण्डमा तत्काल नियमित रूपमा सवारी सञ्चालन
0: BFBS, Gorkha Radio Home.

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आजको नारी आइपुगेको छ। श्रोताहरू, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र प्रिय श्रोताहरू, आजको नारीले आज पनि एकजना विशेष नारी, आज पनि एकजना विशेष पाहुना लिएर आएको छ। र आजको नारीसँग आज हामी भनौँ, म भनौँ, विशेष गरेर फोन मार्फत कुराकानी गर्न लागेकी छु। र फोन मार्फत उहाँ सम्पर्कमा आइसक्नु भएको छ। उहाँ हुनुहुन्छ प्रिया चौधरी। हजुर, उहाँ चाहिँ रेसु फुड्सबाट हुनुहुन्छ, बुढानीलकण्ठबाट हुनुहुन्छ उहाँ। आज हामी रेसु फुड्सको बारेमा कुराकानी गर्नेछौँ। उहाँले कसरी व्यवसाय कसरी चलाउनु हुँदैछ ती कुराहरू सबै बुझौँ। र उहाँ चाहिँ बुढानीलकण्ठ रेसु फुड्सबाट चाहिँ फोन मार्फत सम्पर्कमा आइसक्नु भएको छ। आउनुहोस् अब हामी अबेर नगरिकन उहाँलाई स्वागत गरिहालौँ। प्रिया नमस्ते।
1: नमस्ते,
0: सन्चै हुनुहुन्छ? म पनि सन्चै छु है। अनि जे सन्चो हुनु पनि पर्यो होइन, तपाईँ त अब रेसु फुड्समा व्यस्त हुनुहुन्छ, तपाईँ झन् सन्चो नभए के गर्नु होइन, हुनै पर्यो जबरजस्ती भए पनि होइन। अब प्रिया, तपाईँ प्रिया चौधरी रेसु फुड्सबाट हुनुहुन्छ, बुढानीलकण्ठबाट व्यवसाय, विशेष गरेर श्रोताहरू उहाँ हाम्रो भनौँ वेल नोन व्यवसाय महिला हुनुहुन्छ रेखा शर्मा होइन, उहाँले नै इस्टाब्लिस गर्नुभयो यो रेसु फुड्स। अहिले उहाँ क्यान्सरसँग फाइट गर्नु भइरहेछ, त्यसले गर्दा क्यान्सर फाइटर हुनुहुन्छ, स्टिल फाइटिङ भनौँ होइन, त्यसले गर्दा उहाँको छोरी प्रिया चौधरीले चाहिँ त्यो बिजनेस सम्हाल्दै हुनुहुँदो रहेछ। र कसरी सम्हाल्दै हुनुहुन्छ ती सबै कुराहरू, कस्तो चल्दैछ, आमालाई कस्तो छ, ती कुराहरू गर्नलाई मैले आज फोन मार्फत चाहिँ प्रिया चौधरीलाई निम्त्याएँ। र प्रिया, आमा कस्तो हुनुहुन्छ अहिले?
1: मम्मीलाई अहिले राम्रै छ, भोलि हामी फेरि दिल्ली जान्छौँ फलोअपको लागि।
0: ए हजुर, दिल्लीमा चाहिँ ट्रिटमेन्ट हुँदैछ होइन?
1: हजुर हजुर, दिल्लीमा ट्रिटमेन्ट हुँदैछ।
0: हजुर हजुर, तीन चार वर्ष त भइसक्यो है आमालाई यो क्यान्सर रोग लागेको?
1: हजुर, तीन वर्ष भयो अहिले, तीन वर्ष कम्प्लिट भयो।
0: ए हजुर, मैले सुनेको प्रिया पहिला चाहिँ लङ्सको क्यान्सर थियो अरे, त्यो लङ्सको क्यान्सर चाहिँ क्लियर भएपछि अहिले फेरि ब्रेनमा अलिकति धक्का परेको छ अरे, क्यान्सर त्यहाँ पनि देखा पऱ्यो अरे भनेको सुनेको थिएँ। अलिकति हाम्रो श्रोताहरूलाई सुनाइदिनुहोस् न, किनभने विदेशमा बस्नुहुने श्रोताहरूले धेरै नै हाम्रो रेखा शर्माले बनाउनु भएको अचार चाहिँ खानुभएको होला, रेसु फुड्सको अचार चाहिँ धेरै खानुभएको छ जस्तो लाग्छ हाम्रो श्रोताहरूलाई होइन, रेखा शर्मा कस्तो हुनुहुन्छ भन्ने पनि होला, अलिकति बताइदिनुहोस् न उहाँको हेल्थ कस्तो छ अहिले?
1: अहिले चाहिँ हाम्रो मम्मीको सबै स्क्यानहरू क्लियर आएको छ, तर फर्स्टमा लङमा क्यान्सर भएपछि 22 मन्थसम्म चाहिँ सबै नै नर्मल नै थियो, त्यसपछि फेरि ब्रेनमा चाहिँ क्यान्सर सरे होइन, अनि फर्स्ट टाइम ब्रेनमा क्यान्सर सरेपछि गामा नाइफ भन्ने एउटा रेडियो सर्जरी हुन्छ त्यो गर्यो, अनि त्यसपछि फेरि 6 महिनासम्म एउटा ओरल किमो ओसी मार्टिनी भन्ने हुन्छ त्यो खाएर कन्ट्रोल नै थियो, त्यसपछि फेरि 6 महिनापछि नेक्स्ट ट्युमरहरू आयो कि, अनि त्यसपछि त्यो ट्युमर आइसकेपछि फेरि फेरि नेक्स्ट टाइम पनि नेक्स्ट सेसन पनि हामीले गामा नाइफ सर्जरी गरायौँ मम्मीको, अनि अहिले चाहिँ लगभग 8 महिना जति हुन आँट्यो मम्मीको सबै स्क्यानहरू क्लियर छ, क्यान्सर छैन।
0: हजुर, फेरि तपाईँहरू दिल्ली जाँदै हुनुहुन्छ होइन चेकअपको लागि, फलोअपको लागि? हजुर हजुर,
1: अहिले इम्युनोथेरापी र टार्गेट थेरापी भइरहेछ मम्मीको, अनि अब यो यसपछि चाहिँ नेक्स्ट हामी 2 अक्टोबरमा जान्छौँ होइन, अनि त्यति बेलामा पनि स्क्यान क्लियर भयो भने चाहिँ प्रोभाब्ली 3-3 महिना मात्रै जानुपर्छ होला।
0: अब अलिकति यता रेसु फुड्सको पनि कुरा गरौँ होइन, तपाईँ आमा पनि स्याहार्दै हुनुहुन्छ अरे, यता रेसु फुड्स पनि हेर्दै हुनुहुन्छ अरे भनेर चाहिँ मैले सुने होइन, तपाईँहरूको शुभचिन्तकहरूले धेरै चर्चा गर्नुहुन्छ कहिले काहीँ यसो कुराकानी हुँदाखेरि, र कस्तो चल्दैछ बिजनेस, कसरी म्यानेज गर्दै हुनुहुन्छ तपाईँले?
1: अहिले हाम्रो रेसु फुड चाहिँ लास्ट इयरदेखि चाहिँ अहिले बल्ल एउटा हुन्छ नि लाइनमा आइरहेको छ, किनभने 2-3 वर्षसम्म त मम्मीकै ट्रिटमेन्टको लागि हामी दिल्ली जाने आउने गरिरहेको थियो, अनि अहिले चाहिँ बल्ल राम्रो हुँदैछ, हामीले मार्केटहरूमा पनि अब पहिला चाहिँ हामीले नेपालमा हामीले दिएकै थिएनौँ, अरूहरू बाहिर बाहिर मात्रै बेच्ने गरिरहेको थियौँ, भने यो टाइमदेखि चाहिँ अब हामी नेपालमा पनि व्यापार गर्ने, नेपालको स्टोर्सहरूमा दिने भनेर त्यही प्लान गरिरहेको छौँ, अनि भित्रको कामको लागि चाहिँ हामीसँग अहिले 17 दिदीहरू हुनुहुन्छ होइन, अनि उहाँहरूको साथमा र मम्मीले हामीलाई सधैँ मम्मीले त गाइड नै गरिरहनुहुन्छ, मम्मीले रेसिपीहरू नयाँ नयाँ बनाएर दिनुहुन्छ अनि हामी त्यही ट्राई गर्छौँ, त्यही नै मार्केटमा दिन्छौँ, अहिले चाहिँ त्यसरी नै चलिरहेको छ।
0: ए हजुर, बिरामी भए तापनि होइन क्यान्सरसँग फाइट पनि गर्दै रेसिपीहरू पनि नयाँ नयाँ बनाउँदै हुनुहुन्छ भनेपछि होइन।
1: हजुर
0: अस्ति हाम्रो रेखा शर्मा तपाईँको मम्मी बाढीबुढी थरको लागि पनि धेरै त उहाँले सामानहरू प्याक गर्दै गरेको मैले भिडियोहरू हेरेको थिएँ।
1: हजुर हजुर, मम्मीले थोरै हेल्प गर्नुभएको थियो।
0: अनि के कता कता पठाउनु भयो, के पठाउनु भयो?
1: ए हाम्रो मम्मीले चाहिँ हामीले चाहिँ जेस रेसिपुटबाट चाहिँ गुन्द्रुक मस्यौराहरू अनि अचारहरू अनि त्यसपछि थोरै आफूले सकेको क्यास हेल्प गरेको।
0: जे होस् सेवा पहिला पनि धेरै गर्नुहुन्थ्यो उहाँले, अहिले पनि सेवा जारी छ भनेपछि होइन।
1: हजुर हजुर,
0: मैले भिडियोहरू हेरेको थिएँ उहाँको, अब आफू पनि बिरामी छु के गर्नु, अब फेरि सेवा नगरी सकिन्न भन्ने जस्तो कुरा गर्दै हुनुहुन्थ्यो। सेवा गर्ने बानी उहाँको छ होइन, सेवा गर्नुपर्छ, आफूले सकेसम्म त सेवा त गर्नै पर्छ। र जे होस् तपाईँले राम्रोसँग हेर्दै हुनुहुन्छ रेसु फुड्सलाई होइन। हजुर हजुर, अनि पहिला चाहिँ भनेपछि बाहिर मात्रै पठाउनुहुन्थ्यो?
1: हजुर, हामीले चाहिँ बाहिर व्हाइट लेबलिङमा भन्ने हुन्छ कि, हामीले अरू अरूको ब्रान्डको लागि बनाइदिने गर्थ्यौँ। अहिले चाहिँ अब हाम्रै ब्रान्ड पनि हामी पनि छमै भनेर मार्केटमा देखाउनको लागि भए पनि हामीले चाहिँ धेरै कुरा प्लान गर्दैछौँ, अनलाइन मार्केटिङ गर्ने हो कि आफै स्टोर्सहरूमा गएर दिने हो कि सबै ट्राई गर्दैछौँ। लेट्स सी अब के हुन्छ, राम्रै हुन्छ। तर
0: भनेपछि अरूको लागि आफूले बनाएर उनीहरूले आफ्नो ब्रान्ड बनाएर बेच्ने गर्थे पहिला चाहिँ होइन।
1: जापानमा चाहिँ हामीले आफ्नै लेभलमा पठाएको 8 वर्ष जति भइसक्यो होइन, 8 वर्षदेखि नै हामीले कन्टिन्यू नै पठाइरहेको छौँ। उहाँहरूले टेस्ट राम्रो मान्दै हुनुहुन्छ, एभ्री टाइम अर्डर आइरहेको छ, त्यही भएर पनि हामीले अब आफ्नै लेभलमा ट्राई गरौँ न त। जापानमा त अब त्यति धेरै मन पराइदिनु भएको छ भने अरू ठाउँमा पनि मन पराउनुहुन्छ भनेर हामीले चाहिँ अब आफ्नो लेभलमा पनि बेच्न स्टार्ट गर्न आँटेको।
0: हजुर, हाम्रो रेखा शर्मालाई नचिन्ने कोही पनि छैन, धेरैले चिन्नुहुन्छ, अचार बनाउनुहुन्छ भनेर धेरैलाई थाहा छ होइन। अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ प्रिया, र अब तपाईँहरू बाहिर अरू देशमा पनि पठाउने आफ्नै ब्रान्ड आफ्नै लेबल राखेर रा, जापानमा पठाउँदै हुनुहुन्छ, अरू देशमा पनि पठाउने पनि अब गर्नुहुन्छ होला होइन।
1: हजुर हजुर, अब चाहिँ त्यो स्टार्ट गर्दैछौँ।
0: हजुर हजुर, अब चाहिँ भनेपछि नेपालमा पनि पाइने भयो स्टोरहरूमा, डिपार्टमेन्टल स्टोरहरूमा रेसु फुड्सको अचार के बनिन्छ हौ साँच्ची? मलाई त अचार मात्रै थाहा छ त।
1: हामीले चाहिँ पहिला भेज अचारमा मात्रै एकदम फोकस गरेको थियौँ, तर अहिलेको मार्केट चाहिँ के छ भन्दाखेरि मान्छेले सबैले नै मासु धेरैले अब सबैले होइन तर धेरै जसोले नै मासु नै प्रिफर गर्नुहुन्छ रहेछ, त्यही भएर नन भेज आइटममा पनि हामीले अहिले फोकस गर्दैछौँ। अनि त्यही भएर हामीले चिकन, बफ, पोर्क अनि इफ अर्डर आयो भने मटनको सबैको अचार पनि बनाउँदैछौँ, अनि भेज अचार त छँदैछ। अनि हाम्रो त्यो बाहेक हाम्रो अरू भनेको चाहिँ के हुन्छ भन्दाखेरि गुन्द्रुक, मस्यौरा, सिन्की होइन, अनि त्यसपछि क्यान्डीहरू पनि हुन्छ हामीसँग, अमला क्यान्डी, तितौराहरू पनि, त्यसपछि हामीले सबै थरीको जे स्पाइसेस आइटमहरू चाहिँ हामीले सबै नै बनाइरहेको छौँ।
0: ए हजुर, अमला क्यान्डी चाहिँ मलाई पनि साह्रै मनपर्छ है, यो चाहिँ थाहा दिइराखेको। त्यही त है, कस्तो मिठो हुन्छ, थुक पनि आइहाल्यो मलाई, हेर्नुहोस् अब।
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
0: जेस अब यो रेस फुड्सको यो तपाईँले जुन चाहिँ सम्हाल्दै हुनुहुन्छ, हुनु त आमाको गाइडेन्स पनि सम्हाल्दै हुनुहुन्छ, तापनि कतिको गाह्रो भाषा तपाईँलाई कतिको गाह्रो छ कि आमाले गर्दा सजिलै जस्तो छ कि अब सिक्नु पर्यो होइन रेसिपीहरू सिक्नु पर्यो त्यसपछि सबै ह्यान्डल गर्दाखेरि कतिको गाह्रो पाउनु भएको छ?
1: यस्तो गाह्रो त अभियसली गाह्रै हुन्छ, तर यो भर्खर मैले यदि मैले आफूले नै ज्वरोबाट स्टार्ट गर्नु परेको भए झन्नै धेरै गाह्रो हुन्थ्यो, तर मम्मीले काम गरिरहेको देखेको, पहिला त हामी त इन्भल्भ नै थिएनौँ यसमा, म चाहिँ इन्भल्भ नै थिएन, लास्ट यही 3 वर्षदेखि नै बल्ल ए मैले पनि काम गर्नुपर्ने रहेछ यसमा, अब त मैले नगरेर त हुँदैन रहेछ भन्ने जस्तो लागेर अब बल्ल म एकदम एक्टिभली इन्भल्भ भइरहेको छु। नभए चाहिँ त्योभन्दा अगाडि चाहिँ हामीले चाहिँ मम्मीले अचार बनाउनुहुन्छ त्यही हो, हामीलाई चाहिँ हुन्छ नि थाहै थिएन कि आइडिया थिएन, हामीले केही पनि नै गरेकै थिएनौँ, अनि अब मम्मी बिराम भएपछि चाहिँ गरिरहेको छौँ, अनि मम्मीको गाइडेन्स पनि हो, प्लस अब अहिले त हाम्रो भित्र काम गर्ने दिदीहरू मात्रै होइन कि हामीले मार्केटिङको लागि एउटा टिम बनाउँदैछौँ, अनि त्यसपछि एउटा हुन्छ नि अपरेसनमा हेल्प गर्नलाई पनि एउटा टिम बनाउँदैछौँ, हामी चाहिँ अब एउटा राम्रो प्रपर टिम भएर अगाडि बढ्ने भनेको त्यही आइडियाले नै अब चाहिँ हुन्छ नि जसरी भने एउटा स्मुथ अपरेसनमा पनि भयो भने हामीले बाहिर मार्केटमा राम्ररी दिन सक्छौँ भनेर ट्राई गर्दैछौँ। गाह्रो त गाह्रै हुन्छ, प्लस अहिले अचारको यति धेरै ब्रान्डहरू आइसक्यो अनि त्यही भएर कम्पिटिसन गर्नै गाह्रो छ, तर राम्ररी आफ्नो क्वालिटी राम्रो गरेर आफ्नो हुन्छ नि यो प्याकेजिङ एन्ड एभ्रिथिङ राम्रो भएर प्लस कन्सिस्टेन्ट एउटै क्वालिटीको एउटै टेस्टको हामीले दिन सक्यो भने चल्छ होला मार्केटमा।
0: हजुर हजुर, अब टेस्ट चाहिँ भिन्दा भिन्दै यो बट्टामा अर्कै टेस्ट अर्को बट्टामा अर्कै टेस्ट चाहिँ हुनु भएन होइन? टेस्टहरू त्यसको लागि रेसिपी एकदमै प्रपर तरिकाले तपाईँको त्यो मसलाहरू इन्ग्रेडियन्ट्सहरू एकदमै प्रपर तरिकाले प्रपर मात्रामा चाहिँ राख्नुपर्ने हुन्छ होला सायद। तपाईँले भन्नुभएको जस्तो यो अचारको बिजिनेस त अहिले धेरै महिलाहरूले गर्नुहुन्छ है?
1: हजुर हजुर,
0: धेरै कम्पनीहरू फेमस भएको छ अहिले कम्पनीहरू। त्यही त अचार अब त्यही त अब दाल भात सब्जी र छेउमा अलिकति अचार छ भने त्यसको मजा भिन्दै हुन्छ नि त होइन?
1: हो नि
0: के कसो अनि जे होस् टक्क परेको भन्छौँ नि हामी होइन गर्दै हजुर होस्। धेरै भनौँ न भेज अचारहरू मासुको अचारहरू बनाउने अब तपाईँहरूको अझै बढाउने यसलाई प्लानहरू हुँदो रहेछ भनेपछि होइन? अब तपाईँले मासुको अचार बेसी अब डिमान्ड छ अहिले भन्नुभयो होइन, तर धेरै मान्छेहरू अहिले भेजिटेरियन भएको छ नि, याद गर्नु भएको छैन तपाईँले?
1: हो नि, धेरैजना भेजिटेरियन हुनुभएको छ, तर त्योभन्दा जहिले नै धेरै चाहिँ नन भेजिटेरियन नै हुनुहुन्छ कि म आफै पनि मासु खाँदिनँ, म आफै पनि भेजिटेरियन हो होइन, म बनाउँछु, म आफूले टेस्ट पनि कहिले नै गर्दिनँ। म चाहिँ फर्स्टमा चाहिँ के गर्छु भन्दाखेरि अहिले चाहिँ मसला चाहिँ बनाउँछु, त्यसमा चाहिँ मासुहरू त्यो नलगाएर हुन्छ नि, पहिला चाहिँ खान्थेँ मैले त्यस्तो, मलाई आफूलाई त्यो बनाउन ओर्न सबै आफैले गर्छु, तर म आफै नै मासु खाँदिनँ कि, तर मलाई थाहा छ नि त तर्कलमा यति धेरै हुनुपर्छ, 10 जनामा गाह्रोले 1 जना भेजिटेरियन हुन्छ कि, किनभने मान्छेलाई सबैले मासु खानै पर्छ, मासु मिठो हुन्छ
0: मासै मिठो हुन्छ है। तर जे होस् भेजिटेरियनमा पनि धेरै कुराको सब्जीहरूको बनाउनु सकिन्छ नि त होइन? अच्छा, भेजिटेरियनमा के को चाहिँ भेजिटेबल भनौँ न, भेजिटेरियनमा चाहिँ के को चाहिँ बनाउनु भएको छ तपाईँहरू अचार?
1: हाम्रोमा चाहिँ धेरै आइटमहरू छ, भेज नन भेज भन्दा त भेज नै धेरै हुन्छ भेराइटी, सबैभन्दा मेन त हाम्रो डल्लेको अचार, डल्लेसँग हामीले जे मिसाइदिन मिल्छ, डल्लेसँग तामा मिसाउनु मिल्छ, डल्लेसँग मुला मिसाउनु मिल्छ, डल्लेसँग कटहरको अचार पनि बनाउनु मिल्छ, डल्लेसँग आँप मिसाउनु मिल्छ, एभ्री भेजिटेबल्स हुन्छ नि सबैमा डल्ले मिसायो भने टेस्ट नै मिठो हुन्छ होइन?
0: हजुर हजुर हजुर,
1: डल्लेकै हेर्नु न, डल्लेकै भेराइटी त्यति धेरै हुन्छ भनेपछि त्यो भयो, हामीसँग मिक्स अचार छ, हामीले अहिले नयाँ एकदम धेरै मान्छेहरूले रुचाइरहेको न्युरोको अचार पनि ट्राई गरेको, लास्ट इयरदेखि एकदमै राम्रो रेस्पोन्स आएर हामीले न्युरोको अचार पनि बनाउँदैछौँ, लप्सीको अचार छ, स्विट एन्ड हट दुइटै छ, अनि त्यसपछि हामीसँग टिम्बुरको छोप छ, अनि त्यसपछि हामीसँग अरू टम्मै छ, जे होस् भेजकै भेराइटी धेरै छ कि।
0: हजुर हजुर, तपाईँले डल्लेको भन्नु कुरा गर्नुभयो अघि, डल्ले खोर्सानी होइन, डल्ले खोर्सानी त तर अहिले पहिला जस्तो पिरो पाउँदैन आजकल, अलिकति छुट्टै छ है डल्ले खोर्सानी
1: यस्तो. हामीले अब हाइब्रिड, किनभने आजकल मान्छेलाई सबैलाई व्यापार गर्नु छ, धेरै बेच्नु छ, त्यसको लागि हाइब्रिड गर्दाखेरि उहाँहरूलाई फाइदा हुने रहेछ. तर हामीले कुनै कुनै ठाउँबाट हुन्छ नि, जस्तै इलामबाट ल्याउँछौँ, हामीले मकवानपुरबाट ल्याउँछौँ, त्यस्तोहरू ल्याउँदाखेरि चाहिँ प्योर पऱ्यो भने चाहिँ अहिले पनि राम्रो डल्ले हुन्छ, एकदम पिरै हुन्छ.
0: हजुर हजुर, त्यही त आजकल डुप्लिकेट भयो सबैले, ए डुप्लिकेट डल्ले डल्ले खोर्सानी भन्छ नि त होइन. अनि त्यो प्योर अरिजिनल डल्ले खोर्सानी त पिस्दाखेरि पनि नाक नाकमा पसिना आउँछ नि, खलखलखल पसिना आउँछ, त्यो थाहा छ मलाई होइन.
1: अनि
0: सुन्नु न, अनि त्यो डल्ले खोर्सानी को पेस्ट छ भने अचार अलिकति निकालेर टमेटोसँग अचार बनाउनु भातसँग खानु मिठो हुन्छ होइन. अनि त्यो डल्ले खोर्सानी चाहिँ अलिअलि धोएर सुकाएर त्यसलाई नुन हालेर बोतलमा राखेको छ भने त्यो पनि मिठो हुन्छ होइन. अब विश्वभरि सरिएर बस्नुभएका श्रोताहरूलाई यसो लोभ पनि देखाउनु पर्यो नि त डल्ले खोर्सानीको. अनि मकवानपुरबाट र इलामबाट ल्याएको चाहिँ प्राय अरिजिनल हुन्छ भनेपछि होइन?
1: हो, मकवानपुर, इलाम, अनि त्यसपछि अरू पूर्वबाट नै आउँछ कि, मलाई एक्ज्याक्ट ठ्याक्कै एलिम्पोङमा नामै आएन त्यो ठाउँहरूको होइन, तर पूर्वबाट आएको चाहिँ राम्रो हुँदो रहेछ तपाईँहरू.
0: ए

0: मैले सुनेको आसाममा अहिले त आसाममा मात्र अरिजिनल डल्ले खोर्सानी फलाउँछ भन्ने कुराहरू मैले सुनेको थिएँ होइन। जे होस् डल्ले खोर्सानीको कुरालाई अलिक पर राखौँ होइन, तपाईँको बिजिनेस चल्दैछ भनेपछि होइन धेरै प्लानहरू गर्नुभएको रहेछ, यो प्लानमा काम सुरु भइसक्यो कि सकेन, तपाईँले के कहाँसम्म पुगेको छ प्लानहरू?
1: अहिले हामीले जे पहिला प्लान गरेको थियौँ बिस्तारै एक महिना दुई महिना भयो हामीले यो अपरेसनमा पनि लिएर आइरहेको छौँ होइन। अनि त्यसपछि हामीले चाहिँ अब हामी चाहिँ अनलाइन मार्केटिङमा एकदम धेरै एक्टिभ थिएनौँ नि त, अनि अहिले चाहिँ अनलाइन मार्केटिङ नगरिकन मान्छेलाई हामी पनि छौँ, हाम्रो प्रडक्ट पनि छ भनेर थाहा नै नहुने रहेछ कि। अनि त्यही भएर त्यो काम पनि सुरु हुँदैछ, प्लस सबै नै भइरहेको छ, बिस्तारै भइरहेको छ, सबै अकाउन्ट्स होइन डिपार्टमेन्टले आफ्नो काम गर्दै हुन्छ। म चाहिँ एकदम एक्टिभली अपरेसनमै लागिरहेको छु, किनभने हाम्रो अपरेसन राम्रो भयो भने बल्ल हामीले बाहिर सबैलाई राम्रो चित्त बुझाएर दिन सक्छौँ।
0: अनि अहिले त टिकटकमा त बिजनेस कस्तो हुन्छ भन्छ होइन, टिकटक पसलमा भन्दा टिकटकमा धेरै बिक्री हुन्छ हाम्रो सामानहरू भनेर भन्नुहुन्छ, तपाईँहरू अब टिकटकमा आउनु भएको छ अहिले?
1: हजुर, बल्ल स्टार्ट हुँदैछ। हाम्रो मम्मीले त पहिला त टिकटकहरूमा कति हाल्नुहुन्थ्यो, अनि टिकटकमा कस्तो राम्रो भ्युज आउँछ, 1.2 मिलियन भ्युज आउने, कति राम्रो हुन्थ्यो होइन। तर फेरि बिचमा त मम्मीको त ट्याक ट्याक्कै 3 वर्ष त हामीले स्टप नै भयो नि त, भएर फेरि कन्टिन्यू गर्न आँट्यो। हजुरहरूले हेर्न नि मिल्छ, हाम्रो मम्मीको रेखा शर्मा छ, त्यहाँ मम्मीले आफ्नो कन्टेन्टहरू हालिराख्नुहुन्छ हाम्रो रेसिपीको।
0: हजुर हजुर, हो हो। अनि अब आमालाई पनि स्याहार्दै होइन, मम्मीलाई पनि स्याहार्दै यता बिजनेस पनि अघि बढाउँदै, मम्मीलाई बेला बेलामा इन्डिया पनि लैजाँदै, कस्तो छ, कसरी आफूलाई कतिको स्ट्रङ पाउनु भएको छ? कहिले काहीँ यसो लो फिल हुन्छ होला तपाईँलाई होइन?
1: हजुर, कहिले काहीँ त लो फिल त अभियसली हुन्छ, तर पनि अब अप्सन नै छैन नि त, सबै गर्नै पर्यो नि त। यता पनि अब फर्स्ट मेन प्रायोरिटी त मम्मीकै हेल्थ हो, त्यसको लागि त जान नै पर्यो। प्लस यता बिजनेस हामीले राम्ररी रन गर्यो भने, बिजनेस राम्ररी चलायो भने त हामीलाई त यतापट्टि मम्मीको हेल्थको ट्रिटमेन्टको लागि कति फाइनेन्सियली हेल्प हुन्छ नि त। प्लस यो क्यान्सर रोग लागिसकेपछि चाहिँ सानो तिनो पैसाले चाहिँ असम्भव रहेछ ट्रिटमेन्ट गर्न होइन। अनि त्यही भएर यता बिजनेसमा पनि ध्यान दिनै पर्छ, बिजनेसमा ध्यान दिएर त हामी अहिलेसम्म उपचार गर्न सक्दैछौँ हो कि भनौँ न।
0: हजुर हजुर,
1: अनि त्यही भएर जसरी नि यता त काम गर्नै पर्छ, फर्स्ट प्रायोरिटी मम्मीको हेल्थ, सेकेन्डमा त बिजनेसलाई सँगसँगै, नट सेकेन्डमा पनि होइन, सँगसँगै बिजनेसलाई पनि ग्रो गर्नै पर्छ, किनभने अरू त अप्सन नै छैन,
0: छैन छैन, सोर्स अफ इन्कम पनि चाहियो, त्यसै कारणले आमाको हेल्थ पनि चाहियो होइन, प्यारालल गरेर प्यारालल लेभलमा तपाईँले लानुपर्ने भयो। अब क्यान्सरमा एकदमै अब सानोतिनो खर्चले हुँदैन अघि भन्नुभयो होइन, हामीले सुन्दाखेरि पनि सुनिन्छ धेरैको होइन, यसो आफन्तहरूले भनौँ चिनाजानाहरूले त सहयोग गर्नुभयो होला सायद होइन?
1: हजुर, मम्मीको साथीहरूले धेरैले हेल्प गर्नुभएको छ,
0: उहाँ पनि त कस्तो अरूलाई हेल्प गर्नुहुन्छ होइन। मैले सुनेको थिएँ प्रिया, एउटा कुरा तपाईँ बताइदिनुहोस् ल, मैले सुनेको थिएँ तपाईँको मम्मीले रेखा शर्माजीले चाहिँ अरूले उहाँलाई सहयोग गर्नलाई रेखा म्याम तपाईँलाई हाम्रो तर्फबाट यति तपाईँ दबाई खानुहोस्, एउटा दिदीबहिनीको हैसियतले हामी तपाईँसँग गाँसिएको छौँ भनेर अलिकति खर्च दियो भने पनि तपाईँको मम्मीले के गर्नुहुन्छ अरे भने आधी जति अरू क्यान्सर पीडितलाई दिनुहुन्छ अरे, बाँडिदिनुहुन्छ अरे, सहयोग गर्नुहुन्छ अरे, आफूले अलिकति मात्रै राखेर त्यो पैसा आफूलाई यो ट्रिटमेन्टको लागि दिएको भनौँ खर्चहरूले पनि उहाँले अझै फेरि अरू क्यान्सर पीडितहरूलाई सहयोग गर्नुहुन्छ अरे त्यो पैसाबाट आफूले थोरै राखेर भनेको मैले सुनेको थिएँ।
1: हजुर, यस्तो हामीले त ट्रिटमेन्ट गरि नै रहेको छौँ, राम्रो ठाउँमा नै गरिरहेको छौँ होइन। तर अब आफ्नै घरमा चाहिँ एउटा क्यान्सर पेसेन्ट भइसकेपछि धेरै क्यान्सर लगाएको मान्छेहरूसँग हामी थोक्किन जाँदो रहेछ कि, उहाँहरूको कुरा सुन्दाखेरि त झन् ओहो असम्म लाग्छ कि, नेपालमा राम्रो छ, कुनै कुनै ठाउँमा ट्रिटमेन्ट राम्रो छ, तर कसै कसैलाई चाहिँ यति नै थाहा हुँदैन कि पेट स्क्यान गर्नुपर्छ भने, त्यो स्क्यान नगरिसकेमा थाहै हुँदैन मान्छेको बडीमा कहाँ के क्यान्सर छ, कत्रो ग्रो भइरहेको छ, के भइरहेको छ भने थाहा हुँदैन होइन। अनि उहाँहरूले त्यो पनि गरेको हुँदैन, प्लस उहाँहरूलाई राम्रो अब ट्रिटमेन्टको लागि कति एउटा किमो लगाउनको लागि नै कति गाह्रो भइरहेको हुन्छ, कस्तो हुन्छ नि एकदमै गाह्रो भएको, हामीलाई नै कति गाह्रो भइरहेको छ, तर हामीलाई भन्दा नि धेरै नै गाह्रो हुने मान्छेहरू पनि कति धेरै हुँदो रहेछ कि। अनि त्यही भएर उहाँहरूले, हाम्रो मम्मी चाहिँ अलिकति सोसियल मिडियामा एक्टिभ नै हुनुहुन्छ नि त, अनि कहाँ कहाँ कता कताबाट हाम्रो मम्मीको बारेमा कुरा सुन्नुहुन्छ, मम्मी भएर थाहा हुँदाखेरि मलाई त यस्तो पेट स्क्यान गर्ने पैसा अलिकति भएन, यो भएन भन्दाखेरि मम्मीले चाहिँ थोरै भए पनि आफूले सक्दो हुन्छ नि, किनभने मम्मीले त फिल गरिसक्नुभयो नि त, यति धेरै गाह्रो हुन्छ, सबै मान्छेको फिजिकल हेल्थ त गाह्रो भयो, फाइनेन्सियली पनि यति धेरै बर्डन पर्छ भनेर आफैले फिल गरेको भएर अनि त्यही भएर थोरै थोरै भए पनि त्यति धेरै त होइन तर थोरै थोरै भए पनि आफ्नै ट्रिटमेन्टको पैसा राखेकोबाट अरूहरूलाई दिनुहुन्छ थोरै हेल्प गर्नुहुन्छ।
0: हजुर श्रोताहरू आज

0: कनारी सुन्दै हुनुहुन्छ। आज कनारीमा हामीसँग प्रिया चौधरी हुनुहुन्छ। उहाँ रेसु फुड को अहिले भनौँ न देखरेख उहाँले नै गर्दै हुनुहुन्छ। उहाँ व्यवसाय महिला भनौँ हाम्रो रेखा शर्माको छोरी हुनुहुन्छ। रेखा शर्माले आफूले सुरुवात गर्नुभएको जुन चाहिँ रेसु फुड छ त्यसमा चाहिँ अहिले छोरी उहाँको छोरी प्रिया चौधरीले चाहिँ हेर्नु हुँदैछ भनौँ। र सुनिहाल्नुभयो श्रोताहरू, उहाँले रेखा शर्माजीले चाहिँ आफूलाई चिनाजानाहरूले संस्थाहरूले कसैले पनि रेखा तपाईँलाई हाम्रो तर्फबाट यति तपाईँ योपालिको के म हाम्रो तर्फबाट गर्ने है त भनेर कतै दिनुभयो भने त्यसको आधा भाग चाहिँ उहाँले अरू क्यान्सर पीडितहरूलाई फेरि बाँडिदिनु हुँदो रहेछ। यो मैले सुनेको कुरा अहिले उहाँलाई सोधेँ, मैले छोरीलाई बाँडिदिनुहुन्छ अरे थोरै आफूले राखेर यसो थैथाप गरेर बिजनेस अलिअलि भएकोबाट अलिअलि थैथाप गरेर चाहिँ उहाँले आफ्नो चाहिँ गर्नुहुन्छ अरे, नत्र उहाँले अहिले पनि सेवा आफू पीडित भएर पनि अहिले पनि सेवा गर्दै हुनुहुँदो रहेछ भन्ने कुरा बुझ्यो। अस्ति भर्खरै बाढी आउँदा नेपालमा रसुवाको बाढीमा पनि उहाँले आफू क्यान्सर पीडित बिरामी रोगी भएर पनि मैले उहाँको भिडियोहरू देखेको थिएँ। अचारहरू प्याक गर्दै हुनुहुन्थ्यो, खानेकुराहरू प्याक गर्दै हुनुहुन्थ्यो, यो चाहिँ रसुवा पठाउने हाम्रो तर्फबाट भनेर उहाँले सेवा गर्नुभएछ, केही आर्थिक पनि सेवा गर्नुभएछ अघि भर्खरै हामीले थाहा पायौँ। जे होस् श्रोताहरू, यस्तै हुनुपर्छ हामी सबैजना भनौँ न विल पावर स्ट्रङ हुनुपर्छ, पोजिटिभ हुनुपर्छ जति सक्दो। त्यो चाहिँ रेखाजीमा रहेछ भन्ने हामीले सुन्यौँ। र अब यो हाम्रो प्रिया चौधरी उहाँको छोरीसँग मैले कुराकानी गर्दैछु। आज हाम्रो रेखा शर्माको रेसु फुड्सको बारेमा पनि कुराकानी गर्दैछौँ। अनि प्रिया,
1: हजुर,
0: यो रेसु फुड्स चाहिँ कति वर्ष भयो तपाईँको आमाले सुरुवात गर्नुभएको? कति वर्ष भयो?
1: 8 वर्ष भइसक्यो।
0: 8 वर्ष?
1: हजुर,
0: धेरै पनि खास भएको छैन रहेछ होइन। त्योभन्दा पहिला चाहिँ उहाँले मैले पहिला एकपल्ट आज कुनारीमा उहाँलाई मैले लिएको थिएँ, त्यति बेला भन्नुहुन्थ्यो त्यो रेसु फुड स्टार्ट गर्नुभन्दा पहिला चाहिँ मैले माथि बुढा नीलकण्ठको मन्दिरको अगाडिपट्टि मैले 13 वर्ष मिठाई पसल आफै मिठाई बनाएर सेलरोटी बनाएर 13 वर्ष त्यहाँनिर पसल चलाएँ, मिठाई पसल चिया पसल भनेर भन्नुहुन्थ्यो नि होइन। तपाईँ चाहिँ हाम्रो रेखा शर्माजीको कान्छी छोरी पर्नुभयो कि के हो होइन? अघि मैले गेस गर्दै थिएँ, मैले त कहिले पनि गरेको थिइनँ यस्तो त होइन। अचानक मम्मी बिमार भएर मैले सम्हाल्नु पर्यो भनेर भन्दै हुनुहुन्थ्यो, मेरो मनमनमा कान्छी छोरी हो कि भन्दै थिएँ होइन। अनि अरू चाहिँ को को हुनुहुन्छ दाजुभाइ दिदी बहिनीहरू तपाईँको?
1: मेरो चाहिँ अरू 2 जना दिदी हुनुहुन्छ, उहाँहरू चाहिँ बाहिर नै हुनुहुन्छ।
0: हजुर,
1: अनि एउटा भाइ छ, अनि भाइ चाहिँ यता हाम्रो फ्याक्ट्रीमा पनि हेर्छ, हेल्प गर्छ, अनि ऊ चाहिँ युरोप जान्छ।
0: हजुर, ए दिदीहरू चाहिँ कहाँ कहाँ हुनुहुन्छ?
1: एउटा दिदी चाहिँ जर्मनीमा हुनुहुन्छ, अनि अर्को दिदी चाहिँ अमेरिकामा हुनुहुन्छ।
0: ए हजुर हजुर, जे होस् दिदीहरू राम्रो ठाउँमा रहेछ, दिदीहरूबाट पनि अलिकति सपोर्ट हुन्छ तपाईँलाई होइन?
1: हजुर, अलिअलि हुन्छ नि दिदीहरूबाट नि।
0: अनि तपाईँ विशेष गरेर स्कुलिङहरू चाहिँ कहाँ भएको तपाईँको?
1: मेरो स्कुलिङ चाहिँ यही हाम्रो बुढा नीलकण्ठमै बाल विकास बोर्डिङ हाई स्कुल भन्ने छ, त्यही भएको हो। अनि मैले प्लस टू चाहिँ ग्लोबल कलेज म्यानेजमेन्टबाट कम्प्लिट गरेँ, अनि त्यसपछि ब्याचलर चाहिँ मैले इस्लिङटन कलेजबाट
0: ए अब मास्टर्स तपाईँको विशेष गरेर रिसर्च तपाईँले अचारमै गर्नुपर्ने हुन्छ अब। तपाईँलाई थेसिस लेख्नु पनि सजिलो हुन्छ है। जे होस् अनि अरू तपाईँ विशेष गरेर अब व्यस्त त व्यस्तै हुनुहुन्छ, कामदारहरू छन् होइन, धेरैको घरको चुल्हा पनि बलेको छ तपाईँको यो भनौँ न कम्पनीबाट भनौँ। र अब अरू के गर्नुहुन्छ तपाईँ आध्यात्मिकमा? अघि भन्नुभयो भेजिटेरियन हो म भनेर होइन, आध्यात्मिकमा कतिको हुनुहुन्छ?
1: आध्यात्मिक भनेको भगवान प्रति।
0: हजुर, स्पिरिचुअल्ली
1: म चाहिँ विश्वास गर्छु, एकदम धेरै भगवान्मा विश्वास गर्छु। भगवान्ले चाहिँ हुन्छ नि यस्तो आफूले हाम्रो विल पावर यस्तो यो अब सबै फेरि मम्मीकै कुरासँगै रिलेट हुन्छ। मम्मीलाई क्यान्सर भइसकेपछि चाहिँ म चाहिँ हुन्छ नि अब ट्रिटमेन्ट गर्नु त गरिसक्यो, मम्मी स्ट्रङ हुने पनि भइसक्नु भयो, अब चाहिँ के छ भन्दाखेरि भगवान्को हातमा पनि छ है यो कुरा भने त्यहाँदेखि चाहिँ झन् धेरै विश्वास लाग्न थाल्यो कि भगवान्ले पनि हेर्नु हुँदो रहेछ। भगवान् भन्दा नि एउटा हुन्छ नि पोजिटिभ के भन्नु त्यसलाई एनर्जी, पोजिटिभ एनर्जी चाहिँ हुन्छ जस्तो लाग्छ मलाई। म चाहिँ विश्वास गर्छु भगवान्ले सबै कुरा ठिक पारिदिनुहुन्छ जस्तो हुन्छ नि त।
0: कुनै न कुनै एउटा कुरामा त विश्वास त राख्नु पर्यो नि त, आस्था राख्नु पर्यो, विश्वास होइन। म एक्लै छुइनँ है भन्ने चाहिँ आफैले आफैलाई बनाउनु पर्छ क्या, मेरो पछाडि एउटा पिलर एउटा पावर छ भनेर।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
0: अनि नन भेज चाहिँ त्यतिकै छोड्नु भएको तपाईँले?
1: मैले चाहिँ त्यही मम्मी बिराम भएदेखि नै छोडेको। के भएको भने खासमा मम्मीको लङ्स काटेर ल्याएर मैले देखेँ होइन,
0: हजुर,
1: अनि लङ्स काटेर ल्याएर देखेँ म त मास खान्थ्यो त्यो हुँदा अगाडि त, अनि त्यो पनि सेम हामीले खसीको मासु खाँदाखेरि पनि भुटान खाँदाखेरि पनि त्यसको खोज्नु पनि सेम सेम हुन्छ, सेम हुन्छ होइन, अनि त्यही भएर अनि त्यही दिनदेखि चाहिँ अब त्यो म त खाँदिनँ मासु भनेर अनि त्यहाँदेखि चाहिँ खाना स्टप गरेँ। प्लस मलाई बिस्तारै बिस्तारै आफूलाई के रियलाइज भन्दाखेरि मलाई चाहिँ जनावरहरूको माया लाग्छ, तर फेरि अब यो कुरा गर्दाखेरि चाहिँ कस्तो हिपोक्रिट जस्तो हुन्छ किनभने मासु बजार बनाइरहेको छु होइन,
0: त्यही त।
1: अनि तर मलाई चाहिँ कुकुरहरू पनि पाल्छु म, अनि त्यही भएर कुकुरहरूको माया लाग्छ मलाई, अनि त्यही कुकुर र त्यो बाख्राहरू पनि मैले रिलेट गरेँ कि चार चार खुट्टा भएको के के जे होस् धेरै कुरा छ जे होस् अब चाहिँ खाँदिनँ
0: जे होस् आमाको त्यो गर्नु लैजाँदाखेरि होला होइन,
1: बायोप्सी होइन, बायोप्सी गर्दाखेरि होइन, मम्मीको सर्जरी गर्दाखेरि लङ्सको सर्जरी हुँदाखेरि मम्मीको राइट साइडको अपर लोब काटेर अनि हामीलाई देखाउँदो रहेछ कि त्यो अपरेसन गरिसकेपछि, तपाईँहरूको मान्छेको मैले यति चाहिँ पार्ट निकाले भनेर देखाउँदो रहेछ, अनि निकालेर यत्रो ठुलो बच्चामा लङ्स लिएर आएको, यत्रो ठुलो टुक्रा लङ्सको टुक्रा लिएर आएको, अनि त्यसपछि त डर लाग्दो भयो नि
0: छोरीलाई कसरी भुटानको सम्झना आयो जे होस् त्यो एउटा भनौँ न दुःखको घडीमा पनि एउटा तपाईँले एउटा भनौँ न रमाइलो कुराबाट एउटा डिसिजन लिन सक्नु भएछ होइन, ओहो भन्ने भयो होला तपाईँलाई त्यति बेला होइन,
1: त्यति बेला कालो यस्तो हुँदो रहेछ क्यान्सर भएको लङमा चाहिँ कालो हुँदो रहेछ, त्यो चाहिँ हाम्रो नर्मल्ली चाहिँ हुँदैन नि त, त्यो चाहिँ बिग्रेर के कालो हुँदो रहेछ, त्यही भएर स्मोक पनि गर्नु हुँदैन, स्मोक गरेर होइन हाम्रो मम्मी स्मोक गरेर होइन, तर धेरै स्मोक गर्ने मान्छेलाई चाहिँ डक्टरले भनेको एकदम धेरै हुन्छ नि चान्स हुन्छ अरे, त्यही भएर चुडायो भने चाहिँ लङ्स बिग्रिन्छ अरे कि, अनि त्यही भएर हुँदैन रहेछ त्यो कालो न कालो बनाउनु हुँदैन लङ्स भनेर।
0: जे होस् श्रोताहरू अब स्मोकिङ गर्नेहरू कोही हुनुहुन्छ भने चाहिँ यसो सोच्नु होला, हाम्रो श्रोताहरूले सुन्दै हुनुहुन्छ श्रोताहरू रेसु फुड्स चाहिँ उहाँको हाम्रो रेखा शर्माजीले, रेखा शर्माजीलाई मैले पहिला सायद मलाई लाग्छ दुईपल्ट आजको नारीमा ल्याइसकेँ होला, पहिला उहाँ सन्चो हुँदा यति व्यस्त हुन्थ्यो तपाईँको मम्मी होइन के अरे इन्टरभ्यू दिनुमा बाहिर ट्रेनिङ सबै गाउँ गाउँमा ट्रेनिङ दिन जानुहुन्थ्यो होइन,
1: इन्जोय पनि गर्दै हुनुहुन्थ्यो त्यो मम्मीले चाहिँ अरूहरूलाई सिकाएर अरूहरूसँग घुलमिल भएर हुन्छ नि आफ्नो सिट पार्न पाउँदा चाहिँ एकदम धेरै इन्जोय गर्दै हुनुहुन्थ्यो त्यो टाइम चाहिँ।
0: अब फेरि अब सन्चो हुनुभयो भने अब यो पालिको टेस्ट क्लियर भएर त्यहाँदेखि अर्को पल्टको टेस्ट पनि क्लियर आयो भने त त्यसपछि मस्त हो नि त तपाईँको मम्मी होइन, त्यसपछि चाहिँ ल्याउनु पर्छ यहाँनिर रेखा शर्माजीलाई हाम्रो बिएफपिएस गोर्खा रेडियोमा आजको नारीमा होइन। जे होस् अब तपाईँ आध्यात्मिकमा पनि अलिअलि भनौँ, जे होस् ननभेज खानु छोड्नु भएको चाहिँ विशेष गरेर यो पूजा आजाले त होइन रहेछ होइन,
1: मम्मीको लङ्स पनि त्यो भयो, लङ्स पनि देखे अनि त्यसपछि केही न केही धर्म भएर राम्रै भइहाल्छ कि भनेर पनि हो कि,
0: हजुर हजुर हजुर, आमालाई राम्रो हुन्छ कि भनेर होइन एउटा छोरीको हो। अनि दिदीहरू चाहिँ कहिले कहिले आउँछ, आमा बिसन्चो भएपछि आउनुभयो?
1: आउनुभयो नि दिदी, त मेरो एउटा जुन दिदी अमेरिकामा बस्नुहुन्छ ऊ त अस्ति लास्ट इयर चाहिँ दुईचोटि आएको, फर्स्ट चोटि दसैँमा आउनु भएको थियो अनि त्यसपछि फेरि गएपछि फेरि दुई महिनापछि मम्मीको ब्रेनमा क्यान्सर देखाएर फेरि आएको थियो दुई महिनापछि पनि आएको अनि अहिले त मम्मीलाई ठिकै छ नि त उनीहरूलाई पनि आफ्नो आफ्नो बसेर कमाउनै पर्यो
0: हजुर अनि तपाईँ मम्मीलाई एउटा मेन्टली स्ट्रङ राख्नुलाई चाहिँ कस्तो प्रकारको कुराहरू अप्नाउँदै हुनुहुन्छ उहाँलाई
1: यस्तो मम्मी चाहिँ आफै नै मेन्टली स्ट्रङ हो होइन
0: हजुर
1: हामी नै डराउँथ्यौँ बरु म त हस्पिटल गएको बेलामा त मलाई त कस्तो डर लाग्थ्यो ओहो अब के हुने होला भनेर स्क्यानहरू गर्दाखेरि मलाई कति डर लाग्थ्यो हाम्रै मम्मी स्ट्रङ भएर ह्यान्ड नडर केही पनि हुँदैन जे भए पनि फेस गर्नुपर्छ भनेर मम्मीले हामीले मैले गर्दा मम्मी स्ट्रङ भएन कि मम्मीले गर्दा चाहिँ म चाहिँ स्ट्रङ भएँ अब किनभने आफू जति नै विक भयो भने त झनै गाह्रो भयो नि त अनि त्यही भएर बरु जे नै भयो भने स्ट्रङ हुने फेस गर्ने त्यही हो
0: हजुर हजुर जे होस् उहाँ स्ट्रङ हुनुहुन्छ होइन त्यही भएर त अहिले आफू क्यान्सरसँग फाइट गर्दै भए पनि सेवा उहाँको जारी छ त होइन अनि तपाईँ यसो अरू केमा इन्ट्रेस्ट लाग्छ गीत सङ्गीत
1: मलाई त्यस्तो म त गीतहरू पनि गाउँदिन म त अहिले चाहिँ मेरो कम्प्लिट फोकस नै अचार कसरी राम्रो बनाउने कसरी मार्केटमा बेच्ने कसरी मम्मीलाई ठिक बनाउने त्यही नै हो मेरो त साँच्चै भनेको अहिले त मलाई अहिले म यस्तो हेर्नु न मैले ठ्याक्कै भन्ने आएन कि मेरो हबिज नै केही नै गर्दिनँ कि म फ्री टाइम अब यस्तो हुन्छ छ दिन त मजाले काम गर्नै पर्यो अनि त्यसपछि काम गर्यो स्याटरडे एक दिन बिदा हुन्छ स्याटरडे पनि यताउति यताउति गरेर हुन्छ नि त्यो मैले केही नै गर्दिनँ कि एक्स्ट्रा केही पनि गर्दिनँ अनि यता काम सकेर फेरि दिल्ली जाने टाइम आउँछ दिल्ली गयो आयो फेरि ब्याक टु वर्क त्यही नै भइरहेछ कामै काम काम त्यही नै भयो
0: म त यसो गुनगुनाउनु लाउनु पर्यो भन्दा त्यो अगाडि नै थाहा पाएछ प्रियाले अब यसो गरौँ न एउटा तपाईँ अमला क्यान्डी कसरी बनाउँछौ यसो लु न मलाई त साह्रै मनपर्छ हाम्रो श्रोताहरूले पनि यसो घरमा बनाउने यसो
1: हुन्छ भनिदिन्छु केही भएन अमला क्यान्डीको त म भनिदिन्छु कि अमला क्यान्डी चाहिँ के गर्छौँ भन्दाखेरि हामीले चाहिँ फर्स्टमा बोइल गर्छौँ होइन
0: हजुर
1: अनि बोइल गरिसकेपछि त्यसलाई हामीले चाहिँ ठुलोवाला अमला क्यान्डी युज गर्छौँ अमला युज गर्छौँ किनभने सानोको त पोसिबल नै छैन बनाउनलाई हामीले बनाउने खालको बनाउनु चाहिँ पोसिबल छैन अनि त्यसपछि त्यसको सबै हामीले थुट्टा आएर नि त त्यो अमला त मजाले पिसमा मजाले सर्लकै निस्किन्छ नि त
0: हजुर हजुर
1: अनि त्यो भइसकेपछि चाहिँ हामीले त्यसलाई चिनी अनि त्यसपछि हुन्छ नि मसलाहरू आफूलाई के मिठो लाग्छ चिनी नहाल्ने पनि मिल्यो मसलाहरू सबै आफूलाई मनपर्ने खालको मसलाहरू हालेर अनि त्यसपछि त्यसलाई चाहिँ त्यही मसलामा मोलेर अनि राखिदिने हो कि अनि त्यसपछि दुई दिनसम्म मजाले भिजाएर अनि सुकाइदिने
0: त्यसपछि
1: अनि सुकाउने एक हप्तासम्म राम्रो घाम भयो भने एक हप्तामा मजाले सुक्छ अनि त्यसपछि निकाल्ने प्याक गर्ने राख्ने अनि खाने
0: जे होस् अब श्रोताहरू उहाँहरूले आफ्नै भनौँ न लेबल आफ्नै कम्पनीको लेबल लगाएर पहिला चाहिँ उहाँले बनाएर अरूलाई चाहिँ उहाँहरूको लेबल लगाउने अनुमति दिनुहुन्थे छ अहिले चाहिँ अब आफ्नै लेबल लगाएर विश्वभर चाहिँ फैलाउने रेसु फुड्सलाई उहाँले चाहिँ कुरा भन्नाले प्लान गर्दै हुनुहुँदो रहेछ विशेष गरेर नेपालभित्र पनि सबैतिर स्टोरमा दिने चाहिँ प्लान गर्दै हुनुहुँदो रहेछ हाम्रो रेखा शर्मा धेरै सन्च भइसक्नु भएको छ श्रोताहरू उहाँको छोरीको कुरा सुन्दाखेरि अनि प्रिय अब हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई यसो एक दुई शब्द के भन्न चाहनुहुन्छ रेसु फुड्सबाट प्रिया चौधरी
1: सबैजना बाहिर बसिराख्नु भएको सबैजना जो हुनुहुन्छ कोही रहरले गएको हो भने कोही करले गएको होला अभियसली होइन त्यही भएर सबैजनाले सबैभन्दा फर्स्ट थिङ फर्स्ट इज हेल्थ एकदमै धेरै इम्पोर्टेन्ट छ आफ्नो हेल्थलाई फर्स्ट प्रायोरिटी राखेर काम गर्ने इन्जोय पनि गर्ने त्यही सँगसँगै अनि त्यसपछि अभियसली सबैजना कमाउने गएको राम्रो कमाउने किनभने भेरी इम्पोर्टेन्ट टु मेक मनी जहिले पनि नै काम लाग्छ अनि त्यसपछि अब हामी बिस्तारै हाम्रो रेसु फुड्सबाट पनि अचारहरू डिफ्रेन्ट ठाउँमा सबैतिर पठाउँछौँ हजुरहरूले चाहिँ यदि हजुरहरू बसेको ठाउँमा हाम्रो अचारहरू अरू हाम्रो एनी प्रडक्टहरू केही भेट्नुभयो भने चाहिँ ट्राई गर्नुहोला फिडब्याकहरू दिँदै गर्नुहोला हामी त्यस्तै अनुसारले सुधार्दै जान्छौँ राम्रो बनाउँदै जान्छौँ अनि सबैले सबैभन्दा इम्पोर्टेन्ट चाहिँ आफ्नो हेल्थको एकदमै धेरै केयर गर्नुहोला
0: त्यही विशेष गरेर होइन किनभने क्यान्सरसँग फाइट गर्दै गरेको आमालाई स्याहार्दै हुनुहुन्छ तपाईँलाई यो घडीमा त्यो जुन चाहिँ दुखाइहरू छन् त्यही अनुसारको तपाईँले सजेस्ट पनि गर्नुहुन्छ होइन हेल्थ इज वेल्थ भनेर हामी भन्छौँ नै त्यसले गर्दाखेरि
1: हामीले बच्चा बेलामा हामीलाई के त यस्तो स्कुलमा के त हेल्थ इज वेल्थ भनेर हामीलाई डिबेटहरू आउँथ्यो नि त होइन हुन्छ हेल्थ कसरी वेल्थ हुन्छ भन्ने जस्तो लाग्थ्यो नि त किनभने थाहा थिएन नि त तर साँच्चै हेल्थ इज वेल्थ नै रहेछ कि आफू हेल्दी भयो भने जे गर्न सकिन्छ जे पनि नै गर्न सकिन्छ
0: तर
1: आफू बिरामी भयो भने चाहिँ सबै कुरालाई नै छोडेर आफ्नै हेल्थलाई मात्रै हेर्नुपर्छ त्यही भएर अहिलेदेखि नै मान्छेहरूले आफ्नो हेल्थलाई केयर गर्यो भने एक्सर्साइज राम्रो खाना के जे हुन्छ जसरी पनि आफ्नो हेल्थ फिट राख्यो भने चाहिँ पछिएर पछुताउनु पर्ने रहेछ कि यो हेल्थ इज वेल्थ भनेको चाहिँ इट्स रियली ट्रु के साँच्चै के हो कि भन्नु न मान्छेहरूको 10 प्रब्लम हुन्छ 15 प्रब्लम हुन्छ हेल्थ ठिक हुँदासम्म होइन अनि एक्चुली हेल्थ बिग्रियो भने चाहिँ सबै नै छोड्नुपर्छ कि आफूलाई त्यही हेल्थ नै कसरी ठिक हुने होला कसरी गर्ने होला त्यसमै मात्रै फोकस हुन्छ त्यही भएर सधैँभरि सबै कुरामा फोकस गरिराख्नलाई चाहिँ सधैँ हेल्दी नै हुनुपर्छ त्यही भएर हेल्दी प्र्याक्टिसहरू गर्नुपर्छ
0: हजुर हजुर तपाईँले भनौँ भने स्कुल पढ्दाखेरि हामीले पनि यो डेली ह्यान्ड राइटिङहरू यस्तै यस्तै हामीले लेख्नु पर्थ्यो होइन डेली एउटा ह्यान्ड राइटिङ त्यो 4 लाइन भएको कपीमा ह्यान्ड राइटिङ लेख्नुपर्ने होइन स्कुल पढ्दाखेरि मैले क्लास 5 क्लास 8 हामीले ह्यान्ड राइटिङ डेली लेख्नु पर्थ्यो दार्जिलिङमा गभर्मेन्ट स्कुल पढेको होइन दार्जिलिङमा क्लास 5 क्लास 8 डेली ह्यान्ड राइटिङ लेख्नु पर्थ्यो 4 दर्खा भएको कपीमा लेख्नु पर्थ्यो होइन एकदम मिलाएर गाँसेर लेख्नुपर्ने होइन डेली चेक गर्ने टिचरले होइन यस्तैहरू लेख्नु पर्थ्यो हामीले हेल्थ इज वेल्थ भनौँ होइन अर्ली टु बेट अर्ली टु राइज मेक सम एन्ड हेल्दी वेल्दी एन्ड वाइज भन्नेहरू होइन र पनि अब लेखियो नि के गर्नु सबै बिर्सियो
1: त्यो
0: सम्झना आयो क्या मलाई अर्ली टु बेट अर्ली टु राइज मेक्स अ म्यान हेल्दी वेल्दी एन्ड वाइज भनेर पढेकोहरू याद आयो मलाई पनि होइन जे होस् अब राम्रोसँग आमालाई स्याहार्नु होला होइन कम्पनी पनि राम्रोसँग सम्हाल्नु होला ठुलो बनाउनु होला र तपाईँ आमालाई भनिदिनु होला हामी सबैको तर्फबाट भनौँ विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट मेरो तर्फबाट गेट वेल सुन चाँडोभन्दा चाँडो सन्चो भएर एकदमै पहिलाको रेखा शर्मा हामी देख्न पाउँ भनिदिनु होला होइन जे होस् प्रिया समय दिनुभयो आजको लागि रेसु फुड्सको बारेमा पनि कुरा भयो तपाईँको आमाको हेल्थको बारेमा पनि कुरा भयो होइन आजको लागि समय दिनुभयो केही बोलिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद र आउँदो दिनहरूमा तपाईँको जुन चाहिँ रेसु फुड्स छ त्यसलाई ठुलो बनाउनु होला भन्दै हामी अल द बेस्ट पनि भन्न चाहन्छौँ है त
1: थ्याङ्क यू आज चाहिँ रेसु फुड्स पनि छ है भनेर अब जो जो सुन्नुहुन्छ उहाँले ए यो पनि रहेछ है भनेर भन्ने फेजमा म बोलिरहेको छु नि त अब नेक्स्ट टाइम चाहिँ ओहो रेसु फुड्सको प्रिया बहिनी बोल्यो है भनेर नेक्स्ट टाइममा बोल्नुपर्छ
0: त्यो पनि आउँछ दिन होइन
1: हजुर
0: जे होस् प्रिया थ्याङ्क यू सो मच
1: थ्याङ्क
0: यू दिदी
1: हस्
0: ओके बाई हजुर श्रोताहरू हाम्रो प्रिया चौधरीलाई धेरै धेरै धन्यवाद दिँदै आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र आजको नारीलाई बिट मार्ने बेला भइसकेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु आजलाई भने म सुसन बालालाई पनि आज्ञा दिनुहोस् नमस्ते बाई

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोटा रेडियो हो।
3: मन्त्री लम्साले बाढ़ीका कारण विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण तत्काल अघि बढ़ाउन भन्नुभएको हो। वहाँले पछिल्लो तीन दिनको बाढ़ी र वर्षाका कारण क्षति पुगेका पुल, सड़क, झोलुङ्गे पुल, खानेपानी लगायतका आयोजनाको क्षति मूल्याङ्कन गरी तत्काल बजेट व्यवस्थापन गरी बोलपत्र मार्फत पुननिर्माणको काम अघि बढ़ाउन निर्देशन दिनुभएको छ। बाढ़ी प्रभावित क्षेत्रमा असोज महिनाभित्रै पुननिर्माणको काम शुरू गर्ने वहाँको प्रतिबद्धता छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको आवाजलाई कोप 31 लगायतका अन्तर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा प्रस्तुत गरिने बताउनु भएको छ। जलवायु न्यायका लागि पर्वतीय कूटनीतिक विषयक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो विषय केवल नेपालका लागि मात्र नभई विश्वका सबै हिमाली र तल्लो तटीय देशका साथसाथै समग्र पृथ्वीका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो। जलवायु परिवर्तनले नाजुक हिमाली पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको उहाँको भनाइ छ। भोटेकोसीको बाढ़ीका कारण ठूलो क्षति बेहोरिरहेको मुलुकमा थप ऋणको भार नथपी अन्तर्राष्ट्रिय सहयोग प्रभावित मानिससम्म छिटो पुग्नुपर्ने मन्त्री चौधरीको भनाइ छ। म्याग्दीका तीन जिल्लामा आइतबार बिहानदेखि संचार सम्पर्क जुझेको छ। पर्वतको कुस्मा नगरपालिका एक सहस्र धारामा काली गण्डकीले कटान गरेर विद्युत, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीको फाइबर जोड़िएको पोल बगाएपछि संचार सेवा प्रभावित भएको हो। म्याग्दी, बागलुङ र मुस्ताङमा नेपाल टेलिकमको मोबाइल, ल्याण्डलाइन र इन्टरनेट तथा निजी कम्पनीहरूको इन्टरनेट सेवा अवरूद्ध हुँदा जनजीवन प्रभावित भएको छ। नेपाल टेलिकमको म्याग्दी वितरण केन्द्रका प्रमुख युवराज पौडेलले बाढ़ीले 500 मिटर फाइबर जोड़िएको चारवटा पोल बगाउँदा संचार सेवा प्रभावित भएको बताउनु भएको छ। काली गण्डकी नदीले मालझुङ्गामा मोट्रेभल पुल बगाएकोले प्राविधिक टोली सहस्र धारा पुगेर फाइबर तान्न र मरमत गर्न नसकेको उहाँले बताउनुभयो। विपदका समयमा संचार सेवा अवरूद्ध हुँदा सूचना आदान प्रदान, उद्धार राहतको काममा समस्या भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो। लगातारको वर्षासँगै विभिन्न राजमार्ग तथा सड़क खण्डमा पहिरो खसेर सड़क अवरूद्ध भएपछि बहिरहवाबाट सञ्चालन हुने लामो दूरीका यातायात प्रभावित भएका छन्। काठमाडौँ, पोखरा, बागलुङ, बेनी, जनकपुर लगायतका गन्तव्यमा जाने दर्जनौ बस सञ्चालन हुन नसकेपछि सिद्धार्थ बस पार्कमा रोकिएका छन्। मर्स्याङ्दी नदीमा बाढ़ीको बहाव बढ़ेपछि लम्जुङका दुईवटा ठूला जलविद्युत आयोजनाले विद्युत उत्पादन बन्द गरेका छन्।
4: बेसी शहर एक उदिपुर दलालमा बाँध र सुन्दर बजार नौ सिउँडी बजारमा विद्युत गृह रहेको 70 मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत केन्द्रले आज बिहान 4 बजेदेखि उत्पादन बन्द गरेको हो। मर्स्याङ्दी 7 गादीमा बाँध र मर्स्याङ्दी 8 भुलभुलेमा विद्युत गृह रहेको 50 मेगावाटको माथिल्लो मर्स्याङ्दी एले गैराती 1 बजेबाट उत्पादन रोकेको छ। सँगै आएको लेदु र बालुवा बाँधमा थुप्रिएर बाँध फुट्ने खतरा बढेसँगै बाँधका तीनवटै ढोका खोलिएको मध्य मर्स्याङ्दीका केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिनुभएको छ। बाढ़ीसँगै आएको लेदो नहटेसम्म र पानीको बहाव नहटेसम्म विद्युत उत्पादन गर्न नसकिने उहाँको भनाइ छ।
3: साउनेता कर्णाली प्रदेशमा विपदका 175 घटनामा 10 जनाको मृत्यु भएको छ, 31 जना घाइते भएका छन्, 2 जना बेपत्ता छन्। शुक्रबार रातिको अविरल वर्षाका कारण गोठमाथिबाट खसेको ढुङ्गाले लाग्दा जोल्पामा 1 जनाको मृत्यु भएको छ। त्रिपुरा सुन्दरी नगरपालिका एका 38 वर्षीय मनरूप केसीको मृत्यु भएको हो। ढुङ्गा खस्दा टाउको र छातीमा चोट लागेका केसीलाई उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। गत साउन 30 गते जाजरकोटकै भेरी नगरपालिका 2 रेसाङ बस्तीमा ठूलो पहिरो गएको थियो। पहिरोमा 13 घर परिवार पूर्ण रूपमा प्रभावित भएका थिए। चार जनाले ज्यान गुमाएका थिए भने 10 जना घाइते भएका थिए। विपदका कारण प्रदेशमा 152 घरधुरी विस्थापित भएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। विपदका कारण 149 घरधुरीका 824 जनालाई स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विपदमा 21 उद्योग तथा कल कारखाना पूर्ण रूपमा क्षति भएका छन्। 51,46,000 बराबरको धनजनको क्षति भएको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: भारी वर्षापछि बाढ़ी र पहिरोका घटनामा 21 जनाको मृत्यु भएको छ, 5 जना घाइते भएका छन्, 5 जना बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीका 53 घटनामा 7 जनाको मृत्यु भएको छ, पहिरोका 256 घटनामा 14 जनाको मृत्यु, 4 जना घाइते र 5 जना बेपत्ता भएका छन्। बंगालको खाड़ीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज 8 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भएको हो। बाढ़ी र पहिरोका कारण मुलुकभर 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ। जोखिममा परेका विभिन्न जिल्लाबाट करिब 2000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। निरन्तर वर्षाका कारण मुलुकभरका 186 वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। सबैभन्दा धेरै नवलपरासी बर्दघाट सुस्तापूर्वको डेड गाउँमा 544.2 मिलिमिटर वर्षा भएको छ। पूर्वाधार मन्त्री सुनिल लम्साले बाढ़ी प्रभावित स्थानीय तहलाई क्षतिको विवरण संकलन गर्दै पुननिर्माण प्रक्रिया अघि बढ़ाउन निर्देशन दिनुभएको छ। आइतबार बाढ़ी प्रभावित स्थानीय सरकारका केही प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री लम्सालले बाढ़ीका कारण विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण तत्काल अघि बढ़ाउन भन्नुभएको हो। उहाँले पछिल्लो 3 दिनको बाढ़ी र वर्षाका कारण क्षति पुगेका पुल, सड़क, जुलुङ्गी पुल, खानेपानी लगायतका आयोजनाको क्षति मूल्यांकन गरी तत्काल बजेट व्यवस्थापन गरेर बोलपत्र मार्फत पुननिर्माणको काम अघि बढ़ाउन निर्देशन दिनुभएको छ। बाढ़ी प्रभावित क्षेत्रमा असोज महिनाभित्रै पुननिर्माणको काम शुरू गर्ने उहाँको प्रतिबद्धता छ। म्याग्दीका 3 जिल्लामा आइतबार बिहानदेखि संचार सम्पर्क टुटेको छ। पर्वतको कुस्मा नगरपालिका 1 सहस्रधारामा काली गण्डकीले कटान गरेर विद्युत, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट कम्पनीको फाइबर जोड़िएको पुल बगाएपछि संचार सेवा प्रभावित भएको हो। म्याग्दी, बागलुङ र मुस्ताङमा नेपाल टेलिकमको मोबाइल, ल्याण्डलाइन र इन्टरनेट तथा निजी कम्पनीहरूको इन्टरनेट सेवा अवरूद्ध हुँदा जनजीवन प्रभावित भएको छ। नेपाल टेलिकमको म्याग्दी वितरण केन्द्रका प्रमुख युवराज पौडेलले बाढ़ीले 500 मिटर फाइबर जोड़ेको 4 पुल बगाउँदा संचार सेवा प्रभावित भएको बताउनु भएको छ। काली गण्डकी नदीले मालढुङ्गामा मोटरेबल पुल बगाएकाले प्राविधिक टोली सहस्रधारा पुगेर फाइबर तान्न र मरमत गर्न नसकेको उहाँले बताउनुभयो। विपदका समयमा संचार सेवा अवरूद्ध हुँदा सूचना आदान प्रदान, उद्धार, राहतको काममा समस्या भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश कैरेले बताउनु भएको छ। मर्स्याङ्गदी नदीमा बाढ़ीको बहाव बढ़ेपछि लमजुङका 2 जलविद्युत आयोजनाले विद्युत उत्पादन बन्द गरेका छन्।
4: बेसी सहर 1 उदिपुर दलालमा बाँध र सुन्दर बजार 9 सिउँडी बजारमा विद्युत गृह रहेको 70 मेगावाटको मध्य मर्स्याङ्गदी जलविद्युत केन्द्रले आज बिहान 4 बजेदेखि उत्पादन बन्द गरेको हो। मर्स्याङ्गदी 7 गादीमा बाँध र मर्स्याङ्गदी 8 फुलफुलेमा विद्युत गृह रहेको 50 मेगावाटको माथिल्लो मर्स्याङ्गदी एले गैराती 1 बजेबाट उत्पादन रोकेको छ। बाढ़ीसँगै आएको लेदु र बालुवा बाँधमा थुप्रिएर बाँध फुट्ने खतरा बढेसँगै बाँधका 3 ढोका खोलिएको मध्य मर्स्याङ्गदीका केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिनुभएको छ। बाढ़ीसँगै आएको लेदो नहटेसम्म र पानीको बहाव नहटेसम्म विद्युत उत्पादन गर्न नसकिने उहाँको भनाइ छ।
3: पोटेकोशी बाढ़ीपछि अभिभावक विहीन वा परिवारसँग सम्पर्क विहीन भएका बाल बालिकाको पहिचान, सुरक्षा र संरक्षणका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले विवरण संकलन शुरू गरेको छ।
5: रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रबाट काठमाडौँ आएका तथा यहाँका विद्यालय, छात्रावास, गुम्बा, बालगृह वा अस्थायी आवासमा बसिरहेका बाल बालिकाको विवरण 7 दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई प्रशासनले निर्देशन दिएको छ। बाढ़ीका कारण परिवार गुमाएका वा परिवारसँग सम्पर्क हुन नसकेका बालबालिकाको वास्तविक अवस्था पहिचान गरी उनीहरूलाई आवश्यक सुरक्षा, संरक्षण र परिवारसँग पुनर्मिलन गराउन विवरण संकलन गर्न लागिएको हो। प्रशासनले कानूनी प्रक्रिया पूरा नगरी बालबालिकालाई लुकाएर प्रभावमा पारेर वा आफू खुसी राखेको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही हुने चेतावनी समेत दिएको छ।
3: अब खबर फटाफट।
2: बाढी र लगातारको वर्षाले म्याग्दीको पर्यटन व्यवसाय प्रभावित। पदयात्रा मार्ग र सड़क अवरुद्ध हुँदा सरदियामा पर्यटकको चहलपहल घट्यो, व्यवसाय चिन्तित।
3: अहिलेसम्मका खबर यति नै।
1: यो BFBS कुल खबर रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો
3: भारी वर्षापछि बाढी र पहिरोका घटनामा 21 जनाको मृत्यु भएको छ। 5 जना घाइते भएका छन्। 5 जना बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका 53 घटनामा 7 जनाको मृत्यु भएको छ। पहिरोका 256 घटनामा 14 जनाको मृत्यु, 4 जना घाइते र 5 जना बेपत्ता भएका छन्। बंगालको खाड़ीमा उत्पन्न न्यून चापीय प्रणालीका कारण असोज 8 देखि 11 गतेसम्म मुलुकका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भएको हो। बाढ़ी र पहिरोका कारण मुलुकभर 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको छ। जोखिममा परेका विभिन्न जिल्लाबाट करिब 2000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। निरन्तर वर्षाका कारण मुलुकभरका 886 वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। सबैभन्दा धेरै नवलपरासी बर्दघाट सुस्ता पूर्वको डेढ गाउँमा 544.2 मिलिमिटर वर्षा भएको छ। पूर्व प्रधानमन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित स्थानीय तहलाई क्षतिको विवरण संकलन गर्दै पुननिर्माण प्रक्रिया अघि बढ़ाउन निर्देशन दिनुभएको छ। आइतबार बाढ़ी प्रभावित स्थानीय सरकारका केही प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री लम्सालले बाढ़ीका कारण विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण तत्काल अघि बढ़ाउन भन्नुभएको हो। उहाँले पछिल्लो 3 दिनको बाढ़ी र वर्षाका कारण क्षति पुगेका पुल, सड़क, जलुङ्गे पुल, खानेपानी लगायतका आयोजनाको क्षति मूल्याङ्कन गरी तत्काल बजेट व्यवस्थापन गरेर बोलपत्र मार्फत पुननिर्माणको काम अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रभावित क्षेत्रमा असोज महिनाभित्रै पुननिर्माणको काम शुरू गर्ने उहाँको प्रतिबद्धता छ। मेची भन्सार कार्यालय काकर भित्ताले चालू आर्थिक वर्षको पहिलो 2 महिनामा 2,83,33,00,00,000 राजस्व संकलन गरेको छ। कार्यालयले साउन र भदौ महिनाका लागि 3,07,50,00,000,00 राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। निर्धारित लक्ष्यको 92.14% राजस्व संकलन भएको जनाइएको छ। कार्यालयका अनुसार साउनमा 1,43,50,00,000,00,000 लक्ष्य राखिएकामा 1,27,98,00,000,000 राजस्व संकलन भएको थियो। भदौमा 1,64,00,00,000 लक्ष्य रहेकोमा 1,55,35,00,000,00,000 संकलन भएको छ। भदौमा साउनको तुलनामा राजस्व संकलनमा सुधार आएको कार्यालयले जनाएको छ। मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल नेउपानेका अनुसार आर्थिक वर्ष 2082-83 भदौको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा राजस्व संकलन 9.43% वृद्धि भएको छ। गत वर्षको भदौमा 1,36,44,00,000,00 राजस्व संकलन भएको थियो। सीमापार व्यापारमा आएको क्रमिक सुधार तथा भन्सार प्रशासनमा गरिएको कड़ाईका कारण राजस्व संकलनमा सकारात्मक प्रभाव परेको प्रमुख भन्सार अधिकृत नेउपानेले जानकारी दिनुभयो। साउनेता कर्णाली प्रदेशमा विपदका 175 घटनामा 10 जनाको मृत्यु भएको छ। 31 जना घाइते भएका छन्। 2 जना बेपत्ता छन्। शुक्रबार रातिको अविरल वर्षाका कारण गोठ माथिबाट खसेको ढुङ्गाले लाग्दा जोल्पामा 1 जनाको मृत्यु भएको छ। त्रिपुरा सुन्दरी नगरपालिका एका 38 वर्षीय मनरूप केसीको मृत्यु भएको हो। ढुङ्गा खस्दा टाउको र छातीमा चोट लागेका केसीलाई उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। गत साउन 30 गते जाजरकोटके भेरी नगरपालिका 2 रेसाङ बस्तीमा ठूलो पहिरो गएको थियो। पहिरोमा 13 घर परिवार पूर्ण रूपमा प्रभावित भएका थिए। 4 जनाले ज्यान गुमाएका थिए भने 10 जना घाइते भएका थिए। विपदका कारण प्रदेशमा 152 घरधुरी विस्थापित भएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। विपदका कारण 149 घरधुरीका 824 जनालाई स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विपदमा 21 उद्योग तथा कल कारखाना पूर्ण रूपमा क्षति भएका छन्। 51,46,000 बराबरको धनजनको क्षति भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत काठमाडौँको निर्वाचन क्षेत्र नम्बर 2 क्षेत्रीय अधिवेशन सकिएको छ। क्षेत्रीय सभापतिमा कबीर शर्मा पुनः चयन हुनुभएको छ। प्रदेश निर्वाचन क्षेत्र नम्बर 2 र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुईमा सर्वसम्मत अधिवेशन सम्पन्न भएको हो। यो क्षेत्रबाट 34 जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको छ। निर्वाचित प्रतिनिधिहरूमा खुलातर्फ उपेन्द्र कार्पी, शंकर थापा, भीमार्जुन आचार्य, जयराम पुडासैनी, लवराम दाहाल, विप्लव अधिकारी, राजाराम पुडासैनी, विनोद पराजुली, उमेश गुरुङ रहनु भएको छ। खबर यति नै, नमस्कार।
2: BFBS, Gorkha Radio.

बनेको छ पहाराले यो छाती मेरो, बगेको छ सहरा रगतमा मेरो, नेपालमा भएको विविध प्राकृतिक गुणहरूको बारेमा र अन्य नेपालीको मन मुटुको बारेमा चर्चा गरिएको यो गीतसँगै हामीले कार्यक्रम प्रभातकालीन आवाज सुरु गर्ने श्रोता सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत छ आजको प्रभातकालीन आवाज कार्यक्रममा। म धनराज राय छु तपाईँको साथमा। आज सोमबार 18 सेप्टेम्बर होइन श्रोता, 28 सेप्टेम्बर हो सन् 2026 सालको। तदनुसार असोजको 12 गते विक्रम सम्वत 2083 सालको। एउटा छोटो भनाइबाट कार्यक्रमलाई अगाडि बढाउँ। टु द माइन्ड द्याट इज स्टिल द वर्ल्ड होल युनिभर्स सरेन्डर्स, यो भनाइ लिएको छु मैले लाओ जू कोबाट, र उनी चाहिँ चिनिया दार्शनिक हुन्। चिनिया दार्शनिक उनले भनेका छन्, मन शान्त भए पनि आफ्नो पक्षमा आए जस्तो, संसार पनि आफ्नो पक्षमा आए जस्तो लाग्छ, न त मस्तक हुन्छ भनौँ न संसार आफ्नो अगाडि। मन शान्त स्थिर अनि संयमित हुँदा मानिसले परिस्थितिलाई स्पष्ट रूपमा बुझ्न सक्छ। जहिले पनि हतार, चिन्ता र अशान्तिबाट मुक्त मनले जीवनका चुनौतीहरू सजिलै सामना गर्न सक्छ र सफलता अनि सन्तुष्टि प्राप्त गर्न सक्छ भन्ने भाव बुझिन्छ यो लाओ जू जो चिनिया दार्शनिक छन् उनले भनेको भनाइबाट। यही भनाइबाट नै आजको प्रभातकालीन आवाज कार्यक्रमलाई अगाडि बढाउँ श्रोता। हजुर, आज विभिन्न दिवसहरू रहेका रहेछन्, यसो क्यालेन्डर पनि हेर्दैछु तपाईँहरूसँग बोल्दै गर्दाखेरि, र आज नेपालतिर हेर्ने भए द्वितीय श्राद्ध परेको रहेछ र अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस पनि रहेछ, विश्व रेबिज दिवस, त्यस्तै अब अन्य धेरै दिवसहरू रहेका छन्। वर्ल्ड डिफ डे, यो कान नसुन्नेहरूका लागि, बहिरा भनौँ न, बहिराहरूका लागि दिवस पनि रहेछ, र अन्य देशी विदेशी दिवसहरू पनि रहेछन्। ती सबै दिवसहरूको तपाईँहरूलाई चाहिँ शुभकामना। हजुर, ब्रुनाईमा त सोमबारको कार्यक्रम सुरु भइसक्यो श्रोता, कार्यक्रमको पहिलो घण्टामा प्रवेश गरिसकेका नै छौँ हामी। अब गफ गफलाई एकैछिन थाती राखेर एउटा गीत सुन्न जाउँ। नरेन्द्र खुर्लुङले गाउनु भएको गीत सुन्छौँ, जति टाढा भन्ने गीत छ।

जति टाढा जाँदैछु त्यति धेरै चिठी लेख्न मन लाग्यो तिम्रो याद आयो। नरेन्द्र कुलुङले यस्तै भाव बोकेको गीत गाउनुभयो श्रोता। अब हामी एकैछिन आजको मौसमबारे छोटो चर्चा गरौँ श्रोता। ब्रुनाईमा बिहानको 7:16 गयो र अहिले 24 डिग्री सेल्सियस तापक्रम रहेको छ। सेरिया ब्रुनाईमा 28 डिग्री सेल्सियससम्मको अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ आजका लागि। र आज दिनभरि जसो नै मेघगर्जनसहित वर्षा हुने अनि मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। अहिले बिहान हालैमा भने पानी परिरहेको चाहिँ छैन, तर प्रबल सम्भावना रहेको छ आज दिनभरि जसो नै। नेपालमा बिहानको 5:01 गयो र काठमाडौँमा अहिले 16 डिग्री सेल्सियस तापक्रम रहेको छ। तुवालोले आकाश ढाकिएको छ, मन्द गतिमा हावा चलि नै रहेको छ भने आज दिनभरिमा काठमाडौँ उपत्यकाभित्र 17 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 28 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम हुने अनुमान गरिएको छ। अहिले सुक्खा छ काठमाडौँ उपत्यका भने बिहान 10-11 बजे पछाडि भने बदली भई केही बर्सात हुने सम्भावना रहेको छ भने साँझ भने अझै बदली भई भारी वर्षा हुने सम्भावना देखाइएको छ। नेपालका श्रोता तपाईँहरूले गत केही दिनदेखि निकै भारी वर्षात भएको पाइराख्नु भएको छ सबैतिर नेपालभरि नै, र त्यसले कति चकचक गर्यो, बिगार गर्यो, समाचारतिर पछ्याइराख्नु भएको छ। नेपालतिर हुनुहुने श्रोतालाई बाहिरबाट विदेशमा हुनुहुने आफन्त जनले फोन गरेर सोधपुछ गर्दै हुनुहुन्छलाई, यसो सोधखोज गर्नुहोस् ठिकै हुनुहुन्छ होला, मेरोतिर नि ठिकै हुनुहुन्छ, हिजो मैले पनि यसो के कसो छ भनेर घरतिर गाउँतिर काठमाडौँतिर फोन गरेको थिएँ, अहिलेसम्म चाहिँ हामी ठिकै छौँ है, पानीले साह्रै बिगार गरेको छैन भन्ने खबरहरू चाहिँ सुनेर आनन्दित भएँ म चाहिँ। तपाईँहरूकोतिर के छ यसो सुन्दै हुनुहुन्छ भने ताजा जानकारी पठाउनुहोस् है। बेलायतमा मध्यरातको 12:18 गए श्रोता। लन्डनमा 13 डिग्री सेल्सियस छ, सुक्खा छ र हल्का बादलले लन्डनको आकाश ढाकिएको छ। मन्द गतिको साथमा हावा चलिरहेको छ भने आज दिनभरिमा 15 डिग्री सेल्सियस न्यूनतम तापक्रम रहनेछ भने 19 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहनेछ। र लन्डन आज सुक्खा नै रहनेछ श्रोता, घमाइलो अन्तरालहरूका साथमा मन्द गतिमा हावा चलेको महसुस गर्नुहुनेछ। हजुर, सुन्दै हुनुहुन्थ्यो आजका लागि 3 ठाउँको मौसमी विवरण, साधारण हल्का लाइट यो मौसमी विवरण सुन्यो। अन्य स्थानका श्रोता सुन्दै हुनुहुन्छ, तपाईँहरूको फाल्टो फाल्टो समयमा सुनिराख्नु भएको छ विभिन्न स्थानबाट, के कसो छ पठाउनुहोस् है। कतै मध्यरात हुन आँटेको छ, कतै साँझ हुन आँटेको छ, कतै बिहानै हुँदैछ, तपाईँहरूले यसरी विभिन्न समयमा विभिन्न स्थानमा सुनेर हामीलाई साथ दिनुहुन्छ। कति धेरै त अब प्रत्यक्ष सहभागी पनि बन्नुहुन्छ यस कार्यक्रममा जोडिएर, हामी आभारी छौँ। अब एउटा जोसिलो गीत सुन्यौँ, जोसिलो र अहिले ट्रेन्डिङमा रहेको गीत लाग्यो रिङ्गटा, नवीन खड्काले गाउनुभएको छ। तपाईँहरूले यो गीत त मिस गर्नै हुन्न होला, अहिले कति नयाँ श्रोताले त यसमा टिकटक पनि बनाउनु भएको छ, छोटो रिल्सहरू बनाउनु भएको छ, निकै चल्तीमा रहेको गीत छ। यो सोसियल मिडियाले पुराना हराइसकेका बिर्सिसकिएका गीतहरू चाहिँ मजाले रिभाइभ गर्छ, र त्यसै क्रममा यो नवीन खड्काले गाएको लाग्यो रिङ्गटा पनि त्यस्तै क्रममा छ, अहिले ट्रेन्डिङमै छ, सुनौ हामी पनि।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

कुमार बस्नेतले गाउनुभयो चड्के जोसिलो गीत लैबरी लै लैबरी लै। मलाई चाहिँ गीत गाउन आएन, थाउको हात चाहिँ यसो हल्लाएँ है श्रोता। मैले चाहिँ स्टुडियोमै बसेर पनि रमाइलो जोसिलो गीत। हजुर, तपाईँहरू पनि यस्तै चोज किसिमका गीतहरू सुन्न सुनाउन अथवा अन्य कुनै पनि किसिमका गीतहरू सुन्न सुनाउन आफ्ना कथा भावनाहरू व्यक्त गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, स्टुडियोमा फोन गर्न सक्नुहुन्छ। ब्रुनाई बाहिरबाट भने तपाईँले फोन गर्न चाहनुहुन्छ भने ब्रुनाईको कन्ट्री कोड 00673 डायल गर्न नभुल्नुहोला, 3224167 अनि 3220098 यी दुईवटा नम्बर रहेका छन्। र मिलिट्री एक्सटेन्सन मार्फत हामीसँग सम्पर्कमा आउन चाहनुहुन्छ भने तपाईँले 94193-3284 डायल गर्नुहोला। वाट्सएप पनि चलाउँछौँ हामी श्रोता 864-9434931 रहेको छ भने इमेल मार्फत bfbsgorkha@bfbs.com अनि फेसबुक मेसेन्जर मार्फत यदि हामीसँग सम्पर्कमा आउन चाहनुहुन्छ भने बिएफबिएस गोर्खा खोज गर्नुहोस्। फेसबुकमा भेटाउनु भए पश्चात त्यो पेजलाई लाइक गर्नुहोस् अनि हामीसँग सिधै जोडी हाल्नुहुनेछ तपाईँ। हजुर, केही समय भनेर भर्खर अगाडि मिना गुरुङ दिदीले पनि सम्पर्क गर्नुभएको रहेछ। मैले उहाँको अनुरोध गीत यसो खोज्दैछु भन्दा पनि अनुरोध भन्दा नि उहाँको नातिनीको जन्मदिन रहेछ, जन्मदिनको गीत म एकैछिनमा सुनाउनेछु। अन्य श्रोता तपाईँहरू पनि यसो त्यस्तै ओकेजनहरू परेका छन् भने अथवा कुनै पनि गीत सङ्गीत सुन्न मन छ भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी अवश्य नै खोजेर बजाइदिइ नै हाल्छौँ। यो समयमा एउटा छोटो जानकारी दिनु पर्यो, विशेष गरी यो बेलायतमा हुनुभएका श्रोताका लागि हो। यो सवारी चालक ड्राइभरहरूका लागि नयाँ शुल्क प्रणाली लागू गर्ने योजना सार्वजनिक भएको रहेछ, यसलाई चाहिँ पेपर माइल भनिँदो रहेछ। यो नयाँ प्रस्ताव अनुसार चाहिँ सन् 2028 सालको अप्रेलदेखि फुल इलेक्ट्रिक भेहिकल पूर्ण विद्युतीय गाडीका चालकले प्रति माइल 3 पेन्स र त्यसका अलावा प्लग इन हाइब्रिड गाडीका चालकले प्रति माइल 1.5 पेन्स तिर्नुपर्ने रहेछ। यो चाहिँ सायद रोड ट्याक्स होला अथवा के हो जस्तो लाग्यो। पेट्रोल र डिजेल गाडीबाट सङ्कलन हुने इन्धन कर फ्युल ट्याक्स भन्छ क्या हो, इन्धन करको आमदानी विद्युतीय गाडीको प्रयोग बढेसँगै घट्दै गएको छ, त्यसैले हराइरहेको यो राजस्वको पूर्ति गर्न यो नयाँ व्यवस्था चाहिँ ल्याउन लागि रहेछ। हराइरहेको राजस्वको मतलब राजस्वमा घाटा भइरहेको छ, त्यसलाई परिपूर्ति गर्नेतिर बुझौँ हामी। अब औसत रूपमा वर्षमा 10,000 माइल चलाउने इभीका गाडी धनीले करिब 300 पाउन्ड अतिरिक्त शुल्क तिर्नुपर्ने अनुमान गरिएको छ। चालकहरूले वार्षिक रूपमा आफ्नो अनुमानित माइलेज घोषणा गर्नुपर्नेछ, गर्ने गरिन्छ युकेमा इन्सुरेन्स लिँदा विशेष गरी, र त्यसलाई चाहिँ एमओटी परीक्षण मार्फत प्रमाणित गरिनेछ। सरकारले यो शुल्क पेट्रोल तथा डिजेल चालकहरूले हाल इन्धन कर मार्फत तिर्ने रकमभन्दा अझै धेरै धेरै कम रहेको दावी गरेको छ। अहिलेसम्म त यो इभी गाडी र यो हाइब्रिड गाडीका लागि यो फ्युल ट्याक्स तिर्ने गरिएको छैन जस्तो लागेको छ मलाई चाहिँ। यदि तपाईँहरू यस्तो गाडी चलाउनुहुन्छ, यस्तो गाडीको धनी हुनुहुन्छ र तिर्दै हुनुहुन्छ भने यसो अपडेट दिनुहोस् न है, तपाईँहरूको अनुभव के कस्तो छ यसमा। टुना बेल थापालाई सुन्छ यो छोटो जानकारी पछाडि आउँदिन फर्केरमा।

चुनाबेल थापाले गाएको गीत आउँदिन फर्केर सुन्यो श्रोता, यो पनि रमाइलो गीत लाग्यो, तपाईँहरूलाई पनि पक्कै मन पर्यो होला। अब जन्मदिनको गीत सुनौ। मीना गुरुङ दिदीले ननिटन बेलायतबाट हामीलाई सम्पर्क गर्नुभएको थियो केही समय अगाडि, र आज उहाँकी प्यारी नातिनी परिसाको जन्मदिन परेको रहेछ। हामी बिएबिएस गोर्खा रेडियोको टिमबाट पनि परिसा नानीलाई जन्मदिनको धेरै धेरै शुभकामना, र उहाँ भन्नुहुन्छ अगाडि हामी सम्पूर्ण परिवारको तर्फबाट धेरै धेरै शुभकामना तथा आशीर्वाद छ परिसा नातिनीलाई, सधैँ ज्ञानी बुद्धिमानी सुखी स्वास्थ्य र निरोगी हुँदै दीर्घायु जीवन बिताऊ भन्नुभएको छ। भगवान्ले सधैँ रक्षा गरून् र तिम्रा सबै मनोकामना पनि पुरा हुन् भनेर अगाडि आशिष दिइराख्नु भएको छ। सधैँ ज्ञानी बुद्धिमानी सुखी स्वास्थ्य र निरोगी हुँदै दीर्घायु जीवन बिताऊ, भगवान्ले सधैँ रक्षा गरून् र तिम्रा सबै मनोकामना पुरा गरून् भनी कामना गर्दछु भन्नुभएको छ। अब हामी परिसा नानीका लागि एउटा गीत, जन्मदिनको गीत सुनाउनेछौँ। मिलन आमातेले गाउनु भएको छ यो गीतलाई, र गाउने कलाकार मिलन आमात्य, रचयिता हुनुहुन्छ निर्मला राई परिवेश। ह्याप्पी बर्थडे परिसा नानी।

0: SBS गोर्खा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
2: हो
1: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बीएफबीएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
0: यो बीएफबीएस कुलकर्म रेडियो हो।

ध्यान ठ्यान आफ्नो दुःख पीडा पोख्दै हुनुहुन्थ्यो कालेहरूको लागि विशेष गरेर, र यो गीत तपाईँहरूले पक्कै पनि रुचाउनु भयो भन्ने मैले पूर्ण विश्वास लिएको छु। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले प्यारेन्ट्स एन्ड टोडलर्स कार्यक्रम आयोजना गर्ने गर्दछ प्रत्येक मङ्गलबार होइन श्रोता, सोमबार अनि बुधबार हो, र बिहानको 9:30 बजेदेखि 11 बजी 1.5 घन्टाका लागि हुन्छ यो चिटच्याट कम्युनिटी सेन्टरमा। र यसै अन्तर्गत आज परेको छ चिटच्याट कम्युनिटी सेन्टरमा 9:30 बजेदेखि 11 बजीसम्म, र तपाईँहरूले चाहिँ $2 प्रति बच्चा लानुपर्ने हुन्छ। तपाईँहरू साना साना नानीहरूसँग यसो गएर त्यहाँ खेल्ने, टाइम स्पेन्ड गर्ने, स्टोरी टाइमहरू के धेरै एक्टिभिटीहरू राखिएको हुन्छ, ज्ञानवर्धक कुराहरू न्यू प्यारेन्ट्सहरूलाई सेयर गर्नेहरू गरिन्छ, र मौका मिलेको खण्डमा जानुहोला। अब त्यहाँ चाहिँ अब खेल्ने भन्नाले, अब फेरि घरमा खेलेको जस्तै भन्नाले पनि त्यहाँ भएका टोय लाइब्रेरीहरूमा छन् धेरै केटाकेटीहरूलाई सुइटेबल प्ले स्पेस रहेको छ, ले गर्दाखेरि भ्याउनुहुन्छ भने जानुहोस्। तर तपाईँहरूले यो वार्षिक रजिस्ट्रेसन, एनुअल रजिस्ट्रेसन चाहिँ गर्नुपर्ने हुन्छ, गर्नुभएको छैन भने क्युआर कोड उपलब्ध गराएको छ हाई पेजमा, उक्त हाई पेजमा गएर क्युआर कोड स्क्यान गरेर वार्षिक रूपमा दर्ता चाहिँ गर्नुहोला, करेक्ट एड्रेसहरू हाल्नुपर्ने हुन्छ। अब हामी प्रीति बस्यो निमा रुम्बाले गाउनुभएको गीत सुन्दै सुन्दै कार्यक्रम प्रभातकालीन आवाजको पहिलो घन्टालाई बिट मार्छौँ श्रोता। यो गीत पछाडि हामी समाचार सुन्नेछौँ र त्यस पछाडि दोस्रो घन्टामा भेट्नेछौँ।

0: गएको बुधबार बेलुकादेखि सुरु भएको झरी गैरातीदेखि रोकिएको छ। पश्चिमी क्षेत्रको हिजो बेलुकीसम्म सक्रिय रहेको वर्षा रातीदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानदेखि र मध्यभेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पानी पर्न रोकिए पनि हिजो बाढ़ी आएका नदी खोलाहरूमा अझै जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नारायणी नदीमा आज दिउँसोसम्म र काली गण्डकीमा आज बिहानसम्म जोखिम छ। नारायणीको सहायक नदीहरूमा समेत जोखिम रहन सक्ने महाशाखाको भनाइ छ। कर्णाली नदी र महाकाली नदीमा पनि सामान्य जोखिमको अवस्था रहेको छ। अब तत्काल ठूलो लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाल र पहाड़का थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिमको तराईका थोरै ठाउँ र कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। भारी वर्षापछि बाढ़ी र पहिरोका घटनामा 21 जनाको मृत्यु भएको छ। 5 जना घाइते भएका छन्। 5 जना बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीका 53 घटनामा 7 जनाको मृत्यु भएको छ। पहिरोका 256 घटनामा 14 जनाको मृत्यु, 4 जना घाइते र 5 जना बेपत्ता भएका छन्। पूर्व प्रधान न्यायाधीश चोलिन्द्र शमशेर जबरालाई हिजो दिउँसो परिवारको जिम्मा लगाइएको छ। घरबाटै अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगंजको निवासबाट जबरालाई नियन्त्रणमा लिएको थियो। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले सुरक्षा खतरा भएकाले जबरालाई रातारात कार्यालयमा ल्याउनु परेको जिकिर गर्नुभएको छ। प्रहरीको यो शैलीमाथि कानूनका जानकारहरूले प्रश्न उठाएका छन्। यसैबीच हामीले जबराको पक्राउको विषयमा वरिष्ठ अधिवक्ता संविधानविद डाक्टर चन्द्रकान्त केवालीलाई सोधेका छौं।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ कानूनी नजरमा कस्तो हो?
2: पहिलो कुरा त पूर्व प्रधान न्यायाधीश हुनुहुन्छ उहाँ। पूर्व प्रधान न्यायाधीश भनेकै देशको प्रधान न्यायाधीश हो, स्वतन्त्र न्यायपालिकाको प्रधान न्यायाधीश हो र यस्तो प्रधान न्यायाधीशलाई कुनै पक्राउ पुर्जी बिना पक्राउ गर्नु चाहिँ संविधान कानूनको चाहिँ वास्तवमा उल्लङ्घन नै मानिन्छ। किन भन्दाखेरि कुनै पनि प्रधान न्यायाधीश होस् या सामान्य नागरिक होस्, उसलाई चाहिँ बिना कारण बिना आधार पक्राउ गर्नु चाहिँ हाम्रो मौलिक हकको विरुद्धमा हुन्छ। जहाँ चाहिँ हामी अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो इन्टरनेसनल इन्स्ट्रुमेन्टहरू छन्, मानव अधिकारहरूलाई हामी अनुमोदन गरेका छौँ, आइसिसिपिआर छ, त्यही बमोजिम हामी संविधानमै बिना आधार बिना कारण पक्राउ गर्नु हुँदैन भनेर मौलिक हकमै राखिएको छ। त्यसैले यो कुनै आधार लिएको भए एउटा कुरा हुन्थ्यो, कुनै कारण लिएको भए एउटा हुन्थ्यो। अहिलेको अवस्थामा यो कारणबाट पक्राउ गरिएको हो भनेर भनिएको अवस्था आधिकारिक रूपमा आएको देखिएन।
1: कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा के कारण खुलाउनु पर्छ?
2: पहिलो त कुन चाहिँ अभियोग लाग्ने हो र भोलि चाहिँ कुन कारणबाट कुन अपराध गरेको छ भन्ने चाहिँ कानुनी रूपमै एउटा पुर्जी दिनुपर्ने हुन्छ। त्यो पुर्जीमै स्पष्ट आधार कारण खोलिन्छ र यदि आधार कारण खोलिएन भने कुनै पनि नागरिकको नागरिक अधिकार उल्लङ्घन हुन पुग्छ, मौलिक अधिकार उल्लङ्घन हुन पुग्छ। त्यसैले चाहिँ राइट टु लाइफ भन्ने कुरा सम्मानपूर्वक बाँच्न पाउने, डिग्निफाइड तरिकाले बाँच्न पाउने भन्ने चाहिँ हाम्रो मौलिक हक हो र अन्तर्राष्ट्रिय कानुन पनि छ। त्यस कारणले यिनै कुरालाई आधार लिएर कुन कानुनको कुन दफा उल्लङ्घन भयो र कुन अपराध गर्यो भन्ने चाहिँ पुर्जी बिना पक्राउ गर्न नपाउने चाहिँ हाम्रा कानुन छन्, संविधान छ, अन्तर्राष्ट्रिय मानव अधिकारहरू छन्। त्यो आधार नभइकन कुनै पनि नागरिकलाई रातिमा फेरि रातिमा पक्राउ गर्न हुन्न भन्ने सम्मान्य सर्वोच्चले धेरै मुद्दामा बन्दी पत्रिका मुद्दामा पनि नजिर प्रतिवाद गरेको अवस्था देखिन्छ। अब केही भनाइ आयो, उहाँलाई जेएनजीको सुरक्षा थ्रेट आयो भन्ने पनि देखिन्छ। अब त्यो सुरक्षा